0: भारत सरकारले नेपाल भारत सीमा नाकाबाट हुँदै आएको सहज आवागमनमा कड़ा निगरानी बढ़ाउन थालेको छ। त्यसका लागि नाकाको मुख्य मार्गमा आधुनिक एवं उच्च प्रविधियुक्त जाँच प्रणालीहरू जडान गरिएका छन्। ती अत्याधुनिक उपकरणहरूले आवत जावत प्रक्रियालाई पहिलेको तुलनामा बढ़ी निगरानी युक्त र झन्झटिलो बनाएको यात्रुहरूको गुनासो छ। भारतले सीमा नाकामा सहज आउजाउ नियन्त्रण गर्ने गरी फेस र आईडी स्क्यानर जडान गरेको छ। ती स्क्यानरहरूले यात्रुहरूको अनुहार र परिचय पत्रको तस्विर खिचेर प्रमाणीकरण गरेपछि मात्रै अघि बढ़न अनुमति दिइने गरेको छ। त्यसका साथै यात्रुहरूलाई सामानको समेत एक्सरे स्क्यान गर्न थालिएको छ। अब के को खुल्ला सीमा भन्नु र सानो झोला समेत स्क्यान मेसिनमा राख्न लगाउँछन्। मलाई त यो सुरक्षा जाँच प्रक्रिया तेस्रो मुलुकमा जाँदाको जस्तै लाग्यो। झोला वा सामानको एक्सरे स्क्यान गरिने रहेछ। शरीरको मेटल डिटेक्टर वा स्क्यानरबाट जाँच गरिसकेपछि बायोमेट्रिक गरे झैं फोटो लिइन्छ। अनुहारमा आएको दानाको उपचार गराउन सीमापारी रूपै डिहा पुगेर फर्किँदै गरेकी सुर्खेतकी दुर्गा मगरले भनिन् फर्किँदा समेत नाम दर्ता गराएर आउनु परिरहेको छ।
1: बचत तथा ऋण सहकारी संस्थाहरूमा देखिएका समस्या समाधान गर्न र प्रभावकारी नियमनका लागि भन्दै स्थापना गरिएको सहकारी नियमन प्राधिकरणमा सरकारको नियन्त्रण झन कसिलो बन्दै गएको छ। सरकारी ऐनले प्राधिकरणलाई स्वायत्त स्वशासित र संगठित संस्थाको रूपमा परिभाषित गरेको छ, तर सरकारका पछिल्ला कानूनी संशोधनहरूले स्वायत्तताको मान्यता विपरीत प्राधिकरणलाई मन्त्रालयको विभाग वा शाखाको रूपमा नियन्त्रण बढ़ाउँदै लगेको भन्दै आलोचना बढ़न थालेको छ। हालै सरकारले अध्यादेश मार्फत सहकारी ऐन 2074 संशोधन गर्दै प्राधिकरणको संरचना तथा अधिकारमा परिवर्तन गरेको छ। सहकारी नियमन प्राधिकरण स्वायत्तता होइन सरकारी नियन्त्रण शीर्षकमा अभियान दैनिकमा छापिएको खबर हो।

यो नया वर्षको अवसरमा सेनसेका होम अप्लायन्सहरुको खरिदमा आकर्षक उपहार तथा क्याशब्याक। फ्रन्ट लोड वाशिङ मसिनमा 6 केजी एरियल, सेमी अटोमेटिकमा 1 केजी एरियल, एयर कन्डिसनरमा इन्स्टलेसन साथै इन्स्टेन्ट क्याशब्याक पनि र बम्परमा हिरो स्प्लेन्डर प्लस मोटरसाइकल। नागरिकता मात्र भए पुग्छ, सहज इएमआई मार्फत खरिद गर्न सकिन्छ।

0: मेको का विभिन्न होम अप्लायंस को खरीद में कैश बैक तथा श्योर शॉट गिफ्ट। वॉशिंग मशीन में 6 केजी एरियल मैजिक, डिशवाशर में वॉशिंग टैबलेट, एयर कंडीशनर में इंस्टॉलेशन और फ्री स्टैंडिंग ओवन में प्रेशर कुकर। नागरिकता मात्र भए पुग्छ, सहज ईएमआई मार्फत खरीद गर्न सकिन्छ।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को, तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब भित्री पृष्ठका खबर। उपल्लो मुस्ताङको लमङथाङ गाउँपालिकामा अवस्थित ऐतिहासिक र पुरातात्विक महत्वको लमङथाङ दरबारको सुरक्षा एउटा भोटे कुकुरले गर्ने गरेको छ। विगतमा नेपाली सैनिकहरूको सुरक्षामा रहेको दरबारमा अहिले सुनसान भए पनि भोटे कुकुर र स्थानीयको संरक्षणमा रहेको छ। ढुङ्गा र माटोबाट निर्मित दरबारभित्र पनि सुनसान छ। दरबारको अवलोकन गर्न आउने पर्यटकलाई दरबार नजिकै पुग्दा तर्साउने गरेको भोटे कुकुर दरबार भित्र र बाहिर गरी दुईवटा रहेका छन्।
3: इजरायलको दीर्घकालीन सिहार केन्द्र बेताबोधमा सहायक श्रमिक केयर गिभरका रूपमा थप 2300 नेपाली लैजाने भएको छ। इजरायलले नेपालका लागि छुट्याएको कोटा अनुसार नयाँ श्रमिक भर्नाको सूचना सार्वजनिक गर्ने तयारी भइरहेको वैदेशिक रोजगार विभागले जनाएको छ।
2: लुम्बिनी प्रदेश सरकारले यातायात व्यवस्था कार्यले नभएका जिल्लामा पनि सेवा विस्तार गर्ने भएको छ। लुम्बिनी प्रदेश सरकारले यातायात व्यवस्था कार्यले नभएका 6 जिल्ला सहित 7 स्थानबाट सवारी दर्ता किताब नवीकरण र अस्थायी बाटो इजाजत सेवा सञ्चालन गर्ने गरी यातायात सेवा विस्तार गर्ने निर्णय गरेको छ।
3: प्रधानमन्त्री बालेन्द्र शाहले सामाजिक सञ्जाल मार्फत शनिबार सरकारी स्वामित्वको दुग्ध विकास संस्थान डीडीसीको उत्पादन याक चीज सहितको तस्विर सार्वजनिक गरेपछि यसको बजार प्रवर्धन हुने अपेक्षा गरिएको छ। प्रधानमन्त्री शाहले से चीज डीडीसीको चीज भन्दै आफ्नो आधिकारिक फेसबुक अकाउन्टमा तस्विर सार्वजनिक गरेपछि स्वदेशी उत्पादन प्रवर्धनमा ठूलो मद्दत पुग्ने आम बुझाइ छ।
2: गत 1 मेदेखि भारतको टी बोर्डले लागू गरेको नयाँ नियम स्ट्याण्डर्ड अपरेटिङ प्रोसिजर एसओपी का कारण नेपाली चिया निकासीमा 2 साताता अवरोध जारी छ, जसकारण निकासीका लागि तयार लाखौं किलो नेपाली चिया गोदाममै थन्किएको छ।
3: कंग्रेसको आन्तरिक विवाद समाधानका लागि 60-40% भागभण्डामा जान पूर्व सभापति शेरबहादुर देउवा पक्ष र नेता शेखर कोइरालाको समूहले दबाव बढ़ाएका छन्। संस्थापन भने भागभण्डा नगरी पार्टीलाई एक बनाउने पक्षमा छ।
2: बागलुङको बडीगाड गाउँपालिकामा नेपालमै पहिलो पटक खाना पकाउने प्रयोजनका लागि हरित हाइड्रोजन ग्यास उत्पादन गर्ने प्रविधिको विकास गरिएको छ। खेर गइरहेको विद्युत र पानीको प्रयोग गरी उत्पादन गरिएको हाइड्रोजन ग्यासको सफल परीक्षण अहिले सिलिण्डरमा भरेर चूलोमा बाल्न थालिएको हो।
3: अब शेयर बजार गत साताको अन्तिम दिनको कारोबारमा नेप्से परिसूचक अन्तिम मा स्थिर बनेको छ। शुक्रबार 2726.98 बिन्दुदेखि खुलेको नेप्से यो दिन 2744 बिन्दुसम्म पुगेको थियो भने 2724.88 बिन्दुसम्म झरेको थियो।
4: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा संचालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेशन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टीभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप

0: नेपाल टेलिकमको इन्टरनेसनल रोमिङ सेवा सुचारू गर्न #14#7# डायल गरी वा नेपाल टेलिकमको एपबाट पनि गर्न सक्नुहुन्छ।
1: नेपाल टेलिकम, राष्ट्रको संचार।
2: राष्ट्रिय वाणिज्य ब्याङ्कको अत्यन्तै जरुरी सूचना। सावधान, सामाजिक सञ्जालमा अपरिचित व्यक्तिले पठाएको लिंक क्लिक नगर्नुहोस् र आफ्नो ओटीपी पासवर्ड कसैलाई नदिनुहोस्। अनलाइन ठगीबाट बच्नुहोस्। राष्ट्रिय वाणिज्य ब्याङ्क, तपाईँको आफ्नै ब्याङ्क, आफ्नो भनेको आफ्नै हुन्छ।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: नेपाली खबरमा अब विदेशको खबर। रूसी राष्ट्रपति भ्लादिमिर पुटिन पनि चीन भ्रमणमा जाने भएका छन्। पुटिनले 19 र 20 मेमा चीनको भ्रमण गर्ने क्रेमलिनले जनाएको छ। भ्रमणका क्रममा पुटिनले चीनीय समकक्षी शी जिनफिङसँग भेट्ने र त्यस क्रममा मस्को र बेजिङ बीचको साझेदारी र रणनीतिक सहयोगलाई कसरी अझै सुदृढ पार्ने भन्ने विषयमा छलफल हुने क्रेमलिनले विज्ञप्ति मार्फत जनाएको छ। पुटिनले चीनीय प्रधानमन्त्री ली चुयाङसँग आर्थिक तथा व्यापारिक सहयोग बारे छलफल गर्ने कार्यक्रम रहेको समेत जनाइएको छ।
4: अब खेल र खेलाड़ीका खबर। आईसीसी क्रिकेट विश्वकप लीग दुई अन्तर्गत शनिबार किर्तिपुर स्थित त्रिवी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपालले अमेरिकामाथि शानदार जीत निकालेको छ। नेपालले 9 विकेटको प्रभावशाली जीत दर्ता गरेको हो। यता भारतमा यही मे 25 हुने साफ महिला च्याम्पियनशीप खेल्ने नेपाली टोली घोषणा गरिएको छ। शनिबार नेपाली राष्ट्रिय महिला फुटबल टीमका मुख्य प्रशिक्षक नवीन नेउपानेले कप्तान एन्जिला तुम्बापो सुब्बाको कप्तानीमा 23 सदस्यीय राष्ट्रिय टोली घोषणा गर्नुभएको हो।
3: अब कला र मनोरञ्जन। नेपाल चलचित्र कलाकार संघको 21 साधारण सभा तथा चुनावी अधिवेशन नजिकिँदै गर्दा अध्यक्ष पदका उम्मेद्वार उत्तम केसी नेतृत्वको टीमले कलाकारको हक हित, श्रम अधिकार र चलचित्र क्षेत्रको संस्थागत सुधारलाई केन्द्रमा राख्दै विस्तृत प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ।
4: अब विचार विश्लेषणको पालो। प्रधानमन्त्रीमा दुई तिहाईको दम्ब हो कि जस्तो देख्दैछौ शीर्षकमा नेपाली कंग्रेसका सचेतक निष्कल राईसँगको संवाद छापिएको छ। संवादका मुख्य बुधाहरू यस्ता छन्। सदनप्रतिको जवाफदेहिता र दायित्व सरकार आफैले पनि मनन गर्नुपर्छ। यो नैतिक चेत विकास भयो भने धेरै विषय आफै मिल्दै जान्छन्। सभामुख अस्तिसम्म एउटा दलको सांसद हुनुहुन्थ्यो तर सभामुख नै भइसकेपछि उहाँ दलभन्दा माथि उठ्नुपर्छ। प्रधानमन्त्रीमा तानाशाही प्रवृत्ति, त्यस्तो सोच वा दुई तिहाईको दम्ब विकास भएको हो कि जस्तो देख्छौं। सदनमा यति सुविधाजनक अवस्था हुँदा पनि प्रधानमन्त्रीले अध्यादेश मार्फत राज्य संचालनको प्रयत्न गरिरहनु भएको छ। कतै उहाँमा सदनलाई उपेक्षा गर्ने र निरंकुश बन्ने विकास सोच विकास भएको त होइन। संसदलाई उपेक्षा गर्नु, संसदमा उठेका प्रश्नको जवाफै नदिनु, संसदबाट भाग्ने काम गर्नु र संसदलाई छल्ने काम गर्नु भनेको संसदप्रतिकै उदासीनता हो र यसले निरंकुशतालाई नै अगाडि बढ़ाउने हो।
3: युवा जीवनशैलीमा एआई शीर्षकमा आजको अन्नपूर्ण पोस्टमा डाक्टर नम्रता पाण्डे लेख्नुहुन्छ। एआई केवल एउटा प्रविधि मात्रै नभएर एउटा नयाँ युगको शुरूआत पनि हो। यसले हाम्रो जीवनशैलीलाई सहज र उन्नत बनाएको छ तर यसको अनियन्त्रित प्रयोगले पारिवारिक स्नेह एवं मानसिक शान्तिलाई भने जोखिममा पार्न हुँदैन।
4: हवस् त, नेपाली खबर अहिलेलाई यति नै। यसपछि पत्रकार खेम्बमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: 6.9 इंच को शानदार डिस्प्ले, AI पावर्ड कैमरा, 3 वर्ष को वारंटी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh पावरफुल बैटरी को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार।
1: हावा हुरी चलेको बेला के गर्ने?
2: घरको झ्याल र ढोका बन्द गर्ने,
1: आगोका स्रोतहरू बन्द गर्ने,
2: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने,
1: भिडभाडमा भए नआतिने, भागदौड नगर्ने, बिस्तारै सुरक्षित स्थानमा लाग्ने,
2: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने,
1: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने,
2: हावा हुरी चलेको बेला के नगर्ने,
1: कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीको खम्बा तथा तार मुन्तिर नबस्ने,
2: बिजुलीको तार लत्रिएको छ भने नछुने,
1: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने,
2: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने।
1: जनहितका लागि हजुरको रेडियो 102.1 MHz द्वारा जारी सन्देश।

0: अहिले बिहानको 6 बजे
1: हजुरको रेडियो 102.1 मेगाहर्ज
2: सँगै लीलप्रकाश स्तन्दको तपाईँलाई स्वागत छ।
3: सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर सीआईएन खबर.com सीआईएनको फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
2: आज 2083 साल जेठ 3 गते आइतबार मे 17 तारीक सन् 2026 नेपाल सम्बत 1146 जेठ शुक्ल पक्षको प्रतिपदा तिथि विश्व दूरसंचार दिवस विश्व उच्च रक्तचाप दिवस।
3: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
2: किमाथाङकामा ट्र्याक्टर पुग्दा स्थानीयले मनाए उत्सव। गुची च्याउले मूल्य पाएन। अतिकम विकसित मुलुकबाट स्तरोन्नतिको समय धकेलिँदै शासकीय सुधारले अर्थतन्त्र चलायमान हुने संकेत।
3: भाडाको इन्जन चलाउँदा नेपाल वायु सेवा निगमलाई करोडौं घाटा। कांग्रेसमा 60-40 भागवण्डा गर्न देउबा र कोइरालाको माग। एमालेको सचिवालय बैठक भोलि। कार्य विभाजन र चुनावी समीक्षा एजेण्डा।
2: भारतको अवरोधले दुई सातादेखि चिया निकासी ठप्प। इजरायलले थप 2300 केयरगिभर लैजाने। जाजरकोट भूकम्पपछिको पुनर्निर्माणका लागि सरोकारवाला बीच सकारात्मक संवाद।
3: पोल्याण्डमा थप सैनिक पठाउने अमेरिकी योजना अन्तिम समयमा रद्द। अमेरिका इरान शान्तिवार्ता पहलका लागि पाकिस्तानका विदेश मन्त्री तेहरानमा। हर्मुज जलमार्ग खुलाउने विषयमा युरोपेली देशहरू छलफलमा।
2: र आईसीसी विश्वकप लीग दुईमा अमेरिकामाथि नेपालको शानदार जीत। गोलकिपर अञ्जिला तुम्बापोको कप्तानीमा साफ खेल्ने टीमको घोषणा। काभा महिला च्याम्पियनशीपमा 6 नयाँ खेलाडी।
1: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
2: साझा खबरको सबैभन्दा शुरूमा स्थानीय तहको पुनर्संरचनाको लागि सरकारले थालेको तयारीको प्रसंग।
3: सरकारले आगामी वर्ष 2084 हुने स्थानीय तहको निर्वाचन हुनुभन्दा 6 महिना अगाडि मात्रै स्थानीय तहको संख्या र सीमाना हेरफेर गर्ने भएको छ। स्थानीय सरकार संचालन ऐनमा स्थानीय तहको निर्वाचन हुनुभन्दा 1 वर्ष अगाडि स्थानीय तहको संख्या सीमाना र वडाको विवाद समाधान गर्नुपर्ने उल्लेख छ। तर सरकारले स्थानीय सरकार संचालन ऐनलाई संशोधन गरी 1 वर्षको ठाउँमा निर्वाचन हुनुभन्दा 6 महिना अगाडि स्थानीय तहको संख्या र सीमाना हेरफेर गर्न सकिने व्यवस्था गर्ने तयारी गरेको छ। अहिले पनि 102 स्थानीय तहका भौगोलिक सीमाना विवाद समाधान नहुँदा भौगोलिक र जनसांख्यिक सन्तुलनका आधारमा सीमाना वैज्ञानिक तथा व्यावहारिक नभएकाले स्थानीय सेवाग्राहीलाई सेवा प्रदायक कार्यालयहरूसम्म पुग्न असुविधा हुँदै आएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार स्थानीय सरकार संचालन ऐन संशोधनका लागि राय माग गर्न केही दिनभित्रै संशोधित विधेयकको मस्यौदा सार्वजनिक गर्ने तयारी समेत गरिएको छ। मन्त्रालयका उपसचिव दीपक ढकालले ऐन संशोधन गरी आगामी वर्ष हुने स्थानीय तहको निर्वाचन अगाडि नै स्थानीय तहको संख्या सीमाना र वडाको विवाद समाधान गर्न सकिने बताउनुभयो। उहाँका अनुसार त्यसका लागि केही दिनभित्रैमा स्थानीय सरकार संचालन ऐनको प्रस्तावित विधेयकको मस्यौदा राय सुझावका लागि सार्वजनिक गर्न लागि।
2: यसैबीच सुधारको अन्तर्गत सरकारले पछिल्लो समयमा सार्वजनिक गरेको शासकीय सुधारले अर्थतन्त्र चलायमान हुने अपेक्षा सरकारवाला निकायले गरेका छन्। राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिलाई तेस्रो त्रैमासमा पनि लचिलो नै छाडेको छ। अधिक तरलता र बढ़दो निष्क्रिय कर्जाको दबावमा रहेको बैंकिङ प्रणालीमा कुनै व्यवस्था हेरफेर नगरी राष्ट्र बैंकले मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक गरेको हो। अधिक तरलता रहे पनि माग बढ़न नसकेको भन्दै अब नयाँ सरकारले आर्थिक एवं शासकीय सुधारका कामहरू थालिकाले अर्थतन्त्र चलायमान हुने विश्वास राष्ट्र बैंकले पनि गरेको छ। मौद्रिक नीतिलाई भने राष्ट्र बैंकले लचिलो नै छोडेको छ। न्यून आर्थिक वृद्धिको स्थितिलाई हेर्दै चालू आर्थिक वर्ष शुरूबाट लिएको लचिलो मौद्रिक नीतिको कार्यदिशालाई निरन्तरता दिएको समीक्षामा उल्लेख गरिएको छ। यसका लागि राष्ट्र बैंकले विदेशी विनिमय संचिति र मुद्रास्फीति बैंकको लक्ष्य अनुरूप नै रहने प्रक्षेपणलाई आधार बनाएको छ। केन्द्रीय बैंकले ब्याजदरमा करिडोर, बैंक दर, अनिवार्य नगद मौजदात र वैधानिक तरलता अनुपात सम्बन्धी विद्यमान व्यवस्थामा पनि कुनै फेरबदल गरेको छैन। चालू आर्थिक वर्षको मौद्रिक नीति र त्यसका समीक्षामा गरिएका व्यवस्थाबाट मूल्य बाह्य क्षेत्र र वित्तीय क्षेत्र स्थायित्व कायम हुँदै आर्थिक क्रियाकलाप विस्तारमा सहयोग पुग्ने पनि राष्ट्र बैंकको भनाई छ। यसैबीच पूर्वाधार निर्माण तथा विकास आयोजनासँग जोडिएका अदालती मुद्दाको निरूपणमा हुने ढिलाइका कारण देशका धेरै विकास आयोजना प्रभावित भएको भन्दै यसको लागि सरकारलाई दश बुँदे मुख्य सुझाव प्रस्ताव गरिएको छ। कानून न्याय तथा संसदीय मामिला मन्त्रालयले गठन गरेको अध्ययन समितिले मूलत नीतिगत कानूनी तथा संस्थागत सुधार गर्नुपर्ने उल्लेख गरेको हो। पहिलो सुझावमा अदालतको अन्तरिम आदेश वा अल्पकालीन आदेशको सम्बन्धमा छ। यस्ता आदेश जारी भए पनि रिट निवेदनको अन्तिम किनारा लाग्न वर्षौं लाग्ने गरेको छ। यसलाई सुधार गर्न सर्वोच्च उच्च र जिल्ला अदालत नियमावलीमा संशोधन गर्नुपर्ने भनिएको छ, जसमा अन्तरिम आदेश वा अल्पकालीन अन्तरिम आदेश जारी भएको महिनाभित्रै अन्तिम आदेश आउने व्यवस्था गर्नुपर्ने सुझाव दिइएको छ। यसले अन्तिम आदेश दिएको र दुई महिनाभित्रै अन्तिम आदेश हुनेछ र ढिलाइ हुने छैन यसको लागि अन्तरिम आदेश जारी भएको मुद्दाको निरन्तर अनुगमन र सुपर्यवेक्षण गर्ने व्यवस्था हुनुपर्ने, अन्तरिम आदेशबाट अर्को पक्षलाई क्षति पुगेको अवस्थामा प्रचलित कानून बमोजिम क्षतिपूर्ति बिहोर्ने व्यवस्था गर्ने र वैकल्पिक उपचारको व्यवस्थाको प्रयोग बारेमा पनि सुझाव दिइएको छ।
3: कांग्रेसमा पटक पटक देखिँदै आएको क्रियाशील सदस्यता विवादपूर्ण चर्किएको छ। संस्थापन पक्षले सदस्यता अध्यावधिको अभियान जारी राख्दा इतर पक्षले भने सदस्यता अध्यावधिक नगर्न आह्वान गरेको छ। तर संस्थापन पक्षले सदस्यता अध्यावधिक नगरेर महाधिवेशनमा सहभागी हुन नपाउने स्पष्ट समेत पारेको छ र सदस्यता अध्यावधिक गर्ने समय आगामी जेठ 21 थपिएको छ। वैशाख मसान्तसम्म सदस्यता अध्यावधिक गरिसक्ने लक्ष्यसहित संस्थापन पक्षले केन्द्रीय नेताहरूलाई देशव्यापी रूपमा परिचालन गरे पनि अझै सम्पन्न भएको छैन। यसअघि क्रियाशील सदस्यताको विषय नटुंगिएकै कारण गत पुसमा निर्धारण गरिएको 15 महाधिवेशन हुन सकेको थिएन। नियमित महाधिवेशन हुन नसकेपछि तत्कालीन संस्थापन पक्ष विनय तत्कालीन महामन्त्री द्वय गगन थापा र विश्वप्रकाश शर्माको अगुवाईमा विशेष महाधिवेशन भएको थियो। विशेष महाधिवेशनबाट थापाको नेतृत्वमा गठित कार्य समितिलाई सर्वोच्च अदालतले मान्यता दिएपछि आगामी 16 र 19 असोजमा 15 महाधिवेशनको मिति तोकिएको छ र महाधिवेशनको पहिलो चरण अन्तर्गत सदस्यता अध्यावधिको काम अघि बढ़ाइएको हो। सभापति थापाले काठमाडौँ महानगरपालिका 30 आफ्नो सदस्यता अध्यावधि गर्दै गत 1 वैशाखमा अभियान शुरू गर्नुभएको थियो। क्रियाशील सदस्यता अध्यावधि र पार्टीलाई पुनर्संगठित गर्ने यस अभियानलाई कांग्रेसले जरा अभियानको रूपमा नाम दिएको छ। संगठनलाई व्यवस्थित सुदृढ र अध्यावधिक बनाउने उद्देश्यले अभियान सञ्चालन गरिएको कांग्रेसले बताएको छ। यता एमाले केन्द्रीय सचिवालयको बैठक 2 दिन पर सारेको छ। शनिबार बोलाइएको बैठक महासचिव शंकर पोखरेलको अस्वस्थता र कतिपय नेता आज मदन आश्रित स्मृति दिवसको सिलसिलामा विभिन्न जिल्लामा जाने कार्यक्रम रहेकाले 2 दिन पर सारिएको एमाले जनाएको छ। पदाधिकारी तहकै कतिपय नेताहरू स्मृति दिवसको सिलसिलामा उपत्यका बाहिर जानु परेकाले बैठक सारिएको नेताहरूले बताएका छन्।
2: जाजरकोट भूकम्प प्रभावितहरूको स्थायी आवास पुनर्निर्माणका लागि सरोकारवालाबीच सम्वाद शुरू भएको छ। भूकम्प गएको करिब 4 वर्ष बित्न लाग्दा समेत अधिकांश भूकम्प प्रभावित अझै पनि घरबार विहीन अवस्थामा छन्। 2079 कार्तिक 17 गते राति जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर गएको भूकम्पले जाजरकोट रूकुम पश्चिम लगायतका जिल्लामा भूकम्पबाट कम्तीमा 154 जनाको मृत्यु 366 जना घाइते तथा करिब 2,50,000 भन्दा बढ़ी नागरिक प्रत्यक्ष प्रभावित भएका थिए। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार केही स्थानीय तहमा पुनर्निर्माणको काम शुरू भए पनि अधिकांश स्थानमा पुनर्निर्माण शुरू भएको छैन। प्राधिकरणको पछिल्लो तथ्याङ्क अनुसार जाजरकोट जिल्लामा मात्रै 85,000 भन्दा बढ़ी निजी घर अझै पुनर्निर्माण हुन बाँकी छ। विस्तृत क्षतिको आकलन, प्राविधिक मूल्यांकन ढिलो हुनु, अनुदान वितरणमा ढिलाइ र दुर्गम भूगोलका कारण पनि पुनर्निर्माणको काम सुस्त भएको र त्यसलाई अगाडि बढ़ाउनको लागि सरोकारवाला निकायको बीचमा निरन्तर सम्वाद चलिरहेको प्राधिकरणका प्रवक्ता शान्ति महतले सीआईएनसँग बताउनुभयो।
4: जाजरकोट केसमा चाहिँ अब तुरन्तै जे जति बाँकी छ त्यो चाहिँ नि हाम्रो जिल्ला प्रशासन कार्यालयबाट भेरिफाई भएर प्राधिकरणमा आउने क्रममा छ। अब प्राधिकरणमा आएर प्राधिकरणले फेरि फाइनल्ली हेरिसकेपछि चाहिँ त्यो तुरन्त प्रारम्भ हो। अस्ति हामीले छलफल प्राधिकरण पनि छलफल भएको थियो, जाजरकोट सम्बन्धित निकायका प्रतिनिधिहरू आउनुभएको थियो होइन, र अब हाम्रो जिल्ला प्रशासन कार्यालयसँग पनि समन्वय भइरहेको छ। अब सेटल भइसकेको छ त्यो बेलाका इस्युहरू, अब सिडो कार्यालयबाट चाहिँ भेरिफाई भएर यता हामीतिर आएपछि त्यहाँ अड्किँदैन।
3: स सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा सड़क सुरक्षाका लागि ल्याउन लागेको ऐनमा गर्न खोजिएको व्यवस्था
5: यो सड़क त बन्यो तर सड़क सुरक्षामा हुने खोइ यहाँ चाहिँ साइन छैन सिग्नल छैन फुटपाथ छैन यस्तो चाहिँ यो सुरक्षित फुटपाथ छैन भन्ने कुरा त सड़क सुरक्षा परिषदले जानकारी लिएर त्यो चाहिँ निर्देशन दिन सक्ने त्यस्तो खालको चाहिँ हामीले परिकल्पना गरिराखेका छौँ
2: किमाथाङकामा पहिलो पटक ट्र्याक्टर पुग्दा स्थानीयले मनाए उत्सव गुच्ची च्याउले मूल्य पाएन अतिकम विकसित मुलुकबाट स्तरोन्नतिको समय धकेलिँदै लगायतका खबर बाँकी नै छन् सीआईएनको साझा खबर सुन्दै गर्नुहोला
6: रामे यो के चलाएको हो यस्तो धुवाले त आँखै पोल्यो नि सासै फेर्न गाह्रो भयो
7: यसरी चलायो भने खेत छिट्टै सफा हुन्छ के भाउजू
8: रामे दाईको कुरा त ठिकै हो तर बाली अवशेष जलाउँदा कार्बन डाइअक्साइड कार्बन मोनोअक्साइड र सूक्ष्म कणहरू निस्किन्छन् यसले हावा प्रदूषण गर्छ र खेतमा काम गर्ने मानिसको स्वास्थ्यमा पनि गम्भीर असर पार्छ
6: छुवाली पराल र मकैको ढोडबाट बायोग्यास कम्पोस्ट मल पशु आहार र इन्धन पेकेट बनाउन सकिन्छ
9: नमस्कार नमस्कार कस्तो राम्रो विषयमा कुरा गरिराख्नु भएको नि त
7: जनप्रतिनिधि नानी पनि आउनु भएछ नि
9: हो नि यसमा सरकार उद्योगी र सहकारी मिलेर किसानलाई तालिम अनुदान र बजारको व्यवस्था पनि गर्दैछन् नि
7: ओहो धन्यवाद नानी अब त म जलाउँदै जलाउँदिन अवशेष त मेरो धन रहेछ नि
10: बाली अवशेष जलाउँदा धुवा प्रयोग गर्दा आमदानी र स्वस्थ भविष्य
11: बाली अवशेष नजलाऊ
10: एकीकृत पर्वतीय विकास केन्द्र इसिमोर राष्ट्रिय कृषक समूह महासंघ नेपाल र सामुदायिक रेडियो प्रसारक संघ अकुराब नेपालद्वारा जनहितका लागि जारी सन्देश
12: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफिओ र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध नेपालका तराई चुरे तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस् धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्
13: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन
2: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर
3: आजको नयाँ पत्रिकाको पहिलो पृष्ठमा अस्पतालमै छैनन् स्तनपान कक्ष शीर्षकमा शिवहरि घिमिरेले खबर लेख्नु भएको छ काठमाडौँका ठूला अस्पताल वीर टिचिङ पाटनमा मात्र होइन बालबालिकाको मात्र विशिष्टकृत कान्ति बाल अस्पतालमै स्तनपान कक्ष छैन सिंहदरबारका अधिकांश मन्त्रालयदेखि बस पार्क र विमानस्थल जस्ता भीड़भाड़ हुने सार्वजनिक स्थानमा पनि अवस्था उही छ त्यस्तै बिचौलिया भट्टमाथि तीन कसूरमा छानबिन गर्दै सीआईबी शीर्षकमा पनि अर्को खबर छ भने आफ्नो इन्जन मर्मतका नाममा थन्काएर भाड़ाको इन्जन चलाउँदा निगमलाई करोड़ौं घाटा शीर्षकमा पवन तिमिल सिन्हाले खबर लेख्नु भएको छ राष्ट्रिय ध्वजवाहक नेपाल वायुसेवा निगमको न्यारोबडी एयरवर्क्स E320 जहाजमा जडान हुने एपीयू इन्जिन मर्मतका नाममा झण्डै 8 महिनासम्म थन्क्याएर भाड़ाको इन्जन प्रयोग गर्दा निगमलाई करोड़ौं घाटा भएको छ एकातिर आफ्नो इन्जन मर्मतका नाममा खर्च गरिरहनु पर्ने र अर्कातिर भाड़ाको इन्जनका लागि पनि खर्च बेहोर्नु पर्ने दोहोरो आर्थिक भारले निगमलाई करोड़ौं घाटा भएको हो त्यस्तै सरकारको स्वीकृत बिना 35 परियोजनामा प्राधिकरणको 56 अर्ब शेयर लगानी शीर्षकमा भित्र पृष्ठमा खबर छ भने 8 महिना पुग्ने चिनीको मजदात शीर्षकमा खबर प्रकाशित छ नेपालमा 8 महिनाको माग धान्ने चिनी मौजदात रहेको देखिएको छ उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले संकलन गरेको तथ्याङ्कले सरकारी संस्थान तथा निजी क्षेत्रसँग रहेको चिनीले 8 महिनाको माग धान्न सक्ने देखिएको छ त्यस्तै वैशाखमा 3.5 अर्बको वैदेशिक लगानी प्रतिबद्धता शीर्षकमा खबर छ भित्री पृष्ठमा अर्को खबर 100 रूपैयाँ भन्सार सीमाबारे सर्वोच्चको आदेश प्रत्येक व्यक्तिलाई मानवीय र सम्मानजनक व्यवहार गर्नु भन्ने आदेश सहितको खबर पनि भित्र पृष्ठमा प्रकाशित छ
2: गोर्खापत्र दैनिकमा सिंहदरबारकै जग्गा अतिक्रमण शीर्षकमा भोज प्रसाद यादवले लेख्नु भएको खबर छ। खोला नाला नदी र सड़क किनाराका मात्र नभई मुलुकको प्रशासनिक केन्द्र सिंहदरबारको जग्गा समेत मिचिएको अतिक्रमणमा परेको पाइएको छ। सड़क विस्तार गर्दा दुवैतिरबाट जमीन लिनुपर्ने भए पनि एकातिरबाट जमीन लिँदा सरकारी जग्गा अतिक्रमणमा परेको हो। सिंहदरबारको जग्गा सड़क विस्तारका क्रममा एकतर्फी रूपमा पर्खाल भित्रैबाट मिचेर अतिक्रमण गरिएको छ। अनाम नगरतर्फको सड़क निर्माण गर्दा सिंहदरबारको 46 रोपनी 6 आना जग्गा अतिक्रमणमा परेको सरकारी छानबिनले देखाएको छ। अतिक्रमणमा परेको सरकारी जग्गा फिर्ता ल्याउन तत्कालीन रावल आयोगले सरकारलाई सिफारिश गरेको 3 दशक भन्दा बढ़ी समय बितिसक्दा समेत उक्त प्रतिवेदन कार्यान्वयन हुन नसकेको खबरमा उल्लेख गरिएको छ। कान्तिपुर दैनिकमा सरकारको निर्णयमा अदालतको रोक प्रक्रियामा त्रुटि कि न्यायिक सक्रियता शीर्षकमा दुर्गा दुल एकतर्फी रूपमा पर्खाल भित्रैबाट मिचेर अतिक्रमण गरिएको छ। अनाम नगरतर्फको सड़क निर्माण गर्दा सिंहदरबारको 46 रोपनी 6 आना जग्गा अतिक्रमणमा परेको सरकारी छानबिनले

0: पिएको छ भने अति कम विकसित मुलुकबाट स्तरोन्नतिको समय धकिलिँदै गरेको बारेमा कृष्णा प्रसाई र सजना बरालले लेख्नु भएको खबर छ। अति कम विकसित मुलुक एलडीसीबाट विकासशीलमा स्तरोन्नतिका लागि तोकिएको समय 3 वर्ष पर सार्ने गरी नेपालले संयुक्त राष्ट्रसंघलाई आग्रह गर्ने भएको छ। नोभेम्बर 2026मा स्तरोन्नति हुने गरिसकि राष्ट्रसंघले गरेको निर्णय पर सार्न सरकारले औपचारिक रूपमा पत्र पठाउने तयारी गरेको हो। पास भएर पनि 5 कक्षा छाड्न पाइनन् आयुष्माले शीर्षकमा रमेश कुमार पौडेलले चितवनबाट लेख्नु भएको खबर छ। कलिला 2 भाइलाई घर स्कूल गराउनुपर्ने जिम्मेवारीमा बाँधिनु भएकी आयुष्मा चेपाङ 6मा पढ्न नजिक स्कूल नभएकाले कक्षा दोहोर्याउन बाध्य भएको उल्लेख गरिएको छ। भित्रीपन्नामा कांग्रेसमा 60-40 भागभण्डा गर्न देउबा र कोइराला पक्षको माग नगर्ने अडानमा संस्थापन पक्ष शीर्षकमा कुलचन्द्र न्यौपानेले लेख्नु भएको खबर छापिएको छ भने अर्को खबर भारतको अवरोधले 2 सातादेखि चिया निकासी ठप्प भएको बारेमा पर्वत पोर्तेलले विराटनगरबाट लेख्नु भएको छ। सामान्य अवस्थामा पूर्वको काकट भिट्टा नाकाबाट दिनको 2-3 ट्रक चिया भारत निर्यात हुने गरेको थियो तर 18 वैशाख यता निर्यात प्रक्रिया अवरूद्ध भएको छ। यसपालि थप 20 मेगावाट बिजुली बंगलादेश जाला शीर्षकमा सीमा तामाङले लेख्नु भएको खबर छापिएको छ भने मूल्य नपाउँदा जंगलमै कुहिन्छ बहुमूल्य गुच्ची च्याउ शीर्षकमा वसन्त प्रताप सिंहले बझाङबाट लेख्नु भएको खबर छ। पहिले सुकेको गुच्ची च्याउलाई प्रतिकिलो 43,000 रूपियाँसम्म तिर्न तयार हुने व्यापारीले अहिले प्रतिकिलो 9-13,000 रूपियाँ मात्र दिन थालेपछि साइपालवासी च्याउ टिप्न निरुत्साही देखिएका छन्। किमाथाङकामा ट्र्याक्टर पुग्दा स्थानीयले उत्सव मनाएको बारेमा दिपेन्द्र साक्यले सङ्खुवा सभाबाट लेख्नु भएको छ। जिल्लाको दुर्गम हिमाली भोटखोला क्षेत्रको चीन सीमा नजिक किमाथाङकासम्म सड़क सञ्जाल जोडिएको छ। उत्तर दक्षिणी कोशी राजमार्ग अन्तर्गत मोरङको जोगबनीदेखि किमाथाङकासम्मको 357 किलोमिटर सड़क निर्माण भएको उल्लेख गरिएको छ। इजरायलले थप 2300 केयर गिभर लैजाने बारेमा होम कार्कीले लेख्नु भएको खबर छ। इजरायलले दीर्घकालीन स्याहार केन्द्र बेताबोधमा सहायक श्रमिक केयर गिभरका रूपमा थप 2300 नेपाली लैजानेछ। पहिले लकी ड्रमा नपरेका 1145 जनालाई छनौट प्रक्रियामा पुनः अवसर दिइने पनि उल्लेख गरिएको छ। अन्नपूर्ण पोस्ट दैनिकमा छापिएको खबर छ। कछुवा गतिमा राष्ट्रिय गौरवको आयोजना शीर्षकमा सुनिता कार्कीले लेख्नु भएको हो भने अर्को खबर छापिएको छ। 78 वर्षको उमेरमा रिउ सराले पाइन नागरिकता शीर्षकमा जीवन सेजुवालले यो मुगुबाट लेख्नु भएको खबर रहेको छ। त्यसै गरी अर्को खबर मौद्रिक नीतिको तेस्रो समीक्षा पश्चिम एशिया तनावका बीच मूल्य वृद्धि दर सीमाभित्र रहने प्रक्षेपण भएको बारेमा सबैजसो पत्र पत्रिकाहरूले खबर छापेका छन् अनि नयाँ पत्रिका दैनिकमा लहानको प्रादेशिक अस्पतालमा अध्यक्ष र तत्कालीन मेसुको चाला शिलामा नाम लेखाउन सिटी स्क्यान उद्घाटन भोलिपल्टै बन्द शीर्षकमा पनि यो खबर मणिलाल विश्वकर्माले लहानबाट लेख्नु भएको छ।
1: साझा खबरमा अब विदेशका खबर। अमेरिकाले पोल्याण्डमा थप सैनिक पठाउने योजना अचानक रद्द गरेको छ। यो निर्णयले युरोपमा अमेरिकी सैन्य उपस्थितिबारे नयाँ चर्चा शुरू भएको छ। अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले अमेरिका स्थित 4,000 भन्दा बढ़ी सैनिकलाई अस्थायी रूपमा पोल्याण्ड पठाउने तयारी अन्तिम अवस्थामा स्थगित गरेको जनाएको हो। यो निर्णय विशेष गरी दोस्रो ब्रिगेड लड़ाकू टोलीसँग सम्बन्धित रहेको पनि बताइएको छ। युद्धविराम सहमतिपछि रोकिएको अमेरिका र इरान बीचको शान्तिवार्तालाई सहजीकरण गर्न पाकिस्तानका आन्तरिक मामिला मन्त्री तेहरान पुग्नु भएको छ। पाकिस्तानले क्षेत्रीय शान्ति प्रवर्धन गर्न जारी गरेको प्रयासको एक हिस्साको रूपमा इरान पुगेको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। पाकिस्तानका आन्तरिक मामिला मन्त्रीको भ्रमणलाई अर्थपूर्ण रूपमा हेरिएको छ र युरोपेली देशहरूसँग हर्मुज हुँदै जहाजहरूको आवागमन खुला गर्न युरोपेली देशहरू इरानसँग छलफलमा जुटेका छन्। सरकारी टेलिभिजनका अनुसार विशेष गरी चीन जापान र पाकिस्तान लगायतका पूर्वी एसियाका देशहरूका जहाजहरू पार भएपछि नौसेनासँग वार्ता शुरू भएको छ। फेब्रुअरी 28मा अमेरिका र इजरायलसँग युद्ध शुरू भएता इरानले यस महत्वपूर्ण जलमार्गबाट जहाजको आवागमन र ढुवानीमा ठूलो मात्रामा रोक लगाएको छ।
0: साझा खबरमा अब खेल खबर। 3 खेलपछि कमब्याक गरेका ओपनर कुशल भुर्तेलको शतक प्रेरित नेपालले आईसीसी एक दिवसीय विश्वकप लीग 2 को घरेलु श्रृंखलामा अमेरिकामाथि 9 विकेटको शानदार जित निकालेको छ। हिजो त्रिवी क्रिकेट मैदानमा ओपनर द्वय कुशल र आसिफ शेख चम्किएपछि नेपालले सहज जित निकालेको हो। यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अमेरिकाले 43.3 ओभरमा सबै विकेट गुमाएर 195 रन

0: लक्ष्य दिएको थियो। 22.3 ओभरसम्म 122 रन बनाउँदा एक विकेट गुमाएको अमेरिकाले त्यसपछि बाँकी 75 रन जोड्दा 9 विकेट गुमाएको थियो। अमेरिका विरूद्धको प्रदर्शनबाट खुशी भएको खेलाड़ी भुर्तेलले बताउनुभयो, आसिफसँग राम्रो समझदारी भयो, ओमानसँग मैले एउटा गल्ती गरेको थिएँ भनेर उहाँले खेलपछि पत्रकारसँग भन्नुभएको छ। गोलकिपर अंजिता तुम्बा पोसुब्बाको कप्तानीमा 7 महिला च्याम्पियनशीप 2026 खेल्ने नेपाली राष्ट्रिय महिला टोलीको घोषणा भएको छ। हिजो अखिल नेपाल फुटबल संघ एन्फाले भारतमा आई लीग खेलिरहेका अंजिलाको कप्तानीमा 23 सदस्यीय टीमको घोषणा गरेको हो। राष्ट्रिय खेलकुद परिषद राकेपबाट शुक्रबार मात्रै 2 महिनापछि निलम्बन फुकुवा भएपछि नेपालले ढुक्क भएर प्रतियोगिता खेल्ने माहौल बनेको हो। र नेपाल भलिबल संघ एनभीएले 6 नयाँ खेलाड़ी समावेश गर्दै काभा महिला च्याम्पियनशीपका लागि नेपाली टोलीको घोषणा गरेको छ। एनभीएले शुक्रबार नै नयाँ कप्तानको जिम्मेवारी निरुता ठगुन्नालाई दिएको थियो। 14 सदस्यीय टीममा 6 खेलाड़ी नयाँ छन्। प्रतियोगिता जेठ 8 देखि 15 गतिसम्म त्रिपुरेश्वर स्थित दशरथ रंगशालाको कवर्ड हलमा आयोजना हुँदैछ, जसमा नेपाल सहित सेन्ट्रल एसियाका 8 टोलीले प्रतिस्पर्धा गर्नेछन्।
1: सड़क ऐनमा परिमार्जनका लागि भइरहेको छलफल र दुर्घटना न्यूनीकरणको योजना कुराकानी कार्टुन लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।

0: मात्र डीटीएच सेवा डिश होम
1: डिश होम खुशी को कनेक्शन
2: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामठ वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल बानेश्वर जमल र ओम अस्पतालमा
3: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स ड्राई आँखाको थेरापी आँखाको पर्दा तथा जलबिन्दुको उपचार नाक कान घाँटीको उपचार सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा वेबसाइट दृष्टि आई डट ओआरजी फोन नम्बर 01-5224-352-5224-353
4: क्लासिक टेकको वाइफाई 6 राउटर नाम एक कॉमन एक शक्तिशाली 4 एन्टेनामा वाइड कवरेज 5G स्ट्रेन्थ लो लेटेन्सी र फास्ट स्पीड सबै अस्त्रको शक्ति बोकेको 200 Mbps को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा साथमा आइपिटिभी मात्र 250 प्रति महिना बुकिङको लागि 9801004477 शर्तहरू लागू हुनेछन् क्लासिक टेक छोयो कि चल्यो
5: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM
6: साझा खबरमा अब सड़क सुरक्षाका कुरा बढ़दै गएको दुर्घटना कम गर्नका लागि सरकारले सड़क ऐन संशोधनको तयारी गरेको छ यसका लागि भएका संवाद परिकल्पना र ऐनपछि देखिने प्रभावका बारेमा हामीले संसदको पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेलसँग कुराकानी गरेका छौं
7: पहिलेदेखि उठाएर विषय चाहिँ सड़क सुरक्षा ऐन पास नभएको स्थिति हो त्यसले चाहिँ अहिले हामी मन्त्रालयमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सड़क सुरक्षा ऐनमा चाहिँ काम भइराखेको छ होइन यो अन्तिम चरणमै छ
6: कस्तो छ व्यवस्था ऐनमा के के ल्याउनु
7: अब सड़क सुरक्षा ऐनमा जुन एउटा व्यावहारिक पाटोहरू हामीले हेरिराखेका छौँ जस्तै अब जनचेतनाको कार्यक्रमहरू भयो र नियम मिच्नेकोलाई चाहिँ कड़ा भन्दा कड़ा कार्यवाही हुने हिसाबले र महत्वपूर्ण त्यसमा विषयवस्तु भनेको चाहिँ सड़क सुरक्षा परिषदको गठन हो
6: यसले के गर्छ
7: आजको दिनमा हेर्नु भने 24 घण्टा सड़क सुरक्षा हेर्ने कुनै पनि निकाय छैनन् सबैसँग चाहिँ अलिअलि अधिकार छ त्यही भएर एउटा अधिकार सम्पन्न सड़क सुरक्षा परिषद गठन हुन्छ त्यसले नै सम्पूर्ण सड़क सुरक्षाको जिम्मेवारी लिन्छ 24 घण्टा उसले जिम्मेवारी दिन्छ त्यो हिसाबले अहिले सड़क सुरक्षा ऐन ड्राफ्ट भइरहेको छ विधेयकको रूपमा त्यो अगाडि बढ्छ र त्यो भएपछि एउटा सड़क सुरक्षाको लागि डेडिकेटेड निकाय भयो भने यसले धेरै नै फरक पार्छ भनेर चाहिँ यसलाई नै प्राथमिकतामा दिएर हामीले काम अगाडि बढायौं
6: अहिले पनि अब बाटोघाटोमा हेर्यो भने प्रहरी प्रशासनको उपस्थिति चाहिँ अलि देखिने हो तर परिषद थप सक्रिय हुने र प्रहरी प्रशासनले सहयोग गर्ने हो कि अथवा त्यसले कसरी के परिकल्पना गरिरहेको छ
7: अब मेन सड़क सुरक्षा हेर्ने चाहिँ सड़क सुरक्षा परिषद हुन्छ अब परिषद आफैले सबै काम गर्ने होइन ट्राफिक प्रहरीले त अब कसैले ट्राफिक नियम मिच्याएछ भने कारवाही गर्ने उसको जिम्मेवारी हो त्यो जिम्मेवारी उसैको रहन्छ सड़क बनाउने चाहिँ जिम्मेवारी चाहिँ सड़क विभागकै हुन्छ तर अब सड़क सुरक्षा परिषदले चाहिँ यो सड़कको स्तर यो हुनुपर्छ यसको सड़क सुरक्षाको मापदण्ड यो हो तैँले बनाउँदा यो लागू हुनुपर्छ भन्ने खालको चाहिँ नियमहरू ल्याउँछ जस्तै यातायात व्यवस्था विभागले विभागको लागि चाहिँ तेरो चालक अनुमति प्राप्त गर्ने परीक्षाहरू कस्तो हुन्छ यस्तो हुनुपर्छ यस्तो भयो भने अझ सुरक्षित हुन्छ भन्ने कुरा त्यो निर्देशन दिन सक्ने त्यस्तो खालको चाहिँ कामहरू गर्छ अब काम गर्ने भनेको त सरकारवाला निकाय हो तर त्यसको कमाण्ड कसले गर्छ भन्दा सड़क सुरक्षा परिषदले गर्छ निर्माण पनि सड़क विभागले गर्छ त्यसको स्तर पनि सड़क विभागले नै चाहिँ निर्धारण गर्छ र सड़क सुरक्षाको विषय पनि ऊ आफैले हेर्छ भनेपछि उसलाई त्यो त मिल्दैन नि त सुरक्षा परिषदले के गर्छ भन्दा यो सड़क त बन्यो तर सड़क सुरक्षामा हुने खोइ यहाँ चाहिँ साइन छैन सिग्नल छैन फुटपाथ छैन यस्तो चाहिँ यो सुरक्षित फुटपाथ छैन भन्ने कुरा त सड़क सुरक्षा परिषदले जानकारी लिएर त्यो चाहिँ निर्देशन दिन सक्ने त्यस्तो खालको चाहिँ हामीले परिकल्पना गरिराखेका छौँ
6: परिषद बन्ने बित्तिकै सबै समस्याको समाधान भइसक्ने हो कि त्यो परिषद गठन भइसकेपछि पनि सरकार अथवा सरकारवाला निकायले यो यो काम गरेन भने फेरि प्रभावकारी नहुन सक्छ भन्ने हो
7: मुख्य जिम्मेवार निकायले स्पष्ट भिजन प्रस्तुत गरेर काम गर्यो भनेदेखि त डेलिभरी भइहाल्छ जस्तो अहिले देखेका छौँ नि हामी सबैले सम्माननीय प्रधानमन्त्रीज्यू बालेन्द्र शाह भएपछि उहाँले एउटा उद्देश्य राखेर काम गर्नु भएको छ त्यसमा सफल भइरहनु भएको छ नि त होइन मुख्य गर्नुपर्ने तालुक निकायले डेलिभरी गरौँ भन्यो भने त हुने रहेछ भन्ने कुरा त प्रष्ट भयो नि त
3: पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेलसँगको यो कुराकानी सँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
6: गिमाथानकामा ट्र्याक्टर पुग्दा स्थानीयले मनाए उत्सव। गुची च्याउले मूल्य पाएन। अति कम विकसित मुलुकबाट स्तर उन्नतिको समय धकेलिँदै शासकीय सुधारले अर्थतन्त्र चलायमान हुने संकेत।
3: भाडाको इन्जिन चलाउँदा नेपाल वायु सेवा निगमलाई करोड़ौं घाटा। कांग्रेसमा 60-40 को बागबन्दा गर्न देउबा र कोइरालाको माग। एमालेको सचिवालय बैठक भोलि। कार्य विभाजन र चुनावी समीक्षा एजेण्डा।
6: भारतको अवरोधले 2 सातादेखि चिया निकासी ठप्प। इजरायलले थप 2300 केयर गिभर लैजाने। जाजरकोट भूकम्पपछिको पुननिर्माणका लागि सरकारवाला बीच सकारात्मक छलफल।
3: पोल्याण्डमा थप सैनिक पठाउने अमेरिकी योजना अन्तिम समयमा रद्द। अमेरिका इरान शान्ति वार्ता पहलका लागि पाकिस्तानी मन्त्री तेहरानमा। हर्मुज जलमार्ग खुलाउने विषयमा युरोपेली देशहरू छलफलमा।
6: र आईसीसी विश्वकप लीग 2 अमेरिकामाथि नेपालको शानदार जीत। गोलकिपर अञ्जिला तुम्बा पोको कप्तानीमा साफ खेल्ने टीमको घोषणा। काभा महिला च्याम्पियनशीपमा 6 नयाँ खेलाड़ी।
3: साझा खबरको अन्त्यमा कार्टुन हामीले राजेश मानन्धरले बनाउनु भएको कार्टुन लिएका छौं। व्यङ्ग गर्न खोजिएको छ पछिल्लो समयमा बढ्दै गरेको महँगी, जसका कारण नागरिकले खानेकुरा किनेर खान नसक्ने अवस्था आएको तर्फ पनि व्यङ्ग गर्न खोजिएको छ। एउटा खुल्ला क्षेत्र देखाइएको छ जहाँ केही व्यक्तिहरू छन्, दुईजना एकातर्फ र एकजना बालक जस्ता देखिने व्यक्ति अर्कोतर्फ छन्, र ती दुईजना मध्ये एकजनाको हातमा पत्रिका छ। महँगी दर बढेको बढे शीर्षक लेखिएको छ पत्रिकामा, र नजिकै रहेका अर्का एकजना महिला छन् जो अभिभावक जस्ता देखिन्छन् नजिकै रहेका बालकको, र बालक निकै आक्रोशित अवस्थामा देखिन्छन्। आफूले भनेको जस्तो खान नपाएको जस्तो त्यहाँ देखिन्छ भने नजिकै रहेका उनको अभिभावक जस्ता देखिने व्यक्ति केही भन्दैछन्। माथि यस्तो लेखिएको छ, र नजिकै उनको हातमा केही खानेकुराको तस्विरहरू पनि छ। अब खानेकुराको चित्र हेरेर खाएको जस्तो गर्ने हो है बाबु।
6: हवस् त प्राविधिक साथी रवि धितललाई धन्यवाद। अहिलेलाई लील प्रकाश चन्द्र सन्तोष गन्धर्व विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार।

0: सामाजिक रूपांतरण का लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: हजुरको रेडियो 102.1 MHz।
2: सगरमाथा कम्प्युटर सेन्टर मन्थली 1 रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ।
3: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
2: हाम्रा विशेषताहरू
3: 40% मात्रै डाउन पेमेन्ट,
2: सजिलो मासिक किस्ता सुविधा,
3: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
2: विद्यार्थी अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त,
3: आवश्यक कागजातहरू,
2: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
3: ठेगाना सगरमाथा कम्प्युटर मन्थली 1 रानीछाप।
2: थप जानकारीका लागि सम्पर्क नम्बर 98543420255, 048541106 छ। इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।
4: होइन हजुर बुबा, झोला बोकेर हिँड्नु भयो त, सहर जान लाग्नु भयो कि के हो? अनुहार पनि बिरामी जस्तो पो देख्छु त।
5: के गर्नु नानी, बुढेसकाल लागु, यता पनि दुखन्छ उता पनि दुखन्छ, दाँत दुखेर रातभरि सुत्न पनि सकेको छुइन। अब यो सबै रोगको उपचार यही हुँदैन, अनि सहर नगएर के गर्नु?
4: ल हजुरबा, किन जानु सहर? हाम्रै जिल्ला अस्पताल रामेछापमा गए भइगयो नि, तपाईँको सबै रोगको उपचार त यही भइहाल्छ नि।
5: आ नानी, यो कुरो मात्रै हो, एउटाको उपचार गर्यो अर्कोको उपचार हुँदैन, यहाँ भने जस्तो सबै औषधि पनि पाइँदैन।
4: ल हजुरबा, हाम्रै जिल्ला अस्पताल रामेछापमा डिजिटल प्रविधिबाट एक्सरे सेवा, थाइराइड फंक्सन टेस्ट, भिटामिन डी, भिटामिन बी, रगत जम्ने तत्व सम्बन्धी पीटी आईएनआर जाँच, रगतमा 3 महिनादेखिको सुगरको अवस्था हेर्ने FBA1C जाँच गर्नुका साथै दाँत भर्ने तथा जराको उपचार गर्ने, सामान्य शल्य चिकित्सा विधिबाट दाँत निकाल्ने, कृत्रिम दाँत राख्ने तथा दाँतमा खोल राख्ने, मुख तथा दाँत सम्बन्धी सामान्य शल्य चिकित्सा सेवा, दाँत सम्बन्धी एक्सरे सेवाहरू छ नि। अनि रहेको कुरा औषधिको, निशुल्क तथा किन्न परेमा पनि बजार मूल्य भन्दा 10% सहुलियत मूल्यमा औषधि लिन फार्मेसीको पनि व्यवस्था छ। अनि निशुल्क स्वास्थ्य सेवा निर्देशिकाले तोके अनुसार तपाईँहरू जस्तो ज्येष्ठ नागरिक, अति विपन्न, गरीब, अपाङ्ग र महिला स्वास्थ्य स्वयं सेविकाहरूलाई निशुल्क सेवा पाइन्छ नि। साथमा स्वास्थ्य बिमा गरेका बिरामीहरूलाई राष्ट्रिय स्वास्थ्य बिमा बोर्डले तोकिएको सेवाहरू पनि उपलब्ध हुन्छ नि। अझ अहिले त आँखाको जाँच तथा उपचार र सुकेरी हुन नसकेको अवस्थाको र अन्य सामान्य अपरेसन सेवाहरू पनि सञ्चालित छन्।
5: ए सजिलो हुने भयो, अब त्यसै गर्नु पर्ला नानी।
6: सुरक्षित मातृत्व सेवा अन्तर्गत गर्भजाँच तथा गर्भवतीहरूको लागि भिडियो एक्सरे सेवा, परिवार नियोजनका छोटो अवधि काम गर्ने कन्डम, पिल्स र डिपो तथा लामो समय काम गर्ने IUCD र इम्प्लान्ट अस्थायी साधनहरूको सेवाका साथै यहाँ तालिम प्राप्त दक्ष चिकित्सक तथा स्वास्थ्य कर्मीहरूबाट 12 हप्तासम्मको निशुल्क गर्भपतन सेवा पनि उपलब्ध छ।
4: महँगो मूल्य तिरेको सेवा मात्रै राम्रो र निशुल्क पाइने सेवा नराम्रो भन्ने भ्रम आजैबाट हटाऊ।
7: कोरोनाबाट बच्नको लागि स्वास्थ्य सुरक्षाको मापदण्ड, सामाजिक दूरी, मास्क र सेनिटाइजर अनिवार्य पालना गर्नुहोस्। आफू बाँचौं र अरूलाई पनि बचाऊ।
8: थप जानकारीको लागि जिल्ला अस्पताल रामेछापको वेबसाइट ramechaphospital.bagmati.gov.np, फोन नम्बर 048-40-0114 तथा पैसा नलाग्ने टोल फ्री नम्बर 1660-48-54-114 सम्पर्क गर्नुहोस्।
7: जिल्ला अस्पताल रामेछाप।
9: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
10: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
11: Kajaria Tiles, your world class luxury।
12: छोटो समयमा धेरै संस्थामा डाक्टर, इन्जिनियर तथा सीए बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 को लागि विज्ञान, व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो। पेन्टागन कलेज, तीन कुने, काठमाडौँ।

0: हजुरको रेडियो 102.1 MHz
1: दैनिक रु 197 मा रु 50 लाखको बीमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता सूर्य ज्योति सही प्लान
2: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि
3: Kajaria Tiles, your world-class luxury.
4: ए भाउजू केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो अहिले त छरीतिर राम्री पो देख्छु त कसरी
5: के जिस्के किने शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ रोग त टाढै निकाले जस्तो भयो चटक्कै
6: हजुर लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ
4: महिलाहरूको तल्लो पेट दुख्ने गुप्ताङ्ग चिलाउने सेतो पानी बग्ने गर्भ जाँच भिडियो एक्सरे वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसुति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल
6: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ
7: गोलमजुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट
6: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ ज्येष्ठ नागरिकहरू बाहेक गोलमजुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ गोलमजुर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ
8: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ
9: हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन
4: जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कुट सिन्धुली
8: सम्पर्क नम्बर 0447-590-466 98692-65998
7: दुध दही भनेपछि छोराछोरी हिरिक्क गर्छन् आफूले पनि गाई भैँसी पाल्न सकिएन गाउँ घरमा पनि किन्न पाइँदैन नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि
5: ल केको टेन्सन हाम्रै रामेछाप बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लाइज खुलिसक्यो नि यहाँ त दुध दही मही पनिर खुवा घिउ आइसक्रिम कुल्फी लस्सी पनि पाइन्छ नि त्यही गए त भइगयो नि मिठो पनि सस्तो पनि
10: यसको उत्पादन रामेछाप बजारमा एसपी खाजा घर सफल फलफुल स्टोर सुमिना स्टोर सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ
5: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछाप गौरी शङ्कर क्याम्पस गेट नजिकै सम्पर्क नम्बर 98-41-82-96-10
3: Kajaria Tiles, your world-class luxury.

0: हजुरको रेडियो 102.1
1: Kajaria Tiles, your world-class luxury.
2: के तपाईलाई थाहा छ तपाईं हिंसामा अथवा अन्यायमा परेमा कहाँ जाने
3: नेपालको संविधान 2072 को धारा 217 ले नगरपालिकामा उपप्रमुखको संगजबत्वमा 3 सदस्यीय न्यायिक समिति गठन गरी न्यायिक समितिले स्थानीय सरकार सञ्चालन ऐन 2074 को दफा 47 को उपदफा 1 मा न्यायिक समितिलाई विवादको निरूपण गर्ने र उपदफा 2 मा मेलमिलापद्वारा मुद्दाको निरूपण गर्ने अधिकार प्रदान गरेको छ साना प्रकृतिका विवादहरू रामेछाप नगरपालिकाले प्रत्येक वडावडामा मेलमिलाप केन्द्र मार्फत विवाद समाधान र मिलापत्र गराउने काम गर्दछ
2: निरूपण गर्ने प्रकृतिका विवादहरू
3: आलिधुर बाँध पैनी कुलो वा पानीघाटको बाँडफाँड तथा उपयोग सम्बन्धी विवाद
2: अर्काको बाली नोक्सानी गरेको सम्बन्धी विवाद
3: चरण घाँस दाउरा सम्बन्धी विवाद
2: ज्याला मजदुरी नदिएको सम्बन्धी विवाद
3: घरपालुवा पशु पक्षी हराएको वा पाएको सम्बन्धी विवाद
2: ज्येष्ठ नागरिकको पालन पोषण तथा हेरचाह नगरेको सम्बन्धी विवाद
3: नाबालक छोरा छोरी वा पति पत्नीलाई इज्जत आमद अनुसार खाना लगाउन वा शिक्षा दीक्षा नदिएको सम्बन्धी विवाद
2: वार्षिक 25 लाख रुपियाँसम्मको बिगो भएको घर बहाल र घर बहाल सुविधा सम्बन्धी विवाद
3: अन्य व्यक्तिको घर जग्गा वा सम्पत्तिलाई असर पर्ने गरी रुख बिरुवा लगाएको सम्बन्धी विवाद
2: आफ्नो घर वा बलेसीबाट अर्काको घर जग्गा वा सार्वजनिक बाटोमा पानी झारेको सम्बन्धी विवाद
3: सदियारको जग्गा तर्फ झ्याल राखी घर बनाउनु पर्दा कानून बमोजिम छोड्नु पर्ने परिमाणको जग्गा नछोडी बनाएको सम्बन्धी विवाद
2: कसैको हक वा स्वामित्वमा भए पनि परापूर्वदेखि सार्वजनिक रूपमा प्रयोग हुँदै आएको बाटो वस्तुभाव निकाल्ने निकास वस्तुभाव चराउने चौर कुलो नहर पोखरी पाटी पौवा अन्त्येष्टि स्थल धार्मिक स्थल वा अन्य कुनै सार्वजनिक स्थलको उपयोग गर्न नदिएको वा बाधा पुर्याएको सम्बन्धी विवाद
3: मेलमिलापद्वारा मात्र निरूपण गर्ने विवादहरू
2: सरकारी सार्वजनिक वा सामुदायिक बाहेक एकको हकको जग्गा अर्कोले चापी मिची वा घुसाई खाएको सम्बन्धी विवाद
3: सरकारी सार्वजनिक वा सामुदायिक बाहेक आफ्नो हक नपुग्ने अरूको जग्गामा घर वा कुनै संरचना बनाएको सम्बन्धी विवाद
2: पति पत्नी बीचको सम्बन्ध विच्छेद सम्बन्धी विवाद
3: अङ्गभङ्ग बाहेकको बढीमा 1 वर्षसम्म कैद हुन सक्ने कुटपिट सम्बन्धी विवाद
2: गाली बेइज्जती सम्बन्धी विवाद
3: लुटपिट सम्बन्धी विवाद
2: पशु पक्षी छाडा छाडेको वा पशु पक्षी राख्दा वा पाल्दा लापरवाही गरी अरूलाई असर पारेको सम्बन्धी विवाद
3: अरूको आवासमा अनधिकृत प्रवेश गरेको सम्बन्धी विवाद
2: अर्काको हक भोगमा रहेको जग्गा आबाद वा भोग चलन गरेको सम्बन्धी विवाद
3: ध्वनि प्रदूषण गरी वा फोहोर मैला फ्याँकी छिमेकीलाई असर पुर्याएको सम्बन्धी विवाद
2: प्रचलित कानूनमा मेलमिलाप हुन सक्ने व्यक्ति बाधी भई दायर हुने अन्य देवानी र 1 वर्षसम्म कैद हुन सक्ने फौजदारी सम्बन्धी विवाद
3: यस्ता किसिमका समस्या भएमा तपाईँले आफ्नो वडाको मेलमिलाप केन्द्रमा निवेदन दर्ता गराउन सक्नुहुनेछ यो सेवा निशुल्क पाइन्छ
2: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप
4: दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता
5: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि

0: हाल्नु।
1: लेट्स गो। 6.9 इन्चको शानदार डिस्प्ले, एआई पावर्ड क्यामेरा, 2 वर्षको वारेन्टी सहित रेडमी A7 मा 5200 mAh तथा रेडमी A7 Pro मा 6000 mAh पावरफुल ब्याट्रीको साथ थप अत्याधुनिक विशेषताहरूले तपाईँको मन जित्छ बारम्बार।
2: Kajaria Tiles, your world-class luxury.
3: अहिले बिहानको 7 बजे।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: Kajaria Tiles, your world-class luxury.
2: होइन ये बुढा डस्ना बनाएको एक वर्ष नि भएको छैन, साह्रै ढाड दुखाएर हैरान पार्यो। सिरक पनि उस्तै छ, यता पोका उता पोका, डस्ना पनि खाट नागेर बाहिर झरिसक्यो। उफ, हैरान भए म त।
3: के गर्नु त बुढी, ऊ बेलामा घरमै आएको ट्राक्टरवालालाई बोलाएर बनाइयो, मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाउँ भनेर। तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई?
4: हजुर, विश्वासिलो र भरपर्दो ओम कपास उद्योग ग्वालटार सिन्धुली, यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ।
2: प्रोपाइटर ओम बहादुर पुलामी मगर, मनिका पुलामी मगर। सम्पर्क नम्बर 98 69 22 45 44,
4: 98 40 37 78 93। ओम कपास उद्योग, गोलन्जोर गाउँपालिका 3, ग्वालटार सिन्धुली।
5: मंगल सूत्र झुमका पाउजू कहाँ बनाएर ल्याउनु हो।

0: यहाँ आधुनिक परम्परागत गरगहनाहरू ग्यारेन्टीका साथ बनाइनुका साथै बिक्री वितरण गरिन्छ। खरिद गरिएको सुनसादीको गरगहना फिर्ता गर्नु परेमा बिल अनिवार्य ल्याउनु पर्नेछ।
1: प्रोप्राइटर निशा गहतराज, सम्पर्क नम्बर 9855069080 9924443042। सुबिना सुनसादी पसल मन्थली एक देवकोटा चोक प्रभु ब्याङ्क अगाडि, साथै एसएसएल लेडिज कलेक्सनमा कुर्ता सुरुवाल र साडी पनि पाइन्छ।
2: Kajaria Tiles, your world-class luxury.
3: दैनिक रु 197 मा रु 50 लाखको बीमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
4: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
1: सुन्नुहोस् है सुन्नुहोस्, हाम्रो रामेछाप जिल्लाको आर्थिक विकासको आधार राष्ट्रिय आर्थिक गणना 2082 को तथ्याङ्क संकलन हुँदैछ।
5: हो, यही मिति 2083 साल वैशाख 2 गतेदेखि असार 7 गतेसम्म जिल्ला आर्थिक गणना कार्यालय रामेछापबाट खटिएका गणक तथा सुपरिवेक्षकहरू तपाईँको उद्योग, पसल, व्यवसाय, विद्यालय वा कार्यालय सबै प्रकारका संघ संस्था प्रतिष्ठान व्यवसायहरूमा आउँदैछन्।
1: त्यसैले आफ्नो व्यवसायिक क्रियाकलापहरूको सही विवरण दिएर सहयोग गरौं। तपाईँको विवरण तथ्याङ्क N2079 अनुसार गोप्य रहनेछ।
5: अर्थतन्त्र मापनका लागि आर्थिक गणना, आर्थिक गणनामा कोही नछुटौं।
1: जिल्ला आर्थिक गणना कार्यालय रामेछाप।
5: थप जानकारीको लागि टोल फ्री नम्बर 1178।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: Kajaria Tiles, your world class luxury.
2: आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
3: अब वर्षा लाग्न थाल्यो। यस्तो पानीले त झाडा पखाला, आउँ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
2: हैन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
3: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनुपर्छ, खाने पानी सधैँ छोपेर राख्नुपर्छ नि।
4: नेपाल सरकार विज्ञापन बोर्ड। श्रीमान परदेश गएका बेला तपाईलाई छिमेकी, आफन्त, साथीभाइबाट घरमा बस्न, हिडुल गर्न अप्ठ्यारो हुने किसिमको व्यवहार त भएको छैन?
5: लेखेर, बोलेर, इसारा गरेर, संकेत वा चिन्हको माध्यमबाट, सामाजिक सञ्जाल अथवा अरू कुनै पनि किसिमले श्रीमान परदेशमा भएका महिलाको व्यक्तिगत चरित्र, आचरण, नैतिकता वा ख्यातिलाई होच्याउनु दण्डनीय अपराध हो।
4: महिलाको शरीर बारे घृणा पैदा हुने, होच्याउने, चरित्र हत्या हुने कुनै पनि कार्यलाई मुलुकी अपराध संहिता 2074 दण्डनीय मानेको छ।
5: यस्ता कुनै पनि कसुर गर्ने गराउने व्यक्तिलाई 2 वर्षसम्म कैद वा 20,000 रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्छ। दुर्व्यवहार र सामाजिक लाञ्छनाको विरुद्ध आजै बोलौं।
6: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
7: आप्रवासी स्रोत केन्द्र जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली, सम्पर्क नम्बर 0 48 45 398, 0 48 45 398।
6: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार हेलभेटास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामे।
7: मन्थली नगरपालिका, रामेछाप नगरपालिका, सुनापति गाउँपालिका, दोरम्बा सैलुङ गाउँपालिका, खाँडादेवी गाउँपालिका, गोकुलगंगा गाउँपालिका, उमाकुण्डा गाउँपालिका र लिखु तामाकोशी गाउँपालिकाको संयुक्त पहल।
1: Kajaria Tiles, your world class luxury.
8: भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
9: के जिस्के किने? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक।
7: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
8: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भजाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसुति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
7: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ।
10: गोलमजुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
7: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलमजुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलमजोर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
11: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
12: अन्त नि हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
8: जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कुट सिन्धुली,
5: सम्पर्क नम्बर 0 47 5 90 4 66, 98 6 92 65 99 8।
13: दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
1: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि। Kajaria Tiles, your world class luxury.
14: विश्वामा सुन्नुहोस् न, हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सियो अरे नि.
15: हो र? होइन होला त्यस्तो त. सोहिता, तिमीहरूको के खासखुस कुरा आउँदैछ? के भयो भन त?
16: के भएन मिस,
15: मैले सुनिसके. हेर बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो. बुझ्यौ, कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीडा दिनु वा गाली बेचेती गर्नु हुँदैन. त्यस्तो कार्य सामाजिक अपराध हो. बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीडा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ. बोक्सी आरोप लगाएर कुटपिट अङ्ग भङ्ग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ. यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है.
17: बोक्सी अन्धविश्वास हो. बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं, समाजलाई सभ्य बनाऊ.
18: नेपाल सरकार विज्ञापन बोर्ड.

0: कृषि पर्यटन सड़क र खाने बानी हाम्रो पूर्वाधार नगर विकास को दिगो आधार। नमस्कार, रेडियो कार्यक्रम हाम्रो रामेछापमा हार्दिक स्वागत छ। म राजन महतारा छेत्री
1: अनि म रीता मगरको पनि स्वागत छ। रेडियो कार्यक्रम हाम्रो रामेछाप रामेछाप नगरपालिकाको समन्वयमा तयार पारिएको रेडियो कार्यक्रम हो। यो कार्यक्रममा हामी रामेछाप नगरपालिकाले गरेका कामहरू, नगरपालिकाको भावी योजना, नगरका गतिविधि, नगरवासीका प्रश्न, जिज्ञासा र गुनासाहरूलाई समेट्ने गर्छौं।
0: हाम्रो रामेछाप रेडियो कार्यक्रम रामेछाप जिल्लाकै पहिलो सामुदायिक रेडियो हजुरको रेडियो 102.1 MHz उत्पादन गरेको हो। यो कार्यक्रम हजुरको रेडियो, रेडियो रामेछाप, रेडियो तिफदी, रेडियो झंकार र रेडियो एनर्जीमा हरेक हप्ताको आइतबार बिहान 7:30 बजेदेखि 8 बजेसम्म सुन्न सक्नुहुन्छ।
1: रामेछाप नगरपालिकाले शिक्षा, स्वास्थ्य, सड़क, खानेपानी, विपद व्यवस्थापन, कृषि तथा पशुपालन, सिपमूलक तालिम, असल शासन, मानव अधिकार लगायतका क्षेत्रमा कार्य गर्दै आएको छ। यसरी हेर्दा विकास निर्माण, समृद्ध समाज, विकसित समाज र आर्थिक रूपले सम्पन्न तथा स्वास्थ्य समाजका कार्यहरू नगरपालिकाले गर्दै आएको छ।
2: आदरणीय श्रोता, आजको कार्यक्रममा हामी प्रारम्भिक तहको शिक्षाको गुणस्तर वृद्धि गर्न रामेछाप नगरपालिकाले आयोजना गरेको प्रारम्भिक बाल विकासका लागि अभिभावक सिकाइ मेला कार्यक्रमको केही अंशलाई प्रस्तुत गर्दैछौ। कार्यक्रमको समय अवधिभर हामी सँगै रहनुहोला।
3: हाम्रा प्रमुख अतिथिज्यू, विशिष्ट अतिथिज्यू लगायत यस समारोहमा उपस्थित सम्पूर्ण आदरणीय महानुभावहरूलाई शब्दहरूद्वारा स्वागत गर्दै यो कार्यक्रमको उद्देश्यका बारेमा छोटो रूपमा प्रकाश पारिनु न रामेछाप नगरपालिकाका शिक्षा शाखा प्रमुख
4: धन्यवाद नारायण सर। यस कार्यक्रमको मुख्य उद्देश्य भनेको बाल बालिकाको सर्वाङ्गीण विकास तथा बाल अधिकार सुनिश्चितताको लागि अभिभावक, शिक्षक, समुदाय, यहाँको सरकारवाला सबै पक्षलाई एउटा सचेतना जगाउने उद्देश्यका साथ रामेछाप नगरपालिकाले आयोजना गरेको र यसमा चाहिँ हामीसँग परियोजना अन्तर्गत रहेर सहकार्य गरेर सम्झौता गरेर कार्यान्वयन गरिरहेको संस्था सेतो गुराँस राष्ट्रिय बाल विकास सेवाले सहकार्य गरिरहेको छ र रामेछाप जिल्लाभरि मलाई लाग्छ रामेछाप नगरपालिकाले यो कार्यक्रम सञ्चालन गरिरहेको छ रामेछाप जिल्लामा। र यो कार्यक्रममा हाम्रो उद्देश्य भनेको साना प्रारम्भिक बाल विकास अन्तर्गतका बाल बालिकाहरूको विद्यालय सिकाइ र घर परिवारमा वृत्ति विकासलाई कसरी बढावा दिने, कसरी त्यसलाई व्यवस्थित गर्ने र भविष्यमा एउटा दक्ष नागरिक बनाउने, उसलाई भविष्यमा समाज र देशको लागि कसरी योगदान गर्न सकिन्छ भन्ने नागरिक बनाउनलाई चाहिँ पूर्व प्रारम्भिक बाल विकासको सिकाइलाई महत्वपूर्ण भूमिका खेल्ने किसिमले यस मेला तथा प्रदर्शनी आयोजना गरिएको हो। यो कार्यक्रममा विभिन्न विद्यालयहरूले स्टल राखेर आफ्नो सामग्रीहरू प्रदर्शन गरेर अभिनय, नृत्य, संगीत मार्फत अभिभावकजीहरूलाई कसरी चाहिँ बाल विकासलाई राम्रोसँग व्यवस्थित गर्न सकिन्छ भन्ने कुरा चाहिँ यहाँ प्रदर्शन हुन गएको छ। कृपया उपस्थित महानुभावहरू सबैले यो कार्यक्रममा सम्पूर्ण स्टलहरूको अवलोकन गरेर हाम्रो फिडब्याक पनि दिनुहोला। त्यहाँ श्रेणी मापन पनि छ, सँगै राखिदिएका छौँ। कस्तो लाग्यो प्रतिक्रिया जनाइदिनु होला। यति कुरा राखे। अर्को कुरा चाहिँ हाम्रो जीवन चक्र कस्तो हुने भन्ने कुराको निर्धारण बाल विकासले गर्दछ। बाल विकास विशेष गरी 5 वर्षसम्म मान्छेको मस्तिष्कको विकास 90% विकास भइसकेको हुन्छ। हामीले यहाँनिर विचार गर्नुपर्ने कुरा सर्वाङ्गीण पक्षलाई विचार गरेर हामीले विद्यालयको सिकाइ होस् या घर परिवारको सिकाइ होस् हामीले त्यही किसिमले गर्नुपर्ने हुन्छ। र नेपाल सरकारले राष्ट्रिय पाठ्यक्रम प्रारूप 2076 त्यसै गरी पाठ्यक्रम निर्माण गरेको छ बाल विकासका लागि। दैनिक रूपमा 4.5 घण्टाको पठन पाठनका लगायतका क्रियाकलाप सङ्गठनीय विकासका क्षेत्रहरू निर्धारण गरेर सिकाइका क्षेत्रहरूलाई छुट्याएर पाठ्यक्रम निर्धारण गरेको छ। यो अनुसार आदरणीय शिक्षकजीहरूले सिकाइको क्रियाकलाप गर्नुपर्ने हुन्छ र घर परिवारमा अरू बाँकी समय आदरणीय अभिभावकजीहरू यहाँहरू आउनु भएको छ, यहाँहरूले पनि आफ्ना बालबच्चाहरूलाई कसरी सिकाइ गर्नुपर्ने रहेछ र एउटा सक्षम नागरिक बनाउन चाहिँ एउटा पूर्ण रूपमा मनोविज्ञानको विकास गराएर बालबालिकालाई उसलाई जीवन प्रयत्न सिकाइको लागि हामीले एउटा आधारशिला तयार गर्नुपर्ने हुन्छ। यो कुरा पनि राखे। अर्को कुरा भनेको बालबालिकाहरूले सुरुमा चाहिँ सिकाइ चाहिँ उनीहरूको साधारण हुन्छ, त्यसपछि विशेषतातिर जान्छ। हामीले विचार गरेका छौँ, पहिला बालबालिकाहरू सानो हुँदाखेरि आफ्नो बुबा आमा उनीहरूको सबैलाई मम्मी बुबा भनेर सम्बोधन गर्छन्। किन भन्दा उनीहरूको सिकाइले बालबालिकाले सबैलाई बुबा देख्छ, सबैलाई हजुरबा देख्छ। त्यसपछि उसको सिकाइ विस्तार विशिष्टतिर जान्छ, मस्तिष्कको विकास त्यसै गरी भएको हुन्छ र उसले बुवा चिन्न थाल्छ, आमा चिन्न थाल्छ, घर परिवारका सम्पूर्ण आफ्ना इष्टमित्र नातेदार सबै चिन्छ र त्यही किसिमको व्यवहार गर्छ। र यसमा चाहिँ हामीले घर परिवारको वातावरण भयो, जन्मिँदै ल्याएको वंशानुगत गुण, त्यसपछि विकास क्रम हुन्छ, यी यावत कुराहरूले उसलाई प्रभाव पारिरहेको हुन्छ। आदरणीय अभिभावकज्यूहरू, त्यसै गरी आदरणीय शिक्षक शिक्षिकाज्यूहरू, सहजकर्ताज्यूहरू, यहाँहरूले बाल विकासको कक्षामा त्यही किसिमको सिकाइ गराउनु हुनेछ भन्ने उद्देश्यका साथ हामीले यो प्रारम्भिक बाल विकासका लागि अभिभावक सिकाइ मेला आयोजना गरेका छौँ। मैले यति गरा भने र फेरि पनि यो कार्यक्रम आयोजनामा महत्वपूर्ण सहयोग गरेर प्राविधिक हाम्रो मेन्टर साथीहरू खटाएर विद्यालयमा मेटेरियल लगायत कुराहरूमा सहजीकरण गरेर अभिभावकसम्म यो कुरा चाहिँ चेतना फैलाउन चाहिँ सहयोग पुर्याएर हाम्रो सेतोगुराँस राष्ट्रिय बाल विकास सेवाले सहयोग गरेको छ। विशेष गरी सेतोगुराँस राष्ट्रिय बाल विकास सेवालाई धन्यवाद दिँदै यस प्रारम्भिक बाल विकास मेला तथा प्रदर्शनी कार्यक्रममा उपस्थित हुनुभएका आदरणीय प्रमुख अतिथिज्यू, विशिष्ट अतिथिज्यू, अतिथिगण लगायत सम्पूर्ण महानुभावहरूमा फेरि पनि हार्दिक सुस्वागतम भन्दै बिदा हुन्छु। नमस्कार, धन्यवाद। हार्दिक धन्यवाद रामेश्वर नगरपालिका शिक्षा शाखा प्रमुख वरिष्ठ विद्यालय मेरी सरस्वती रामसिंह कडालज्यू, यो कार्यक्रमको सफलताको शुभकामना अभिव्यक्ति राखिदिनु हुन। यस कार्यक्रमका प्रमुख अतिथि बागमती प्रदेश सभा सदस्य माननीय तारा नारायण श्रेष्ठज्यूलाई सादर आमन्त्रण गर्दछु।
5: आदरणीय महानुभावहरू, चाइल्ड एड नेटवर्कको सहयोगमा रामेछाप नगरपालिकासँग सहकार्य गर्दै यो नगरभित्र यो सेतो लालीगुराँस सेतो संस्थाले निकै लामो समय अगाडिदेखि बालबालिकाहरूको सन्दर्भलाई लिएर महत्वपूर्ण कार्यक्रमहरू सञ्चालन गर्दै आएको यहाँहरू सबैलाई जानकारी नै छ। यो कार्यक्रम करिब करिब रामेछाप नगरपालिकाको सबै विद्यालयहरूमा सञ्चालनमा रहेको छ र यो कार्यक्रम सञ्चालनदेखि यहाँसम्म आइपुग्दासम्म स्थानीय स्तरमा जो बालबालिकाहरूको प्रारम्भिक चरणदेखि जो हामीले जो जे गर्नुपर्छ अभिभावकको तर्फबाट, त्यसै शिक्षकहरूको तर्फबाट, समाजको तर्फबाट र सरकारी स्तरबाट के गर्नुपर्छ भन्ने कुराहरू पनि यहाँहरूले व्यवहारिक प्रयोग सँगसँगै हामीले केही समय अगाडि यो बाल मैत्री नगरपालिका घोषणा गर्दासम्म पनि हामीले यो कुराहरूको जानकारी पाइसकेका छौँ र आज यहाँसम्म आउँदाखेरि म एकदम सबैभन्दा खुसी छु। किनभने सुरु सुरुमा यो नगरभित्र यो कार्यक्रम सञ्चालन गर्दाखेरि यतिको उपलब्धि पूर्ण यतिको दिन के त भन्दा यसले प्रभावकारी राख्छ भन्ने कुरामा मलाई एकदमै विश्वास थियो, तर आजसम्म आइपुग्दाखेरि सबैको लगनशीलता, सबैको यो उपस्थिति, मुख्य गरेर आफ्ना प्रत्येक बालबालिकाहरूको घरबाट सुरुदेखि नै हामीले बालबालिकाहरूलाई कस्तो व्यवहार गर्ने, कस्तो आचरण देखाउने, हामी आमा बुवाहरूले बालबालिकासँग झर्केर बोल्यौँ भने निश्चित तपाईँको बच्चा झर्केर बोल्ने हुन्छ हुन्छ, हामी बालबच्चासँग धेरै रिसाएका छौँ भने त्यो घरको बच्चा बच्ची रिसाएको हुन्छ हुन्छ, हामी के गर्छौँ कहिलेकाहीँ भने केटाकेटी कहीँ लडिहाल्यो भने ए लडेर कहीँ एउटा टेबलमा ठोक्यो भने अनि ऊ रुन्छ, रोइसकेपछि अनि ए बाबुलाई यो टेबलले चाहिँ दुखाइदियो भनेर हामी टेबललाई ड्याम ड्याम चाहिँ पिट्छौँ, अनि उसले पिटेपछि चाहिँ के छ नि उसले पनि हामीलाई दुःख दिने मान्छेलाई चाहिँ पिटो पिट्नु पर्दो रहेछ भनेर बच्चाले सिक्छ, हामी त्यही सिकाउँदै आइपुगेका छौँ। तर हामीले सिकाउन पर्ने कुरा चाहिँ के हो भने बच्चा टेबलमा ठोकेर रोयो भने बाबु तिमीले त त्यो टेबललाई ठोकिँदाखेरि तिमीलाई यति दुख्यो, तिमीले टेबुलले आएर तिमीलाई ठोकेको होइन नि, टेबुलले आएर तिमीलाई अहिया तारेको होइन नि, तिमी गएर टेबुललाई ठोकेको हो, त्यो कति दुखी होला, कति पीडित होला, त्यसलाई कति दुख्या होला भनेर हामीले सिकायौँ भने उसले के बुझ्छ भनेदेखि मेरो कारणले टेबुलमा पो ठोकिया त टेबुलले आएर मलाई ठोकियो होइन भनेर बुझ्छ। अहिलेसम्म हामीले आम रूपमा के सिकाउँदै आयौँ भने सबै कुराहरू चाहिँ गल्ती सबै अरूको, आफूले गएर ढुङ्गा के अरे गिलास फुटाउँछ अनि हामी पनि त्यही गिलासलाई गाली गरिदिन्छौँ, आफूले गएर चाहिँ के अरे के भन्छ त्यो नराम्रो काम गर्छ अनि हामी त्यही भन्छौँ। अझ हामी त कतिसम्म गर्छौँ भने यसो आफ्नो बच्चा बच्चीले तल्लाहरूको गएर मकै भाँच्यो मकै काटिदियो भने अनि तल्लाहरूको आमाले तेरो छोरा छोरी तलाउन सकिनस् मेरो मकै आएर फाँडिदियो कोदो आएर फाँडिदियो बाली नाली बिगारिदियो भनेर चाहिँ तल्लाहरूको बिगार जस्तो भयो उसले आएर हामीलाई भन्यो भने तेरो कि छोरीछोरीले बिगार्दैन ठुला कुरा गर्छस् भनेर हामी यसरी भन्छौ अनि त्यसो गर्दाखेरि त्यो बच्चाले के बुझ्छ ए त्यो गर्दाखेरि मेरो आमाले त्यसलाई गाली गरे बिगार पनि आफ्नै छोरछोरीले गरेछ गाली पनि नराम्रो आफ्नै छोरछोरीले गरेछ अनि जसको बिग्रियो उसले ती छोरीछोरी अलि आनी बानी राम्रो सिकायो अनुशासनमा राख तिम्रो छोराछोरी चाहिँ बिगार गर्यो भनेर भन्दाखेरि अनि छोराछोरीलाई सिकाउनेतिर छोराछोरीलाई बिगार्नेतिर तिम्रीबाट गल्ती गर्दा अब यस्तो गर्नु हुँदैन भनेर चाहिँ उसको अगाडि एक्सक्युज गराउनेतिर जानुभन्दा माफी मगाउनेतिर जानुभन्दा तल्लाहरूको साइली आमै नानाहरूको ठुली आमै तेरैले बिगार गर्दैन भनेर भनिदियो भने त उसले गल्ती गर्दा केही हुँदो रहेछ गरे केही फरक पर्दो रहेछ भनेर बुझ्ने त त्यही नै हो नि त्यसैले यो प्रारम्भिक चरणमा यो अघि तपाईँहरूलाई आज प्रारम्भिक बाल विकासको लागि अभिभावक सिकाइ अब त्यो पनि अभिभावकको सिकाइ नै मुख्य हो घरबाट सिकाइको सुरुवात हुन्छ सुरुमा अनि हामी के गर्छौँ अहिले सबैको तन्ताको विषय बनेको छ यो कति मोबाइल हेरेको मेरो छोराछोरी मोबाइल बिना बाँच्नै नसक्ने भने अनि मोबाइल छोराछोरीले हेरेको कि बाबुआमाले मोबाइल दिएको हो छोराछोरीले मोबाइल त आफै किन्दैन हामीले दिएको हो नि पहिलो कुरा दोस्रो कुरा हामी चाहिँ अनि छोराछोरीलाई पढ पढ भनेर भन्ने अनि आफू चाहिँ ती छेउमा बसेर मोबाइल हेर्ने अनि उसले चाहिँ के गर्छ अब उसलाई चाहिँ आफू मोबाइल हेर्ने छोराछोरीलाई पढ भन्ने पढ्छ मेरो पनि पढ्दैन अब छोराछोरीलाई पढाउने सिकाउने हो भने चाहिँ हामी सबैले घरमा के गर्नु पर्यो भने आफूले पनि किताब बिहान नि किताब हेऱ्यो दिउँसो नि किताब हेऱ्यो बेलुका नि किताब हेऱ्यो अनि उसले नि के बुझ्छ भने ए यो मोबाइल होइन किताबै हेर्नुपर्छ आमाले नि यही हेर्छ बाले नि यही किताब हेर्छ पढ्छ दिदीले नि यही किताब हेर्छ पढ्छ भने उसले जे बढी दिएको देखाइबाट सिक्छ मान्छेले अहिले हाम्रो यो कुरामा मिले होइन बिगार्ने हामी नै हो त्यसैले छोराछोरी कसैको खतरनाक रूपमा निस्केर चाहिँ बाबुआमालाई कुट्ने अरूसँग कुस्ती खेल्न जाने अरूसँग मुख साड्यो भने त्यो केही होइन तपाईँ हामीले गरेको व्यवहारको प्रतिबिम्ब हो त्यो केटाकेटी बिग्रेको होइन पहिला हामी बिग्रेको हो केटाकेटीले आफै जानेको हुँदैन हामीबाट जानेको हुन्छ चाहे राम्रो जानुहोस् चाहे नराम्रो जानुहोस् त्यसो भएको हुनाले यहाँ अहिले चाहिँ मैले अहिले त्यहाँ ठाउँमा गएर मैले त्यो सानो सानो भाइ बहिनीहरू हुँदो रहेछ त्यहाँ उनीहरूलाई सोधेँ मैले यो के हो नानी हो हलो जुवा रहेछ त्यहाँ अनि हलोमा त खाएँ यो हलो यो के हो भने उनले हलो चाहिँ भने तर केही हलो भनेर काठमाडौँको बच्चालाई सोध्यो भने भन्दैन त्यहाँ हलोमा के चिज प्रयोग हुन्छ जुवा जोतारो छेडी सोइला त्यसपछि त्यहाँ धेरै चिजहरू हुन्छ नि पाटी टुडो त्यसपछि करुवा अब त्यो काठमाडौँ बच्चालाई सोध्यो भने थाहै हुँदैन त्यसैले स्थानीय परम्परा मेटिँदै गएको छ स्थानीय भाषाको समयसँग कुरा स्थानीय प्रविधिको कुराहरू स्थानीय स्तरमा भएको बाली नालीको संरक्षण गर्ने कुरा यो थुप्रै कुराहरूमा चाहिँ के हो त भन्दा हाम्रा चाहिँ यो परम्परागत ढङ्गले जुन चिज जसरी विकास हुँदै यहाँसम्म आयो अहिले प्रविधिको प्रयोग गर्ने नाउँमा हामीले सबैले बिर्सिया छौँ जसको कारणले अहिले के हो त भन्दाखेरि हामीले सोध्छौँ एउटा हुन्छ अर्को जस्तै अहिले तपाईँको युरोपमा तपाईँको गयो भने एक अरब मान्छेले बिहे गर्यो भने 90 करोड मान्छेको डिभोर्स हुन्छ नेपालमा अहिले डिभोर्स रेट कै छ आज 3 वर्ष अगाडिको तथ्याङ्क हेर्ने हो भने पहिला आजभन्दा 3 वर्ष अगाडि 5% थियो गएको वर्ष 11% पुग्यो र यो चालु वर्षमा चाहिँ डिभोर्स रेट चाहिँ 19% पुगेछ अब हामी डिभोर्स नहोस् छोराछोरीको सम्बन्ध के छोरा बुहारीको सम्बन्ध नबिग्रोस् भन्छौँ हामी नबिग्रोस् भनेर एकातिर भन्यो भने डिभोर्स रेट अर्कोतिर बढा बढी त्यसैले अहिलेसम्म हामीले जे गर्दै आयौँ राम्रो गर्ने भन्दा भन्दै हामी जताततैबाट नराम्रो हुँदै गएका छौँ त्यसैले यो अभिभावकहरूको अभिभावक शिक्षा यो मेला अभिभावक सिकाइ मेला भनेर सबभन्दा पहिलो बाल बच्चाको पहिलो चाहिँ सिकाइको थलो भनेकै बाल आमा र घर परिवार हो त्यसपछि उसको छर छिमेकी हो त्यसपछि उसको समाज हो त्यसपछि उसको चाहिँ सुरुको विद्यालय हो त्यसपछि उसको कलेज हुन्छ त्यसो भएको हुनाले यो चाहिँ के हो त भन्दा यो कार्यक्रमको नाम जसरी राखेको छ प्रारम्भिक बालबालिका सिकाइको लागि अभिभावक सिकाइ मेला यो मेलाले हामी सहभागी भएका सबै अभिभावकहरूले के कुरा जान्न पर्यो भने मेरो बानी राम्रो भयो भने छोराछोरीको बानी राम्रो हुन्छ मेरो घरमा बोलीचाली राम्रो भयो भने छोराछोरीले केही सिक्छ मेरो घरमा बुढा र बुढी कुस्ती खेल्यो भने मलाई पनि रिस उठ्दा कुस्ती खेल्नु पर्ने मेरो छोराछोरीले सिक्ने त्यही नै हो। त्यसैले प्रारम्भिक अभिभावक शिक्षा प्रारम्भिक मेला भनेको छ। यो मेला मार्फत दिन खोजिएको सन्देश के हो भने सबैको ती बालबालिकाहरूको राम्रो बनाउनु छ भने सुरुवाती चरण घरबाटै हुन्छ र घरबाटै हामीले राम्रो बानी बेहोरा आचारहरू देखाउनु पर्छ र उसलाई सिकाइमा त्यही किसिमको बुझाइमा विकास गरेर लानुपर्छ भन्ने कुरा नै यो कार्यक्रमको सन्देश हो भन्ने मलाई लाग्छ। र यो कार्यक्रममा मलाई यहाँ बोलाएर आफ्नो धारणा राख्ने मौका दिनुभयो। म आयोजक सबै नगरपालिकादेखि लिएर संस्थालाई सबैलाई आभार व्यक्त गर्न चाहन्छु र यो कार्यक्रममा सहभागी बन्नुभएका सबै आदरणीय सरहरू, अभिभावकजीहरू, विद्यार्थी भाइ बहिनीहरू, पत्रकार साथीहरू, सुरक्षा निकायका साथीहरू, राजनीतिक पार्टीका सबै दलका आदरणीय नेता साथीहरूलाई पनि यो कार्यक्रमबाट हामीले निश्चय नै निकै ठूलो सिकाइमा विकास हुनेछ, विकास भएको छ। सिकाइ पनि दुई तिन तरिकाले हुन्छ। अहिले साइकोलोजिकल्ली भन्ने हो भने के हो भने 65% मान्छेहरू चाहिँ त्यसपछि हेरेर बुझ्ने मान्छेहरू विद्यार्थी 5% मात्रै हुन्छ। 65% चाहिँ के हो भने अवलोकन गरेर बुझ्ने विद्यार्थीहरू हुन्छ। बाँकी पर्सेन्ट विद्यार्थीहरू चाहिँ त्यो चाहिँ बाँकी चाहिँ के हो भने 5% छोएर उसले अनुभव नगरिकन बुझ्दै बुझ्दैन। मैले अघि पनि भने जस्तो लागेछ, जस्तै चिनी कुनै बच्चालाई चिनी अहिलेसम्म हामीले खुवाएकै छैन तर यो चिनी हो भनेर देखाएका छौँ। कुनै बच्चालाई हामीले नुन खुवाएकै छैनौँ तर उसलाई यो नुन हो भनेर देखाएको छ। उसले त्यो वस्तु नुन र चिनी त भन्छ तर त्यो कस्तो हुन्छ भन्ने कुरो उसले नखाइकन थाहा हुँदैन, उसको अनुभूति हुँदैन। त्यस्तो भएको हुनाले यो व्यवहारिक शिक्षाबाट, यो प्रत्यक्ष अवलोकनबाट जो यहाँहरूले सिकाउने देखाउने र विद्यालयहरू प्रत्येक विद्यालयहरूमा गरिएका गतिविधिहरू, त्यहाँ टाँसिएका चार्टहरू, फोटोहरू, निर्माण गरिएका सामग्रीहरू, शैक्षिक उपकरणहरू, यहाँ जो प्रदर्शन गर्नुभएको छ, यो दुःख गर्नुभएको छ, उहाँहरूप्रति पनि आभार व्यक्त गर्दै सबैजना लाग्यो। समाज बनियो भने हामी सबै बनिन्छौँ, देश बनियो भने हामी सबै के अरे बनिन्छौँ, बिग्रियो भने हामी सबैजना डुब्ने नै हो। त्यसो भएको हुनाले सकारात्मक सोचका साथमा हामी सबैजना हातेमालो गरेर अगाडि जाउँ। अब यही कुरा राख्दै अन्तिममा प्रत्येक विद्यालयमा पनि तपाईँ हामी सबै धेरै शिक्षक शिक्षिकाहरू हुन्छौँ, शिक्षक शिक्षिकाहरूको बिचमा पनि राष्ट्र विरोध नहुने सबैजना हार्दिकतापूर्वक मेलमिलाप पूर्ण ढंगले हामी रह्यौं। त्यसो भयो भने ती विद्यार्थीहरूले नै त्यही सिक्छ। एउटा शिक्षक चाहिँ रातो पिरो भएर चाहिँ रिस उठेर कक्षा कोठाभित्र बस्यो भने विद्यार्थीहरू सबै सिरिङ नै हुन्छ, तर एउटा शिक्षक कक्षा कोठामा पढ्दाखेरि हाँस्दै हाँस्दै पस्यो, नाच्दै नाच्दै पस्यो भने त्यो विद्यालयको विद्यार्थी सबै नाच्ने मुडमा चाहिँ त्यो यसरी पुया हुन्छ। त्यसैले त्यो प्रक्रिया त्यो देखेर बुझ्ने भएको हुनाले यो व्यवहारिक हिसाबले चाहिँ अगाडि बढ्छौं र बढ्नको लागि यो कार्यक्रमले सन्देश दिनेछ भन्दै मेरो एउटा कार्यक्रम असाध्य महत्वपूर्ण कार्यक्रम म यहाँ बिहान परेको थिएन, अहिले नगरी नहुने भएको हुनाले मैले मन्थली हुँदै काठमाडौँ जानुपर्ने स्थिति बनेको छ। त्यसो भएको हुनाले अन्तिमसम्म बसेर यहाँहरूको अहिले एउटा यहाँ सुरुमा यहाँ प्रस्तुति भयो, यहाँ 10 प्रस्तुति अझै बाँकी छ। प्रस्तुतिमा पहिलो, दोस्रो, तेस्रो, चौथो हुने विद्यार्थी भाइ बहिनीलाई नै अग्रिम बधाई तथा शुभकामना दिँदै तयारी गर्नुहुने सबै विद्यालयका शिक्षक शिक्षिकाहरूलाई नै के अरे प्रति पनि आभार व्यक्त गर्दै सबै भाइ बहिनीहरूले असाध्य राम्रो ढंगले प्रस्तुति गर्नुहुनेछ र यहाँ जस्तै एउटा बच्चा हुर्काएर स्कुलसम्म पुर्याउनको लागि जे जे गतिविधि यहाँहरूले देख्नुभयो त्यस्तै अरू 10 प्रस्तुतिहरू यहाँहरूले देख्नुहुनेछ। आयोजकले त्यही अघि यहाँ सञ्चालकको तर्फबाट भन्नुभएको छ, त्यो कुरा हेर्न पाएको मेरो पनि ज्ञान निकै बढ्थ्यो, त्यो कुराबाट म पनि वञ्चित हुने भएर यहाँहरू सबैजना अन्तिमसम्म बसेर हेर्नुहुनेछ भन्ने कार्यक्रम सफलताको शुभकामना व्यक्त गर्दै बिदा हुन्छु। हस्त नमस्कार, अभिवादन।
6: रामेछाप नगरपालिकाको सहयोग आमन्त्रणलाई सहजताका साथ स्वीकार गर्दै प्रमुख अतिथिको रूपमा यहाँसम्म उपस्थित भएर हामीलाई हौसला, प्रेरणा र मार्गदर्शन प्रदान गरिदिनु भएकोमा बागमती प्रदेशका प्रदेश सभा सदस्य माननीय तारानन्द श्रेष्ठज्यूप्रति हार्दिक आभार तथा कृतज्ञता प्रकट गर्दछु। छोटो शुभकामना मन्तव्यका लागि रामेछाप नगर बाल संघका अध्यक्ष स्वर्गीय पृथ्वी तामाङज्यूलाई हार्दिक आग्रह गर्दछु।
7: म प्रगति श्री रामेछाप नगर बाल संघको अध्यक्ष पृथ्वी तामाङको तर्फबाट स्वीकार्नुहोस्। नमस्कार। आजको एक प्रारम्भिक बाल विकासका लागि अभिभावक सिकाइ मेला कार्यक्रम रामेछाप नगरपालिकाद्वारा आयोजना गरी एउटा अभिभावक, विद्यार्थी, शिक्षक र स्थानीय तहलाई नजिकको दिनसम्म जोड्नका लागि यस कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्नेछ र आजको यस प्रारम्भिक बाल विकासका लागि अभिभावक सिकाइ मेला कार्यक्रमद्वारा जसरी बाल बालिका सानो सुन्दर फूल हो उसलाई बढ़ गरेर सानैदेखि भविष्यमा कस्तो नागरिक बनाउने देशका लागि कस्तो खालको असल नागरिक तयार पार्ने भन्ने कुरा प्रारम्भिक बाल विकास नीतिमा सुरु हुन्छ। जसरी हामीले एउटा बिरुवालाई सानैदेखि मलजल गरेर ठूलो भएर त्यसबाट फल प्राप्त गर्छौं त्यसै गरी हामीले बालबालिकालाई नै सानैदेखि सिकाउने घर परिवारबाट विद्यालयबाट सिकाउने बोलीचाली व्यवहार संस्कारको कारणले गर्दा नै उनीहरू भविष्यमा कस्तो मान्छे बन्ने भन्ने कुरा सानैदेखि नै निर्धारण भएको हुन्छ। त्यसै गरी आजको यस कार्यक्रमद्वारा हामीले बालबालिकालाई हामीले बोल्नुपर्ने व्यवहार कस्तो हुन्छ, बोली कस्तो गर्नुपर्छ, व्यवहार कस्तो गर्नुपर्छ हामीले सिक्दै आएका छौँ। बालमैत्री स्थानीय शासन कार्यक्रमबाट हामीले बोली बालमैत्री हुनुपर्छ, बालबालिकासँग गरिने व्यवहार बालमैत्री हुनुपर्छ। त्यसै गरी स्थानीय तहमा निर्माण हुने हरेक संरचनाहरू बालमैत्री संरचनामा आधारित भएको हुनुपर्छ र बालबालिकालाई विभिन्न क्षेत्रमा यसै गरी समेटिरहँदा उनीहरूको अर्थपूर्ण बाल सहभागिता हुने यसै गरी उनीहरूले आज देखाएका प्रदर्शनी कार्यक्रममा देखाएका विभिन्न कला प्रतिभाहरूलाई जगेर्ना गर्दै उनीहरूलाई भविष्यसम्म उनीहरूको प्रतिभाको सम्मान गर्दै र अझ पनि प्रतिभाहरूलाई निखार्दै लानको लागि यस प्रदर्शनी कार्यक्रमले महत्वपूर्ण भूमिका खेलेको छ। त्यसै गरी आगामी दिनमा पनि रामेछाप नगरपालिकाद्वारा बाल बालिकाहरूका लागि यस्तै विशेष कार्यक्रमहरू अपेक्षा गर्दछौ र आगामी दिनहरूमा र आगामी आर्थिक वर्षहरूमा बाल बालिकाका लागि योभन्दा उत्कृष्ट विविध विभागत प्रतियोगिताहरूमा बाल बालिकाहरूलाई समेटेर हजुरहरूले कार्यक्रम तय गर्नुहुनेछ र योजना बनाउनुहुनेछ भन्ने आशा गर्दै मेरो छोटो शुभकामना मन्तव्य यही अन्त्य गर्न चाहन्छु। धन्यवाद, नमस्कार।
8: बाल बालिका रक्षित कार्यक्रमहरू तर्जुमा गर्न रामेछाप नगरपालिका समर्थ हुन सकोस् भन्ने सुखद अभिव्यक्तिहरू सहित आफ्ना सांगठनिक अभिव्यक्तिका लागि नगर बाल सञ्चालन रामेछापका अध्यक्ष प्रदीप प्रसिद्ध तामाङजीलाई हार्दिक धन्यवाद दिन चाहन्छु।
9: यहाँलाई हार्दिक नमस्कार व्यक्त गर्दछु। मैले यहाँ धेरै भनिरहनु पर्ने छैन, हामीले यहाँ नाटकबाट गीतबाट त्यो सँगसँगै यहाँ गीत सँगसँगै हाम्रो प्रदर्शनीबाट पनि हामीले धेरै कुराहरू सिकिसकेका छौँ। हामी रामेछाप नगरपालिकाले सेतो गुरासँग समन्वय गरेर अभिभावकको लागि यो एउटा सिकाइ मेला हामीले पहिलो पटक यहाँहरूको लागि पस्केको हो। यो सिकाइ मेलाबाट यहाँहरूले धेरै कुराहरू सिक्नु भएको छ, अनुभव गर्नु भएको छ र भोलिको लागि हामी यहाँहरूले आफ्ना बालबालिकालाई त्यो खालको व्यवहार यहाँहरूले गर्नुहुनेछ भन्ने रामेछाप नगरपालिकाले अपेक्षा गरेको छ। यो सँगसँगै हामीले बालमैत्री घोषणा गरिसकेका छौँ। बालबालिकाको क्षेत्रमा हामीले धेरै लगानी गरेका छौँ। रामेछाप नगरपालिकालाई बालमैत्री बनाउनको लागि विभिन्न संरचना सँगसँगै विभिन्न कार्यक्रमहरू हामीले ल्याएका छौँ। त्यसलाई दिगो विकासको लागि हामी निरन्तर रामेछाप नगरपालिकाले काम गरिरहनेछ भन्ने यहाँहरूसँग कुरा राख्दै मैले धेरै भनिनँ। आज पानी पर्ला पर्ला जस्तो हुँदाहुँदै पनि आजको दिन एकदम धेरै राम्रो भएको छ। यहाँहरूको यो उपस्थितिले आजको यो कार्यक्रम हामीले भव्य र सभ्य तरिकाले सफल बनाउन सकेका छौँ। यहाँहरू सम्पूर्ण उपस्थित वर्गलाई विशेष गरी हाम्रो राजनीतिक दल पत्रकार देखि लिएर सम्पूर्ण विद्यालयको सर म्याडम र विद्यार्थी भाइ बहिनीहरू उपस्थित भएर यो कार्यक्रम सफल र भव्य बनाइदिनु भएको छ। यहाँलाई हार्दिक धन्यवाद व्यक्त गर्दै मेरो थोरै शब्द यही अन्त्य गरे हस्त, धन्यवाद, नमस्कार।
8: हार्दिक आभार तथा कृतज्ञता प्रकट गर्दछु रामेछाप नगरपालिकाका श्रद्धेय उपप्रमुखजीप्रति। शुभकामना मन्तव्यको क्रममा भर्खरै अभिमा उपस्थित हुनुभएका खाडागढी गाउँपालिकाका अध्यक्ष श्रद्धेय ज्ञान कुमार श्रेष्ठज्यूलाई हाम्रो यो भव्य कार्यक्रम सफलताको शुभकामनाका लागि छोटा केही शब्दहरू राखिदिनु हुन सादर आग्रह गर्दछु।
10: बाल बालिकाहरूको सिकाइको सन्दर्भमा आज मुलुकमा हामीले भविष्यको चिन्ता गरिरहँदा सबैभन्दा पहिला हामीले शिक्षाको पूर्वाधार तयार गर्ने, भौतिक पूर्वाधारको लागि सड़कको परिकल्पना गर्ने यी कुराहरू गर्दा गर्दै आजको ग्लोबल भिलेजभित्र पक्कै पनि यो अन्तर्राष्ट्रिय रूपमा सबै मानव जातिको बीचमा प्रतिस्पर्धा गर्नुपर्ने, जहाँ चाहिँ आफ्ना नानीहरूको क्षमता विकास हुनुपर्ने जुन अवस्था छ त्यसमध्येमा रामेछाप नगरपालिकाले आफूलाई बाल मैत्री नगरपालिका पनि घोषणा गरिसकेर आज पुनः यो बाल बालिकाहरूको सिकाइको लागि अभिभावकहरूको भूमिका र अभिभावकहरूको समेत सिकाइको एउटा प्रतियोगिता गराएर एउटा उत्साह थपेको छ। यसबाट केही सिकेर खडेरीबीका जनताको लागि पनि यो उत्प्रेरणा त्यहाँ पनि लान पर्छ भनेर म व्यस्तताका बावजुद पनि यो अवलोकन हेर्न आए केही सिक्नको लागि आइरहेको छु। यसै सन्दर्भमा मलाई यो कार्यक्रम अत्यन्त राम्रो लाग्यो। यो कार्यक्रमको सफलताको शुभकामना दिँदै कार्यक्रम भव्य रूपमा सफल पनि भएको रहेछ र मन्त्र यो रामेछाप नगरपालिकाले जुन आयोजना गरेर हामीलाई पनि आमन्त्रण गर्नुभयो र यो हेर्ने अवसर दिनुभयो हार्दिक धन्यवाद भन्दै आफ्नो कुरा अन्त गर्छु। धन्यवाद, नमस्कार।
8: हार्दिक आभार तथा कृतज्ञता प्रकट गर्दछु। खानादेवी गाउँपालिकाका अध्यक्ष सत्य ज्ञान कुमार श्रेष्ठज्यू,
11: यो कार्यक्रम सञ्चालन गर्नका लागि अघि नारायण सरले जति भटभटाउनु भयो, जति कुरा राख्नुभयो, त्यही नै हाम्रो नगरपालिकाको आदर्श हो। हामीले सबैलाई सम्मान गरिरहेछौ। अहिले मैले एउटा मान्छेलाई बेसी भनेदेखि गाह्रो हुन्छ, त्यसैले जसले जुन जुन ठाउँबाट विद्यालय नगरपालिका कर्मचारी प्रमुख प्रशासकीय अधिकृतज्यू लगायत हाम्रा जनप्रतिनिधि साथीहरू पत्रकार मित्रहरू सम्पूर्ण राजनीतिक दलका सहकर्मी साथीहरूलाई हार्दिक धन्यवाद दिँदै, मेरो धेरै बोल्नु छैन, मैले केही सुनाउनु पर्ने छैन, धन्यवाद दिँदै यो कार्यक्रम सफलताका पश्चात सुसम्पन्न गरिदिनु भने तमाम दाजुभाइ दिदीबहिनीहरूप्रति आभार व्यक्त गर्दै म यो कार्यक्रमलाई यहीँ समापन गर्छु। धन्यवाद। जय नेपाल।
0: आदरणीय श्रोता, तपाईँ बेला रेडियो कार्यक्रम हाम्रो रामेछाप सुनिरहनु भएको छ। यो कार्यक्रम रामेछाप नगरपालिकाको समन्वयमा तयार पारिएको हो। तपाईँले यो कार्यक्रम रामेछापका छवटा रेडियोहरूबाट एकैसाथ सुनिरहनु भएको छ।
1: यिनै सामग्रीसँगै अब भने कार्यक्रमको निर्धारित समय समाप्त हुन लागिसकेको छ। तपाईलाई कार्यक्रम कस्तो लाग्यो? यसलाई अझ प्रभावकारी बनाउन के गर्नु पर्ला? तपाईको उचित सल्लाह, सुझाव र प्रतिक्रिया पठाउन नभुल्नुहोला। जसका लागि हाम्रो कार्यक्रमको ठेगाना रहेको छ रेडियो कार्यक्रम हाम्रो रामेछाप, फोन नम्बर 0848 40 00 26, इमेल ठेगाना hajurkoradio@gmail.com, वा तपाईले कार्यक्रम सुनिरहनु भएको रेडियो स्टेशनहरूको फोन नम्बरमा पनि सम्पर्क गर्न सक्नुहुन्छ।
0: अर्को हप्ता कार्यक्रममा यसै समयमा हाम्रो भेट हुने नै छ। त्यतिन्जेलसम्मका लागि कार्यक्रम उत्पादनमा सहयोग गर्ने सम्पूर्ण युनिटलाई धन्यवाद दिँदै रिता मगरसँगै म राजन महतारा छेत्री पनि विदा हुन्छौ।
1: नमस्कार।
12: हजुरको रेडियो 102.1 मेगा।
13: दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
14: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवन को लागी।
15: Kajaria Tiles, your world-class luxury.

0: 6.9 इंचको शानदार डिस्प्ले, AI पावर्ड क्यामेरा, 2 वर्षको वारेन्टी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh पावरफुल ब्याट्रीको साथ थप अत्याधुनिक विशेषताहरूले तपाईँको मन जित्छ बारम्बार।
1: आम्मामा, तिमीले त कस्तो नयाँ डिजाइनको गहना बनाएछौ त है, कहाँ बनाएर ल्याएको? आफ्नो त पुरानै डिजाइनको भइसक्यो, आज भोलि चलेको नयाँ डिजाइनको बनाउन पाए हुन्थ्यो नि है।
2: लौ, के पिर गरिरहेको? हाम्रै रामेसाप तल्लो बजारमा रहेको प्रशंसा सुशील सुन्चादी पसल छँदैछ नि। त्यहाँ त अर्डर अनुसार सुन्चादीको गरगहना आधुनिक डिजाइनमा ग्यारेन्टीका साथ बनाउनका साथै पुरानोसँग नयाँ गरगहना साटिन्छ नि।
3: प्रोप्राइटर सुशील लोहार, सम्पर्क नम्बर 9848087828, 9827782। प्रशंसा सुशील सुन्चादी पसल, रामेछाप नगरपालिका 8, तल्लो बजार, रामेछाप।

0: नमस्कार, कार्यक्रम बदलिदो नेपालमा हृदय रिमालको स्वागत छ। समसामयिक विषयमा छलफल हुने कार्यक्रम बदलिदो नेपाल उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz देशभरिका विभिन्न एफएम स्टेशन र उज्यालो अनलाइनबाट एकसाथ प्रसारण भइरहेको छ। यो कार्यक्रम आज बेलुका 8 बजे पुनः प्रसारण हुन्छ। आर्थिक पारदर्शिता, मितव्ययिता, सार्वजनिक जमीन संरक्षण अभियान, प्रशासनिक क्षेत्र सुधार, सुशासन कायम, विकास निर्माण लगायतका कामको शुरूआत गर्दै छोटो समयमा धेरै चर्चा कमाएको बालेन्द्र शाह नेतृत्वको सरकार पछिल्लो समय एकाएक आलोचित बनेको छ। प्रधानमन्त्री संसदप्रति उत्तरदायी नबन्नु, सार्वजनिक बहसबाट पर जानु, कम बोल्नु, राष्ट्रपतिले नीति तथा कार्यक्रम प्रस्तुत गर्दा उठेर हिँड्नु, संसद हुँदाहुँदै अध्यादेश मार्फत शासन सत्ता चलाउनु जस्ता प्रश्न सरकारमाथि उठेका छन्। केही निर्णयहरूमा अदालतले रोक लगाउनुलाई सरकारले प्रक्रिया नपुर्याई छिटो परिणाम खोजिरहेको संकेतका रूपमा पनि हेरियो। बालेन नेतृत्वको सरकारको सबैभन्दा ठूलो चुनौती भनेको लोकप्रियता र संस्थागत परिपक्वता बीच सन्तुलन कायम गर्नु देखिएको छ। संसद, अदालत, राजनैतिक दल र कर्मचारी प्रशासनसँग समन्वय नगर्दा सरकारलाई केही चुनौती बढ़दै गएको छ। वैकल्पिक नेतृत्वको प्रतीकका रूपमा हेरिएको झण्डै दुई तिहाईको सरकारका प्रधानमन्त्रीले संसद र राष्ट्रपतिलाई अवमूल्यन गरेको विषय अहिले सबैभन्दा बढ़ी आलोचनाको केन्द्रमा छ। प्रधानमन्त्रीको मौनता अहिले ठूलो बहसको विषय बनेको छ। कम बोल्नु व्यक्तिगत स्वभाव हो वा राजनैतिक रणनीति हो भन्ने प्रश्न उठेको छ। प्रधानमन्त्रीको कार्यशैली हेर्दा आशाकै बीच केही चिन्ता पनि पैदा गरेको छ। आज हामी कार्यक्रम बदलिदो नेपालमा सरकारबाट आम नागरिकको अपेक्षा, सरकारले अहिलेसम्म गरेको काम, प्रधानमन्त्री बालेन्द्र शाहको कार्यशैली, आम नागरिकको सरकारप्रतिको दृष्टिकोण लगायतका विषयमा केन्द्रित रहेर कुराकानी गर्छौ। कुराकानीका लागि हामीसँग हुनुहुन्छ राजनैतिक विश्लेषक प्राध्यापक डाक्टर लोकराज बराल।
1: स्वागत छ लोकराज बरालज्यू, यहाँलाई कार्यक्रम बदलिदो नेपालमा। सबभन्दा पहिले प्रधानमन्त्रीकै कुराबाट शुरू गरौं, बालेन शाहको नेतृत्व र शैली, राजनैतिक चरित्र कस्तो प्रकारको देख्नु भएको छ?
2: एउटा त बालेन शाह राजनीतिक कर्मी नै होइनन्, उनी राजनीतिज्ञ होइनन्, उनी एउटा गायक थिए। अब त ऱ्यापर भन्छ क्या, होइन, ऱ्याप गाउने गायक थिए। त्योबाट उनी अलिअलि चर्चित भए बिचरी युवा पिँढीमा, र त्यो आधारमा एकाएक उहाँ मेयर हुनुभयो। अब मेयर किन हुनुभयो भने त राम्रै काम गर्छु भने नि सुधार्छु भनेर इच्छा व्यक्त गरेर होला इच्छा हुनुभयो। अझ मेयरको पनि उहाँले दुई दिनमा यदि एउटा काम बाटाघाटा यसो यदि एउटा फुटपाथहरू त बनाएको भयो, हामी जस्ता सुविधा भोगीहरूको लागि भयो, खाप गरिब जनताहरूको लागि त्यस्तो भएको जस्तो लाग्दैन। अलिकति स्कुलमा विद्यार्थीहरूलाई पढ्ने वातावरण नगरपालिकाको स्कुलहरूमा भन्ने कता कता सुनेको हो, त्यसमा केही सुधार गर्न खोजेको हो, गरिबहरूलाई हेर्ने अथवा के के स्कुलको शिक्षामा। त्यो बाहेक अब त्यस्तो रूपान्तरण बालेन शाह आएर गरेको जस्तो लाग्दैन। अब तर के भयो, जस्तो उहाँले साधारण समस्या एउटा त्यो फोहोर मैला फाल्ने त्यो समस्या उहाँले सुल्झाउन सक्नु भएन। पछि कुलमान सिंह घिसिङ मन्त्री हुँदाखेरि त्यो अहिलेसम्म उहाँले गरेको एरेन्जमेन्टमा चलिरहेको छ। अब अरूतिर चाहिँ उहाँ नगरपालिकाको रूपमा हेर्दा पनि मैले अहिले राजनीतिज्ञ चाहिँ उहाँ हुनुहुँदो रहेछ भनेको कारण के हो भनेदेखि उहाँलाई त्यो मतलबै छैन राजनीति फलानु भन्दाखेरि। अरू नै आफ्नै एक्लै बस्ने, भेटघाटै नगर्ने, घरैमा बस्ने, कहीँसँग कुरै नगर्ने, किन राजनीतिज्ञले त कम्युनिकेटिभ एकाग्रमा कुरा गर्न खोज्छ, आफ्नो कुरा बाहिर लान खोज्छ। अब जस्तै तपाईँहरू जस्तो सञ्चार माध्यमलाई भेट्न खोज्छ, अथवा तपाईँहरूले भेट्नुहुन्छ, तपाईँहरूलाई क्वेसन एन्सर प्रश्नहरूको जवाब दिनुहुन्छ, त्यो उसले त्यो हुन्छ। त्यो एउटा कम्युनिकेसन पनि चाहिन्छ पोलिटिकल लिडरसिपमा, संवाद पनि नभए हुँदैन। संवादै विहीन भइदियो भने त्यो लिडरै हुँदैन। आफ्नो कुरा लानु पर्यो, उसको कुरा सुन्नु पर्यो, ल्याउनु पर्यो। त्यस कारणले बालेनजी राजनीतिज्ञ प्राणी होइनन् भन्ने चाहिँ लागेको थियो। अहिले प्रधानमन्त्री भइसकेपछि उहाँ 1-1.5 महिना पहिले राष्ट्रिय स्वतन्त्र पार्टीको सदस्यता लिनुभयो। के शर्तमा भनेदेखि प्रधानमन्त्री बनाउँछु भन्ने शर्तमा। रवि लामिछानेलाई पनि एउटा यस्तो व्यक्ति चाहिएको थियो जसले चुनावमा चाहिँ आफूलाई आफ्नो पक्षमा धेरै आवास मत भन्ने बालेनकै नाताबाट भन्ने पनि भयो। आफ्नो पार्टीले पनि ल्याउँथ्यो होला, यतिको धेरै नल्याए पनि रवि लामिछानेले पनि 3-4 वर्षमा पार्टी मिहिनेत गरेकै हो। उनी बालेन बिना पनि उसले दुईपल्ट चुनाव जिते पनि हो, पहिले पनि जिते हो नि त, त्यही पनि फेरि चुनाव हो, चितवनमा दुईपल्ट उहाँले जितेको हो होइन यसपालि तेस्रो पल्ट हो क्या र जस्तै अब स्वर्णिम वाङ्लेहरू त्यही रवि लामे छानेकै पार्टीमा लागेर उहाँले पहिले चुनाव जित्नुभयो तनहुँबाट बालेनले मात्रै स्वतन्त्र पार्टीलाई माथि पुर्याएको होइन रविजीको पनि त्यसमा छ उहाँको पनि आफ्नो अब उहाँ पनि त्यसै व्यक्तित्व हो तर उहाँभन्दा चाहिँ ऊ अलिकति मिडियामा काम गरेको हुनाले उसलाई देशको समस्या प्रब्लम अलिकति आक्रामक रूपले बोल्ने सारा गर्दाखेरि उसलाई पनि मन पराएर त्यसरी ल्याएको
1: हो
2: एकअर्काको आवश्यकता थियो तर बढी राजनीतिक चाहिँ अलिकति उसको पेसाले गर्दाखेरि पनि रविजी बढी राजनीतिक प्राणी हुन् र अहिले चाहिँ अहिले चुनावपछि पनि उहाँको चाहिँ अलिकति नेतृत्वको अलिक सौम्य अलिकति परिष्कृत उत्तरदायीपूर्ण खालको विस्तार त्यो लाग्छ मलाई
1: उहाँले अनुभव पनि लिनुभयो
2: अनुभव लिनुभयो तर बालेन शाहले के देखाउनुभयो भने बचकन्ना अब देशको प्रधानमन्त्री संसदीय व्यवस्था भनेपछि त अमेरिकाको राष्ट्रपति पनि राष्ट्रपति त ट्रम्प त दिनै पछि बोल्या हुन्छ मिडियासँग
1: लेखिरहेको
2: हुन्छ के हुन्छ इन्टरभ्यू दिएर अनेक हुन्छ तर यो संसदीय व्यवस्था चाहिँ प्रधानमन्त्री भनेको चाहिँ एउटा अङ्ग हो संसदको जनतासँग सधैँ डे टु डे घटनासँग त्यसमा चाहिँ संवादमा हुनुपर्छ उसले भनेपछि चाहिँ उहाँको अहिले जुन रवैया देखिएको छ संसदमै उहाँ जुन देखियो राष्ट्रपतिले बोल्दा बोल्दै आफ्नै भाषण उहाँले दिएको भाषण पढ्दा पढ्दै उहाँ उठेर हिँडिदिनु भयो त्यो मर्यादा एकदम विपरीतको कुरा हो एकदम ज्यादै अशोभनीय त्यस्ता कुराहरू अब सांसदै आउँदै नआउने कुरै नसुन्ने खालि कोठामा बसिरहने गर्दाखेरि उहाँ राजनीतिक प्राणी होइन अब के भन्ने मेरो एउटा भनाइ
1: हो अब यसमा यसलाई अब अर्को कोणबाट हेर्दाखेरि जस्तो प्रामजी अथवा सरकारले अहिले एकपछि अर्को केही महत्वपूर्ण निर्णयहरू नागरिकमा छापार्ने खालको पनि गर्यो यति हुँदाहुँदै पनि काम गरेको त्यो परिणाम चाहिँ केही न केही देखेको जस्तो लाग्ने तर कम बोल्ने चाहिँ यो शैली उहाँको चाहिँ परिपक्वता भएर हो कि अथवा चाहिँ राजनीतिक कुनै रणनीतिक हो कि भन्ने शङ्कास्पद पनि एउटा चाहिँ त्यो बाहिर चर्चा हुन्छ
2: अब मान्छेले अर्थ त जे पनि लागेको हुन्छ कुरा र कुरो र कुलो जति लागे पनि हुन्छ भन्छौँ हामी गाउँघरमा त्यस कारणले कुलोको पानी त पनि जोडेर हुन्छ नि भनेपछि त्यस्तै हो तर भनेदेखि के भनेदेखि वा तपाईँले भनेको कुरा सही हो अहिले हामीलाई पनि फास्ट त धेरै फास्ट हो कि यो कहीँ दुर्घटना हुन्छ कि भन्ने पनि डर छ पहिले चाहिँ के हुँदै थियो त्यसले गर्दा चाहिँ यत्रो आक्रोश बढेको नि त अहिले त्यो तुलनामा यिनीहरूले दुई महिनामा गरेको कामहरूमा कति नराम्रो अब कति कुरा चाहिँ अब विवादास्पद भइदियो त्यो त काम गर्दाखेरि विवाद पनि हुन्छ अलिकति हडबडाएर गरे जस्तो यही विस्थापन गरियो सुकुम्बासीहरूको समस्याहरू त्यसको प्लानिङ नगरिकन भन्ने एउटा एक्सन उहाँले गर्नुभयो उहाँ मेयर हुँदै गर्न खोजेको थियो ओलीले त्यसलाई रोकिदिएको हो ओली गर्न दिएको थिएन उसले आएकै दिन चाहिँ बोलाएर सेक्युरिटीवालालाई बोलाएर चाहिँ यसो गरेर भन्थ्यो होइन त्यस कारणले त्यस्तो कामहरू त्यो पनि गर्नुपर्ने काम थियो तर त्यो व्यवस्थापन गर्ने तरिका शैली चाहिँ अलिक भएन भन्ने मात्रै हो एउटा त्यो तपाईँले भनेको कुरा अरू चाहिँ बालेन माइनस बाइलन बालेन अहिले अब बालेन त एउटा फिगरको रूपमा प्रधान नेताको रूपमा राखिदिएको छ माथि त्यो भित्रको कुरा हामीलाई थाहा छैन तपाईँहरूलाई बढी थाहा हुन्छ तपाईँहरूलाई पनि कति थाहा होला र अब अहिलेको पार्टीको अहिलेको सरकारको र बालेन शाहको रिलेसनसिप कस्तो छ त्यहाँभित्र मन्त्रीहरू बाहिर हल्ला के छ भने बालेनले नै सबै डिक्टेट गरे हुन्छ मन्त्री बोल्न सक्दैन
1: पार्टीसँग एकदमै उहाँ चाहिँ सम्बन्धमै
2: हुनुहुन्छ अब पार्टीसँगै पार्टीको कन्भेन्सनमा नजाने कस्तो संसदीय व्यवस्था हो यो पार्टी कन्भेन्सन हुँदैछ महाधिवेशन हुँदैछ उहाँ पनि नजाने भागै नलिने त्यो पनि कहीँ हुन्छ पार्टीको नेता त्यही पार्टीले बनाएको छ संसदमा जिताएको छ उहाँले पपुलारिटीबाट जित्नुहुन्थ्यो होला एक सिट लिएर जित्नुहुन्थ्यो जस्तो त्यो हाम्रो उहाँकोले छ नि महावीरपुरले स्वतन्त्र भएर जित्या छ त्यस्तै जितेर पनि आउन सक्नुहुन्थ्यो होला उहाँ लोकप्रिय भएकोले तर त्यो पार्टीको नेता त हुन्थेन नि प्रधानमन्त्री हुनुहुन्थेन नि त्यो पार्टीको सपोर्ट नभए त त्यस कारणले त्यो पार्टी पनि नजाने गर्दाखेरि मैले अघि नै भने नि हो कुन खालको व्यवस्थामा हामी चलिरहेछौँ भन्न नसकिने भयो अहिले हामीले पढेको जानेको अहिलेसम्म जानेको यो नयाँ अब ऊ हिजो एउटाले आफूलाई सपोर्ट गर्नको लागि एउटा सांसदले भनेको थियो राष्ट्रपतिले यो पनि के गरेको के भन्छ नि त्यो कन्टिन्युटीलाई ब्रेक गरेकोलाई
1: क्रमभङ्गता
2: भन्छ यो पनि हो लाई मानिदिने पनि छन् नि भन्ने खालको हिजो उहाँले भाषण गर्नुभएको छ म हेरिरहेको छु त्यो डिबेट होइन एक थरीले आउनु भएन यहाँ त्यहाँ भने चाहिँ अर्को थरीले चाहिँ त्यसै जुत्ता लगाएर लुगा इन्फर्मल भएको त्यो पनि क्रमबद्ध हरेक कुरामा अब चाहिँ त्यसलाई चाहिँ न्यायोचित मानिदिने त्यसलाई सपोर्ट गरिदिने त्यसो पनि छन् अब त्यसलाई मान्ने हो भने त के पनि जस्तो यो परम्परा फलानो चल्दै आएको अभ्यास कसैले कसैलाई नमान्ने नि भयो, अराजक भयो त्यो त होइन। त्यस कारण त्यो कुरा होइन। अब सम्बन्ध कस्तो खालको छ, तर अर्कोतिर तपाईँले भने जस्तो मैला पनि अघि मैले अब स्वर्णिम वाग्ले उसले आएन, स्वर्णिम वाग्ले चाहिँ अघि हिजो त बोलेको रहेछ, जवाब दिएको रहेछ, उसले 22 मिनट बोल्नु भएको छ, एकदम राम्रो छ, धेरै कुराहरू यो गर्छु त्यो गर। अब कति गर्न सक्नुहुन्छ, हामी कम्युनिस्ट छैनौँ, हामी उदार लोकतन्त्रवादी हौ, हामी यो डेमोक्रेटिक रिपब्लिकन सिस्टम फेडरलिजम हामी पक्ष कम्पिटेड हौ भनेर उसले हाम्रो उसले अघि उसले बनाएको छ है। त्यो अब त्यो हेर्दाखेरि राम्रो पिक्चर पनि
1: देखेको
2: गर्न सक्नुहुन्छ, गर्न सक्नु अरू कुरा हो। एकातिर मलाई पनि हामी जस्तो मान्छेलाई पनि कुरा त राम्रै छ, यो कुरा त राम्रै हुन्छ, तर अभ्यास कति हुन्छ,
1: नियतमा खराबी
2: छैन। भोलि त यो सबभन्दा ठुलो त यो कार्यान्वयनको ठुलो कुरा छ, त्यसमा उहाँ कति खरो उत्रिनुहुन्छ त्यो अर्को कुरा हो। त्यस कारणले तपाईँले भने दुई महिनामा गर्न खोजेको देखिन्छ, फास्ट ट्र्याकमा छ, धेरै सुधार गर्ने, जस्तो अब मन्त्रालयहरू घटाएको कुराहरू छ, त्यसै अरू के
1: सार्वजनिक नियुक्तिहरू 1500 नियुक्ति
2: 1500 नियुक्तिहरू छ, त्यसमा अदालतको कुरा छ। अब त्यसमा त भएको बादेखि अब हुन्थ्यो त यसो छ, त्यहाँ भने सबै आखिर राजनीतिक प्राणी नै हुन्थ्यो,
1: पछि के हुन्थ्यो
2: त्यो त अब के सपना प्रधान मल्ल एमालेकै सांसद हुनुहुन्थ्यो, उहाँ एक्टिभिस्टै हो, त्यसो त्यो कुमार रेग्मी नेपाली कङ्ग्रेसकै हो नि, झापा हाम्रै झापातिरका हुन्क्या होइन, अनि सबै त्यसै त छन् नि त्यहाँ त, हरि पोयाल एमालेकैबाट आउनुभएको उहाँ पनि उहाँकै हो। अनि हाम्रो सेटिङ त्यसो छ, त्यो अब अमेरिका जस्तो मुलुकमा त ट्रम्पको मान्छे, फलानु बाइडेनको मान्छे, फलानुको मान्छे जजहरू भन्छन्, त्यस कारणले त्यो नै कुरा भएन। छजना मध्येमा एउटा छाने थियो, एउटा छाने कहिले काहीँ हिँड्यो भने सुपर सेसन अफ जजेस भन्छ, त्यो तल दुई तिन प्रोटोकल तलकोलाई माथि पुर्याइएको पनि देखिन्छ। अब त्यो चाहिँ अब उहाँले सपनाजीले अलि रियाक्ट धेरै गर्नुभयो, अब भन्नेले बाहिर मिच्यो, अब सधैँ परम्परा भन्ने पनि छैन, त्यसमा त मलाई धेरै कुरा भन्नु छैन, तर के भनेदेखि जस्तो एकैदिन 1500 मान्छे फालिदिएर अब त्यहाँ भर्ना, अनि कस्ता मान्छे भर्ना गर्नुहुन्थ्यो, अब मान्छे त तिनै हुन् समाज त यही हो, कसै न कसैको कुनै पार्टीमा अलिअलि एफिलिएसन त भइहाल्छ। अब मै भनौँ न, म आएम डेमोक्राट, म कम्युनिस्ट होइन, लेफ्ट धारामा म कहिले पनि गइनँ अहिलेसम्म, मलाई कसैले एपोइन्टमेन्ट गर्यो भने म काङ्ग्रेसी अथवा लिबरल डेमोक्राट हो भन्ने होला, म पार्टीको कार्यकर्ता कहिले भएको छैन अहिलेसम्म, तर मेरो जीवनभरिको मेरो
1: आस्था
2: कमिटले आस्था चाहिँ डेमोक्रेसी फ्रिडम जस्टिस यो अहिलेको बहुलवाद सबैमा छ होइन। अब त्यस्तो सबैको हुन्छ, सबै कोही लेफ्ट ओरिएन्टेड हुन्छ, कोही हुन्छ, कोही राजावादी छन्, राजा अब हामीलाई मन पर्दैन मण्डलले भन्छौँ के भन्छौँ, राजावादी पनि छन्, राजा चाहिन्छ भन्ने पनि छन्, पढेकै मान्छेहरू देख्छु, कति विद्वानहरू पनि देख्छु, किन त्यहाँ लागेका छन् म बुझ्दिनँ होइन, हाम्रो कुरा आफ्नो। त्यस कारणले अब यो कसलाई ल्याएर 1500 मान्छे भर्ना गर्ने, अब एकैजना फालिदिएर सबै, अब हिजो मात्रै हेर्दा चाहिँ काठमाडौँ युनिभर्सिटीमा चाहिँ अर्को व्यवस्था नभएसम्म एकजना ऋषि केशव के वाग्ले भन्नेलाई बिच भिसीको काम सोझो फेरि मिडियामा त्यति आएको छैन, यसो भइरहेको छ। त्यस कारणले त्यो यसो काम गर्दाखेरि अलि उहाँहरू एकदमै फास्ट ट्र्याकमा जाउँ भन्नेमा छ, एउटा रिजल्ट देखाउँ भन्ने छ, डेलिभरी नै भएन भने अहिलेसम्मको हाम्रो कम्प्लेन थियो, विशेष गरी यो जुन त्यो 3-4 नेताले यो यतिका वर्षसम्म हामीलाई रणा बुल्लामा पारे नै यता र उति पारेर ओली लिएर शेरबहादुर प्रचण्ड प्रचण्डजी त अलिक पछि आएको हो, प्रचण्ड यिनीहरू भन्नु
1: समय त प्रशस्तै पाउनुभयो नि, गरौँ भने त समय त पाउनु भएको थियो, प्रचण्डजीले पनि समय त नपाएको,
2: समय त नपाएको, तर सबैभन्दा ठुलो प्रचण्डजीले गल्ती के गर्नु भने यो संसदीय व्यवस्थाको हालमा, संसदीय व्यवस्थाको हालमा खेल्न राम्रै मान्छेले पनि खेल्छन् राम्रै, तर उहाँ पनि त्यस्तै जस्तो भइदिनु भयो, आफ्नो जुन एजेन्डा थियो त्यो जुन न्याय के गर्ने भन्छ नि सन्तेश निरूपण के सत्य निरूपण भन्ने त्यो जुन छ त्यो एजेन्डा एजिल अहिलेसम्म बाँचेकै छ हेर्नुहोस् है, त्यति बेला गिर्जाप्रसाद हुँदै कन्ट्रोल गरेर त्यति बेला सकिन्थ्यो नि त्यो, यो अहिले अब हेर्नु त कत्रो यी मान्छेलाई कसरी व्यवस्थापन गर्ने त्यो कुराहरू उठिरहेको छ, उहाँले धेरै गल्ती गर्नुभएको छ, तर यो 3 मध्येमा अलिक कम खेलाडी त खेलाडी हुँदाहुँदै भयो भने चिप्लेर आफै भने उसको एउटा विशेषता छ फेरि प्रचण्डको चाहिँ आफ्नो कुरा होइन, हामी यहाँ पुग्यौँ चिप्लेर हेर तिम्रो पनि गल्ती के हुन्छ भनेर रवि लामिछानालाई हिजो भन्दै थिए, संसदमा होइन हामी पनि फर्स्ट पार्टी भएको हो आज यहाँ अवस्थामा पुगेका छौँ तिम्रो पनि त्यही गति होला
1: तर उहाँहरू व्यवहारमा चाहिँ देखाउन अलि सक्नुहुन्न भन्नेमा
2: त्यो व्यवहारमा देखाउन सक्नु भएन त्यो अरू सरै खेलबारमै यो गेममै लाग्नुभयो त्यो हो
1: अब यसमा पहिलेका प्रधानमन्त्रीहरू बढी बोल्ने काम कम गर्ने समस्या थियो अब अहिले चाहिँ कम बोल्ने सार्वजनिक बहसबाट टाढा जाने नागरिकको आवाज नसुन्ने हुँदाखेरि यसको दीर्घकालीन चाहिँ बेफाइदा के हुन सक्छ
2: पहिलेको बोल्नु त संसदीय व्यवस्था नबोली त हुँदै हुँदैन छोरै बोल्ने धेरै बोल्ने मात्रै कुरा हो जस्तो पहिलेको चाहिँ बोल्ने पनि अनि उनीहरू चाहिँ यो उनीहरूले चाहिँ एउटा
1: गिरो
2: बनायो क्या व्यापारी उद्योगपति फलानु ढिसकानु आफ्ना मान्छे जुन राणा शासनमा शैली हुन्थ्यो आफ्ना मन परे यो 46 सालदेखि सुरु भएको गिरिजा प्रसादकै टाइमदेखि सुरु भएको वास्तवमा वास्तवमा यो हो उहाँ एक दुई वर्ष पछाडि राम्रो गर्नुभयो आर्थिक रूपले पनि उहाँको प्रोग्रामहरू राम्रो थियो दुई तिन वर्ष तर त्यस पछाडि यो विशेष गरी चुनाव उहाँले मध्यावधि गरेपछि त्यो बिग्रिँदै बिग्रिँदै गयो यो सबै खेलहरू संसद किन्ने बेच्ने फलानु गर्ने भगाएर पुर्याउने होटलमा राख्ने सबै काम त सुरु भयो हिमालयले त्यही गर्यो काङ्ग्रेसले खुमाजुले त्यही गर्यो अर्कोले त्यही गर्यो शेरबहादुरले त्यही गर्यो त्यही गरे सबै त्यस कारणले बोले मात्रै भएन बोली त प्याकमा धेरै बोल्ने त ओलीजी हुन् ओली अनि प्रचण्ड पोलिजीको फरक हुन्छ तर एउटा चाहिँ इगो व्यक्तिवादी अर्को चाहिँ स्वार्थ अर्को बोली डेलिभरी कम गर्दाखेरि मान्छेले यो डेलिभरी खोजेका छन् अहिले त्यो डेलिभरी पक्ष हो यो सबै खेलहरू संसद किन्ने बेच्ने फलानु गर्ने भगाएर पुर्याउने होटलमा राख्ने सबै काम त सुरु भयो हिमालयले त्यही गर्यो काङ्ग्रेसले खुमाजुले त्यही गर्यो अर्कोले त्यही गर्यो शेरबहादुरले त्यही गर्यो त्यही गरे

0: अब यो जस्तो जसरी रासपा चाहिँ झण्डै दुई तिहाई नजिक 182 सीट छोटो समयमा पनि अब रवि र बालेन एक ठाउँमा हुँदाखेरि अब त्यो बेला चाहिँ अपेक्षा अब सबै आम नागरिक जस्तै ओहो ल है नयाँ खालको युवा आयो अब चाहिँ केही हुन्छ भन्ने खालको तर अहिले पछिल्लो समय जुन यो व्यक्ति केन्द्रित हुँदै जाँदाखेरि यसले चाहिँ संस्थागत रूपमा कति हानि छ पार्टीभित्रको अवस्थालाई कसरी यसो लिनुभएको छ अहिलेसम्मको
1: व्यक्ति केन्द्रित जुनसुकै व्यवस्था पनि हुन्छ जस्तो गिर्जा प्रसाद गिर्जा प्रसादकै वरिपरि सबै थियो अब एमालेमा मात्रै एउटा त्यस्तो फिगर पहिले ओलीले त्यो गराए माधव नेपालसम्म पनि त्यति थिएन भनौँ न मनमोहनजी त विद्यार्थीले बनाइदिएको मान्छे हो प्रधानमन्त्री बनाइदिने हो विशेष गरी हर्ताकर्ता माधवजी नै हुनुहुन्थ्यो डिप्युटी प्राइम मिनिस्टर महासचिव होइन त्यसरी भएको छ अनि पछाडि शेरबहादुर त्यो केन्द्रित भएर आयो ओलीजीले एमालेमा त्यो कायम गर्नुभयो अनि मोर मोरलेस यो सिस्टम के हुँदो रहेछ भने व्यक्ति केन्द्रित अब अमेरिकामै राष्ट्रपति प्रम नै अब जीवन लाते गरिरहेछ त्यस्तै भइदिन्छ भए पनि व्यक्ति केन्द्रित हुँदा हुँदै पनि एउटा पर्सनालिटी चाहिँदो रहेछ नेता भनेर त्यही रहेछ तर त्यो नेता कस्तो हो भने त्यसले चाहिँ समय सबै किसिमको यस्तो यसमा यो बिजोरिया फलानु यो आफ्नो मान्छे त्यस्तो मान्छे पार्टीमा ग्रुपिङ गराउने भन्दा पनि राम्ररी सञ्चालन गर्ने जस्तो अब नेहरू 18 वर्ष शासन गर्यो उसले जग हालिदिएको छ त्यहाँ लोकतन्त्रको उसले कहीँ त्यस्तो ग्रुपिजम बनाएर हिँडेर यसो भनेको कहीँ त्यस्तो आएन नि 18 वर्षमा त्यस्ता पनि हुन्छन् नेताहरू होइन अब त्यस कारणले हाम्रो कन्ट्रीमा चाहिँ के भइदियो भने धेरै चाहिँ पर्सनालिटी हो पुरानो संस्कार पनि हो यो राणा साहस राणा पछि यो अनि यो 17 साल अगाडि महेन्द्रको शासन आयो शाहहरूको यो सबै हुकुमी राज चलाएर बसेका हाम्रो संस्कार त्यसैबाट आएको डेमोक्रेटिक कल्चर चाहिँ अलिकति नभएको
0: हो
1: त्यो देखिन्छ
0: हो अब अहिले सरकारले महत्त्वपूर्ण निर्णय
1: अब अहिले तपाईँले भन्नुभयो नि कोही बोलेर भने अब नबोले हुँदैन यो व्यवस्था अलिकति बोल्ने नै हो धेरै बोल्नु पनि
0: पर्दैन त्यति बोल्ने
1: जति चाहिने त्यति बोल्नु पर्यो नि जस्तो संसदमा आएर उहाँले हिजो 10 मिनट बोलिदिए भए यो पढेरै सुनाए भए हुन्थ्यो सिम्बोलिक प्राइम मिनिस्टर हो नि त
0: नीति कार्यक्रम
1: नेता त हाउसको उही हो नि ऊ त त्यो अर्गनिक त्यो त त्यसको अङ्ग हो संसद उसैले बनाएको संसदले बनाएको होला है फेरि संसदको विघटन पनि उसले पनि मार्दैन संसद मार्न पनि सक्छ उसैले भोलि मध्यावधिमा गएर मान्छे इलेक्सन घोषणा गर्ने बित्तिकै यो संसद त डिजल हुन्छ नि हामीले पढाए विद्यामा त्यही त हो नि संसदीय व्यवस्था भनेको प्राइम मिनिस्टरले प्राइम मिनिस्टरलाई संसदले क्रिएट पनि गर्छ बनाउँछ पनि त्यही आफूले जन्माएको बच्चाले त्यही संसदलाई मार्छ पनि भनेर बेजर्ट वाटर बेजर्ट भन्नेले नि उसले बिलातमा भनेको थियो 200 वर्ष पहिले
0: राष्ट्रपतिलाई त हस्ताक्षर गर्ने भन्दा अरू
1: होइन त्यहाँको राष्ट्रपति अथवा राजाले जे त्वरण्ड पनि सही गर्नु सक्नुपर्छ गर्छौ उसले संसदले भनिदिएपछि त्यो व्यवस्था हो त्यहाँ अब त्यसो त्यो मान्यतामा आएको एकातिर त्यो मान्यता बोकेर आएका छौँ संसद किन त्यो संसदीय व्यवस्था होइन यो अलिकति नेतामुखी व्यवस्थै भन्न सक्नु पर्यो होइन अब त्यो त उत्तरदायित्व त खोज्छ नि
0: संविधान त हामीले
1: मानिरहेका छौँ उत्तरदायित्व त खोज्छ संविधानले तिमी उत्तरदायी हौ प्रभावकारी हौ सक्षम हौ सबै भनेको छ नि त्यस कारणले उत्तरदायी पनि छैन मलाई मतलब छैन डेलिभरी मात्रै गर्न भएको भन्दै भन्न पाइँदैन त्यो भने त वान पार्टी डिक्टेटरसिपमा हिटलर उसले कुनै वकिलले भने यसो त्यो जङ्गबहादुर ल्याएर बनाइदियो भाइ भने हुकुमी राज अथवा कुनै राणा प्रधानमन्त्री अथवा राजा महेन्द्रले जस्तो प्रभावबाट प्रमोसन दिने फलानालाई
0: कतिपयहरू मानिसहरू त अब यो जङ्गबहादुरकै आवश्यक पनि हो देशमा भन्थे कि
1: के अरे त्यो त हेर्नुहोस् अब हिटलर चाहिन्छ भन्ने पनि छैन त्यो संसारमा त्यो जहाँ पनि हुन्छ
0: जङ्गबहादुर जस्तो नबनाए भन्ने पनि
1: अहिले जङ्गबहादुरले के बनायो जङ्गबहादुरले देशै केही बनाएकै होइन बरु अलिअलि अब 104 वर्ष बस्दाखेरि त्यो ब्रिटिसलाई चाकडी गरेर फोर अलिकति नेपालसम्मलाई अलिकति त्यो पनि आफ्नो स्वार्थको लागि प्रोटोकल खोज्यो उसले मलाई चाहिँ 319 तोपको सोपको सेलोट चाहिन्छ फलानु चाहिन्छ प्रोटोकल क्या त्यहाँ त्यो खास के गराएको छ
0: यो निर्णय प्रक्रियाहरू जति छन् यसमा चाहिँ विज्ञहरूको प्रभाव कति छ सरकारले कतै सरसल्लाह गरेर
1: अब यसो छ अब मलाई कसैले सोधेर अर्को कसैलाई सोधै सोधेन भन्ने कुरा भन्दा पनि अब उनीहरूको कोही विज्ञ होलान् को आफ्नै होलान् फेरि यहाँ त जो आयो उसको आफ्नै विज्ञ हुन्छन् यहाँ चाहिँ एमालेको छ भने एमाले अब काहीँ संसारमा के अरे भने बुद्धिजीवी प्रगतिशील बुद्धिजीवी परिषद एमाले कहीँ त्यस्तो हुन्छ पार्टीको पनि बुद्धिजीवी परिषद हुन्छ फलानु भने हुन्छ बुद्धिजीवी परिषद इन्डिपेन्डेन्ट हो नि
0: त्यो त उहाँहरूले अहिले
1: होइन अब जस्तो उहाँले अब चाह्यो भने कसैलाई अब त्यो चलन छैन नेपालमा केही वकिलहरू काम लाग्यो अब सोध्नु पर्यो भने यसो वकिलहरूलाई बोलाएर सोधेको देखिन्छ त्यहाँको फेरि नेता

0: मान्यता के छ भने हाम्रो नेताहरूको चाहिँ त्यो वकिलले मात्रै संविधान जाने हुन्छ, राजनीति जाने हुन्छ भन्ने बुझाइ छ, अरूले जाने हुँदैन भन्ने छ। तपाईँले देख्नुभयो संविधान सम्बन्धी कुरा पऱ्यो भने वकिलले मात्रै तिनै दुई चारजना पुग्छन् त्यहाँ, यस्तो छ। त्यस कारणले बुद्धिजीवी होला नि, अब त्यहाँ पनि अहिलेको सरकारको प्लस पोइन्ट के छ भने धेरै युवा छन्। एकजना स्वर्णिम मोहाली मात्रै सम्बन्ध जेठा होला नि, ती पनि 50-55 वर्षका छन्, 60 वर्ष मुनिका हुन्, सबै 50 भन्दा मुनिका छन् मन्त्री। एउटा त्यो सकारात्मक छ, एकदम
1: रवि पनि 50 आसपास, तर अब काम गराए रवि लामी छाने पनि,
0: रवि लामी छाने त्यस्तै होला, अलि 50-52 कति भइहाल्छ। अब यो त 36 वर्ष 38 वर्ष भयो प्राइम मिनिस्टर त होइन, अब उसो पनि छ, जेठा नहुने होइन, इटालीको प्राइम मिनिस्टरले 38 वर्ष कि छन्, अब 35 वर्ष
1: उमेरसँग सरकार
0: मर भएन, बिपी कोइराला 35 वर्ष गृहमन्त्री भएको थिए, 45 वर्षमा प्राइम मिनिस्टर भएको
1: हो,
0: त्यस कारण त्यो त सरकार भएन। सरकार हुँदाखेरि भनेदेखि अब बुढाहरूले गर्न सकेन भने त्यो पनि होइन, बुढाहरूको मेन थिङ्किङ चाहिँ अब प्रगतिशील छ भने त त्यो भएर भएन नि, उसको विचार पो प्रतिगामी होइन। त्यसो त अहिले पढेका 25-30 वर्षका केटाहरू पनि यो पढेकाहरू विद्वानहरू पनि राजावादी छ नि त, राजा चाहिन्छ भन्नु भनेको त प्रतिगमनै हो नि। अहिलेको जमानामा हालिएको राजा केही नै कामको, यो देशमा कुनै त्यो राजाले केही ऊ पनि होइन। अब त्यहाँ पावरमा हुँदाखेरि 15-20 वर्ष बस्दाखेरि केही एउटा बाटो साटो यसो पुल सुल अथवा के कलेज सलेज त्यो समय सापेक्ष रूपमा बनेको होला, त्यो अर्कै कुरा हो। त्योभन्दा बाहेक त अरू सिस्टमको हिसाबले त हामीलाई त के यहाँ पुर्याउने नै उनीहरू हुन् नि, यहाँ पहिले नै उहिले सुरु गरेको 7 सालदेखि अहिलेसम्म कतिवटा चुनाव हुन्थ्यो, कति स्थापित हुन्थ्यो, त्यस कारणले त्यो कुरा होइन, विचार प्रदान हुन्छ।
1: कतिपय कुराहरू त समयकाल खण्डमा
0: आफै आफै हुन्छ, हुनै पर्छ, बाध्यता हुन्छ। जस्तो 46 पछाडि केही भएन भने अस्ति त्यो मलाई खुब मन पर्यो, त्यो उसले नेपाली कङ्ग्रेसको छ नि त्यो एउटा आङ्ग्रा मे भन्ने, त्यसले पार्लियामेन्टमा बोलाएको थियो, खुब राम्रो बोलाएको थियो। 46 साल पनि के भएन भन्ने यो के हो त, यो के हो त उसले भनेको छ नि त। त्यस कारण नेगेटिभ एउटा हाम्रोमा धेरै छ, अलिकति वस्तुपूर्वकमा मूल्याङ्कन गर्ने परिपाटी पनि छैन अहिले पनि। अब अघि मैले रवि लामी छानेको र उसको हाम्रो के अरे वा स्वर्णिम वागेलेको त्यो भाषण हेरेँ, यस्तो राम्रो लाग्यो, अब लागू हुन्छ हुँदैन थाहा छैन। त्यस कारण हामीले वस्तुपरको नै हुनुपर्छ, खालि बायस भएर कन्डेम गर्ने मात्रै होइन, चित्त नबुझाएको कुरा चाहिँ न्युट्रल बस्न पाइँदैन हामीले क्या। हाम्रो मेरो सिद्धान्त के छ भने म नराम्रो कुरा देखिरहेको छ भने मैले चुप लगाएर चाहिँ होइन अरूले यसो भन्छन् कि भनेर डराउनु हुँदैन भन्ने कुरा भनिदिनुपर्छ भन्ने जस्तो लाग्छ। त्यसरी फेसबुकमा भए पनि आर्टिकल लेखेको छ भने फेसबुकमा पनि लेखिदिन्छु भनेर मैले लेखिदिएको होइन, बालेनको त स्खलन सुरु भयो, हो यो तालले कसरी चल्छ तिम्रो प्रधानमन्त्री भनेर हामीले अब पहिले हेरे हेर्छ नि, हेर्दैन थाहा छैन मलाई होइन।
2: तपाईँ अहिले उज्यालो रेडियो नेटवर्कमा कार्यक्रम बदलिदो नेपाल सुनिरहनु भएको छ। आजको कार्यक्रममा हामी झण्डै 2/3 बालेन्द्र शाह नेतृत्वको सरकारबाट आम नागरिकको अपेक्षा, सरकारको अहिलेको कार्यशैली र पछिल्लो समय प्रधानमन्त्रीको गतिविधि र यसबारे भइरहेका टीका टिप्पणीका विषयमा केन्द्रित रहेर कुराकानी गरिरहेका छौं। कुराकानीका लागि हामीसँग हुनुहुन्छ राजनैतिक विश्लेषक प्राध्यापक डाक्टर लोकराज बराल। कुराकानी बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला।
3: Dear consumer, this is me, and I work for Michelin. Worldwide franchise, India to Michigan. And I'm here to tell you what I have to offer. Light truck passenger, tires, they're awesome. Super, wonderful, excellent, amazing. Number one rule, though, we're all about safety. When I go in transit, I'm safe there and safe back. Spread out the word from the roads to the racetrack. Michelin, Michelin, Michelin.
4: World's number one tire brand.
5: Classic Tech 60th anniversary offer. Jatima chayo, tetima payo. Budget ra package tapai ke rozai ko. Abo internet TV ra Wi-Fi 6 router pani tetimai paincha. Classic Tech ko kunai pani plan kharidma harek hafta 3 jana lai 3 mahina internet bonus ra masik 1 jana lai ru 12,000 ko internet bonus. सम्पर्क 9801004477। क्लासिक टेक, जतिमा चाहियो त्यतिमा पाइयो।
6: के तपाईँ ढाड, कम्मर, घुँडा, गर्दन दुख्ने समस्या, युरिक एसिड, बाथ रोग, नसा सम्बन्धी समस्या वा अन्य कुनै दीर्घ रोगबाट पीडित हुनुहुन्छ?
7: यस्ता समस्याको आयुर्वेदिक पद्धतिबाट सर्वसुलभ उपचारका लागि बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय मार्फतको आयुर्वेद तथा वैकल्पिक चिकित्सालयलाई आजै सम्झनुहोस्।
6: हाम्रा सेवाहरू
7: ओपिडी सेवा,
6: विशेषज्ञ ओपिडी सेवा,
7: निशुल्क औषधि वितरण,
6: सशुल्क फार्मेसी सेवा,
7: फिजियोथेरापी सेवा,
6: अकुपंचर सेवा,
7: योग परामर्श सेवा,
6: क्रियाकल्प सेवा,
7: पूर्व कर्म पञ्चकर्म सेवा,
6: छार सूत्र सेवा,
7: जलौका सेवा,
6: अग्निकर्म लगायत अन्य विभिन्न सेवाहरू,
7: प्रयोगशाला सेवा बिहान 8 बजेदेखि 3 बजेसम्म।
6: विस्तृत जानकारीका लागि
7: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय बागमती करिडोर गैरीगाउँ काठमाडौँ, फोन नम्बर 0141106 96 98 514 24063।

0: सीधा कुरा प्रश्न विचार
1: उज्यालो रेडियो नेटवर्क
2: तपाईं अहिले सुन्दै हुनुहुन्छ कार्यक्रम बदलिदो नेपाल। यो कार्यक्रम उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz सँगै देशभरका विभिन्न रेडियो स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ। आजको कार्यक्रममा हामी रासपा नेतृत्वको एकल बहुमतको सरकारले पछिल्लो समय गरेका काम, आम नागरिकमा त्यसको प्रभाव र प्रधानमन्त्री बालेन्द्र शाहको कार्यशैली र सरकारबारे पछिल्लो समय भएका टीका टिप्पणी लगायतका विषयमा केन्द्रित रहेर कुराकानी गरिरहेका छौं। कार्यक्रमको दोस्रो खण्डमा प्राध्यापक डाक्टर बरालसँगको कुराकानी शुरू गरौं। प्रधानमन्त्री बालेन्द्र शाहले संसद र राष्ट्रप्रति गरेको व्यवहार बारेको जिज्ञासाबाट
3: एकदम हल्का त्यो बचपन ना भन्छु भने त्यसलाई चाइल्डिस सदा एउटा मर्यादा त जहिले पनि मेन्टेन गर्नै पर्छ नि डिग्निटी कि त यो सरकार स्टेट राज्य व्यवस्था नै चलाउनु भएन प्रोटोकल पनि हुनु पर्यो। जस्तो मै राजदूत थिएँ मैले पढाएको शेरबहादुरलाई एमएमा 2 वर्ष उसैले मलाई राजदूत बनाएको शेरबहादुर देउबा होइन मेरो विद्यार्थी हो मलाई अहिले अहिले पनि मलाई भेट्छ सर भन्छ उसले उहाँले भन्नुहुन्छ शेरबहादुरले अरू पनि छन् त्यस्ता सबै छन् तर के भनेदेखि उहाँ प्राइम मिनिस्टर हुँदा पनि मैले आखेरी उहाँ उठेर सर पठाउनुहोस् भन् भए पनि त मैले प्रधानमन्त्रीज्यू भन्नुपर्छ प्रोटोकल मान्नु पर्यो परेन जाँदा रिसिभ गर्नु पनि परेन उहाँको त राजदूत हो नि म त ऊ त प्राइम मिनिस्टर हो नि यहाँ कति आए पहिले पहिले जस्तो साथी जस्तो है सरे भन्दै पनि पस्थे पहिले उहिले काङ्ग्रेसीहरू त्यो होइन नि तरिका त्यस्तै कुरा हो क्या यो राष्ट्रपतिले आफूले दिएको फेरि भाषण पढिरहेको छ प्रधानमन्त्री हो त्यसको उसले त्यो प्रधानमन्त्री भनेको के हो राष्ट्रपतिको के हो यसको के भने मर्यादै बुझेको छैन त्यो सिस्टम बुझेको छैन बालेन शाहले उसले पोलिटिकल सिस्टम बुझेको छैन उसले ऱ्याप बुझेको छ उसले चाँडो गर्नुपर्छ काम मलाई भन्ने मात्रै बुझेको छ सिस्टमभित्र त चाँडो भन्दा पनि कहिले प्रक्रिया त चलाउनु पर्यो प्रोसिड्युर उसको कानुन किन बनाउनु त हु पहिले हुप्र भन्दै भइहाल्छ नि हुकुमी शासनमा त कानुनै चाहिन्थेन ल फलान हुँदा हुँदा पनि त्यो आफ्नै कानुन मुलुक बनाए आफूलाई सुझाव हुने हो तर त्यो पनि चाहिने रहेछ भनेर मुलुक ऐनसम्म जङ्गबहादुरकै पालामा बनायो होइन त्यस कारणले प्रक्रिया पनि चाहियो नि त्यस कारणले उहाँको त्यो गर्नुभयो राष्ट्रपतिको त्यो त्यहाँदेखि नै उहाँप्रतिको टेस्टहरू सानो घटनाले मान्छेको क्यारेक्टर थाहा हुन्छ
4: अहिलेसम्मकै
3: सानोको घटनाले एउटा सानो मैले त्यो बोरिस तपाईँलाई त अब त्यति बेला जन्मिनु भएको थियो होइन रसिया खतम भएपछि 1991 गर्बचौकमा त्यो बोरिस एल्सिन प्राइम राष्ट्रपति भइसकेको थिएन अनि गर्बचौकै थियो गर्बचौकले भाषण गर्दाखेरि यो होइन यो यसो बोल भनेर त्यसरी त्यो टिभीमा हेरियो कि ओहो यो त खतम मान्छे रहेछ यो एल्सिन भन्ने इस्ट ऊ अझ प्राइम मिनिस्टरै राष्ट्रपति नै छ गर्बचौक अब तर उसको सुरु भइसकेको थियो अब उसलाई निकाल्ने भए पनि त नहुन्जेलसम्म त राष्ट्रपति भयो नि त उसले त्यहाँ डिक्लेयर गर्दाखेरि हत्तेरी यो मान्छे त भइहाल्दो रहेछ भने क्या संसारले त्यस्तो हुन्छ क्या सानो घटनाले जस्तो अस्ति ट्रम्पले चाहिँ त्यो जेलेन्स्कीलाई राष्ट्रपति भनेर बोलाएर पोर्थ्यो त्यो गर्दाखेरि खत्तम मान्छे रहेछ भनेर भयो नि अर्काको देशको राष्ट्रपतिलाई यसरी ह्युमिलेट गर्ने त्यहाँ भन्नुभयो नि त सानो भए पनि ठुलो भयो भने त मर्यादा त हुन्छ नि
4: सार्वजनिक रूपमा
3: अनि त्यस कारणले यो सार्वजनिकमा उहाँले गरेको त्यो राम्रो भएन त्यो मात्रै भएन कि उहाँ संसदमा नआएको पनि राम्रो भएन यो संसदीय व्यवस्था हो कि होइन भन्ने प्रश्न पो यहाँ आइरहेछ
4: हो। अब यहाँभित्र पनि अब बालेनको त उहाँको चाहिँ पुगेन त्यो राजनीतिक संस्कार पुगेन भनेर बुझौँ त्यहाँभित्र चाहिँ सभापति लगायत अन्य जस्तो स्वर्णिम वागले अलिकति उहाँको चाहिँ म्याजोरिटी राम्रो देखिन्थ्यो अब यहाँले नै भन्नुभयो उहाँहरूले चाहिँ सम्झाउन सक्नु भएन पहिलो दिन त
3: उहाँहरू पनि उहाँहरूलाई मैले तपाईँले मेरो फेसबुकमा हेर्नु होइन अहिले रवि लामेछानालाई चाहिँ बालेन चाहिँ कि त ओगल्नु कि त मिल्नु भएको छ भनेको छु यहाँ घाटीमा अड्क्या छ त्यो रवि लामेछानेले नबुझाएको छ र यो कुरा उसलाई अब बाध्यात्मक छ उसले प्राइम मिनिस्टर बनाइरहेछ आफूले ल्याएर 2 महिना भएको छैन अब कसरी निकाल्नु अब निकाल्ने बेला कति बेला होला भनेदेखि स्खलन सुरु हुँदै तल पुगेपछि होइन यो त भएन अति भयो भनेर चाहिँ एउटा चेन्ज गरौँ भन्नुभयो त्यति बेला हुनसक्छ उहाँले चाहनुभयो चेन्ज गर्न सक्नुहुन्छ पार्टीले फेरि अहिले अब अहिले बालेनको पनि पक्षमा केही मान्छे होला नि त्यहाँभित्र त्यस कारण त्यो मिलाउनु पऱ्यो सन्तुलन त उहाँ यसो हेर्दाखेरि धेरै अप्ठ्यारो पोजिसनमा छ रवि लामेछानेलाई अहिले एकातिर यत्रो म्यान्डेट लिएर आएको छ 182 सिट लिएर आएको छ पार्टीले के गर्छु भनेर आएको छ ठुलो सारा पार्टीलाई फालिदिएर चाहिँ कहाँ पुर्याइदिएर
4: भौतिक आक्रमण भएर
3: त्यहाँ पुर्याइदिएर यत्रो लिएर आएको छ, आखिर अल्टरनेटिभ फोर्सहरूमा आएको छ, त्यसलाई कसरी धान्ने? यो पार्टी बनाउन मात्रै हुँदैन, धान्नलाई ठुलो गाह्रो हुन्छ क्या, पार्टीलाई चलाउनलाई। संसारमा धेरै पार्टीहरू आए गए, कसरी कति आउँछन्, यहाँ पनि कतिले कोसिस गरे सकेनन्, त्यसलाई चलाउन उसले प्रचण्डले भने नि त्यत्रो पार्टी, अब अहिले प्रचण्डको पार्टी कहाँ पुग्यो? अब हेर्नुहोस् त, एक्लै सबैले छोडिसके, यदि ती पनि बिस्तारै बिस्तारै छिँदै जान्छन्, त्यस कारणले त्यो हालत हुन्छ भन्ने डर रविलाई छ। उसलाई अहिले अहिले अब भर्खर 2 महिना मात्रै भएको छ, गर्दाखेरि राष्ट्र स्वतन्त्र पार्टीलाई ठुलो च्यालेन्ज छ। अहिले च्यालेन्ज चाहिँ प्राइम मिनिस्टर भइदियो
4: हो। अब यो संसदीय व्यवस्था नै हो कि होइन भन्नेमा आशंका गर्ने अवस्था भयो भने के हुन सक्छ?
3: किनभने यो त प्राइम मिनिस्टरियल सिस्टम हो, हामीले बुझाए त नेता चाहिँ प्राइम मिनिस्टरै हो देशको, राष्ट्रपति त सेरोमोनियल मात्रै हो, शक्ति सञ्चालन गर्ने त उही हो, आर्मी पुलिस फलानु क्याबिनेट उसको सबै होइन, प्राइम मिनिस्टरले गरेको। अब उनी त्यो संसदकै म अङ्ग होइन भन्दै बाहिर बस्छ भने खालि प्रधानमन्त्री हुनलाई चुनावको लागि मात्रै, भोटको लागि मात्रै, एक दिन मात्रै, त्यो त संसद विधेयक कसरी भयो त?
4: अब त्यस पछाडि अर्को यो महत्वपूर्ण छ, सरकारले 8 अध्यादेश ल्यायो, संसद बस्ने अवस्था थियो, संसदलाई स्थगित गरेर पनि अध्यादेश ल्याएर त्यो राष्ट्रपतिबाट अथवा जारी भयो, संसदले त पास गर्ने विचाराधीन छ, त्यो पेश भएको छ, यसलाई कसरी लिनुभएको छ यो अध्यादेश? अध्यादेश मार्फत उहाँहरूको चलाउने,
3: उहाँहरूको आशय चाहिँ नराम्रो होइन, आशय राम्रो हो, चाँडो गरौँ, अब यो पर्खेर बस्यो भने 4-5 महिना 6 महिना त्यसै जान्छ, संसदले कति लिङ्गर गराइदिएला, ढिलो होला काम भनेर मैले यही मान्छेहरू खोज्नुपर्ने रहेछ, र यो चिफ जस्टिसहरू भर्ना गर्नुपर्ने रहेछ, हुनुपर्ने ओलीलाई पनि अप्ठ्यारो परेको छैन, जसलाई जुसुकै प्राइम मिनिस्टरलाई पनि अपोजिसनले नमान्ने,
4: त्यहाँ
3: गणसङ्ख्या ओलीजीले पनि गर्न खोजेकै हो, फर्स्ट टाइममा लानु हो, तर अब उहाँलाई अप्ठ्यारो के छ भने अब काम अपराधमा 1 पनि छ उहाँहरूको छैन, त्यसलाई पास गर्न त गाह्रो हुन्छ त। अब त्यसलाई चाहिँ मैले अब सबैले गर्दै आएका छन् त्यो गर्नुपर्छ भन्ने पनि होइन, नराम्रो कामलाई फेरि दोहोऱ्याउनु पर्छ भने त होइन, आवश्यकता पर्दाखेरि त्यस्ता बिलहरू जस्तो चिफ जस्टिसलाई एउटा भर्ना गर्नुपर्ने कुरा थियो, यो भिसिसिसी भन्ने त बिस्तारै गर्दा पनि हुन्थ्यो, आखिर 1 महिनामा सिनेट जम गरेर, त्यो त ठुलो कुरा थिएन, अब यो राज्य साधु फल्द क्याबिनेटले निर्णय गर्दा हुने हो, वास्तवमा कोर्टले वैयाती रूपमा त्यो पहिले सुशीला कार्कीले फिर्ताको हुँदाखेरि इस्यु एडर गरिदिएको छ नि त्यो कोर्ट, त्यो वैयाती काम हो, त्यो एजुकेटिभमा कोर्टले हट्छ, एजुकेटिभ डिसिसन हो नि, जस्तो मलाई राजदूत बनाएर पठायो 14 महिनामा मलाई फेरि यो राप्रपाको र वाम लेबेहरू भयो एमालेको गभर्मेन्टले मलाई फेरि फिर्ता गर्यो दिल्लीबाट होइन, अब त्यो क्याबिनेटको डिसिसन हो, त्यो त त्यसमा कोर्टले हस्तक्षेप गरेको मलाई मन परेको छैन, अस्ति पहिलेको पल्ट राजदूत फिर्ता गरे नि सुशीला कार्कीले, कोर्टले चाहिँ गरेर अलिक त्यसलाई हाजिर गराएर राखिदियो बेकार, हेर्नुहोस् है, कतिले राजीनामा गरे कतिले के गरे, लि चढ्यो कोही बसिरहे होइन, त्यहाँ खा बसिरहे, गर्दाखेरि त्यो गर्नु चाहिँ नहुने हो। अब अध्यादेशै ल्याउनु हुँदैन भन्ने पनि होइन, तर सबै 8 ल्याएर डाङ्गै त्यहाँ त्यसभित्र 40-45 कानुन पर्छन् अरे अध्यादेशभित्र, त्यो गर्दाखेरि उहाँहरूको इन्टेन्सन नराम्रो होइन, के गरौँ भन्ने नि हो, तर प्रक्रिया पनि डेमोक्रेसीमा प्रक्रिया पनि ठुलो कुरा हुन्छ।
4: अब यो संसदबाट पास भएन भने स्वतः खारेज हुन्छ भन्छ 6 महिनाभित्र,
3: कति महिनाभित्र
4: 6 महिनाभित्र अथवा राष्ट्रिय सभा
3: उहाँहरूको, अब यसमा प्राइम मिनिस्टरको दक्षता, अब नेगोसिएट गर्ने क्यापासिटी, पार्टीहरूलाई इङ्गेज गर्ने, हेर्नुहोस् न हामीले यसो ल्याएको छौँ यसो राम्रै कुरा हो यहाँ त्यहाँ भनेर विचार गरेर, अब जस्तो हिजो चाहिँ अप्पर हाउसले पास पनि गरिदियो नि होइन, तल्लो सदनमा त उनीहरूकै थियो, अप्पर हाउसमा उनीहरूको थिएन, तर अप्पर हाउसमा चाहिँ हिजो त्यो राष्ट्रपतिको भाषालाई एप्रुभै गरिदियो, स्वीकारिरहेछ, त्यस कारणले कति कुनै एकजना कसले विरोध गर्यो पार्टीहरूले, त्यस कारणले त्यो अब भन्नु सकिन्छ
4: चाहिँ अलिकति किनभने यो उहाँहरूको राजनीति नियुक्ति पुरानै दलहरूको मान्छेहरू थियो, त्यसमा
3: पुरानै काङ्ग्रेस एमाले यिनीहरू छन्,
4: अब उनीहरूको चाहिँ उनीहरू जाँदाखेरि त त्यसलाई पास गर्छ भन्नेमा अलिकति आशंका, त्यो पनि एउटा गर्ने अवस्था,
3: अब पास गर्छ कि गर्दैन, यो काङ्ग्रेस एमालेहरूसँगको अब यिनीहरूको रिलेसन यो 1 महिनामा कस्तो हुन्छ, कसरी जान्छन् यिनीहरू, त्यसमा पनि भर पर्ला।
4: तर यसो प्रधानमन्त्रीको छाटकाट हेर्दाखेरि उहाँ समन्वय गर्ने खालको,
3: उहाँ प्रधानमन्त्रीबाट केही पनि हुँदैन, गरिदिने सबै अरूहरूले हुन्, रवि लामी छाने अरू को छन् त्यहाँभित्र होइन, हामीलाई थाहा पनि, मैले त कोही पनि चिन्दिनँ, खालि एकजना रविजीलाई पनि मैले अहिलेसम्म बोलेको पनि छैन, देखेको पनि छैन, भेटा पनि छैन। मैले चिने भनेको स्वर्णिम वाग लिएर त्यो शिशिर खनाल मलाई यस्तै भेट्न आएका थिए एक दिन भोलि, अहिले मन्त्री भएको बेला होइन, पार्टीको त्यो फरेन एफेयर्स हेर्थेँ नि, यसै दुई घन्टा मैले कुरा गरेँ शिशिर, दुईजना व्यक्तिलाई म चिन्छु त्यहाँ मन्त्रीमा अहिले, त्यति हो।
4: अब यहाँभित्र अर्को सरकारले त्यही अध्यादेशमै जोडेर एउटा यो ट्रेड युनियनहरू खारेज गर्ने खारेज गर्यो, तर अहिले सर्वोच्चले त्यसमा चाहिँ त्यो कार्यान्वयन नगर्नु भनेर आदेश दिएको छ। त्यस पछाडि सरकारले फेरि कर्मचारीहरूलाई कुनै पनि राजनीतिक क्रियाकलापमा सम्बन्ध
3: भयो
4: त्यो गर्दाखेरि त्यो कन्फ्लिक्ट जस्तो भयो सरकार न्यायालय र कार्यपालिका बीचको, यसलाई चाहिँ कसरी
3: लिनुभएको छ? उहाँहरूको उहाँले सिधै उहाँले गर्न खोजेको नराम्रो होइन, जस्तो टिचर पनि लागेका छन् प्राध्यापकसँग, उहाँ ट्रेड युनियन जस्तो गराएको थियो, अलिक भाषा जस्तो हाम्रो पढाउनु पर्यो, फलानु दिन हाम्रो बनाउनु पर्यो, फलानु यसमा लागेको छ भागभण्डामा नराम्रो, यसको एकदम नेगेटिभ हो, त्यो गरेको नराम्रो होइन। तर हामी पनि स्वतन्त्र विद्यार्थी युनियन 17 सालपछि, म एमएमा पढ्दैखेरि बिएमा पढ्दैखेरि हामी पनि फ्री स्टुडेन्ट युनियन चाहिन्छ भन्दै पञ्चायत व्यवस्थाको विरोधमा लड्दै आएको हौ होइन, अखिल भन्ने फलानु भन्ने नेभी सङ्घ भन्ने त्यही बेला जन्मिया हुन्, विद्यार्थी युनियनहरूको इलेक्सनहरूलाई रोक्न मिल्दैन कहीँ पनि, तर त्यो पोलिटिकल पार्टीको वेपनको रूपमा चाहिँ त्यहाँ चाहिँ काम गरेर चाहिँ पार्टी त्यो चाहिँ हुँदैन। अब त्यो कसरी भेद गर्ने, बडा गाह्रो कुरा छ यो, अहिलेको जमानामा सम्भव छैन, यो
4: छैन कर्मचारीको
3: कर्मचारीले ट्रेड युनियन जस्तो बनाएर जस्तो, यिनै पनि त्यत्रो ठुलो मुलुकमा तपाईँ कर्मचारीको ट्रेड युनियनले जिकेर गरे कहीँ सुन्नु भएको छ इन्डियामा? अरू छ, लेबरहरूको छ, मजदुरहरूको छ, अरूको छ, पार्टीहरूको लेबरहरू
4: आफै निर्णय,
3: अनि विद्यार्थी युनियनहरू छन् जस्तो भारतीय जनता पार्टीको पनि अखिल विद्यार्थी सङ्घ भन्ने छ, त्यसको चुनाव जित्छ दिल्ली युनिभर्सिटीमा, म हेर्छु, म जो कोही लेफ्ट ओरिएन्टेड छन् कोही छन् त्यो हुन्छ, तर एउटा पार्टीकै जो कार्यकर्ताको रूपमा त्यहाँ गएर डिक्टेट गर्ने यो गर्ने जुन राजनीतिकरण गरियो यो संस्थाहरूलाई, त्यसको यो रिजल्ट हो, त्यसलाई चाहिँ रोक्नुपर्छ। तर युनियनहरूलाई त आफ्नो उसलाई डिफाइन गरिदिनु पर्यो, तिम्रो हितको लागि, शिक्षाको लागि, उन्नतिको लागि, शिक्षक वातावरण बनाउनको लागि तिमीलाई यो युनियन चाहिन्छ, तिम्रो विद्यार्थीको हितको लागि भनेर त एउटा युनियन दिनु त अहिलेको जमाना सम्भव रोक्न सम्भव छैन, त्यो हुँदैन।
4: अब यो सरकारले अहिलेको सरकारले चाहिँ खर्चमा मितव्ययिता अप्नाउने भनेको छ, अब बजेट पनि सम्भवतः पुँजीगत खर्च बढाउने, चालु खर्चलाई अलिकति कम गर्ने भन्ने खालको सुझाव पनि त्यही अनुसारले पाइरहेको छ, सरकारको योजना पनि त्यही छ भन्ने छ अहिलेसम्म अनुमान। भर्खरै अब यो मन्त्रालय पनि घटायो, 22 वटा 18 झार्यो, यो चाहिँ प्रशासनिक सुधारको संकेतको रूपमा लिने अथवा चाहिँ यो सामान्य सरकारले काम
3: देखाएको त्यसैले मात्रै प्रशासन सुधार हुँदैन, मन्त्रालय घटाएर अलिकति पैसाको पैसा त घट्ला, अझ कतिवटा रिपोर्ट मैले हिजै सुनिरहेको थिएँ, काशीराज दालको रिपोर्ट, फलानु रिपोर्ट, दुईवटा रिपोर्ट हुन्छ, कसैले 15 मात्रै राख्दा हुन्छ भनेको छ, 12-15 भनेको छ, अनि 18 त अझ धेरै भयो भने
4: कसैले त सचिवले नै चलाए हुन्छ नि,
3: त्यसो भने 15 राख्यो ठिकै हो, पहिला 52 मन्त्रालयसम्म पनि आफ्नो मान्छे त्यो सरकारलाई स्थायित्व दिनको लागि शेरबहादुरले, ककलले, बाबुरामजीले कति 49 शेरबहादुरले 52 सब गरेको ओलीले कति राखेकै हुन् होइन, यो तर त्यो गरेको नराम्रो होइन, एकदम राम्रो हो, तर के भनेदेखि यसैले प्रशासन सुधार हुन्छ भन्ने चाहिँ होइन, त्यहाँभित्र चाहिँ कल्चर एउटा बनाउनु पर्यो।
4: अब यो सरकारले अहिले यो सिस्टमलाई सुधार गर्ने भन्दा पनि अलिकति कडाइमा बढी ध्यान दियो भन्ने खालको आरोप छ हरेक ठाउँमा,
3: अनि धेरै प्लान्ड रूपमा भएको छैन, यो हाफेचड भएको छ, गरिहालौँ, डङडङ ठोकिहालौँ, गरिहालौँ, सकौँ भन्ने छ, त्यसरी हुँदैन, त्यसले अङ्ग्रेजीमा भन्छ काउन्टर प्रोडक्ट, प्रत्युत्पादक हुनसक्छ भोलि, यस्तो हुन्छ, यस्तो व्यवस्थामा यस्तो भइदियो भने के हुन्छ भने शिथिल हुँदै जान्छ बिस्तारै टाइमले, पहिले पहिले डाङडुङ हो क्या गर्यो भने बिस्तारै बिस्तारै शिथिल हुँदै जान्छ, यस्तो त हो नि भन्ने मान्छेले अनि हेर्न थाल्छ। इन्दिरा गान्धीले त्यही भयो, इमर्जेन्सी ल्याउँदाखेरि मलाई थाहा छ, इन्डियामा म इन्डियामा त्यति बेला बोलाएको थिएँ, एउटा सेमिनारमा जाँदाखेरि त्यही भन्थ्यो, क्या आयो ट्रेन टाइममा हिँडेको छ सब काम राम्रो, त्यो आर्मीको मान्छे भन्थ्यो, पछाडि त सबै केही पनि भएन, सबै खतम भयो, यो कुरा बुझ्यो उसले, अनि दबाब पनि पर्यो अनि चुनावमा फेरि गएको।
4: अब यो भ्रष्टाचार नियन्त्रणमा अलिकति सरकारले कडाई गर्यो भ्रष्टाचारको निर्मम बन्ने भन्ने
3: छ, अहिलेसम्म नराम्रो गरेको छैन, राम्रै गरेको छ अरूभन्दा पहिलेको भन्दा। तर यो आयोग सायोग गरे अब यो कार्की आयो फलानु आयो उसले बनाएको हावा जस्तो भयो, यो छैन एउटा त गौरी बहादुर कार्की के होइन, अब त्यसले भदौ 24 त केही पनि छैन के, यी सबै पर्छन् त्यो 24 धेरै राष्ट्रपति भनौँ गर्ने भन्ने शङ्काले पनि होला। अब त्यसमा अरू पनि को को छन् सुरक्षाका मान्छेहरू अरूहरू धेरै त्यो पनि त्यो कारणले उसले त्यसरी त्यो आयोगै भएन नि। 77-78 मान्छे मरेका छन्, पहिला दिन 19-20 मरे, दोस्रो दिन त्यत्रो मरे, उसको चाहिँ केही हिसाब किताब छैन। पुलिस मारियो, मान्छे मारिए, भोलिपल्ट ठुलो काण्ड भयो नि त, यत्रो जलाइयो, राष्ट्रपति भवन जलाइयो, सुप्रिम कोर्ट जलाइयो, सिंहदर, अनि त्यसको बारेमा केही पनि नहुने।
4: अब यो अर्को छ, यो कर्मचारीहरूले अहिलेको सरकारलाई सहयोग गरिराखेका देखिन्छ कि के छ अवस्था?
3: कर्मचारीहरू सहयोग नगरी यिनीहरूले के भने अहिले बाध्यात्मक रूपमा सहयोग गरेका छन्,
4: डर जस्तो
3: अब डर छ, जागिरको फायर गरिदिन्छ भोलि गर्छ भन्ने छ, तर त्यो धेरै त्यसरी होइन कि, तिनीहरूलाई बिस्तारै यो त्यस व्यवस्थाभित्रै सहयोग गर्ने बनाउनुपर्छ, अहिले चाहिँ डरले हो।
4: अब एउटा यो अर्को
3: डर पनि चाहिन्छ अलिक केही न केही रूपमा, तर डरले भन्दै काम पनि गर्नुहुन्छ।
4: एउटा यो सुकुम्बासी बस्ती व्यवस्थापनमा अलिकति सरकारले हतार गर्यो, व्यवस्थापन नगरेर भन्ने खालको पनि छ,
3: यसो छ। सुकुम्बासीहरू पनि यहाँ मात्रै छ, सबैतिर त्यस्तै छ। अब त्यो पहिले बालनले नि गर्न खोजे, त्यो मेयर हुँदा सकेनन् होइन, अब त्यो गर्न खोजे नराम्रो होइन, व्यवस्थापन गर्ने पहिले प्लान गरेर यो यति मान्छे यति फलान दिन व्यवस्थापन हुन्छ नि त्यसलाई यहाँ लगाएर हुन्छ, कोसिस गरेका छन् राख्नलाई के, तर अहिले पनि अब त्यो देखाउँछ नि टिभीले, अब टिभीले कहिलेकाहीँ बढी पनि देखाउँछ, घटी पनि देखाउँछ, मिडियाले पनि त्यही गर्छ नि। अब त्यसलाई हेरेर मात्रै पनि भन्नु पनि भएन, अब स्कुलका केटाकेटीको पढाइ बिग्रिया छ, अलिकति व्यवस्थापनमा प्लान गरेर 2-3 बिमा गर्नुपर्ने सबभन्दा ठुलो प्रायोरिटी त्यही देख्यो बालनले। पहिले ल्याउने बित्तिकै सबैलाई बोलाएर, सुरक्षालाई बोलाएर ल गर्नुहोस् मैले।
4: अब प्रधान न्यायाधीश नियुक्तिको कुरा सरले अघि अलिकति पठाउनु भएको थियो, त्यो स्वाभाविक
3: प्रधान न्यायाधीश
4: नियुक्तिको विषय
3: जो कि त त्यो हुँदैन, त्यो सिनियर र योग्यतामा यसो क्यारेक्टर नबिग्रिएको फलानु अनि योग्यता मर्यादा क्रममा जो छ त्यो अनुसार भन्ने कि त लेखाए बादेखि हुन्थ्यो, 6 मध्येमा जसलाई पनि त त्यहाँ त भनेको छैन होइन, त्यो ल्याटिच्युड त दिएको थियो नि त त्यसभित्र तान्ने भनेर, यो प्र्याक्टिस सिनियरलाई दिने भनेर
4: संविधानमा स्पष्ट भएन सरकारले उठायो
3: त्यसलाई मौका उसले लिइदियो। अब लिइदियो उसले के दृष्टिकोण राखेर फर्स्ट सेकेन्ड थर्डलाई दिएन, उसको आफ्नो होला नि त, चौथोलाई दियो उसको मेरिट के हो क्वालिटी के हो भएन त्यो थाहा भएन, त्यसलाई त्यस्तो भन्ने ठाउँ चाहिँ मलाई ठुलो देख्छिनँ म।
4: अब अहिले सबभन्दा चुनौतीपूर्ण भने तपाईँले मूल्याङ्कन गरिराख्नु भएको छ सरकार अर्थात् प्रधानमन्त्री र पार्टी रासोपाभित्रको ट्युनिङ,
3: सबभन्दा ठुलो कुरा त्यो छ,
4: झ्यारझ्यार देखियो भन्ने हुन्छ एउटा।
3: अब यसो छ त्यो कुरा बाहिर आएको छैन, सबै दबिएको छ, लुके एकदम उकुस मुकुस भएको छ, बाहिर एक्सप्रेसन भएको छैन, यो कुराहरू भर्खर सुरु भएको छ 1.5 महिना भयो होइन। अब अहिले उहाँलाई मलाई लाग्छ पार्टी चलाउने मान्छेलाई निकै अप्ठ्यारो पर्यो होला, अब यो यस्तै धारा चल्यो भने कसरी चल्छ र, त्यो नेतै त्यस्तो भइदियो भने तेल पुजाउ नलाउने पार्टी भने केही पनि होइन भन्ने संसद भने केही पनि होइन भन्ने हो भने त मै मात्रै हुँ खालि जनतालाई हित गर्ने भन्ने त्यो भयो भने त त्यो आफू पहिलेको इन्डिभिजुअलिस्टिक नेता एउटा भनौँ न त्यो पर्सनालिटी कल्ट भन्छ, व्यक्ति पूजा मात्रै गर्ने भने त त्यो त राजनीति लोकतन्त्र डेमोक्रेसी गणतन्त्र भएन नि त।
4: अब सरकार देश निर्माणका लागि राष्ट्र निर्माणका लागि विपक्षी दलहरूको पनि भूमिका छ, भले उहाँहरू सरकारमा हुनुहुन्न, अब यो विरोध गर्नु त उहाँहरूको धर्म पनि हो एक प्रकारले भनिन्छ विपक्षीहरूको संसदमा। अब विपक्षीहरूले चाहिँ सरकारलाई कस्तो खालको सहयोग रचनात्मक र कस्तो खबरदारी गर्न आवश्यक छ अबको अवस्था?
3: अहिले अब भर्खर सुरु भएको छ सांसद पनि होइन, अब विपक्षीहरू अहिले प्रतिपक्षहरू एकदमै कमजोर अवस्थामा छन्, तर भए पनि कमजोरै भए पनि अब भएको कुरा त उठाउनु, जस्तो अहिलेसम्म गरिरहेकोमा मैले नराम्रो म देख्दिनँ, जस्तो अब जस्तो प्राइम मिनिस्टरको यो सिस्टम हो, प्राइम मिनिस्टर आउनै पर्छ उहाँले बोल्नै पर्छ भन्ने कुरा नराम्रो होइन, हुन्छ टेक्निकली उहाँले 38 धारा कति समाएर चाहिँ उहाँ नआए पनि अरूलाई अराए पनि हुन्छ
4: भन्नुभयो
3: तर यो संसदीय व्यवस्थामा एकपल्ट आउनु भएन राष्ट्रपतिबाट उठेर जाने त्यो कहीँ त्यो कानुनमा छ त्यो मर्यादा क्रम हो मर्यादा क्रम पनि चाहिन्छ प्रक्रिया पनि चाहिन्छ यो सिस्टम के हो भने प्राइम मिनिस्टरल सिस्टम हो यो त्यो कुरा बुझिनु पर्यो नि त क्याबिनेट सिस्टम हो त्यो त्यस कारणले हेर्दाखेरि प्रतिपक्षले त्यस्तो अहिलेसम्म असो भएन पहिले एमाले मलाई थाहा छ तपाईँहरू त हुनुहुन्न थियो होला यो 46 सालपछि गिरिजाप्रसादको गभर्मेन्ट बन्ने बित्तिकै कस्तो उग्र रूपले थियो एमाले खतम पार्टी थियो नि त त्यति बेला त सारा चाहिँ रेलिङ भाँचेर सिंह उहाँ असफल अदालत नै जलाउन गएका त्यो मनमोहनको गभर्मेन्ट चाहिँ ऊ भयो भनेर विस्तार अनि टनकपुर सन्धिको त्यो के गर्यो भनेर यस्तै यस्तै घटनाहरूमा 29 दिन त कर्मचारीहरूलाई उचालेर उहाँले हडताल गराउनु भयो अनि केही लागेन मनमोहन अधिकारी सब हुनुहुन्थ्यो त्यति बेला होइन मदन भण्डारी पनि थिए त्यस्तै खालको उग्र जुन देखिन्थ्यो अहिले त्यो धेरै संयमित भएको छ धेरै हाम्रो लोकतन्त्रमा परिमार्जन भएको छ परिष्कृत भएको छ तपाईँको यसपालि चुनाव हेर्नुहोस् न नेपाली जनताले एकै दिनमा कहीँ एकजना मान्छे मरेन कहीँ त्यस्तो ठुलो घटना भएन एकै दिनमा चुनाव सम्पन्न भयो जुन विचित्रको पोच्छ यो कन्ट्री त अरू साउथ एसियामा यही बङ्गलामा बङ्गालमा दुई फेजमा भयो अस्ति इन्डियामा अरू ठाउँमा कति फेजमा हुन्छ त्यस्तो हुन्छ 5-7 फेजमा पनि भएको हुन्छ त्यस कारणले यहाँको धेरै प्र्याक्टिस पनि कहिले कहिले नेता अब भयो तर यसपालि चाहिँ संयोगले अब कसरी ह्यान्डल गर्नुहुन्छ उहाँको कुरा हो यो स्वतन्त्र पार्टीको यत्रो ठुलो म्यान्डेट पाएको छ अब ठुलो मौका हो उहाँहरूलाई तर नेता ठिक ठाउँमा बसेर गरिदियो भने राम्रो हुन्थ्यो भन्ने हाम्रो सदा सहायता हो
4: अब नागरिकहरूले पुराना दलहरूबाट सम्भव भएन भनेर वैकल्पिक राजनीतिलाई आधार माने त्यही अनुसारले म्यान्डेट पनि दियो अब यो यस्तो हुँदै गयो भने यो भरोसा कहाँ जान्छ त नागरिक
3: वैकल्पिक हुँदै हुँदैन भन्ने नै हुँदैन विकल्प पञ्चायत व्यवस्था विकल्प रहित भन्थे हामीले पढाए हामीलाई पढाए त्यही भन्थे विकल्प बिनाको व्यवस्था हो विदाउट एनी अल्टरनेटिभ भनेर हामीले पढ्नु पढाइन्थ्यो हामीले त्यो चाहिँ 17 सालपछि
4: व्यवस्था छ
3: त्यस कारणले झन् यो त यो डाइनामिक यो त लोकतन्त्रमा त एकैछिनमा यो भनौँ न अब राफरफा अहिले के होला भनेर तपाईँले नि क्वेसन गर्नुहुन्छ मै सोध्छु यस्तो पर्सनालिटी ओरिएन्टेड पार्टीहरू यदि व्यवस्थापन भएन भने धेरै चल्दैन र अर्को कुरा के रहेछ भने धेरै संयमित धेरै विचार गर्नुपर्दो रहेछ पार्टीलाई लामो बाटोमा हिँड्नलाई स्थायित्व दिनलाई राष्ट्रिय स्वतन्त्र पार्टी एउटा वैकल्पिक अहिलेको लागि अरू पार्टीको जो पुरानो पार्टीको उसको रूपमा आएको छ तर सधैँ यो वैकल्पिक रहन्छ भन्न सक्दिनँ मैले कान्तिपुरमा लेख पनि ल्याएको छु कि राप्रपा वैकल्पिक हुन सक्दैन अब मलाई लाग्दैन माओवादी पार्टी अहिलेको रूपमा वैकल्पिक हुन सक्दैन तर समग्रमा एमालेको पनि एक्जिस्टेन्स अहिले नै सकिन्छ भन्न सकिँदैन केही न केही रूपमा ओलीजीपछि त्यो रूपमा नहोला एमाले किन लिडरहरू देखिँदैन विद्या भण्डारी आएर त चमत्कारी लिडर हुँदैन ओली जतिको पनि हुँदैन ओली त जे भएस एउटा ऊ त थियो पर्सेन्टेज थियो हामीलाई मन नपर्ला अर्को कुरा हो अलिकति स्वार्थी भयो सेल्फ आफू आत्मकेन्द्रित भइदियो व्यक्तिवादी भइदियो अर्को कुरा हो अनि त्यो देखिँदैन विकल्पको रूपमा अब नेपाली कङ्ग्रेसभित्र यो शेरबहादुर देउवा फलानु यो छन् नि अहिले तर उनीहरूबाट चल्दैन भनेर उनीहरूले जुन गरे गगन थापा एकदम राम्रो त्यो त मैले सपोर्ट गरेको पुरै मैले हामी
4: हराएकोमा
3: उनीहरू गगन थापा विश्व प्रकारले जुन गरे सम्मेलन त राम्रो गरे परिवर्तनको लागि
4: चुनाव हारे
3: चुनाव हारे नराम्रो भयो किनभने ड्यामेज उनीहरूले मेरो भनाइ के छ भने उनीहरूले ड्यामेज कन्ट्रोल गर्न त खोज्या हो नि पहिलेदेखि नि चुनावभन्दा पहिलेदेखि नि तर अलिक ढिलो भयो भने मात्रै हो ड्यामेज यसो हुँदैछ है हाम्रो हामी खतम हुँदैछौँ भने त गगन थापा विश्व प्रकाशहरूले त्यो गरेर त्यो सम्मेलन गरौँ यहाँ गरौँ नेतालाई हस्तान्तरण नयाँ गरौँ त भने हो नि उनीहरू मानेनन् नि नमाने चाहिँ उनीहरूले बाध्यात्मक रूपमा गएर अधिवेशन गरेर छाने त्यहाँ राम्रो थियो अब संयोगले यसपालि अब सुनामी आइदियो के गएको छ तपाईँको हामीलाई चाहिँ थाहै हुँदैन कति बेला यहाँ पहिरो जान्छ कति बेला चाहिँ यहाँ आउँछ आधी बेरी हुरी हिँडै उत्तर प्रदेशमा 104 जना मान्छे मरे भन्थे अब यस्तो सुनामी आइदियो नेपालको राजनीतिमा अहिले बालेन शाह र जो एउटा वेभ आइदियो त्यो वेभ सधैँ स्थिर हुँदैन वेभ आउँछ त्यो आधी हुरी कति बेर आउँछ र हुर आउँछ डङडङ डुङडुङ गर्दा 10-15 8-10 मिनटमा सक जान्छ होइन यो यस्तै भएको छ यसपालि जो आज तपाईँ पसाए भए तपाईँ सांसद भएर आइसक्नुहुन्थ्यो त्यति बेला त्यो जगदीश पोखरेल अघि खरेल एक दिन अगाडि गयो मन्त्री छोडी छोड सांसद भएर आएन त्यसै हाम्रो कति छन् कति त्यस्ता
4: त्यो त अझ केही क्षेत्रमा योगदान गरेका व्यक्तिहरू हुनुहुन्छ कोही त नामै नसुने
3: मान्छे ढुङ्गो उठाइदिए पनि जित्या छ घन्टीले त्यसलाई त्यो उयो छ अब घन्टी ठेकिदिनु पर्यो बिस्तारै ती मान्छे कति दिनुसाइड हुन्छन् कतिले के आश गरेर आएका छन् ती कति चिक्छन् कति अब कति क्षमता राख्न सक्छन् त्यस कारणले अहिले नै यो विकल्पमा आयो भने छैन तर जतिसुकै यो घटे पनि 15-20-25-30 सिट राख्न सक्ला नि त राजसभाले
4: अहिले नै त्यहाँसम्म मूल्याङ्कन गर्ने अवस्था भएको छैन
3: अहिले भएको छैन त्यस कारणले यो विकल्प हुन्छ अहिले भन्न छैन
4: यसमा मैले
3: मेरो भनाइ के छ
4: भने सोधेँ मैले अब जस्तो बालेन्द्र शाह नेतृत्वको सरकारले 5 वर्ष निरन्तरता पाउँछ भन्नेमा पनि आशंका गर्ने अवस्था सिर्जना भयो भन्ने छ बाहिर बहस अहिले चाहिँ यही प्रवृत्ति हो
3: त्यही हो त्यही हो
4: के हुन्छ त यसमा अब के
3: होइन के हुन्छ बालेन्द्र शाह यदि बालेन्द्र शाहको लिडरसिप टोटल फेलियर गर्न लाग्यो स्खलन हुँदै गयो यसले यति गयो भने पार्टीलाई ड्यामेज हुन्छ पार्टीको लिडरसिपले बालेन्द्र शाहलाई चेन्ज गरेर अर्को प्रधानमन्त्री बनाउनुपर्छ त्यो भने ठिक छ यो सरकार हुन सक्छ रवि लामिछाने अरूको केस छ आफै होलान् अथवा स्वर्णिम मगले होलान् अथवा कोही अर्को कोही होला डोल डिए के अ के भन्ने ती स्पिकर छन् नि अहिले
4: डिपी अर्याल
3: डिपी अर्याल भन्ने होलान् कोही होलान् अब कतिको त्यो अर्को कुरा हो तर उसले त म्यान्डेट त पाएको छ नि त 182 सिट छ नि त बालेन घटे पनि बालेनका पछि 20 जालान् तर बालेन मैले अब भने मेरो किताबै मैले हिजो लेखिरहेको छु मेरो दिल्लीमा छ यो लायबिलिटी अङ्ग्रेजीमा लायबिलिटी हुन्छ क्या लायबिलिटी हो बालेन कि एसेट हो यो पुँजी हो कि भार त्यसो भन्छ क्या यो हो त रिजाइन एसेट अर लायबिलिटी त्यस कारण अहिले मैले हेर्दा चाहिँ यो लायबिलिटी होला कि जस्तो लाग्न थाल्यो मेरो विचारमा चाहिँ बालेनजीले ठिकसँग बसिनु हो भने पार्टीलाई फाइदा हुन्छ जस्तो उहाँले हिजो 10 मिनट आएर उपस्थित भइदिए भयो त्यो फाइदा हुन्थ्यो राष्ट्रपतिका धैर्य राखिदिए 15-20 मिनटहरू बस्दै भए आधी घन्टामा हिँड्नुभयो आधी घन्टाहरू बस्दै भए त्यो राम्रो हुन्थ्यो अब राजनीतिमा फेरि सानो कुरा पनि ठुलो हुँदो रहेछ क्या सानो सानो कुराले मान्छेलाई
4: बालेन शाहलाई यहाँको समग्र रूपमा के सुझाव छ के
3: बालेन शाहजी अब एउटा पपुलर अहिले हुनुभएको छ उहाँ पपुलर आफ्नो पपुलरिटीको लोकप्रियताको आधारमा आउनुभएको छ उहाँको ध्येय पनि राम्रै छ जनताको सेवा गरौँ भन्ने छ भने यो व्यवस्था के हो भन्ने उहाँले अलिकति बुझिदिनु पर्यो त्यो व्यवस्था अनुसारको आचरण उहाँले अलिकति भए पनि गरिदिनु पर्यो राष्ट्रपतिसँग कम्युनिकेसनमा बस्नु राष्ट्रपतिलाई भेट्ने नभेट्ने राष्ट्रपतिलाई भेट्दैन अहिलेसम्म भेटेकै छैन एक दिन पनि भेटै पर्छ भने छैन केही भेट्दै भेट्दैन भने अब त्यस्तो भएन एउटा यो व्यवस्थाको मर्म के हो यो व्यवस्थाको क्यारेक्टरिस्टिक के हुन्छन् यो सिस्टममा कसरी काम गर्नुपर्छ त न्यूनतम म्याक्सिमम भन्दिनँ न्यूनतम ती संस्कार चाहिँ निर्माण गर्नु पर्यो देखाउनु पर्यो अनि यो स्थायित्व दिनु पर्यो उहाँको पार्टीलाई या सरकारलाई र उहाँको जुन मिसन छ यो गर्ने गर्न खोज्नु भएको छ त्यसलाई राम्रोसँगले अगाडि बढाउनुहोस् भन्ने हाम्रो त विचार त्यही हो
2: उहाँ हुनुहुन्थ्यो राजनैतिक विश्लेषक प्राध्यापक डाक्टर लोकराज बराल उहाँसँगको कुराकानीसँगै आजको लागि कार्यक्रम बदलिदो नेपालको समय सकिएको छ अर्को हप्ता अर्को समसामयिक विषयमा केन्द्रित कुराकानी लिएर फेरि आउनेछौ आजको कार्यक्रमबाट प्राविधिक साथी संघर्ष विष्टलाई धन्यवाद दिँदै म हृदय रिमाल पनि बिदा हुन्छु नमस्कार।

0: आम्मामा, तिमीले त कस्तो नयाँ डिजाइनको गहना बनाएछौ त है, कहाँ बनाएर ल्याएको? आफ्नो त पुरानै डिजाइनको भइसक्यो, आज भोलि चलेको नयाँ डिजाइनको बनाउन पाए हुन्थ्यो नि है।
1: लौ के पिर गरिरहेको, हाम्रै रामेछाप तल्लो बजारमा रहेको प्रशंसा सुशील सुन्चादी पसल छँदैछ नि, त्यहाँ त अर्डर अनुसार सुन्चादीको गरगहना आधुनिक डिजाइनमा ग्यारेन्टीका साथ बनाउनुका साथै पुरानोसँग नयाँ गरगहना साटिन्छ नि।
2: प्रोप्राइटर सुशील लोहार, सम्पर्क नम्बर 9848087828, 9827782। प्रशंसा सुशील सुन्चादी पसल, रामेछाप नगरपालिका 8, तल्लो बजार, रामेछाप। रामेछाप नगरपालिकाको अनुरोध।
3: घरेलु हिंसा, महिला हिंसा, फरक क्षमता भएका ज्येष्ठ नागरिक र एकल महिलाहरूका समस्या तथा गुनासोहरू वडा कार्यालयबाट सुनवाई हुन्छ, जसमा प्रत्यक्ष रामेछाप नगरपालिका महिला बालबालिका शाखाबाट पनि सेवा लिन सक्नुहुनेछ। यो सेवा निशुल्क पाइन्छ।
2: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार, रामेछाप।
4: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
5: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
6: Kajaria Tiles, your world-class luxury. Kajaria Tiles, your world-class luxury. Kajaria Tiles, your world-class luxury.
7: Hello?
8: Hello, baini, sanchai chau?
7: Hajur, sanchai chu. हजुरलाई कस्तो छ?
8: एकदम ठिक छ बहिनी, तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है, ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
7: अनि हुलाकमा पो जानु?
8: हो नि, हुलाकमा जाऊ न।
7: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
8: है, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ, देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
7: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
8: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भर पर्दो र सस्तो अरू कुनै पनि छैन, कुरा बुझ्यौ?
7: ए, सहरमा मात्र होला नि?
8: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 वटै स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
7: थ्याङ्क यू मेरो दाई, आज राम्रो कुरा थाहा भयो।
9: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
5: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
10: अहिले बिहानको 9 बज्यो।
11: हजुरको रेडियो 102।

0: नमस्कार, बिहान 9 बजेको हजुरको समाचारमा स्वागत छ। समाचारको साथमा उपस्थित छु म श्रीराज महत। तपाईँले समाचार हजुरको रेडियो 102.1 MHz इन्टरनेट अनलाइनमा हजुरको रेडियो .org.np का साथै हाम्रो पात्र नेपाली पात्र हजुरको यहाँ पर तामाको सीएफएम 95 MHzबाट पनि सुनिरहनु भएको छ। समाचारको शुरूआत गरौं यस समाचारका मुख्य मुख्य शीर्षकहरूबाट। आजदेखि मलमास अर्थात अधिक मास शुरू, मत्स्य नारायणमा पुरूषोत्तम मेला। आज 33 मदन आश्रित स्मृति दिवस विभिन्न कार्यक्रमको आयोजना गरी मनाउँदै दासढुङ्गा दुर्घटनाको 33 वर्ष पूरा घटना अझै पनि रहस्यमय। पोखलढुङ्गामा पत्रकारका लागि एआई सम्बन्धी 3 दिने क्षमता विकास तालिम शनिबारदेखि शुरू। प्रसिद्ध धार्मिक स्थल बढ़ी मालिकाको दर्शनका लागि जाँदै गरेका सतर्कता केन्द्रका लेखा अधिकृत पन्थीको बाटोमै मृत्यु। हर्मुज जलमार्ग प्रयोग गर्ने जहाजबाट शुल्क उठाउने इरानको तयारी। र आईपीएल क्रिकेटमा कोलकाताले गुजरातलाई हरायो।
1: भगवानको मूर्ति नछैकन अलग राखिदिए है केही।
2: बाजे, मेरो बुवाले बनाएको भगवानको मूर्तिको हजुर पूजा गर्नुहुन्छ अनि अनि मूर्ति बनाउनेको छोरा मसँग तपाईँ छैन हुँदैन र
3: एक पटक सोच्नुहोस् त के यही हो हाम्रो मानवता? जातीय भेदभाव मानवीय रूपमा निन्दनीय व्यवहार हो भने कानूनी रूपमा दण्डनीय अपराध।
4: जनहितका लागि हजुरको रेडियो 102.1 MHz द्वारा जारी सन्देश।

0: वनमा आगो लगाउनेलाई वन एन 2076 तथा 50 चार बमोजिम बिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँ जरिवाना वा दुवै सजाय हुने हुँदा यस्तो कार्य नगरौं नगराउ। वातावरण संरक्षण गर्ने प्रत्येक नागरिकको दायित्व भएकाले असल र जिम्मेवार नागरिक बनौ।
1: जिल्ला विपद व्यवस्थापन समिति रामेछाप, सामुदायिक वन महासंघ रामेछाप र डिभिजन वन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
2: हजुरको रेडियो 102.1 मेगा
3: अब समाचार विस्तारमा। आजदेखि मल मास अर्थात अधिक मास शुरू भएको छ। आउँदो असार 1 गतेसम्म अधिक मास रहने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ। हरेक 32 महिना 16 दिन 1 घण्टा 36 मिनटमा आउने मल मास अर्थात अधिक मास आजदेखि शुरू भएको ज्योतिषीय गणना अनुसार 365 दिनको वर्ष हुन्छ। वर्षमा सौर र चन्द्र मास हुन्छन्। दुवैलाई समन्वय गर्न 32 महिना 16 दिन 1 घण्टा 36 मिनटमा मल मास वा अधिक मास आउँछ। एउटा औंसीदेखि अर्को औंसीसम्म संक्रान्ति छैन भने त्यो महिनालाई मलमास वा अधिक मास भनिने विभिन्न शास्त्रीय ग्रन्थमा उल्लेख गरिएको ज्योतिष एवं वास्तुविद शिवप्रसाद पोखरेलले बताउनु भएको छ। दुईवटा संक्रान्ति भएको महिना 6 मास हो। मलमास अर्थात अधिक मासमा नित्य कर्म पूजा पाठ जप ध्यान गर्न बाधा नहुने धर्मशास्त्रविद प्राध्यापक डाक्टर देवमणि भट्टराईले बताउनु भएको छ। त्यस्तै पहिलेदेखि गर्दै आएको व्रतलाई नियमितता दिन हुने तर नयाँ व्रतको शुरूआत गर्नु नहुने नियम रहेको पनि उहाँले बताउनु भएको छ। बृहस्पति र शुक्र अस्त भएका बेला गर्न नहुने जति कर्म मलमासमा पनि गर्न नहुने उहाँको भनाइ छ। यसैबीच काठमाडौँको चन्द्रगिरी नगरपालिका अन्तर्गत मत्स्य गाउँको मत्स्य नारायण मन्दिरमा आजदेखि पुरूषोत्तम मेला शुरू भएको छ। हरेक मलमासमा जस्तै यस वर्ष पनि मत्स्य नारायण मन्दिरमा आजदेखि 1 महिनासम्म पुरूषोत्तम मेला चल्नेछ। मत्स्य नारायण मन्दिरमा मलमासको समयमा भगवान विष्णुको पूजा आराधना गर्न नेपाल तथा भारतबाट लाखौं भक्तजन आउने गर्छन्। पोखरीले घेरिएको यस मन्दिरमा हरेक 3 वर्षमा वा अतिरिक्त महिनामा विशेष मत्स्यनारायण मेला पनि लाग्ने गरेको छ। किर्तिपुर कलंकीको 3 थाना र थानकोटबाट झन्डै 3-4 किलोमिटर दूरीमा रहेको मत्स्यनारायण मन्दिर 1700 वर्ष अघि निर्माण भएको, त्यहाँ 4000 वर्ष अघि पोखरी स्थापना भएको रेकर्ड रहेको मन्दिर मेला व्यवस्थापन समितिले जनाएको छ। मत्स्यनारायण मन्दिरमा माछाको मुखबाट प्रकट भएको 1 फिट अग्लो 4 हातमा शंख चक्र गधा र पद्म लिएको मूर्ति देख्न सकिन्छ। नेपाल कम्युनिष्ट पार्टी एमाले पार्टीका तत्कालीन महासचिव मदन कुमार भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको 33 स्मृति दिवसमा आज देशका विभिन्न भागका स्मृति सभासहित विविध कार्यक्रम गर्दैछ। मदन नगर बल्कमा स्मृति कार्यक्रममा गोठाटार स्थित मदन भण्डारी स्मृति प्रतिष्ठानमा विचार गोष्ठीको आयोजना हुँदैछ। अन्य स्थानमा मदन आश्रितका योगदानको चर्चा, विचार गोष्ठी, वृक्षारोपण, रक्तदान, स्वास्थ्य शिविर, अस्पतालका बिरामीलाई फलफूल वितरण गर्ने कार्यक्रम छ। चरणनेता मदन भण्डारी र नेता आश्रितको 2050 जेठ 3 गते चितवनको दासढुङ्गामा सवारी दुर्घटनामा निधन भएको हो। नेता भण्डारीलाई एमाले जनताको बहुदलीय जनवादका प्रणेताका रूपमा मान्दै आएको छ। 33 वर्ष बितिसक्दा पनि सोही घटना कसरी भयो भन्ने बारेमा अझै पनि अन्यलता कायमै रहेको हो। दासढुङ्गा दुर्घटनालाई एमाले जनले षड्यन्त्रमूलक हत्याको रूपमा हेर्ने गरेका छन्। आज विश्वका विभिन्न देशमा विश्व दूरसंचार तथा सूचना समाज दिवस विविध कार्यक्रम आयोजन गरी मनाइँदैछ। इन्टरनेट तथा सूचना संचार प्रविधि आईसीटीको प्रयोग मार्फत समाज र अर्थतन्त्रमा ल्याउन सकिने सकारात्मक परिवर्तनबारे चेतना विवृद्धि गर्ने तथा डिजिटल विभाजन कम गर्ने उद्देश्यले हरेक वर्ष मे 17 यो दिवस मनाउने गरिन्छ। डिजिटल विभाजन भन्नाले सूचना तथा संचार प्रविधि, इन्टरनेट, कम्प्युटर, स्मार्टफोन आदिमा पहुँच भएका र पहुँच नभएका व्यक्ति, समुदाय वा क्षेत्रभित्र बीचको असमानतालाई जनाउँछ। विशेष गरी इन्टरनेट सेवा प्रविधिको प्रयोग गर्ने सिप, डिजिटल शिक्षा तथा सूचना प्राप्त गर्ने अवसरको उपलब्धता र अनुदता हो। शहर बजारका मानिसले सहज रूपमा इन्टरनेट र अनलाइन सेवा प्रयोग गर्न पाउँदा दुर्गम गाउँका मानिस त्यस्तो सुविधाबाट वञ्चित हुनु डिजिटल विभाजन हो। विश्व दूरसंचार दिवस सन् 1969 मनाउन प्रारम्भ भएको अन्तर्राष्ट्रिय दूरसंचार संघको स्थापना तथा सन् 1865 पहिलो अन्तर्राष्ट्रिय टेलिग्राफ महासन्धिमा हस्ताक्षर भएको दिनको सम्झनामा यो दिवस मनाइन्छ। सरकारले 8 महिनालाई पुग्ने चिनी मौजात रहेको दावी गरेको छ। चिनी लगायत अत्यावश्यक वस्तुको आपूर्ति तथा मूल्य स्थिरता कायम गर्न निरन्तर पहल भइरहेको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ। मन्त्रालयका प्रवक्ता नेत्र प्रसाद सुवेदीले उपभोक्ता एवं सरकारवालामा चिनी लगायत दैनिक उपभोग्य वस्तु अनावश्यक संचित नगर्ने आग्रह पनि गर्नुभएको छ। पछिल्लो पटक भारतले चिनी निर्यात सम्बन्धी नीतिगत व्यवस्थामा परिवर्तन गरी गएको वैशाख 30 निर्यातमा प्रतिबन्ध लगाएको छ। यसतर्फ ध्यान आकर्षण भएको मन्त्रालयले विज्ञप्ति मार्फत जनाएको छ। अहिले सञ्चालनमा रहेका चिनी उद्योगबाट उत्पादन भई मौजातमा रहेको परिमाण र हालसम्म आयात भई खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, साल ट्रेडिङ कर्पोरेशन लिमिटेड लगायतसँग झन्नै 8 महिनाको माग धान्ने अवस्था छ। यसअघि नेपाल चिनी उत्पादक संघले पनि चिनीको मौजात रहेको र मूल्य नबढ़ाइएको जानकारी दिएको थियो। संघका अनुसार अहिलेसम्म झन्डै 1,08,000 मेट्रिक टन चिनी उद्योगमै मौजात रहेको छ। त्यस्तै बजारमा झन्डै 20,000 मेट्रिक चिनी मौजात रहेको छ। बजारमा भाव बढ़न नदिन मन्त्रालयले अनुगमन सहित आवश्यक प्रयास निरन्तर गरिरहने प्रवक्ता सुवेदीले बताउनु भएको छ। चिनीमा आत्मनिर्भरताका लागि चिनी उत्पादनको प्रतिस्पर्धात्मक क्षमता वृद्धि गर्न आवश्यक काम भइरहेको उहाँको भनाइ छ। कृषि मन्त्रालयले उन्नत जातका उख मार्फत उत्पादनको दक्षता वृद्धि, नव प्रवर्धन, आधुनिक प्रविधिको प्रयोगका लागि किसानलाई सहजीकरण गर्ने गरी तयारी पनि गरेको छ। सरकारले दीर्घकालीन रूपमा चिनीमा आत्मनिर्भरताका लागि चिनी उत्पादनको प्रतिस्पर्धात्मक क्षमता वृद्धि गर्ने योजना बनाएको हो। सिन्धुलीको सिन्धुलीमाढीमा शनिबार अपाङ्गता भएका व्यक्तिहरूका लागि नेतृत्व क्षमता अभिवृद्धि र प्रजनन स्वास्थ्य अधिकार सम्बन्धी 2 दिने तालिमको उद्घाटन गरिएको छ। 2 दिने तालिमको एक विशेष समारोहबीच कमलमाई नगरपालिकाका नगर प्रमुख उपेन्द्र कुमार पोखरेलले ब्यानर पढेर उद्घाटन गर्नुभएको सिन्धुली अपाङ्ग महिला संघ सिन्धुलीको आयोजना तथा टेवा धापाखे ललितपुरको सहयोगमा सञ्चालन गरिएको 2 दिने तालिममा जिल्लाका 35 अपाङ्गता भएका व्यक्तिहरूको सहभागिता रहेको छ। तालिम आज समापन हुनेछ। अपाङ्गता भएका व्यक्तिहरूलाई प्रजनन स्वास्थ्य अधिकार सम्बन्धी ज्ञान बढ़ाउन यस कार्यक्रमको आयोजना गरिएको हो। 2 दिने तालिममा अपाङ्गता भएका व्यक्तिहरूले सञ्चालन गरेका संस्थाहरूलाई कसरी अगाडि बढ़ाउने, अपाङ्गता भएका व्यक्तिहरूको भूमिका के हो, जिम्मेवारी के हुन्छ, अपाङ्गता भएका व्यक्तिहरूको कानूनी प्रावधान कस्तो छ र अपाङ्ग भएका व्यक्तिहरूको बारेमा प्रजनन स्वास्थ्य अधिकारसँग सम्बन्धित विषयमा रहेर गहन छलफल गरिने सिन्धुली अपाङ्ग महिला संघका अध्यक्ष दिल कुमारी देवकोटा दिपाले जानकारी दिनुभएको छ। पत्रकारितामा आधुनिक प्रविधिको प्रयोग बढ़ाउने उद्देश्यले ओखलढुङ्गामा कृत्रिम बुद्धिमत्ता एआई सम्बन्धी 3 दिने क्षमता विकास तालिम शनिबारदेखि शुरू भएको छ। नेपाल पत्रकार महासंघ ओखलढुङ्गा शाखाको आयोजना र कोशी प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयको आर्थिक सहयोगमा संचालित यस तालिमको उद्घाटन गर्दै प्रमुख अतिथि एवं नेपाल पत्रकार महासंघ कोशी प्रदेश सदस्य लाक्पा जी शेर्पाले प्रविधिको विकाससँगै पत्रकारिता क्षेत्रलाई पनि समयानुसार अध्यावधि गर्न आवश्यक रहेको बताउनु भएको छ। कार्यक्रममा ओखलढुङ्गा शाखाका अध्यक्ष पूर्णप्रसाद नेउपानेले पत्रकारितालाई प्रविधि मैत्री बनाउने तथा नवीनतम प्रविधि बारे जानकारी गराउने उद्देश्यले तालिम सञ्चालन गरिएको जानकारी दिनुभएको छ। तालिममा प्रशिक्षक द्वय अजय शर्मा र संगम महतले एआईको प्रयोग, समाचार लेखन, सामग्री सम्पादन तथा डिजिटल पत्रकारितामा यसको प्रभावबारे सैद्धान्तिक र प्रयोगत्मक प्रशिक्षण दिनेछन्। 3 दिनसम्म सञ्चालन हुने तालिममा जिल्लाका 30 भन्दा बढ़ी पत्रकार र संचारकर्मीहरूको सहभागिता रहेको छ। तपाईँ यति बेला बिहान 9 बजेको हजुरको समाचार सुनिरहनु भएको छ। समाचारको क्रममा एकछिन विश्राम, विश्रामपछि हामी बाँकी समाचारको साथमा उपस्थित हुने नै छौं। तपाईँ पनि रेडियो सुन्दै गर्नुहोला।
4: रामेछाप नगरपालिकाको अनुरोध,
5: घरेलु हिंसा, महिला हिंसा, फरक क्षमता भएका ज्येष्ठ नागरिक र एकल महिलाहरूका समस्या तथा गुनासोहरू वडा कार्यालयबाट सुनवाई हुन्छ, जसमा प्रत्यक्ष रामेछाप नगरपालिका महिला बालबालिका शाखाबाट पनि सेवा लिन सक्नुहुनेछ। यो सेवा निशुल्क पाइन्छ।
4: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप।
6: भाउजू केही गर्दा रोग निको भएर भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्रै पो देख्छु त, कसरी
7: के जिस्के किने? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
8: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
6: महिलाहरूको तल्लो पेट दुख्ने, भुक्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भजात, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसुति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
8: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सीआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टील रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टील रड अपरेशनद्वारा निकालिनेछ।
3: गोलमजुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
8: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलमजुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलमजुर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
9: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
10: अन्त नि हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
6: जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कुट सिन्धुली
9: सम्पर्क नम्बर 0475904662 9896692998।
2: हजुरको रेडियो 102.1 मेगा
3: विश्रामपछि हजुरको समाचारमा पुनः स्वागत छ। पपाकी समाचार। प्रसिद्ध धार्मिक स्थल बढी मालिकाको दर्शनका लागि जाँदै गरेका राष्ट्रिय सतर्कता केन्द्रका लेखा अधिकृत विश्वराज पन्थीको बाटोमै मृत्यु भएको छ। काठमाडौँ स्थित राष्ट्रिय सतर्कता केन्द्रमा कार्यरत 56 वर्षीय लेखा अधिकृत पन्थीको शनिबार साँझ मृत्यु भएको हो। रूपन्देहीको भैरवा स्थायी घर भएका पन्थी 4 जनाको टोलीसहित बढी मालिकातर्फ प्रस्थान गरेका थिए। जिल्ला प्रहरी कार्यालय बाजुराका प्रेरणा उपेक्षक इकबाल हवाड़ीका अनुसार सदरमुकाम मार्तवीबाट पैदल यात्रा शुरू गरेको करिब 3 घण्टापछि जंगलको बाटोमा पन्थी अचानक बेहोश भएका थिए। बेहोश भएका उनलाई बचाउने प्रयास गरिए तापनि साँझ 5:50 मृत घोषणा गरिएको थियो। पन्थीलाई पहिलेदेखि नै मुटु सम्बन्धी समस्या रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। उकालो र कठिन बाटो हिँड्ने क्रममा स्वास्थ्यमा समस्या देखिएर उनको मृत्यु भएको हुन सक्ने अनुमान गरिएको छ। बढी मालिकाको यात्रा कठिन र उच्च उचाइमा हुने भएकाले स्वास्थ्य अवस्था कमजोर भएका व्यक्तिहरूलाई विशेष सतर्कता अप्नाउन र एक्लै यात्रा नगर्न प्रशासनले आग्रह गरेको छ। समाचारको क्रममा मौसम समाचार। आज सबैजसो प्रदेशमा वर्षा र बदलीको सम्भावना छ। साथै कोशी र मधेस प्रदेशका थोरै ठाउँमा हावाहुरीको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसो कोशी प्रदेशसहित बागमती गण्डकी र कर्णाली प्रदेशका हिमाली तथा पहाड़ी भागमा सामान्यदेखि पूर्ण बदली रहनेछ भने बाँकी भागमा आंशिक बदली रहनेछ। कोशी प्रदेशका हिमाली तथा पहाड़ी भागका केही ठाउँ तथा बागमती गण्डकी र कर्णाली प्रदेशका हिमाली तथा पहाड़ी भागका केही ठाउँमा मेघ गर्जन तथा चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ। यसै गरी मध्य प्रदेशसहित लुम्बिनी र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाड़ी भाग तथा कोशी प्रदेशको तराई क्षेत्रका एक दुई ठाउँमा पनि मेघ गर्जन तथा चट्याङसहित पानी पर्न सक्ने अनुमान छ। मध्य र कोशी प्रदेशका तराई क्षेत्रमा हाउडीको सम्भावना रहेकाले सतर्कता अप्नाउन आग्रह गरिएको छ। अहिले देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज बिहान र गैराती गण्डकी बागमती र कोशी प्रदेशका केही ठाउँमा पानी परेको थियो। ईरानले हर्मुज जलमार्ग तथा कोशी प्रदेशको तराई क्षेत्रका एक दुई ठाउँमा पनि मेघ गर्जन तथा चट्याङसहित पानी पर्न सक्ने अनुमान छ। मधेस र कोशी प्रदेशका तराई क्षेत्रमा हाउडीको सम्भावना रहेकाले सतर्क

गर्ने जहाजबाट शुल्क उठाउने संयन्त्र तयार पारेको छ। जहाजहरूले अनुमति दर्ता र कार्गो विवरण बुझाउनु पर्ने नयाँ नियम इरानले ल्याउँदैछ। यसलाई अमेरिका र इजरायलमाथि दबाव सिर्जना गर्ने इरानको रणनीतिक कदमका रूपमा हेरिएको अल जजिराले जनाएको छ। यसले गर्दा तेल र ग्यास आपूर्तिको प्रमुख मार्ग भएकाले विश्व बजारमा मूल्य वृद्धिको सम्भावना बढ़ेको छ। विश्वको झन्डै 20% तेल आपूर्ति यही बाटो भएर जान्छ। कतार, साउदी अरब, यूएई, कुवेत, इराकको तेल तथा एलएनजी यही मार्गबाट निर्यात हुन्छ। चीन, भारत, जापान र दक्षिण कोरिया जस्ता एसियाली देशहरू सबैभन्दा बढ़ी प्रभावित हुने देखिन्छ। तेहरानमा युद्धपछि मूल्य वृद्धि अत्याधिक बढ़ेको छ भने बजारमा ग्राहक घटेका र व्यापार ठप्प जस्तै बनेको खबरमा उल्लेख छ। इरानले युद्धका कारण बन्द गरेको शेयर बजार आउँदो मंगलबारदेखि फेरि सञ्चालन गर्ने घोषणा गरेको छ। यस्तै लेबनानमा इजरायल र हिजबुल्ला बीचको आक्रमण जारी छ। इजरायलले दक्षिणी लेबनानका 100 बढ़ी ठाउँमा आक्रमण गरेको दावी गरेको छ। हिजबुल्लाले पनि उत्तर इजरायलतर्फ ड्रोन हमला गरेको जनाएको छ। इजरायलले लेबनान बीचको युद्ध विराम 45 दिनका लागि थपिए पनि दुवै पक्षबीच एक अर्कामाथिको आक्रमण रोकिएको छैन। राष्ट्रसंघले युद्ध विरामको स्वागत गरेको छ। मध्यपूर्व अहिले बहुआयामिक संकटमा फँसेको छ। इरान, अमेरिका, तनाव, गाजामा युद्ध, लेबनानमा आक्रमण र हर्मुज जलमार्गको अस्थिरताले विश्व राजनीति र अर्थतन्त्र दुवैलाई प्रभावित पारिरहेको छ। आउँदा केही दिन परिस्थिति अझ संवेदनशील बन्न सक्ने विश्लेषकहरूको चेतावनी छ। र समाचार पन्तमा केही खेल समाचार। इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटमा कोलकाता नाइट राइडर्सले गुजरात टाइटन्सलाई हराएको छ। कोलकाता 29 रनले विजयी भएको। हिजो बेलुका इडन गार्डन्समा टस हारेर पहिला ब्याटिङ गरेको कोलकाताले 2 विकेट गुमाएर 247 रन बनाएको थियो। कोलकाताको जितमा फिन एलनले उत्कृष्ट ब्याटिङ गर्दै 35 बलमा 93 रन बनाउनुभयो। अंग्रिस रघुवंशी 44 बलमा 82 रनमा अभिजित रहनुभयो। क्यामरन ग्रीनले 28 बलमा अभिजित 52 रन बनाउनुभयो। कोलकाताले दिएको 248 रनको लक्ष्य पछ्याएको गुजरातले 4 विकेट गुमाएर 218 रन मात्र बनाउन सके। गुजरातका कप्तान शुभमन गिलले 49 बलमा 85 रन बनाउनु भए पनि जिताउन सक्नु भएन। आईपीएल क्रिकेटको अंक तालिकामा गुजरात 13 खेलमा 16 अंकका साथ तालिकाको दोस्रो स्थानमा छ भने कोलकाता 12 खेलमा 11 अंकका साथ तालिकाको सातौं स्थानमा छ। आईपीएल क्रिकेटमा आज 2 खेल हुँदैछन्। दिउँसो 4:15 पंजाब किङ्स र रोयल च्यालेन्जर्स बेंगलुरू खेल्दैछन्। त्यस्तै बेलुका 8:15 राजस्थान रोयल्स र दिल्ली क्यापिटल्सले खेल्दैछन्। र चेल्सीलाई 1-0 गोलले हराउँदै एफए कपको उपाधि म्यान्चेस्टर सिटीले जितेको छ। सिटीले एफए कप सहित यो सिजनको दोस्रो उपाधि जितेको हो। यसअघि सिटीले इंग्लिश लीग कपको उपाधि जितेको थियो। हिजो भएको खेलमा 72 मिनटमा सिटीले गोल गर्यो। सिटीका हालान्डले दिएको क्रस बलमा सेमेनोले गोल गर्नुभयो। सिटीले यो सहित एफए कपको उपाधि 8 पटक जितेको छ। सिटीलाई इंग्लिश प्रिमियर लीगको उपाधि जित्ने अवसर छ। प्रिमियर लीगमा सिटी आर्सेनल भन्दा 2 अंकले पछाडी छ। प्रशिक्षक पेप ग्वार्डियोलाका लागि ट्रिपल उपाधिको अवसर छ। यिनै समाचारसँगै हामी बिहान 9 बजेको हजुरको समाचारको अन्त्यमा छौं। जाँदा जाँदा यस समाचारका मुख्य शीर्षकहरू फेरि एकपटक। आजदेखि मलमास अर्थात अधिक मास शुरू। मत्स्यनारायणमा पुरूषोत्तम मेला। आज 33 मदन आश्रिति स्मृति दिवस विभिन्न कार्यक्रमको आयोजना गरी मनाउँदै बास ढुङ्गा दुर्घटनाको 33 वर्ष पूरा। घटना अझै पनि रहस्यमय। ओखलढुङ्गामा पत्रकारका लागि एआई सम्बन्धी 3 दिने क्षमता विकास तालिम शनिबारदेखि शुरू। प्रसिद्ध धार्मिक स्थल बढ़ी मालिकाको दर्शनका लागि जाँदै गरेका सतर्कता केन्द्रका लेखा अधिकृत पन्थीको बाटोमै मृत्यु। हर्मुज जलमार्ग प्रयोग गर्ने जहाजबाट शुल्क उठाउने इरानको तयारी। र आईपीएल क्रिकेटमा कोलकाताले गुजरातलाई हरायो। बिहान 9 बजेको हजुरको समाचार सकियो। हाम्रो भेट बिहान 11 बजेको हजुरको खबरमा हुने नै छ। त्यतिन्जेलसम्मको लागि समाचार सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै म श्री राज महत पनि यस समाचारबाट बिदा हुन्छु। नमस्कार, शुभ दिन।

0: Горбану нужна гидроад, цемент, достопота, тайны, кабата для унивла, перьюмантали матестура в радюльку посельтика улабатит.
1: Кака, тимла этини тачайна? Аба хамрэй манталима дивжоти ардвар энд сапплайерс хуля ни кака?
2: हजुर यहाँ सिमेन्ट रड पाइप फ्लाई जस्ता तथा निर्माण सम्बन्धी सम्पूर्ण सामान होलसेल मूल्यमा पाइन्छ साथै ढुवानीको व्यवस्था पनि गरिएको छ उदयपुर गैडाछाप सिमेन्ट र पशुपति रंगको अधिकृत विक्रेता काटी किला रंग रोगनका सामानहरू एकै ठाउँमा पाइन्छ
3: प्रोप्राइटर विनोद श्रेष्ठ सम्पर्क नम्बर 9854040682 गोविन्द श्रेष्ठ सम्पर्क नम्बर 9854040892 र 048-543-385 श्री दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स मन्थली नगरपालिका खातबारी रामेछाप
4: तपाईँले त हुल्केकै गिरिराज चल्ला पो ल्याउनु भएछ कहाँबाट ल्याउनु भयो दाजु
5: मैले त विराज सप्लायर्स मन्थलीबाट 150 रुपियाँ गोटामा ल्याए त नानी
4: हुर्केकै गिरिराज चल्ला 150मा
5: हजुर हुर्केकै गिरिराज चल्ला मात्र 150 रुपियाँ गोटामा पाउन विराज सप्लायर्स मन्थलीलाई सम्झनुहोस्
6: ताजा र ठुलो साइजको अण्डा होलसेल भावमा पाउन विराज सप्लायर्स
5: विराज किसानको साथी
6: पोषक पेलेट दानाको रामेछापको लागि आधिकारिक विक्रेता
5: प्रोप्राइटर जय मानन्दर फोन 048-540-239 048-540-533 र 98-540-40-239 विराज सप्लायर्स कटहर बोर्ड छेउ मन्थली रामेछाप
7: मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम सम्बन्धी जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र रामेछापको सूचना
8: बागमती प्रदेशभित्र स्थायी बसोबास भएका 30 वर्ष भन्दा माथि उमेर समूहका सम्पूर्ण नागरिकहरूलाई नसर्ने रोगबाट समयमै निदान परीक्षण परामर्श र उपचारको लागि प्रत्येक सोमबार बिहान 8 बजेदेखि 10 बजेसम्म निशुल्क बीपी सुगर युरिन प्रोटिन बीएमएफ जाँच एवं ती रोगको बिरामीलाई निशुल्क परामर्श एवं उपचार सेवा उपलब्ध रहेको कुरा सबैमा सहर्ष जानकारी गराउँदछौ
7: सम्पर्क नम्बर 9844-021-369 जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मन्थली रामेछाप
9: Kajaria Tiles, your world-class luxury.
4: तपाईँले त हुर्केकै गिरिराज चल्ला पो ल्याउनु भएछ कहाँबाट ल्याउनु भयो दाजु
5: मैले त विराज सप्लायर्स मन्थलीबाट 150 रुपियाँ गोटामा ल्याए त नानी
4: हुर्केकै गिरिराज चल्ला 150मा
5: हजुर हुर्केकै गिरिराज चल्ला मात्र 150 रुपियाँ गोटामा पाउन विराज सप्लायर्स मन्थलीलाई सम्झनुहोस्
6: ताजा र ठुलो साइजको अण्डा होलसेल भावमा पाउन विराज सप्लायर्स
5: विराज किसानको साथी
6: पोषक पेलेट दानाको रामेछापको लागि आधिकारिक विक्रेता
5: प्रोप्राइटर जय मानन्दर फोन 048-540-239 048-540-533 र 98-540-40-239 विराज सप्लायर्स कटहर बोर्ड छेउ मन्थली रामेछाप
10: दैनिक रु 197मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता सूर्य ज्योति सही प्लान
11: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि
9: Kajaria Tiles, your world class luxury.
12: पौडी मात्र खेलेर के गर्नु खाने बस्नेको सुविधा भएको होटल पनि त हुनु पर्यो नि यो फुर्कुटमा
7: लौ के को चिन्ता चिसो पानीमा स्विमिङ गर्दै विभिन्न प्रकारका खाना नास्ताको व्यवस्था भएको सुनकोसीको ताजा माछा लोकल कुखुरा खसी बदेलको मासु खाना पाइने एसी सहितको सफा रुम भएको मिटिङ हलको पनि व्यवस्था भएको पार्किङको पनि राम्रो सुविधा भएको सनराइज होटल एन्ड रिसोर्ट छँदैछ नि
12: साथै कुक कुक हेल्पर वेटर हाउस किपिङ कर्मचारी आवश्यक परेको हुनाले तुरन्त सम्पर्क गर्नुहोला
7: प्रोप्राइटर अमूल कार्की सम्पर्क नम्बर 9844-20-596-047-590-453
12: सनराइज होटल एन्ड रिसोर्ट गोलन्जर 7 खुर्कोट सिन्धुली
13: वाव देव, पुरानो पल्सर बाइकमा पनि यति राम्रो पिकअप र माइलेज कसरी कहाँ गएर बनायौ?
14: हेर न तोसीमा, हिजो मन्थलीमा रहेको बजाज कम्पनीको आधिकारिक विक्रेता तथा सर्भिस सेन्टर एपेक्स अटो इन्टरप्राइजेसमा गएर बनाएर आएको अहिले साउन्ड पिकअप र माइलेज नयाँ बाइकको जस्तै भयो भने।
7: हजुर, तपाईँ हाम्रै सहर मन्थलीमा रहेको बजाज कम्पनीको आधिकारिक विक्रेता तथा सर्भिस सेन्टर एपेक्स अटो इन्टरप्राइजेसमा 10 वर्षदेखि अनुभव प्राप्त मिस्त्रीद्वारा मोटरसाइकल मर्मत गरिन्छ। इन्जिन 2 वर्षको वारेन्टीका साथ मर्मत हुन्छ। पार्ट पूर्जामा 8%, इन्जिन मर्मतमा 10% र सर्भिसिङमा 5% छुटको पनि व्यवस्था छ। सावधान, उस्तै उस्तै देखिने स्पियर पार्ट होइन, 3 स्टिकर भएका बजाजका पार्ट्स मात्रै जेनुन हुन्। बजाजको आधिकारिक ठाउँहरूमा गएर मात्रै मर्मत तथा स्पियर पार्ट्सहरू खरिद गर्नुहोस्।
13: थप जानकारीको लागि सम्पर्क नम्बर 9860-8485-30, 048-590-530, एपेक्स अटो इन्टरप्राइजेस, ट्राफिक चोक ट्राफिक कार्यालयको ठ्याक्कै अगाडि मन्थली बस पार्क रामेछाप।
9: Kajaria Tiles, your world-class luxury.
15: हजुरको रेडियो

0: हजुर को आवाज हजुर के साथ यो हो हजुर को रेडियो 102.1 मेगाहर्ज
1: दैनिक रु 197 मा रु 50 लाख को बीमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता सूर्य ज्योति सही प्लान
2: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवन को लागि
3: यानी दात दुखेर मर्न लागे म हेर्दै त मेरो दाँतमा के भछ
4: के हेर्नु नि आफ्नो आँखाले राम्रोसँग देख्नु पनि त पर्यो नि
3: ए काका काकी के को गन्थन मन्थन हो ए बाबु पो बस न यतै के को गन्थन मन्थन हुनु नि घरमा सबैजना रोगी कोही दाँतका कोही आँखाका सबै रोगी मात्र छौ अब कहाँ गएर जचाउने भनेर कुरा गर्दै थिएँ हामी त
5: ल काका काकी पनि त्यसै चिन्ता गर्नुहुन्छ हाम्रै मन्थलीको देवकोटा चोकमा रहेको दिल्सी मेडिकल हल तथा डायग्नोसिस पोलिक्लिनिकमा गए त भइगयो नि अनुभवित चिकित्सकहरूद्वारा विगत लामो समयदेखि बिरामी जाँच इमर्जेन्सी सेवा ल्याब सेवा अन्तर्गत रगत दिशा पिसाबहरूको जाँच एक्सरे सेवा भिडियो एक्सरे सेवा फिजियोथेरापी सम्बन्धी सेवा दिइरहेको छ नि त्यही गए त भइगयो नि अहिले त दाँतका सम्पूर्ण सेवाहरू आँखाको जाँच गरिनुका साथै सुपथ मूल्यमा चस्मा पनि बनाइन्छ तपाईँहरू दुवैजनाको त्यही उपचार हुन्छ त्यति मात्र हो र काका त्यहाँ त देश विदेशका ख्यातिप्राप्त सम्पूर्ण औषधि कम्पनीका औषधिहरू सर्वसुलभ मूल्यमा पाइन्छ साथै मासिक रूपमा छाला सम्बन्धी रोगको शिविर समेत सञ्चालन हुँदैछ नि
6: रोग राइटर मोहन कुमार श्रेष्ठ सम्पर्क नम्बर 9845404305 0484403005 मन्थली पोलिक्लिनिक एन्ड डायग्नोसिस सेन्टर मन्थली नगरपालिका 2 देवकोटा चोक लक्ष्मी सनराइज बैंक भएको घर मन्थली रामेछाप
7: Kajaria Tiles, your world-class luxury. Kajaria Tiles, your world-class luxury.
8: घर बनाउनको लागि रड, सिमेन्ट, जस्ता पाता चाहिने कहाँबाट ल्याउने होला फेरि यो मन्थलीमा त्यस्तो राम्रो हजुरको पसल चाहिँ कहाँ होला बटी
9: काका तिमीलाई यति नै थाहा छैन अब हाम्रै मन्थलीमा दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स खुल्यो नि काका
10: हजुर यहाँ सिमेन्ट रड पाइप प्लाई जस्ता तथा निर्माण सम्बन्धी सम्पूर्ण सामान होलसेल मूल्यमा पाइन्छ साथै ढुवानीको व्यवस्था पनि गरिएको छ उदयपुर गैडाछाप सिमेन्ट र पशुपति रंगको अधिकृत विक्रेता काटी किला रंग रोगनका सामानहरू एकै ठाउँमा पाइन्छ
11: प्रोप्राइटर विनोद श्रेष्ठ सम्पर्क नम्बर 9854040682 गोविन्द श्रेष्ठ सम्पर्क नम्बर 9854040892 र 0484403085 श्री दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स मन्थली नगरपालिका खातबारी रामेछाप

नमस्कार अनि हार्दिक स्वागत गर्दै कार्यक्रम लोकोशैलीको साथमा हामी उपस्थित भइसकेका छौं। तपाईँले हामीलाई हरेक दिन बिहान 10 बजेदेखि 11 बजेसम्म सुन्दै आइराख्नु भएको छ। आज पनि तपाईँसँगै रहेर यो 1 घण्टाको समय सहयात्रा गर्नेछौ भने तपाईँ यो समय उकाली उराली गर्दै हुनुहुन्छ, भन्ज्याङ चौतारी गरिराख्नु भएको छ होला, साथै घरमा बसेर पनि हामीलाई सुन्नको लागि तपाईँ प्रतीक्षा गरेर बस्नुभएका तमाम आदरणीय श्रोता मित्रको लागि भने अब प्रतीक्षाको घडी सकिसकेको छ, हामी आइसकेका छौं। कार्यक्रममा रमाइला मिठा लोकगीतहरू राख्दै तपाईँसँग यो 1 घण्टाको समय बिताउँछौं भने तपाईँले 0840 40 00 26 सहभागिता जनाउन सक्नुहुन्छ। आज आइतबारको व्यवसाय छ, हामीले 1 नम्बरदेखि 6 नम्बरसम्म गीतको ट्र्याक लिएर आएका छौं। तपाईँले 1 नम्बरदेखि 6 नम्बरसम्म तपाईँलाई मनपर्ने गीतको ट्र्याकहरू छ, रोजाइमा पार्न सक्नुहुनेछ। तपाईँले यदि मिलाउनु भयो भने साथीहरूलाई सम्झन पाउनुहुन्छ, यदि तपाईँले मिलाउनु भएन भने तपाईँ कार्यक्रमबाट बाहिर हुनुपर्ने हुन्छ। तपाईँलाई थाहा छ तपाईँले कार्यक्रम सुन्ने र आइतबारको बसाई के गर्नुपर्छ भन्ने साथीहरूलाई थाहा नै छ, र मैले पहिलोचोटि मात्रै कार्यक्रम सुन्दै हुनुहुन्छ भने जानकारी पनि गराइसकेको छु तपाईँको लागि भने तपाईँले हामीलाई यो समय देश तथा विदेशमा रहेर विभिन्न ठाउँमा रहेर विभिन्न माध्यमबाट एकैसाथ सुन्दै हुनुहुन्छ। साथै हाम्रो पात्रो नेपाली पात्रो हजुरको न्युज.com हजुरको याप तामाको सीएफएम 95 MHz फेसबुक लाइभबाट कार्यक्रम सुन्ने साथीलाई यदि कार्यक्रम मनपर्छ भने शेयर गर्न सक्नुहुनेछ। तपाईँले छोटो मिठोमा आफ्ना आफन्तजन साथी सँगैको लागि भने सम्झना सन्देश सहित कमेन्ट बताएर कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ भने यस कार्यक्रमलाई प्रायोजन गरेको छ सूर्यज्योति लाइफ इन्सुरेन्सले। यदि तपाईँ पनि जीवन बीमा गर्न चाहनुहुन्छ भने सूर्यज्योति लाइफ इन्सुरेन्सलाई नै सम्झन सक्नुहुनेछ। यति बेला मलाई प्रविधि संयोजनमा रहेर साथ दिइराख्नु भएको छ श्रीराज महतले भने कार्यक्रमको साथमा उपस्थित छु म तपाईँकै साथी ललिता हायु। तपाईँ भने फटाफट 0840 40 00 26 सहभागिता जनाउँदै गर्नुहोस्। यति बेला भने हामी कार्यक्रमको शुरूआतमा राख्छौं हाम्रै रोजाईको एकदमै मिठो अनि रमाइलो गीत, त्यसपछि आउँछौ रेडियो सुन्दै गर्नुहोला।

0: कार्यक्रमको शुरूआतमा हामीले राख्यौं एकदमै मेचनी रमाइलो गीत रहेको थियो दिनेश श्रेष्ठ अनि स्मृति गौतमको आवाजमा रहेको बसु माया भन्ने बोलको गीत राखेर कार्यक्रम लोकशैलीको शुरूआत गरिसकेका छौ। पालो तपाईँको रहेको छ, तपाईँले 0848 40 00 26 सहभागिता जनाउन सक्नुहुन्छ। यति बेला सम्पर्कमा साथी हुनुहुन्छ, को हुनुहुन्छ? स्वागत गर्छु, हेलो। म एकदम सन्चै आरामै छु भन्नुपर्छ, अनि तपाईँको शुभ नाम भनिदिनुहोस् न, मैले ठ्याक्कै बिर्से। चक्रजी के छ खबर, सन्चै आरामै हुनुहुन्छ?
1: सन्चै आरामै, अहिले घाम लागेर रमाइलो छ, त्यसको त्यसै समग्र सबै ठिक ठाक छ, रामपात्र के कस्तो गीत
0: लगायो। ए तपाईँ एकदम घाम लागेर घमाइलो अनि रमाइलो भने छ, सब ठिक छ, खानपिन भइसक्यो अथवा बाँकी नै छ चक्रजीको? ल कार्यक्रम सुन्दै हुनुहुन्छ, त्यसो भए आज के गर्नुपर्छ पनि थाहा छ, आज कति नम्बरको ट्र्याक रोज्नुहुन्छ त हाम्रो चक्रजीले? एक नम्बरदेखि छ नम्बर छ, छ नम्बरको भन्नुभयो, सुरुमा आएर अन्तिमको नम्बर रोज्नु भयो त चक्रजीले? ल हुन्छ, तपाईँको लागि छ नम्बरको गीतको ट्र्याक बस्छ, ध्यान दिएर सुन्नुहोला है त।

0: ਸਤਿ ਸ੍ਰੀ ਅਕਾਲ।
1: ਰਾਜੀ ਰਾਜੀ ਦੀਦੀ
0: ਸੁਣ ਭਾਈਆ गीतको बोल भने यो गीतमा आवाज क कसको छ भन्नु पर्ने हुन्छ।
1: गीतको बोल चाहिँ
0: क्रिकेट खेल्न जाने हो भन्नुभयो। गीतको बोल
1: क्रिकेट खेल्न जान्छु चौका थकान्छु भन्ने गीतको बोल। अब साथी पशुपति शर्मा र
0: पशुपति शर्मा र विष्णु माझी भन्नुहुन्छ। यहाँ चाहिँ अब गायिकाको आवाज सम्भव त छैन होला जस्तो लाग्छ है
1: मलाई।
0: ल यहाँले पक्कै पनि दुईटा चाहिँ मिलाउनु भएको छ। के मिलाउनु भयो होला त जगराजी यही गीत कार्यक्रममा बज्छ है।
1: हुन्छ कार्यक्रममा यो गीत भाका र यो
0: ल पक्कै पनि क्रिकेट खेल्न जान्छु चौका चौका हान्छु भन्ने बोलको गीत रहेको छ भने गीतमा आवाज पशुपति शर्मा मिलाउनु भएको छ र अर्को साथीको आवाज रहेको छ रमेश राज भट्टराईको आवाज रहेको छ। यहाँले दुईजना साथीलाई सम्झन पाउनुहुन्छ है त चक्रजी।
1: सर्वप्रथम त हजुरको लिनु पर्यो तामाको सिक्नु पर्छ र मलाई जति भन्ने किन्नु नकिन्ने हजुरको रेडियो मार्फत
0: हस् त नमस्ते। भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो चक्रबहादुर घिसिङजी। उहाँले छ नम्बरको गीतको ट्र्याक रोज्नु भएको थियो। उहाँले गीतको बोल अनि एकजना गायकको आवाज मिलाउनु भएको छ। उहाँलाई विशेष धन्यवाद दिँदै गर्छु। यति बेलाको व्यवसायमा सोही गीत कार्यक्रममा बज्छ। त्यसपछि हामी अर्को साथीलाई सम्पर्कमा जोड्नको लागि फेरि आउनेछौं।

0: छनम्बरको गीत कार्यक्रममा बजिसकेको छु, तपाईँले सुनिसक्नु भएको छ। क्रिकेट खेल्न जान्छु भन्ने बोलको गीत रहेको थियो छनम्बरको ट्र्याक, पालो तपाईँको रहेको छ। तपाईँले पनि 048 40 40 0026 सहभागिता जनाउन सक्नुहुन्छ। यति बेला सम्पर्कमा अर्को साथी फेरि पनि हुनुहुन्छ, स्वागत गर्छु। हेलो, नमस्कार हजुर, कहाँदेखिको बोल्दै हुनुहुन्छ? कहाँदेखिको बोल्दै हुनुहुन्छ भने? अनुष्काजी भन्नुभयो?
1: हजुर हजुर।
0: के छ अनुष्काजीको खबर? मेरो पनि एकदम ठिक छ भन्नुपर्छ। भालुखुपतिर अब अस्ति नै हामी काफल खान आएको थियौँ, काफलै रहेन रहेछ नि त।
1: हजुर, पानी दिदी
0: हो र? त्यही त हामी त हेर्यौँ, रुखी हेरेर त्यति फर्केको नि त नि। ठ्याक्कै थाहा ठाउँ चाहिँ अब कता कता हो थाहा भएन, म भालुकोपुर मासतिर जङ्गलतिर गएको हामी। ल ठिक छ, जानु काजी अनुष्काजी, अब अहिलेलाई भएन, अर्को वर्ष चाहिँ पानी नपर्दै हामी आउँछौँ। अनि खानपिन भयो कि बाँकी छ त? रामेछाप तिर आउन लाग्नु भएछ। ठ्याक्कै रामेछाप बजारसम्म मात्रै हो कि त्योभन्दा तलतिरै जानुहुन्छ? ल यता बाटो यति छ, यसो बाटो नभुलेसम्म नबिर्सेसम्म यता पनि आउनुहुन्छ कि अनुष्काजी? ल आउनुहुन्छ?
1: हजुर म आउँछु।
0: ल आउनुहुन्छ भने हामी हजुरको रेडियोको ढुङ्गा चाहिँ एकदम खुल्ला पारेर राख्छौँ है। ल हामी प्रतीक्षा गर्नेछौँ, आउँदै गर्नुहोस्, तपाईँको लागि हामी स्वागत गर्न एकदम तयारी छौँ। आज कार्यक्रम सुन्नु भएको छ कि छैन त? सुन्दै हुनुहुन्छ? ल ठिक छ, त्यसो भए हामी कार्यक्रमतर्फ लाग्छौँ। आज धेरैभन्दा धेरै साथीलाई समेट्ने जमर्को छ हाम्रो। कति नम्बरको चाहिँ ट्र्याक रोज्नुहुन्छ? छ नम्बर गइसकेको छ, बाँकीहरू सबै छ है त।
1: मलाई चार नम्बर,
0: चार नम्बरको भन्नुभयो? ल तपाईँको लागि चार नम्बरको ट्र्याक बज्छ, ध्यान दिएर सुन्नुहोला है त।

0: नमस्कार जी,
1: हेलो।
0: सुन्नुभयो
1: सुने सही दिदी, गीत
0: आवाज है? ल भन्नुहोस् त, गीतको बोल। अनि यो गीतमा आवाज को कसको छ?
1: ल्यायो मलाई फुले तिन पानी रक्सीले भन्ने भन्नुपर्छ है दिदी।
0: अनि गीतमा आवाज चाहिँ कसको छ त?
1: गीतमा आवाज
0: हजुर, साथीले सिकाउँदै हुनुहुन्छ।
1: दिदी
0: हजुर,
1: खासै थाहा भयो
0: गीतको बोल मात्रै थाहा पाउनु भएको त हाम्रो अनुष्काजीले।
1: हजुर हजुर
0: ल त्यसो भए यहाँले अब एकजना साथीलाई चाहिँ सम्झाउन पाउनुहुने भए, पक्कै पनि घुमाई घुमाई भन्ने बोलको गीत रहेको छ। यो गीत कार्यक्रममा हामी राख्छौ। यो गीतमा आवाज रहेको छ रोशन केसी अनि गीता दिदीको रहेको छ है।
1: ए हजुर
0: ल एकजना साथीलाई सम्झाउन पाउनुहुन्छ। हस्त नमस्ते, भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो भालुकोपदेखि अनुष्का तामाङजी। उहाँले चाहिँ गीतको बोल मात्रै भिलाउनु भयो, उहाँलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। तपाईँले अब यो गीतमा ट्र्याक चिनिरहँदाखेरि चाहिँ तपाईँले अब पुरस्कार पाउनको लागि मात्रै जित्नुपर्छ भन्ने चाहिँ होइन, तपाईँलाई अब हप्ताको एक दिन रमाइलोको लागि पनि हामीले यो ट्र्याकहरू लिएर आउने गर्छौं। हप्ताभरि विभिन्न खालका गीत संगीतहरू बस्छ। आइतबार चाहिँ तपाईँले सुनिरहँदा कार्यक्रममा के चिन्नुहुन्छ? साथै तपाईँले गीत संगीत सुनिरहँदा गायक गायिकाहरूलाई चाहिँ कतिको चिन्नु भएको छ, कुन गीत गाउने कुन गायक हुनुहुन्छ भन्ने कुरा तपाईँलाई रमाइलोको लागि हामीले लिएर आउने गर्छौं। सोही कार्यक्रममा आजको बसाई रहेको छ भन्दै यति बेला हामी कार्यक्रममा हाम्रो अनुष्काजीले चार नम्बरको ट्र्याक रोज्नु भएको थियो, सोही गीत त्यति बेला कार्यक्रममा बज्छ। त्यसपछि हामी छोटो व्यावसायिक विश्रामतर्फ जान्छौं। विश्रामपछि फेरि आउँछौं। रेडियो सुन्दै गर्नुहोला।

0: हाल्नु।
1: लेट्स गो। 6.9 इन्चको शानदार डिस्प्ले, AI पावर्ड क्यामेरा, 2 वर्षको वारेन्टी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh पावरफुल ब्याट्रीको साथ थप अत्याधुनिक विशेषताहरूले तपाईँको मन जित्छ बारम्बार।
2: होइन ये बुढा, डस्ना बनाएको एक वर्ष नि भएको छैन, साह्रै ढाड दुखाएर हैरान पार्यो। सिरप पनि उस्तै छ, यता पोका उता पोका, डस्ना पनि फाट नागेर बाहिर धरिसक्यो। उफ, हैरान भए म त।
3: के गर्नु त बुढी, उबेलामा घरमै आएको ट्र्याक्टरवालालाई बोलाएर बनाइयो। मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाउँ भनेर। तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई?
4: हजुर, विश्वासिलो र भरपर्दो ओम कपास उद्योग ग्वालटार सिन्धुली, यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ।
2: प्रोप्राइटर ओम बहादुर पुलामी मगर, मनिका पुलामी मगर। सम्पर्क नम्बर 9869-22-45-44,
4: 9840-37-78-93। ओम कपास उद्योग, गोलन्जोर गाउँपालिका 3, ग्वालटार सिन्धुली।
5: Kajaria Tiles, your world-class luxury.
6: छोटो समयमा धेरै सस्तामा डाक्टर इन्जिनियर तथा सीए बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 को लागि विज्ञान व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो। पेन्टागन कलेज तिनकुने काठमाडौँ।
7: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
8: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
2: आमामामा, तिमीले त कस्तो नयाँ डिजाइनको गहना बनाएछौ त है, कहाँ बनाएर ल्याएको? आफ्नो त पुरानै डिजाइनको भइसक्यो, आज भोलि चलेको नयाँ डिजाइनको बनाउन पाए हुन्थ्यो नि है।
9: लौ, के पिर गरिरहेको? हाम्रै रामेछाप तल्लो बजारमा रहेको प्रशंसा सुशील सुन्चादी पसल छँदैछ नि। त्यहाँ त अर्डर अनुसार सुन्चादीको गरगहना आधुनिक डिजाइनमा ग्यारेन्टीका साथ बनाउनुका साथै पुरानोसँग नयाँ गरगहना साटिन्छ नि।
10: प्रोप्राइटर सुशील लोहार, सम्पर्क नम्बर 9848087828, 9827-2082। प्रशंसा सुशील सुन्चादी पसल, रामेछाप नगरपालिका 8, तल्लो बजार, रामेछाप।
11: मंगल सूत्र झुमका पाउजू कहाँ बनाएर ल्याउनु।

0: यहाँ आधुनिक परम्परागत गरगहनाहरू ग्यारेन्टीका साथ बनाइनुका साथै बिक्री वितरण गरिन्छ। खरिद गरिएको सुनसादीको गरगहना फिर्ता गर्नु परेमा बिल अनिवार्य ल्याउनु पर्नेछ।
1: प्रोप्राइटर निशाग हतराज, सम्पर्क नम्बर 9855069 80 9924 344 सुबिना सुनसादी पसल मन्थली एक देवकोटा चोक प्रभु ब्याङ्क अगाडि, साथै एसएस लेडिज कलेक्सनमा कुर्ता सुरुवाल र साडी पनि पाइन्छ।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: Kajaria Tiles, your world-class luxury.
2: यसपालि आफ्नो लागि अफिस ड्रेस, छोराको लागि स्कुल ड्रेस, तिम्रो लागि कुर्ता सुरुवाल, अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने, यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला?
3: ल हजुर, किन चिन्ता गर्नु भएको? स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल, कोट प्यान्ट, स्कूल कलेजका ड्रेस, अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि। त्यहाँ त एक जोर कोट प्यान्ट सिलाउँदा सर्ट, टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि।
2: हो र, कहाँ? अनि सम्पर्क नम्बर?
3: प्रोप्राइटर कृष्ण बहादुर नेपाली, सम्पर्क नम्बर चाहिँ 97-65-72-36, 98-17-48-75-46। सिद्धगढी टेलरिङ सेन्टर, गोलन्जर 5 खनिया खर्क, 3 कन्या जाने बाटो, सिन्धुली।

0: कार्यक्रम लोकल शैलीमा राखिएको एकदमै नेचरल आइलो गीत गीतपछि भने हामी छोटो व्यवसायिक विश्रामतर्फ पनि गएका थियौं। विश्राम पछि फेरि आइसकेका छौं। आज आइतबारको व्यवसाय हामीले 1 नम्बरदेखि 6 नम्बरसम्म गीतको ट्र्याक लिइरहेका छौं र अहिलेसम्म 4 र 6 को ट्र्याक बजिसकेको छ भने बाँकी 1, 2, 3 अनि 5 नम्बरको रहेको छ। तपाईँले सहभागिता जनाउन सक्नुहुन्छ आजको व्यवसायमा। यति बेला अर्को साथी सम्पर्कमा हुनुहुन्छ, स्वागत गर्छु। हेलो, नमस्कार हजुर, कहाँदेखि बोल्दै हुनुहुन्छ?
1: यो आवाज चाहिँ मनोज कार्की।
0: मनोज कार्की भन्नुभयो?
1: हजुर हजुर।
0: यता सिन्धुलीतिर त्यतै हुनुहुन्छ हाम्रो मनोज सुन्दासजी पनि?
1: सिन्धुली नै हो, अस्ति भर्खरै परिचय भएको थिएन त्यति दिने।
0: त्यही त, मैले त बिर्सेको त छुइनँ हाम्रो मनोजीलाई, होइन, तर ठ्याक्कै आवाज चाहिँ केही साथीहरूको उस्तै सुनिन्छ, त्यही भएर चाहिँ हाम्रो मनोजी पर्नु भयो कि भएन भनेर मात्रै हो नि त। ल, खानपिन भइसक्यो अथवा बाँकी नै छ?
1: बाँकी नै छ दिदी हजुरको।
0: मेरो त अघि नै हो नि भएको मनोजी। ल, अनि त्यता चैनपुरतिर चाहिँ कतिको गर्मी छ त हिजो आज?
1: ठिक छ,
0: ठिकै छ, त्यस्तो धेरै गर्मी छैन?
1: छैन।
0: तपाईँले गर्मी ठाउँमा बस्नु मनपर्छ कि चिसोमै बस्न मनपर्छ मनोजे? सबै उस्तै लाग्छ। गर्मी समयमा त शीतल नै होस् भन्ने पनि त लाग्छ होला नि त। फेरि अरू त्यस्तै है, सबैले त्यही होला सायद। ल, ठिक छ, त्यसो भए हामी कार्यक्रमतर्फ लाग्छौँ। आज छोटो मिठोमा कुराकानी गर्छौँ। कति नम्बरको ट्र्याक रोज्नुहुन्छ त? 4 र 6 नम्बरको गयो, 1, 2, 3 अनि 5 नम्बर बाँकी रहेको छ। 2 नम्बरको भन्नुभयो? ल, हाम्रो मनोजीको लागि 2 नम्बरको ट्र्याक बज्छ है त।

0: मनोजी
1: हजुर हजुर
0: सुन्नुभयो
1: सुने दिदी
0: ल भन्नुहोस् न त
1: जाले रुमालैमा भन्ने हो कि
0: अनि कितना आवाजको कसको छ
1: एउटा चाहिँ के अरे रामजी खान नै भनौँ न
0: अनि गायिका को हुनुहुन्छ
1: याद भएन
0: याद भएन यहाँले गीतको बोल र गायक चाहिँ मिलाए जस्तो लाग्छ कि के जस्तो लाग्छ त मनोजी
1: गायक चाहिँ ट्र्याक चाहिँ मिलाएको दिदी अब गायिकाहरू को को हुनुहुन्छ थाहा पाएँ
0: ल त्यसो भए यहाँले चाहिँ दुईजना साथीलाई पनि सम्झन पाउनुहुने भयो पक्कै पनि जाली रुमालैमा भन्ने बोलको गीत रहेको थियो भने राम चाहिँ खाँड अनि गायिकाको नाम रहेको थियो चिजा तामाङ है त ल दुईजना साथीलाई सम्झनुहोस्
1: फर्स्ट अफ अलमा हजुर भन्नुभएको र म साथीहरू दुर्गा मगर अविता मगरलाई भन्दै मलाई चिने नचिने सम्पूर्णलाई सुनाउँछ भन्दै छुट्टी छ
0: हस् त नमस्ते भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो मनोज कार्कीजी हुनुहुन्थ्यो उहाँलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु चैनपुरदेखि हामीलाई सम्झनु भएकोमा यति बेलाको विषयमा उहाँले रोज्नु भएको ट्र्याकको गीत यति बेला कार्यक्रममा राख्छौं त्यसपछि हामी फेरि आउनेछौं
2: प्रस्तुतिमा

कार्यक्रममा हामीले राख्यौं एकदमै मिचेर माइटो गीत ज्वाले रुमाल भन्ने बोलको गीत रहेको थियो। रामजी खाँडो सिजा तामाङको आवाजमा रहेको गीत चाहिँ हाम्रो मनोजीले ट्र्याक रोजेमा पार्नुभएको थियो। सो यी गीत हामीले कार्यक्रममा राखेका छौँ। यति बेला अर्को साथी सम्पर्कमा हुनुहुन्छ जस्तो लागिरहेको थियो, ठिकै छ हुनुहुन्न भन्दै हुनुहुन्छ हाम्रो श्रीराजीले। यति बेला म तपाईँको फेसबुक कमेन्टहरू वाचन गर्नेतर्फ लाग्न चाहन्छु। धेरै साथीहरूको फेसबुक कमेन्टहरू पनि यति बेला प्राप्त छ, अझै पनि समय छ, तपाईँले पनि सहभागिता जनाउन सक्नुहुन्छ। 0840404026 नम्बर तपाईँको लागि खुल्ला रहेको छ। हामी कार्यक्रम लोककुशलीको बसाइमा छौं। यति बेला हामीलाई पहिलो कमेन्ट प्राप्त भएको छ, मनको साथी जीवन कार्कीजी उहाँ लेख्नुहुन्छ, शुभ बिहानी पोखरेली, नमस्कार, सन्चै हुनुहुन्छ हजुर, कार्यक्रम सुनिरहेको छु अहिले पोखरा भाटा भन्दै हुनुहुन्छ, कार्यक्रम राम्रो लाग्छ, रेडियो परिवारलाई आजको दिन शुभ रहोस्, सम्पूर्ण साथीलाई सम्झेको छु, नेपाली लोकगीत संगीतको जय होस् भन्नुभएको छ। जीवनजीलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु भने रामजी घिमिरेजी पनि लेख्नुहुन्छ, नमस्कार, मेचीदेखि महाकालीसम्मका मित्रमा भन्दै हुनुहुन्छ, यहाँलाई पनि अब साथीहरूले सम्झिराख्नु भएको छ होला, सुन्दै हुनुहुन्छ होला भन्ने लागेको छ। पूर्व बेसीदेखि पश्चिम महाकालीका साथीहरूले सुन्दै हुनुहुन्छ भने तपाईँलाई पनि नमस्कार व्यक्त गरिसक्नु भएको छ भन्ने आशा गरे मैले। त्यसै गरी बिर्जङ लिम्बुजी पनि लेख्नुहुन्छ, हेलो हजुर शिवा नमस्ते है, साथीहरूलाई सम्झनु पर्दा गीत मार्फत चाहिँ विनोद डेकेन र सुमन आचन लिम्बु ताराशंकर अभिषेक मगरलाई भन्दै मलाई चिनी नचिनी सबैको लागि अब बच्ने मिठो गीत समर्पण गर्छु भन्नुभएको छ भने राज कालीकोटेजीले पनि हेलो गुड मर्निङ नमस्ते है, म झापाली हिरो राज कालीकोटे वीरतामोट झापा भई हाल चाहिँ युवी बाच अब बच्ने गीत मलाई राज कालीकोटे भनेर चिन्ने सबैको लागि समर्पण गर्छु ल भन्नुभएको छ भने भान्तबा जेनुजीले पनि नमस्ते है हजुर, म पनि कार्यक्रम सुनिरहेको छु अब बच्ने गीत सबै सबैको लागि भन्दै हुनुहुन्छ। शर्मिला हायोजीले पनि लेख्नु भएको छ, हेलो नमस्कार है, खाना खानु भयो त भन्दै हुनुहुन्छ, मेरो खाना भइसकेको छ, यहाँको भयो कि बाँकी छ, कार्यक्रम मजाले सुन्दैछु सिन्धुलीबाट, शर्मिला हायु हो साथीहरूमा सम्झनु पर्दा, उर्मिला दियालीलाई अब भजन गीत मार्फत सम्झन चाहे, त्यसै गरी शर्मिला हायो, सरिना राई, गरिमा हायो, राज जानुका हायुको लागि, संगीता हायो, जुना हायो, सूचना योगे, नृष्मा बोरा लगायत सबैलाई भन्दै हुनुहुन्छ। त्यो अर्को साथी सम्पर्कमा हुनुहुन्छ, स्वागत गर्छु, हेलो, नमस्कार हजुर, कहाँदेखि बोल्दै हुनुहुन्छ? हाम्रो शर्मिलाजीको खबर के छ सुनाउनुहोस् न त। मेरो पनि खास त्यस्तो सुनाउनै पर्ने नयाँ खबरहरू त केही छैन शर्मिलाजी, समग्रमा एकदम ठिक छ भन्नुपर्छ अहिलेसम्म है। खाना खानु भयो कि बाँकी छ त? मेरो त्यो अघि नै भइसकेको छ, अब भनेपछि मजाले यो समय कार्यक्रम सुन्दै हुनुहुन्छ। जंगलतिर रहेर सुन्नु भए खुसी लाग्यो, आजको दिन मनको चाहिँ ट्र्याक रोज्नुहुन्छ त यहाँले। अब 1, 3 र 5 नम्बरको बाँकी छ, 1, 3 अनि 5। एक नम्बरको भन्नुभयो ल, एक नम्बरको ट्र्याक तपाईँको लागि बसाइदा।

0: शर्मिला जे
1: सुन्नुभयो?
0: ल, गीतको बोल अनि गीतमा आवाज कसको छ भनिदिनुहोस् न। अनि आवाज कसको छ? थाहा भएन भन्नुहुन्छ। ल त्यसो भए मै भन्छु है त। ल, पक्कै पनि यहाँले एकजना साथीलाई चाहिँ सम्झना पाउनुहुन्छ। ससुरालीमा भन्ने बोलको गीत रहेको छ भने यो गीतमा आवाज रहेको छ बद्री पङ्गिनी अनि सिन्धु मल्लको है। ल, एकजना साथीलाई सम्झनुहोस्। नमस्ते, भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो शर्मिला थापा मगरजी, उहाँले एक नम्बरको गीतको ट्र्याक रोज्नु भएको थियो। यति बेला श्री गीत कार्यक्रममा बस्छ, त्यसपछि यहाँ भने हामी फेरि आउनेछौँ।

0: कार्यक्रममा हाल्दै पनि मेसको गीत राख्यो, एक नम्बरको ट्र्याक थियो ससुरालीमा भने बोलको गीत बद्री पङ्गिनी अनि सन्त मलकको आवाजमा रहेको गीत चाहिँ हाम्रो शर्मिला थापा मगरजीले रोजाइमा पार्नु भएको थियो ट्र्याक। यति बेला कार्यक्रममा सम्पर्कमा साथी हुनुहुन्छ, आजको कार्यक्रमको लागि चाहिँ अन्तिम साथी स्वागत गर्छु। हेलो नमस्कार हजुर, यो आवाज कहाँदेखि होला? भर्खरै हाम्रो शर्मिलाजीले गर्नुभएको थियो।
1: हजुर,
0: के गर्दै हुनुहुन्छ?
1: यति बेलाको समयमा चाहिँ हजुरको सुन्दै जङ्गलबाट घाँस काटेर हिँड्दैछु दिदी।
0: र हिँड्दै हुनुहुन्छ? सरस्वती थापा मगर भन्नुभयो है?
1: हजुर।
0: अनि दिदी बहिनी हो तपाईँहरू?
1: हजुर हो।
0: ल भन्दै हुनुहुन्छ, घाँस लिएर हिँड्दै हुनुहुन्छ, घर पुगिसक्नु भएको छैन अहिलेसम्म है?
1: छैन दिदी।
0: ल बिस्तारै जानु होला, घाम पनि बेसरी चर्केको छ, अब मध्याह भएपछि त सम्भवतः घरतिरै बस्नुहुन्छ होला कि कसो?
1: हजुर।
0: ल घरमै बस्नुहोस्, हामीलाई सुन्नुहोस्, यो बिहानको समय भन्नु मात्रै छ, तर बिहानैदेखि घाम लागेर यति बेला त दिउँसो भइसकेको जस्तो भइसकेको छ मौसम होइन? तपाईँलाई भोक लाग्यो होला, तिर्खा लागिरहेको छ होला, हिँड्दै हुनुहुन्छ, ठिक छ, हामीलाई हिँड्दै गर्दाखेरि पनि सुनेर सहभागिता जनाउनु भएको छ, यहाँलाई विशेष धन्यवाद व्यक्त गर्छु। छोटो समय छ, कति नम्बरको ट्र्याक रोज्नुहुन्छ आज?
1: मलाई 3 नम्बरको राखिदिनु न दिदी, 3 प्रयास गर्छु।
0: ल यहाँको लागि 3 नम्बरको ट्र्याक बस्छ, एकदमै सजिलो छ है त।
1: हस् हुन्छ दिदी।

0: सरस्वती जी हैं?
1: हाजिर दीदी।
0: सुन्नु भयो?
1: हजुर सुन्नु त सुने दिदी।
0: ल भन्नुहोस् न त, अब गीतको बोल भन्नुहोस्, कसको आवाज छ त्यो पनि भनिदिनुहोस्।
1: हजुर आजको लागि सरी भन्नु
0: सक्छु। हाम्रो सरस्वतीजीले सरी भन्नु परेन, यहाँले चाहिँ फोन गरेर कार्यक्रममा तपाईँको फोन लाग्नुभयो, सबैभन्दा ठुलो कुरा चाहिँ कार्यक्रममा आउनु भएको छ। गीतको बोल रहेको छ, जम्की बुलाकी भन्ने गीत रहेको छ है। यो गीतमा आवाज रहेको छ पशुपति शर्मा अनि शान्ति सुनारको रहेको छ। यो गीत हामी एकैछिनमा कार्यक्रममा राख्छौ, सुन्दै गर्नुहोस् है त। हस् त नमस्ते। भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो सरस्वती थापा मगरजी, अब चाहिँ म फोन लिँदैन, कार्यक्रमको समय लगभग सकिसकेको छ, प्रियाको गीत पनि कार्यक्रममा बजाउनु पर्ने हुन्छ, त्यही भएर केही साथीहरूको कमेन्ट मैले पूरै वाचन गरेँ, तर केही साथीको कमेन्टलाई मैले पूरै वाचन गर्न सक्दिनँ। आज मंगलबारको बसाइमा तपाईँका सबै कमेन्टहरू वाचन गर्नेछौ, र बाँकी रहेको साथीको कमेन्ट चाहिँ म छोटो मिठोमा वाचन गर्छु। सिर्जना मुखियाजीले नमस्ते हजुर भन्दै हुनुहुन्छ, यहाँलाई मेरो तर्फबाट पनि नमस्कार छ। मनोज सोन्दासीले पनि नमस्कार छ, एकदमै धेरै लामो नमस्कार भन्दै हुनुहुन्छ। यहाँलाई पनि मेरो तर्फबाट दशम नजोडी नमस्कार छ। त्यसै गरी रञ्जित राईले पनि हेलो नमस्कार, म चाहिँ यता चाहना मिडिया ग्रुपको सदस्य इलामबाट रञ्जित राई हो, अब बस्ने गीत सबैको लागि भन्दै हुनुहुन्छ। सुस्मिता मुक्तामजीले पनि नमस्ते है दिदी, फ्याफुल्ला कार्यक्रम सुन्दैछु रामेछाको खाडादेवीबाट, अब बस्ने गीत सबै सबैलाई भन्दै हुनुहुन्छ भने। अर्को साथी हुनुहुन्छ कार्की दिपेन्द्रजी, उहाँले पनि नमस्ते सबैलाई सम्झेको छु भन्दै हुनुहुन्छ। चेक बहादुर पुमाजीले पनि नमस्कार छ है हजुर, म पनि कार्यक्रम सुन्दैछु उदयपुर चौदण्डीको नगरपालिका छ भेलटार राइटोल चोकबाट, फेसबुक लाइभबाट कार्यक्रम सुनेको जानकारी गराए भन्नुभएको छ। रामकुमार लिम्बुजीले पनि नमस्ते हजुर, म पनि कार्यक्रम सुन्दैछु यता तीरथम घरमै, हाल चाहिँ उहाँले के यासीबाट भन्नुभएको छ, उहाँलाई पनि विशेष धन्यवाद व्यक्त गरे। टीकाराम सुनवारजीले पनि दर्शक नमस्कार, म टीकाराम सुनवार तिनजुरी मीडिया ग्रुपको मेम्बर रामेछाप घरवै, हाल काठमाडौँबाट कार्यक्रम सुन्दैछु भन्दै हुनुहुन्छ। कुइत सुमेजीले पनि सम्झना सबैलाई भन्दै हुनुहुन्छ। बिली अक्षामेजीले पनि सुन्दैछु ल भन्नुभएको छ। विनोद बरुवालजीले पनि नमस्ते हजुर, कार्यक्रम सुन्दैछु सालुबाट भन्नुभएको छ। त्यसै गरी सुमिति यात्रा सुनवार किराजीले पनि नमस्कार हजुर, म पनि कार्यक्रम सुन्दैछु है काठमाडौँबाट भन्नुभएको छ। शर्मिला आयुजीले पनि नमस्ते है दिदी, म पनि कार्यक्रम सुन्दैछु, खाना भयो भन्नुभएको छ, मेरो खाना भइसकेको छ, यहाँको पनि भयो होला आशा गरे, म चाहिँ सिन्धुलीबाट ल भन्नुभएको छ। उहाँको लागि पनि विशेष धन्यवाद व्यक्त गर्दै, अब चाहिँ कार्यक्रमको समय लगभग सकिसकेको छ, हामीले पनि कार्यक्रमबाट विदा माग्नुपर्ने बेला भइसकेको छ। आज हामीले पाँचजना साथीसँग प्रत्यक्ष टेलिफोन सम्पर्कमा छोडिन पाएका थियौं। पहिलो साथी हुनुहुन्थ्यो चक्रबहादुर गेसेङ, अनुष्का तामाङ, मनोज कार्कीजी, शर्मिला थापा मगर, सरस्वती थापा मगरजी हुनुहुन्थ्यो। उहाँहरू सबैले हामीले चाहिँ लिएर आएको गीतको ट्र्याक चिन्ने प्रयास गर्नुभयो, धेरै साथीले चिन्न पनि भएको छ, उहाँहरू सबैलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। तपाईँले चाहिँ हामीले अब चिने अनुसार होइन ट्र्याक चिनिरहँदाखेरि चाहिँ अब हामीले कुनै प्रतिस्पर्धामा जानको लागि तपाईँलाई चिनाएका पनि होइनौ, कार्यक्रममा अघि पनि मैले भनेको छु शुरूआती चरणमा तपाईँलाई हप्ताभरि गीत संगीत विभिन्न खालका बस्छ, त्यो हप्ताभरि बजेका गीत संगीतका ट्र्याकहरू आइतबारको विषयमा हामीले तपाईँहरूलाई चिनाउने प्रयत्न गरेका हौं, र तपाईँलाई रमाइलोको लागि यो कार्यक्रम चाहिँ लिएर आउने गर्दछौं भन्दै, तपाईँले तिनजेलसम्म देश तथा विदेशमा रहेर विभिन्न ठाउँमा रहेर विभिन्न माध्यमबाट हामीलाई सुन्नुभयो, साथ दिनुभयो, फोन गर्ने, फोन प्रयास गर्ने, फेसबुक लाइभबाट कार्यक्रम सुन्ने, कमेन्ट पठाउने, कार्यक्रमलाई शेयर गर्ने, सबै सबैलाई धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु। साथै यतिन्जेलसम्म रेडियो सुनेर हामीलाई माया गरेर साथ दिने साथीलाई पनि विशेष धन्यवाद भन्न चाहन्छु भन्दै, यतिन्जेलसम्म प्रविधि संयोजनमा रहेर मलाई साथ दिनुभयो श्रीवास महत, उहाँको लागि पनि विशेष धन्यवाद व्यक्त गर्दै गर्दै कार्यक्रमको अन्तमा तपाईँको माझमा हाम्रो सरस्वती थापा मगरजीले रोजाइमा पार्नु भएको थियो तीन नम्बरको ट्र्याक झुम्की बुलाकी भन्ने बोलको गीत रहेको छ शान्ति सुनवार अनि पशुपति शर्माको आवाजमा रहेको गीत छोड्दै, आजको लागि कार्यक्रम लोकको शैलीको बसाईबाट म तपाईँकै साथी ललिता हाई पनि विदा हुन चाहन्छु। तपाईँ भने रेडियो सुन्दै गर्नुहोला। हवस् त, नमस्ते।

नमस्कार, बिहान 11 बजेको हजुरको खबरमा स्वागत छ। खबरको साथमा उपस्थित छु म श्रीराज महत। तपाईँले यो खबर हजुरको रेडियो 102.1 MHz, इन्टरनेट अनलाइनमा हजुरको रेडियो .org.np का साथै हाम्रो पात्रो नेपाली पात्रो हजुरको या प्रतामको सीएफएम 95 MHzबाट पनि सुनिरहनु भएको छ। आज दक्षिण मास अर्थात अधिक मास शुरू भएको छ। आउँदो असार 1 गतेसम्म अधिक मास रहने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ। हरेक 32 महिना 16 दिन 1 घण्टा 36 मिनटमा आउने मलमास अर्थात अधिक मास आजदेखि शुरू भएको ज्योतिषीय गणना अनुसार 365 दिनको वर्ष हुन्छ। वर्षमा सौर र चन्द्रमास हुन्छन्। दुवैलाई समन्वय गर्न 32 महिना 16 दिन 1 घण्टा 36 मिनटमा मलमास वा अधिक मास आउँछ। एउटा औंशीदेखि अर्को औंशीसम्म संक्रान्ति छैन भने त्यो महिनालाई मलमास वा अधिक मास भनिने विभिन्न शास्त्रीय ग्रन्थमा उल्लेख गरिएको ज्योतिष एवं वास्तुविद शिव प्रसाद पोखरेलले बताउनु भएको छ। दुईवटा संक्रान्ति भएको महिना 6 मास हो। मलमास अर्थात अधिक मासमा नित्य कर्म पूजा पाठ जप ध्यान गर्न बाधा नहुने धर्मशास्त्रविद प्राध्यापक डाक्टर देवमणि भट्टराईले बताउनु भएको छ। त्यस्तै पहिलादेखि गर्दै आएको व्रतलाई नियमित दिन हुने तर नयाँ व्रतको शुरूआत गर्नु नहुने नियम रहेको पनि उहाँले बताउनु भएको छ। बृहस्पति र शुक्र अस्त भएका बेला गर्न नहुने जति कर्म मलमासमा पनि गर्न नहुने उहाँको भनाइ छ। यसैबीच काठमाडौँको चन्द्रगिरी नगरपालिका अन्तर्गत मत्स्य गाउँको मत्स्य नारायण मन्दिरमा आजदेखि पुरूषोत्तम मेला शुरू भएको छ। नेपाल कम्युनिष्ट पार्टी एमाले पार्टीका तत्कालीन महासचिव मदन कुमार भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको 33 स्मृति दिवसमा आज देशका विभिन्न भागका स्मृति सभासहित विविध कार्यक्रम गर्दैछ। मदन नगर बल्खमा स्मृति कार्यक्रम, गोठाटार स्थित मदन भण्डारी स्मृति प्रतिष्ठानमा विचार गोष्ठीको आयोजना हुँदैछ। अन्य स्थानमा मदन आश्रितका योगदानको चर्चा, विचार गोष्ठी, वृक्षारोपण, रक्तदान, स्वास्थ्य शिविर, अस्पतालका बिरामीलाई फलफूल वितरण गर्ने कार्यक्रम छ। प्रतिनिधि सभाको आगामी 1.5 महिनाको क्यालेण्डर सार्वजनिक भएको छ। तर क्यालेण्डरमा प्रधानमन्त्रीसँग हुने प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम भने समावेश गरिएको छैन। प्रतिनिधि सभाको आगामी 15 असारसम्मको क्यालेण्डर सार्वजनिक गरिएको प्रतिनिधि सभा नियमावली 2079 नियम 255 बमोजिम क्यालेण्डर सार्वजनिक गरिएको शनिबार संसद सचिवालयले जनाएको छ। प्रतिनिधि सभा नियमावलीको नियम 56 हरेक महिनाको 1 साताको 1 दिन प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम राख्ने व्यवस्था गरिएको। यदि भएको दिन बैठक बस्न नसके त्यसपछिको पहिलो बैठकमै प्रश्नोत्तर कार्यक्रम राख्नुपर्ने प्रावधान पनि नियमावलीमा छ। तर शनिबार सार्वजन गरिएको नयाँ संसदीय क्यालेण्डरमा यही जेठ र आगामी असार दुवै महिनाका लागि प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम समावेश गरिएको छैन। यस नियमअनुसार यसअघिका सबै प्रधानमन्त्रीले कम्तीमा 1 घण्टा संसदले सोधेका प्रश्नको जवाब दिँदै आएका थिए। यसपटक 2/3 को जनादेश पाएको राष्ट्रपा सरकारले उक्त अभ्यास व्यवस्था गरिएको छ। नेपाली कंग्रेसका सभापति गगन थापाले आइतबार संविधान संशोधनका लागि जेएनजी अगुवाहरूको राय सुझाव लिनुहुने भएको छ। उहाँले आइतबार 12:00 बजे केन्द्रीय कार्यालय सानेपामा जेएनजी अगुवाहरूलाई संविधान संशोधनका विषयमा छलफल गर्ने गरी बोलाउनु भएको। कंग्रेसको संविधान संशोधन अध्ययन तथा सुझाव पेश गर्नको लागि गठित समितिले उक्त छलफलको आयोजना गरेको छ। 18 जना जेएनजी अगुवाहरूलाई पत्र पठाएर आमन्त्रण गरिएको कंग्रेसले जनाएको छ। छलफलमा संविधानविद तेजबहादुर श्रेष्ठ र प्राध्यापक शंकर प्रसाद, डाक्टर खनाल लगायत सहभागी हुनुहुने भएको छ। सरकारले संविधान संशोधन बहस पत्र तयार गर्न विभिन्न पक्षसँग छलफल गरिरहँदा कंग्रेसले छुट्टै तयारी गरिरहेको छ। काठमाडौँ महानगरपालिकाले नगर क्षेत्रभित्रको विद्यालय शिक्षालाई व्यवस्थित र पारदर्शी बनाउन शिक्षक दरबन्दी मिलान, छात्रवृत्ति वितरण र विद्यालय व्यवस्थापन समिति गठनमा नयाँ नीतिगत व्यवस्था कानूनमा ल्याएको छ। महानगरपालिकाको शिक्षा विभागका प्रमुख नमराज ढकालले हालैका निर्णय र भावी योजनाबारे जानकारी दिँदै शिक्षा क्षेत्रमा सुधारका विभिन्न पहलहरू शुरू भएको बताउनु भएको छ। महानगरले हालसम्म 2 चरणमा गरी करिब 100 जना शिक्षकको दरबन्दी मिलान गरिसकेको छ। पहिलो र दोस्रो चरणमा शिक्षकहरूको चाहना र विद्यालयको आवश्यकतालाई प्राथमिकता दिएकोमा अब तेस्रो चरणमा पूर्णता आवश्यकताका आधारमा शिक्षक खटाउने तयारी गरिएको छ।
सरकारले 8 महिनालाई पुग्ने चिनी मौजात रहेको दावी गरेको छ। चिनी लगायत अत्यावश्यक वस्तुको आपूर्ति तथा मूल्य स्थिरता कायम गर्न निरन्तर पहल भइरहेको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ। मन्त्रालयका प्रवक्ता नेत्र प्रसाद सुवेदीले उपभोक्ता एवं सरकारवालामा चिनी लगायत दैनिक उपभोग्य वस्तु अनावश्यक संचित नगर्न आग्रह पनि गर्नुभएको छ। काठमाडौँको चन्द्रगिरी नगरपालिका 3 थानकोट खरिबोटमा घरायसी विवादका क्रममा चक्कु प्रहार गरिएको युवकको हत्या भएको छ। शनिबार राति महोत्तरी घर भई हाल थानकोट बस्ने 38 वर्षीय समी अहमदले आफ्नै सालो पर्ने जाकिर मन्सुरीको हत्या गरेका हुन्। प्रहरीका अनुसार गए राति करिब 9:15 समयमा उनीहरूबीच घरायसी विषयमा विवाद भएको थियो। विवाद बढ्दै गएपछि अहमदले तरकारी काट्ने चक्कुले 20-25 वर्षका जाकिरमाथि प्रहार गरेका थिए। चक्कु प्रहारबाट गम्भीर घाइते भएका जाकिरलाई तत्काल उपचारका लागि सतुङ्गल स्थित मेड पोइन्ट अस्पताल लगिएको थियो। तर उपचारका क्रममा राति 9:30 चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ। मृतक जाकिरको स्थायी घर महोत्तरीको गौशाला नगरपालिका 5 हो। घटना लगत्तै खटिएको प्रहरी टोलीले चक्कु प्रहार गर्ने समी अहमदलाई नियन्त्रणमा लिएको छ। प्रहरीले घटनामा प्रयोग भएको चक्कु समेत बरामद गरेको छ। प्रहरी वृत्त थानकोटका अनुसार मृतकको शव पोस्टमार्टमका लागि महाराजगंज स्थित टिचिङ अस्पताल पठाइएको छ। र खबरको अन्त्यमा अन्तर्राष्ट्रिय खबर। ताइवानले आफूलाई स्वतन्त्र र सार्वभौम लोकतान्त्रिक राष्ट्र भएको घोषणा गरेको छ। यो घोषणा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ताइवानलाई औपचारिक स्वतन्त्रता घोषणा नगर्न चेतावनी दिए लगत्तै आएको। चीन भ्रमणपछिको आफ्नो पछिल्लो अन्तर्वार्तामा ट्रम्पले ताइवानलाई स्वतन्त्रताको घोषणा नगर्न र यस्तो कदमले क्षेत्रीय तनाव निम्ताउन सक्ने चेतावनी दिनुभएको थियो। तर ताइवानको विदेश मन्त्रालयले प्रतिक्रिया दिँदै कुनै औपचारिक घोषणा आवश्यक नभए पनि ताइवान स्वतन्त्र लोकतान्त्रिक राष्ट्र भएको दावी गरेको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। चीनले ताइवानले आफ्नो अभिन्न हिस्सा भन्दै पुरानै अडान दोहोऱ्याएको छ। ताइवान अमेरिका चीनबीचको यो तनावले क्षेत्रीय सुरक्षा सन्तुलन अस्थिर हुन सक्ने विश्लेषण गरिएको छ। यहाँ 11 बजेको हजुरको खबर सकियो। हाम्रो भेट दिउँसो 2 बजेको हजुरको खबरमा हुनेछ। त्यतिन्जेलसम्मको लागि खबर सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै म श्री राज महात पनि यस खबरबाट बिदा हुन्छु। नमस्कार।

0: घर बनाउन को लागि रड सिमेन्ट जस्ता पाटा चाहिने, कहाँबाट ल्याउने होला? फेरि यो मन्थलीमा त्यस्तो राम्रो हजुरको पसल चाहिँ कहाँ होला भतिज?
1: काका, तिमीलाई यति नै थाहा छैन? अब हाम्रै मन्थलीमा दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स खुल्यो नि काका।
2: हजुर, यहाँ सिमेन्ट, रड, पाइप, प्लाई जस्ता तथा निर्माण सम्बन्धी सम्पूर्ण सामान होलसेल मूल्यमा पाइन्छ। साथै ढुवानीको व्यवस्था पनि गरिएको छ। उदयपुर गैराछाप सिमेन्ट र पशुपति रंगको अधिकृत विक्रेता काटी किला रंग रोगनका सामानहरू एकै ठाउँमा पाइन्छ।
3: प्रोप्राइटर विनोद श्रेष्ठ, सम्पर्क नम्बर 98540-40682। गोविन्द श्रेष्ठ, सम्पर्क नम्बर 98540-40892 र 048-540-385। श्री दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स, मन्थली नगरपालिका, खातबारी, रामेछाप।
4: ए भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी?
5: के जिस्के किने, शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
6: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाडजोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
4: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भजाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसूति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
6: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ।
7: गोलन्जुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
6: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जुर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
8: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
9: हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
4: जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कोट सिन्धुली,
8: सम्पर्क नम्बर 047-590-466, 98692-65998।
7: दुध दही भनेपछि छोराछोरी हिरिक्क गर्छन्। आफूले पनि गाई भैँसी पाल्न सकिएन, गाउँ घरमा पनि किन्न पाइँदैन, नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि।
5: ल, के को टेन्सन, हाम्रै रामेछाप बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लाई खुलिसक्यो नि। यहाँ त दुध, दही, मही, पनिर, खुवा, घिउ, आइसक्रिम, कुल्फी, लस्सी पनि पाइन्छ नि। त्यही गए त भइगयो नि, मिठो पनि, सस्तो पनि।
10: यसको उत्पादन रामेछाप बजारमा एसपी खाजा घर, सफल फलफुल स्टोर, सुमिना स्टोर, सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ।
5: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछाप, गौरी शङ्कर क्याम्पस गेट नजिकै। सम्पर्क नम्बर 98142-86-9610।
11: दैनिक रु 197 रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
12: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
13: Kajaria Tiles, your world class luxury. Kajaria Tiles, your world class luxury.

0: वनमा आगो लगाउनेलाई वन एन 2076 को तथा 50 को चार बमोजिम दिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँ जरिवाना वा दुवै सजाय हुने हुँदा यस्तो कार्य नगरौं नगराउं। वातावरण संरक्षण गर्ने प्रत्येक नागरिकको दायित्व भएकाले असल र जिम्मेवार नागरिक बनौ।
1: जिल्ला विपद व्यवस्थापन समिति रामेछाप, सामुदायिक वन महासंघ रामेछाप र डिभिजन वन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
2: सगरमाथा कम्प्युटर सेन्टर मन्थली 1 रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ।
3: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
2: हाम्रा विशेषताहरू
3: 40% मात्रै डाउन पेमेन्ट,
2: सजिलो मासिक किस्ता सुविधा,
3: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
2: विद्यार्थी अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त,
3: आवश्यक कागजातहरू
2: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
3: ठेगाना सगरमाथा कम्प्युटर मन्थली 1 रामेछाप।
2: थप जानकारीका लागि सम्पर्क नम्बर 9845443255, 0484541106, इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।
4: छोटो समयमा धेरै संस्थामा डाक्टर, इन्जिनियर तथा सीए बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 लागि विज्ञान, व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो। पेन्टागन कलेज, तिनकुने, काठमाडौँ।

नमस्ते नमस्ते नमस्ते नमस्कार अनि स्वागत गर्न चाहन्छु तपाईँ तमाम तमाम आदरणीय श्रोता मनहरूलाई कार्यक्रम टपअप दिपअपमा। म कार्यक्रम प्रस्तुत श्री राज महत उपस्थित भइसकेको छु तपाईँसँग रमना रमाइलो गर्नको लागि अनि यसपल्ट आज विशेष बनाउनको लागि। प्राविधिक पाटोमा हुनुहुन्छ ललिता हाई, उहाँको साथ रहेको छ भने साथमा तपाईँ हुनुहुन्छ। यति बेला देश तथा विदेशमा रहेर विभिन्न माध्यमबाट सुन्दै हुनुहुन्छ भन्ने आशा छ। नेपाली पप गीत संगीत सम्बन्धी रहेको छ कार्यक्रम टपअप दिपअप। हामी हप्ताको छ दिन आउँछौ आइतबारदेखि शुक्रबारसम्म बिहान 11 बजेको हजुरको खबरपछि लगभग 12 बजीसम्म तपाईँको माझमा रहने गर्दछौ। तपाईँसँग कुराकानी गर्छौ अनि साथमा साथीभाइ आफन्तलाई पनि सम्झना दिनेछौ भने साथमा रमाइला रमाइला नेपाली पप गीतहरू तपाईँकै माझमा राख्दै अगाडि बढ्नेछौ। 11:18 गइसकेको छ, सुन्दै हुनुहुन्छ नि हामीलाई, सुनेर देश तथा विदेशमा रहेर विभिन्न माध्यमबाट सुन्दै हुनुहुन्छ भन्ने आशा छ। नेपाली पप गीत संगीत सम्बन्धी रहेको छ कार्यक्रम टपअप दिपअप। हामी हप्ताको छ दिन आउँछौ आइतबारदेखि शुक्रबारसम्म बिहान 11 बजेको हजुरको खबरपछि।

48 सुनसुने 26 रहेको छ 48 40 सुनसुने 26 को माध्यमबाट आउन सक्नुहुन्छ बिहानको समय छ साथसाथै हजुरको रेडियो सामाजिक सञ्जाल फेसबुकमा पनि तपाईँले मेसेजहरू पठाउन सक्नुहुन्छ पनि भन्न चाहे तपाईँले पठाउनु भएका मेसेजहरू पनि वाचन हुनेछन् पनि भन्न चाहन्छु भन्दै यति बेला कार्यक्रमको सुरुवात गरिहाल्छ तपाईँको माझमा एकदम मिठो गीत राखेर त्यसपछि आउँछ रेडियो सुन्दै गर्नलाई

0: यमी ठेते तपाईको माझमा राखेर कार्यक्रमको शुरूआत गरिसकेका छौ। आवाजमा म श्रीराज महर्षि, साथमा प्राविधिक पाटोमा रहेर साथ दिइराख्नु भएको छ ललिता आई हुनुहुन्छ। तपाईँ यति बेला सुन्दै हुनुहुन्छ भन्ने आशा छ। आउनुहोस्, कुराकानी गरौँ रमाइलो रमाइलो। के छ र जिन्दगी? गर्मी छ होला बाहिर, कस्तो कस्तो भइरह्यो होला, अल्छी अल्छी लागेको छैन नि? काम गर्दै हुनुहुन्छ होला, अल्छी त के लाग्नु र मरुन्जेलसम्म काम गर्नुपर्छ तैँले अल्छी गर्छस् भन्ने भन्दै हुनुहुन्छ, अथवा अल्छी लाग्यो भन्ने भन्दै हुनुहुन्छ र ठिक छ। होइन, कहिले काहीँ अल्छी लाग्न सक्छ भने गर्मी धेरै भइसकेपछि होइन जिउ आलस तलास हुन सक्छ भनेर भनिदिइहालेको। यति बेला कोही हुनुहुन्छ, कहाँबाट गर्नुहुन्छ? हजुर नमस्कार।
1: नमस्कार
0: रुमिलाजी, के छ खबर?
1: मेरो त ठिकै छ दाइ, सन्जी हुनुहुन्छ?
0: ठिक छ, राम्रो छ, रमाइलो छ। अल्छी त लागेको छैन नि? मैले पनि त्यही भनेको, म आफै पनि मात्र के सोचेको है, आफूलाई अल्छी लाग्यो भनेर अरूलाई पनि लाग्छ त अनि त्यही त काम छैन, बिहानदेखि कराए बस, काम नभएपछि अल्छी लाग्दो रहेछ। मलाई पनि काम खोजिदिनुहोस् त।
1: मलाई चाहिँ खोजिदिनु चाहिँ गरौँ, म यहाँ बेरोजगारी भएको छु क्या।
0: होला होला, मलाई थाहा छ बेरोजगारी हुनुहुन्छ, रोजगारी हुनुहुन्छ है।
1: अनि मैले रोजगार सोजगार छोडिसक्यो, अब व्यापार गर्नेतिर लाग्यो हो क्या, म त्यही भएर सोधेँ।

0: ए ठीक छ, व्यापार पनि राम्रो गर्नुपर्छ। खानपिन भयो? मेरो पनि भइसक्यो, खाना खाएर उपस्थित भएको छु। अघि खाइदिएको भोक चाहिँ लाग्छ मलाई, फेरि जसरी भए पनि भोकै किन हो, भोक चाहिँ लाग्छ भोक। अब हेर्नुहोस् न, खानु परिहाल्यो, खानुपर्छ। अब भोक नलाग्ने लाग्यो नि खानुपर्छ। हेर्नुहोस् म त यही भन्छु, सिधै मेरो भानी यही छ। हेर्नुहोस्, रियल कुरा गर्नुपर्छ, होइन अनरियल कुरा गर्नुहुन्न। के छ जिन्दगी, कसरी चल्दैछ, प्रियतम कता हुनुहुन्छ, के छ कसो छ खबर भनेको? त्यसपछि पछाडि मैले केही भनेन, तपाईँको हालखबर के छ, के गर्नुहुन्छ भनेर भनेको।
1: झन् भनिरहेको छु, म यता आएको छ, अब व्यापार बिजनेस गर्नु पर्यो, पैसा लिनु एक दुई रुपियाँ
0: मैले एक दुई रुपियाँले पुग्छ आजकलको जमानामा,
1: एक दुई रुपियाँले पुग्छ, अरू त मलाई नै छ क्या, तपाईँ एक दुई रुपियाँ हालिदिनु न, ऋण म पछि दिन्छु।
0: ए ठिक छ, एक दुई रुपियाँ त म हालिहाल्छु नि, अलिक धेरै, एक दुई करोड, एक दुई लाख भनेको, लाख करोड भनेको भए त सजिन्छ, एक दुई रुपियाँ त म हाल्छु हाल्छु।
1: लाख करोड, करोड भयो भने त फेरि हामी त के पो भइसक्छ नि भाइ, करोड होला नि बिस्तारी
0: हुन्छ हुन्छ, तपाईँ जस्तो मान्छे भइसकेपछि पक्कै पनि करोड त भइहाल्छ नि।
1: मैले त नखाई गर्नुपर्छ, मेरो त सबै जोगिन्छ
0: जोगिन्छ, किन खाने, गर्मी लाग्यो भोक लाग्दैन, अरू बेला पनि भोक लाग्दैन भन्दै।
1: मलाई एक बोरा चामल त एक महिना त नाग्छ, अनि
0: एक महिना अरे तिन महिना लाग्छ, लाग्छ होला नाग्छ होला,
1: होइन के अरे एक महिना चाहिँ नाग्छ, त्यो चामल मात्र खाएपछि, अनि कुखुरालाई दिँदा मान्छे खाँदा एक महिना नाग्छ कि तिन महिना नाग्दैन,
0: बाँध्नु पर्छ अरूलाई पनि, तिमीहरूलाई अलिअलि दिनुपर्छ क्या, तातो भात दिनुपर्छ नि। ए ठिक, मोटाउस नि तिमीहरू। ए मलाई यस्ता कुरा थाहा छैन, खै के हो, के भनौँ र खै के कुरा मात्र थाहा छ भनौँ, मलाई केही कुरा थाहा छैन, यस्तो भइसक्यो।
1: तपाईँलाई चाहिँ तिन महिना लाग्ने रहेछ है, एक बोरा
0: चामल लाग्छ, म तिन महिना लाग्छ, तिन महिना लाग्छ, बिस्तारो खानु पर्यो, एकैताल खानु भएन,
1: के सकिन्छ भनेर खानुहुन्न होला।
0: अब त्यस्तै हेर्नुहोस् न, ठिक छ, अनि रेडियो सुन्नुहुन्छ?
1: रेडियो एकछिन सुनाउन ल दाइ, जस्तो लाइफ अघि त आएको छैन रहेछ क्या।
0: ए ल ल ल, एउटा मिठो गीत राख्छौ साथीभाइ आफन्तलाई सम्झिदिनुहोस् न।
1: पहिला प्रथम दाइ तपाईँको लागि, अनि दाइमा चाहिँ ध्रुव पाण्डे, निर्मला लामा, निर्मला पौडेल,
0: हस्तुभाइहरूलाई विशेष रूपमा धन्यवाद दिन चाहन्छु। त्यो बेला हामी एउटा गीत तपाईँको माझमा राखिहाल्छौँ, त्यसपछि आउँछौँ रेडियो सुन्ने गर्नलाई त।

मन मेरो थामी एन हावासँगै बरारी पोटो तिम्रो जुम्न खोजे तिम्रो मिठो बोलीले नै एकान्तमा आफै बोले सजाय दुखी तिमीलाई मैले फुलो खाएँ तिमीलाई सँगै लुकाइदिएँ छाती भित्र माया पोयो बोलीसँगै।

0: यो गीत तपाईँको माझमा छोटो मिठन राख्यौं। यति बेला कोही हुनुहुन्छ, उहाँसँग कुराकानी गरिहालौ। कहाँबाट हुनुहुन्छ हजुर? नमस्कार। हजुर नमस्ते, नमस्कार, स्वागत छ निर्मला जी कार्यक्रममा। कहाँबाट को बोल्दै हुनुहुन्छ भनेर भनेर मैले नाम भनिसकेको छु, भन्नुहोस् के छ खबर? ठिक छ, राम्रो छ, रमाइलो छ। तपाईँको आवाज सानो आयो। हामीले यहाँ पनि फुल्ली तपाईँको साउन्ड फुल्ली बढाएका छौँ, होइन? ए पुरै त्यो हुन्छ नि, भोल्युम ठुलो ठुलो बनाएर पठाउँदा पनि, आवाज टेक्निसियनबाट पठाउँदा पनि सानो आइराखेको छ भन्नुहुन्छ ललित हजुरले। हुनसक्छ नेटवर्कमा प्रब्लम हुनसक्छ कहिलेकाहीँ। हामीलाई सुन्दै हुनुहुन्छ? ओके, ल ठिक छ, सुनेर साथीहरू होला। खानपिन भयो?
1: खाना बाँकी नै छ चाहिएको भए त
0: भइसक्यो, खाना खाएर उपस्थित भएको छु। अनि किन बाँकी नै?
1: अब एकछिनमा हुन्छ भन्नुभयो, गर्मी छ त्यही भएर बिहान खाना आएको, त्यही भएर।
0: ए ल ठिक छ, बिस्तारै खानु होला। त्यही त, गर्मीमा कहिलाई भोक लाग्दैन, कहिले लाग्छ र के भएको यो?
1: त्यही हुनसक्छ।
0: ठिक छ, अरू के छ भन्नुहोस्? अरू के हुँदैछ?
1: अरू खासै केही छैन, बाहिर हेराउने मजाले घाम लागेको छ, गर्मी बढेको छ, यस्तो छ भनेर।
0: गर्मी बढेको छ, बाहिर हेऱ्यो भने कस्तो घाम लागेको छ है, अल्छी लागेको छ होला। ठिक छ, ठिक छ, यस्तै हो जिन्दगी, कहिले घाम कहिले अब भनौँ न पानी, यस्तै हुन्छ। यो छ र जिन्दगानी, रमाइलो छ जिन्दगानी। एकदम मिठो गीत राख्छ, साथीको आफन्तलाई सम्झिदिनुहोस् न।
1: हुन्छ, विशेष धेरै दिन पछि मेरो प्यारी छोरी पटिता पोरेलाई भन्न चाहन्छु, अनि मेरो नाम चाहिँ पुरानो गाउँ माइती परेर सम्पूर्णकोलाई भन्न चाहन्छु, अनि मेरो प्यारो गाईहरू पाण्डेकोलाई भन्न चाहन्छु, देव माझीलाई, आई भर्खर रमिला तामाङलाई पनि सम्झिरहेको छ, बहिनी भन्न चाहन्छु, आदि दसनाको लागि पनि सम्झिरहेको छु, विकासजी भन्न चाहन्छु, अनि साथीहरू धेरै नराम्रो, अनि निर्मला मगर, अनि अरू मगर, अनि साथीहरू धेरै पर्छ सम्पूर्णको लागि।
0: हस् धन्यवाद, मलाई विशेष रूपमा धन्यवाद दिन चाहन्छु। नम्बर चाहिँ 4840 0026 रहेको छ, आउन सक्नुहुन्छ, साथसाथै मेसेजहरू पनि पठाउन सक्नुहुन्छ। हामी सामाजिक सञ्जाल फेसबुकमा पनि छ। यति बेला कोही हुनुहुन्छ है, भनिदिनुहोस् कहाँबाट को हुनुहुन्छ? हजुर नमस्कार। नमस्कार हजुर, शुभ नाम? अनुष्का तामाङ। के तामाङ? भूमिका? भूमिका जीसँग पहिलोचोटि हो?
2: होइन नि दाइ, धेरैचोटि भइसक्यो नि।
0: हो र? ए ओके ओके, ल ठिक छ, मैले बिर्सेँ त्यसो भने।
2: हजुर तपाईँले बिर्सेको रहेछ कि?
0: ए बिर्सेको छैन, सम्झिन्छु, तपाईँ बल्ल बल्ल आउनुहुन्छ त्यो भएर हुनसक्छ, यस्तो सधैँ आइराख्नुहोस् न।
2: हुन्छ
0: ओके, ल ठिक छ। अनि हामीलाई सुन्दै हुनुहुन्छ?
2: सुन्दैछु दाइ।
0: ओके ल ठिक छ, सुनेर साथ दिनुहोस् पनि भन्न चाहन्छु। खानपिन भयो?
2: मेरो खानपिन भइसक्यो, अनि दादाहरू
0: भइसक्यो। मौसम कस्तो छ त्यतातिर चाहिँ?
2: यता घाम लागिरहेको छ भनेर छ है,
0: घाम लागिरहेको छ बेस्तरी है, त्यहाँ पनि घाम लागिरहेको छ भनेर। यता त कस्तो कस्तो भइरहेको छ, घाम नलागेको कि मधुरो मधुरो जस्तो देखेको कि न, यो बेस्तरी घाम लागेर चाहिँ आँखा कस्तो कस्तो भइरहेको है, के बुझ्न सकेको छैन मैले यता पनि। ठिक छ, ल ठिक छ, यस्तै छ। ओके, खुसी लाग्यो हजुर यस कार्यक्रममा धेरै पछि हो जस्तो लाग्यो सहभागी भइदिनु भएकोमा। राम्रै छ होला जिन्दगी, राम्रो छ, चल्दैछ होला? ओके ल, राम्रोसँग चलोस्, एउटा मिठो गीत राख्छौँ, साथीभाइ आफन्तलाई सम्झिदिनुहोस्। हस् धन्यवाद, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु भन्दै यति बेला हामी गीततर्फ लागिहालौँ, त्यसपछि व्यावसायिक विश्रामतर्फ जानुपर्ने हुन्छ। यति बेलाको समयमा तपाईँको माझमा राख्न चाहन्छौँ मिठो गीत छ, 1974 रिभियनको गीत छ, गुरासे फुल्यो बनाइमा, त्यसपछि व्यावसायिक विश्रामतर्फ जान्छौँ, त्यसपछि आउँछौँ रेडियो सुन्दै गर्नलाई।

0: आइया, हात खुट्टा र ढाड दुखेर मर्नै लागे। जति औषधि खाए पनि जहाँ गए पनि कहिले निको भएन। आइया।
1: ए काकी, तपाईँ जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मन्थली जानु न, दक्ष आयुर्वेद चिकित्सकबाट तपाईँको हात खुट्टा दुख्ने, झमझमाउने, घाँटी दुख्ने, ढाड दुख्ने समस्या निको भइहाल्छ नि। अनि आयुर्वेदमा फिजियोथेरापी सेवा पनि छ नि काकी।
0: ए हो र?
1: हो त काकी, अहिले त जिल्ला आयुर्वेदमा ल्याब सेवा पनि थपिएको छ नि। रगत, दिसाब, पिसाब, सुगर, युरिक एसिड, मृगौला सबै जाँच हुन्छ नि।
2: जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा सबै सेवा सुविधा निशुल्क छ।
1: जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मन्थली बस पार्कबाट 200 मिटर पश्चिम 20 सडक मन्थली रामेछाप।
3: सूचना।
4: यस जिल्ला अस्पताल रामेछापमा सामाजिक सेवा इकाइ कार्यक्रम सञ्चालनमा रहेको छ। यस अन्तर्गत लक्षित समूह गरीब, असहाय, अपाङ्गता भएको व्यक्ति, ज्येष्ठ नागरिक, शहीद परिवार, प्रहरी हिरासतमा भएका थुनुवा बिरामी, विपद एवं प्राकृतिक प्रकोप आदिबाट पीड़ित व्यक्ति, लैंगिक हिंसाबाट पीड़ित, सीमान्तकृत तथा लोपनमुख आदिवासी जनजाति आदि जसको आर्थिक अवस्था कमजोर भई स्वास्थ्य सेवाको पहुँचमा नपुग्नु भएको नागरिकहरूलाई यस इकाइ मार्फत उपचारमा लाग्ने खर्च आंशिक वा पूर्ण रूपमा निशुल्क सेवा उपलब्ध गराइनेछ। सो सेवा लिन आउँदा सम्बन्धित वडा कार्यालयको सिफारिश पत्रका साथ नागरिकताको प्रतिलिपि वा परिचय पत्र अनिवार्य रूपमा ल्याउनु पर्नेछ।
3: जिल्ला अस्पताल रामेछाप।
5: दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
6: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवन को लागि।
7: पौडी मात्र खेलेर के गर्नु, खाने बस्नेको सुविधा भएको होटल पनि त हुनु पर्यो नि यो फुर्कुटमा।
8: लौ के को चिन्ता, चिसो पानीमा स्विमिङ गर्दै विभिन्न प्रकारका खाना नास्ताको व्यवस्था भएको, सुनकोसीको ताजा माछा, लोकल कुखुरा, खसी, बदेलको मासु खाना पाइने, एसी सहितको सफा रूम भएको, मिटिङ हलको पनि व्यवस्था भएको, पार्किङको पनि राम्रो सुविधा भएको सनराइज होटल एन्ड रिसोर्ट छँदैछ नि।
7: साथै कुक, कुक हेल्पर, वेटर, हाउस किपिङ कर्मचारी आवश्यक परेको हुनाले तुरन्त सम्पर्क गर्नुहोला।
8: प्रोप्राइटर अमूल कार्की, सम्पर्क नम्बर 98 44 20 5 96 0 47 5 90 453।
7: सनराइज होटल एन्ड रिसोर्ट, गोलन्जर 7, खुर्कोट, सिन्धुली।
9: Kajaria Tiles, your world class luxury. Kajaria Tiles, your world class luxury.
3: स्वच्छ खाद्य पदार्थ उपभोगका लागि उपभोक्ताहरूमा अनुरोध।
8: खाद्य पदार्थको लेबलमा उत्पादकको नाम, ठेगाना, ब्याच नम्बर, उत्पादन तथा उपभोग्य मिति जस्ता विवरण हेरेर मात्रै खरिद तथा बिक्री वितरण गरौं।
3: फोहोर, मैला तथा झिङ्गा भन्केका ठाउँमा खानेकुरा तयार नगरौं।
8: खानेकुराहरू पत्र पत्रिका तथा रंगीन कागजमा राखेर खाने बानी नगरौं।
3: एउटै तेलमा खानेकुरा पटक पटक नतारौं, नपकाऊ।
8: अखाद्य रंग प्रयोग भएका वा अत्याधिक रंग प्रयोग भएका रंगीन मिठाई तथा अन्य खाद्य पदार्थ उपभोग नगरौं।
3: ढुसी परेका, किरा लागेका, अस्वाभाविक गन्ध भएका खाद्यान्न, तरकारी र फलफूल उपभोग नगरौं।
8: खाद्य पदार्थ तयार गर्दा सरसफाई कायम गरी सधैँ सफा पानी र कच्चा पदार्थ प्रयोग गरौं
3: र स्वच्छ खाऊ, स्वस्थ बनाऊ।
8: नेपाल सरकार खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सिन्धुली, फोन नम्बर 0 47 52 14 13।
10: सुन्नुहोस्, हाम्रो रामेछाप जिल्लाको आर्थिक विकासको आधार राष्ट्रिय आर्थिक गणना 2082 को तथ्याङ्क संकलन हुँदैछ।
3: हो, यही मिति 2083 साल वैशाख 2 गतेदेखि असार 7 गतेसम्म जिल्ला आर्थिक गणना कार्यालय रामेछापबाट खटिएका गणक तथा सुपरिवेक्षकहरू तपाईँको उद्योग, पसल, व्यवसाय, विद्यालय वा कार्यालय सबै प्रकारका संघ संस्था प्रतिष्ठान व्यवसायहरूमा आउँदैछन्।
10: त्यसैले आफ्नो व्यवसायिक क्रियाकलापहरूको सही विवरण दिएर सहयोग गरौं। तपाईँको विवरण तथ्याङ्क एन 2079 अनुसार गोप्य रहनेछ। जिल्ला आर्थिक गणना कार्यालय रामेछाप।
3: थप जानकारीको लागि टोल फ्री नम्बर 1178।

0: यो सटन सुटका मर्सल ब्रेक पछि पुनः स्वागत गर्न चाहन्छु कार्यक्रम ट्रपल टिपमा आवाजमा मस्त्री राज महाश्यो प्राविधिक पाठमा रहेर साथ दिइराख्नु भएको छ ललिताजीले साथमा तपाईँ हुनुहुन्छ यति बेला आसन हुनुहुन्छ देश तथा विदेशमा रहेर यति बेला कोही हुनुहुन्छ कहाँबाट को हुनुहुन्छ हजुर नमस्कार नमस्ते नमस्कार देवजी के छ खबर
1: खबर एकदम ठिक छ भन्नुपर्छ खाना खाएर अनि हजुरको कार्यक्रम सुनेर बसिरहेको छु भन्नुपर्छ है त
0: ओके ल ठिक छ खाना खाएर हामीलाई सुन्दै हुनु रहेछ खुसी लाग्यो सुनेर साथ दिनुहोला अनि मौसम कस्तो छ
1: मौसमको कुरा गर्नुपर्दा घाम लागिरहेको छ यतातिर त अनि त्यतातिर नि कस्तो छ नि सुनाउनु
0: यतातिर पनि घाम छ घाम जस्तरी लागेर के भन्नु र खै घाम लागिरहेको छ हिजोदेखि होइन गर्मी बढेको जस्तो छ अन्त चाहिँ पानी परेर भन्छ नि हाम्रोतिर न पानी पर्छ घाम मात्र लागिरहेको छ यस्तै छ हजुर
1: हजुर त्यस्तै त्यस्तै नै भन्नुपर्छ यता पनि अब पानी चाहिएको थियो अब पानी चाहिँ पर्दैन एकदम गर्मी भइरहेको छ भन्नुपर्छ है त
0: ओके अब यस्तै छ मौसम के गर्नु प्रकृति हामीले सोचे अनुसार प्रकृति चल्दैन प्रकृति चले अनुसार हामी चल्नुपर्ने हुन्छ है
1: हजुर हजुर पक्कै पनि
0: गाह्रो छ ओकेलाई ठिक छ हामीलाई सुन्दै हुनुहुन्छ भनेपछि
1: हजुर एकदम नसुनि त कुरै हुँदैन नि दाइ हजुर
0: ठिक छ सुनेर साथ दिनुहोला पनि हुन चाहन्छु के कुरा भन्नु मन छ भने भन्नुहोस् न साथी आफन्तलाई सम्झनुहोस् न
1: हुन्छ अरू भन्नै पर्ने कुराहरू त केही पनि छैन खासै अहिले अब साथीहरू सम्झिनु पर्दा चाहिँ अब विशेष गरी अब बस्ने पक्षसँग चाहिँ दाइहजुकै लागि भन्न चाहन्छु प्राविधिकमा हुनुहुने दिदीको लागि अनि हजुरको रेडियो होली युनिटको लागि अघि भर्खरै कल गर्ने बहिनी रमिला तामाङको लागि अनि त्यसै गरी साथी निर्मलाको लागि निर्मला पौडेल निर्मला मगरको लागि अनि यता काठमाडौँदेखि आज चाहिँ काठमाडौँदेखि यता सिन्कन्यासम्मको यात्रामा छ बहिनी निर्मला लामाको लागि पनि शुभयात्रा है बहिनी भन्न चाहन्छु साथी ध्रुव पाण्डेको लागि भन्न चाहन्छु सङ्गीता रम्चेलको लागि त्यसै गरी दिनिसा परिवारको लागि लगायत अनि सम्झना प्रधान लगायत मलाई जेठ माझी हुने चिन्ने नचिनी सबैको लागि
0: हस् धन्यवाद उहाँलाई विशेष रूपमा धन्यवाद दिन चाहन्छु पहिला तपाईँको 0840 40 0026 रहेको छ साथै म्यासेजहरू पनि पठाउन सक्नुहुन्छ हामी सामाजिक सञ्जाल फेसबुकमा पनि छौँ पनि भन्न चाहन्छु केही म्यासेजहरू छन् वाचन गरिहाल्छु म सर्टन सिटमा वाचन गर्नेछु पनि भन्न चाहन्छु यति बेला हुनुहुन्छ सौरभ केसीले कार्यक्रम सुन्दैछ है भन्नुहुन्छ बागचोर नगरपालिका आठको मान्छे भारतको गुजरातदेखि भन्नुहुन्छ सम्झना सबैमा भन्नुहुन्छ भने घरमा हुनुहुन्छ श्रीमती छोरा उहाँहरूलाई पनि सम्झना चाहन्छु भन्नुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद यति बेला कोही हुनुहुन्छ भन्नुहुन्छ कहाँबाट हुनुहुन्छ हजुर नमस्कार नमस्ते नमस्कार विक्रम सर कार्यक्रममा स्वागत गर्न चाहन्छु त्यस खबर
2: एकदम रमाइलो पनि छ है कुरा छ
0: रमाइलो घमाइलो महसुस भइराखेको छ तपाईँलाई
2: हजुर हजुर
0: मलाई त किन घामबे यस्तरी लागेर खै रमाइलो भन्नु कि नभन्नु रमाइलो भन्नु एकदम घाम चार्किएपछि के भन्नु खै
2: अब कुरा सर घाम बढी लाग्दा नि घमाइलो हो नि
0: टेन्सन हो नि कस्तो के भन्नु है घाम बेस्तो लाग्दा पनि के भन्नु घाम नलाग्दा पनि के भन्नु अब यस्तै छ रमाइलो घमाइलो छ भनौँ ठिक छ राम्रो छ खानपिन भयो के गर्दै हुनुहुन्छ यता उतिर हुनुहुन्छ होला पसलतिर
2: हजुर हजुर छु खाना
0: ठिक छ पसल व्यापार चल्दैछ गर्मीको सिजन छ ए ओके ल ठिक छ चल्नु पर्यो पनि भन्न चाहन्छु हाम्रो रेडियो गन्किराखेको छ तपाईँको एरियातिर
2: एकदम एकदम एकदम गन्किरहेको छ सर अब मेरो साथी नै हो रेडियो नजिक के छुटो के छुटो जस्तो हो कि
0: ठिक छ यस्तो यो मात्र होइन अन्य समयमा पनि यसो केही होइन तलमाथि भइराखेको छ भने कार्यक्रमको बारेमा होस् अथवा रेडियोको बारेमा यसो सरसल्लाह सुझाव दिनुहोला भन्न चाहन्छ है
2: एकदम एकदम शुभ छ त्यो म लगिरहेको छु राम्रो छ रमाइलो छ मेरो छोरी रेडियो हो त्यसले राम्रो राम्रो कार्यक्रममा आओस् चित्त बुझा गायक श्रोताहरू सबैले चित्त बुझा आओस् भन्ने कामना पनि छ त्यस्तो आएको पनि छ कुरा छ
0: ओके ल ठिक छ खुसी लाग्छ जो बेला बेलामा आइदिनुहुन्छ कार्यक्रममा सहभागी भइदिनुहुन्छ आउँदै गर्नु होला मिठो गीत राख्छौँ साथीभाइ आफन्तलाई सम्झिदिनुहोस् न
2: साथीभाइ
0: हस् धन्यवाद विशेष रूपमा धन्यवाद दिन चाहन्छु विक्रम सेवा हुनुहुन्थ्यो खानादेवीबाट. उहाँको आफ्नै छुट्टै रूपले लड्स पनि रहेको छ है. आउनुहुन्छ बेला बेलामा, आइसकेपछि यसो भन्नुहुन्छ, भनिसकेपछि म हल्का होइन भनिहाल्छु फेरि त्यो लड्सको बारेमा. अति त अन्जान रहे. तपाईँ पनि यसो छ, तपाईँ फोन गर्नुहुन्छ कार्यक्रममा सहभागी हुन्छ हुनुहुन्छ अनि तपाईँको पनि व्यापार बिजनेस छ भने भन्नुहोस् है. हामी भन्छौँ होइन, माया गर्नुहुन्छ नि त त्यसो त्यो भएर माया गर्नुहुन्छ होइन. तपाईँहरूले माया गरिदिइसकेपछि त हामी अनि फोन गरिसकेपछि कार्यक्रममा सहभागी भइसकेपछि सरसल्लाह सुझाव यस्तो दिइसकेपछि अनि साथसाथै होइन मलाई पनि महसुस हुन्छ कि हामी पनि केही दिनुपर्छ, प्रमोट गर्नुपर्छ जस्तो लाग्छ. आउनुहोस् है भन्न चाहन्छु. छ कार्यक्रम अथवा केही बिजनेस व्यापार सुरु गर्नुभएको छ होइन भने भन्न सक्नुहुन्छ ढुक्कसँग है कार्यक्रम प्रभाव दिपप अथवा अन्य कार्यक्रममा पनि. यति बेला कोही हुनुहुन्छ कामको हुनुहुन्छ हजुर. नमस्कार.
3: हजुर श्री डाक्टर दर्शन नमस्कार. धेरै धेरै समय पछि, लामो समय पछि आएँ.
0: नमस्ते नमस्कार, स्वागत छ. आवाज चिने जस्तो लाग्छ, नचिनेको नचिनेको होइन, दुधारमा परे त आज
3: एकदमै चिनेको आवाज भन्नुपर्छ है त. एकदमै लामो समय पछि धानकुटाबाट मुना राई.
0: ए मुनाजी है, त्यही त तपाईँले माया मार्नुभयो भन्दा पनि म्यासेजहरू प्राप्त भइराखेको हुन्छ. फेरि आवाज नसुनेपछि खै कस्तो कस्तो लाग्दो रहेछ कि.
3: माया त कहाँ मार्न सकिन्छ हौ, माया मारेको बाटो कहाँ यसरी म कल गर्छु र कहाँ म्यासेजहरू पठाउँछु र. एकदमै सम्झिरहेको छु नि, धेरै सम्झिरहेको छु. अब यस्तै अलिकति समय नमिलेको भनौँ कि खुसी भनौँ, त्यस्तै कल गर्न अलिकति नपाएको भन्नु सक्छ है त.
0: ठिक छ, आज कुराकानी गर्न पाइयो, खुसी लाग्यो. के छ, के हुँदैछ, किन व्यस्त भएर कि किन हामीलाई अनि फोन गर्न पाउनु भएन, फोन गर्न सक्नु भएन, कारण के हो, केमा बिजी हुनुहुन्छ, धेरै कुरा जान्न मन छ भन्नुहोस् न.
3: त्यस्तो त कारण त खासै केही छैन, त्यस्तो बिजी पनि होइन, खै के हो के हो किन हो अलिकति कल चाहिँ अब नगरेको भनौँ न.
0: ठिक छ, म्यासेजहरू त प्राप्त भइराखेको छ, पक्कै पनि वाचन गरिरहेको हुन्छु. तर कुराकानी यस्तो लाग्छ मुनाजी, कहिलेकाहीँ मेरो इच्छा मेरो चाह कस्तो छ भने अलि म अलि फरक खालको मान्छे छु. म्यासेजमा कुराकानी गर्नु र बोल्दामा छुट्टै अलि मजै छुट्टै आउँछ जस्तो लाग्छ कि.
3: हजुर हो नि, पक्कै पनि अब म्यासेज मात्रै फोरेक तर यो
0: प्रत्यक्ष रूपमा बोलेकोमा
3: एकदमै फरक
0: हुन्छ. अलि मनलाई पनि शान्त कस्तो भनौँ न बोलियो है भन्ने जस्तो हुन्छ. मलाई बोल्न पाएन भने खै किन नबोले हक नि भन्ने जस्तो हुन्छ. त्यही भएर हो मैले
3: के गर्ने. अब अलिकति फेरि कार्यक्रमको अब कहिले प्रतिभाको कार्यक्रम हुन्छ, कहिले के हुन्छ, त्यही भएर पनि मैले अब सुन्न नपाउँदा अलिकति अब कल गर्नु पनि अब भरे के गर्नु के गर्नु भरे अप्ठ्यारो परिन्छ कि, त्यही भएर पनि मैले कल नगरेको.
0: ठिक छ, यसो बेला बेलामा सम्झिदिनुहोस् पनि भन्न चाहन्छु. आइदिनुहोस् बेला बेलामा चाहिँ, म्यासेज मात्र होइन प्रत्यक्ष रूपमा कुराकानी गर्न मन लाग्छ मलाई चाहिँ होइन. मेरो बानी त्यो छ, अलिकति आवाज सुन्न मन लाग्छ. आवाज सुनेपछि मन किन आज मुनाको आवाज सुनेपछि अलिकति होइन छुट्टै हो. म्यासेजमा मात्र कुराकानी गरिराखेको थियो, प्राप्त भइराखेको थियो होइन, बोल्न पायो अलिकति मन अलि छुट्टै भइराखेको छ. सो यसो बेला बेलामा सम्झिराख्नुहोस् पनि भन्न चाहन्छु. ठिक छ, खुसी लाग्यो. अन्तिममा छौँ, अब धेरै कुराकानी सुन्न मन थियो, गर्न मन थियो, तर अब कार्यक्रमको लगभग निर्धारित समय अब सकिसकेको छ. छोटो मिठोमा साथीभाइ आफन्तलाई सम्झिदिनुहोस् न.
3: हजुर हुन्छ. अब के गर्ने, म पनि अझैसँग एकदमै लामो कुरा गर्ने मन त थिएँ. अब मैले अघिदेखि नै कल चाहिँ ट्राई गरिरहेको थिएँ. अब अन्तिममा आएर कल लाग्यो, रिसिभ भयो, एकदमै खुसी लाग्यो. अब साथीहरू सम्झिनु भन्दा पहिला हजुरलाई नै धेरै धेरै सम्झना माया, धेरै मैले सम्झिरहेको थिएँ भन्न चाहन्छु. अनि यो हजुरको रेडियो हो, युनिसै नै धेरै धेरै सम्झना माया भन्न चाहन्छु. अनि साथीहरू सम्झ पर्दा विमला याम्पु, अम्मनी सासुका, राजेश श्रेष, मन कुमार भुजेल, मनको साथी जीवन कार्की, चन्द्र पश्चिमी, गोगन तेरो थुमे, भूमिका राई तामाङ लगायत अब थुप्रै साथीहरू हुनुहुन्छ है. रत्नबहादुर थापा, बालकृष्ण जहान मगर, नवरत राणा मगर लगायत अब थुप्रै साथीहरू हुनुहुन्छ. जति पनि नाम छिटेको साथीहरू चाहिँ त्यसैले बिर्सेको छैन. फेरि सम्झिरहेको छु मिठो माया सम्झना शुभ दिन भन्दै आज पटक छुटिन्छु. नमस्कार बाबाई.
0: हस् धन्यवाद. विशेष रूपमा धन्यवाद दिन चाहन्छु. ममता थापा हुनुहुन्छ. नमस्ते नमस्कार दाई. कार्यक्रम सुन्दैछु मन्थली छबाट. आह्वान हुनुहुन्छ उहाँ. आइडी रहेको छ भने जगदीश थापा मिस युवाल भन्नुहुन्छ. उहाँलाई पनि विशेष रूपमा धन्यवाद. विष्णु आचार्य हुनुहुन्छ मिस युवाल भन्नुहुन्छ. उहाँलाई पनि विशेष रूपमा धन्यवाद. शुक्रराज रसाइली हुनुहुन्छ. निर्दोष है. पाँच थरी ल्याङ सात घर भइहाल्छ. फिटिन चार डबल चोकबाट शुक्रराज रसाइली निर्दोष भन्नुहुन्छ. सम्झिनु पर्दा जीवन सयात्री कमला रसाइली लगायत सबैमा सम्झना माया छ भन्नुहुन्छ. मेसेज छोटो मिठोमा वाचन गरे नरसाउनुहोला. मुनाराई लिम्बू हुनुहुन्छ. उहाँसँग प्रत्यक्ष रूपमा पनि कुराकानी भइसकेको छ. धनकुटाबाट सम्झना सबैमा आई भन्नुहुन्छ. शुभ दिन भन्नुहुन्छ. सुमित यता सुनवार किरात हुनुहुन्छ. कार्यक्रम सुन्दैछ है. रामेश्वर देउराली घर भई आज काठमाडौँबाट घर परिवार सबैमा सम्झना माया छ है भन्नुहुन्छ. बाबुरा मगर हुनुहुन्छ. उखल ढुङ्गा पोखली घर भइहाल्छ. रियादबाट कार्यक्रम सुन्दैछ भन्नुहुन्छ. घर परिवार साथीभाइ सबैमा सम्झना. विशेष गरी त प्यारो साथी रञ्जित कालीलाई सम्झना छ है भन्नुहुन्छ. उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु पनि भन्न चाहे. त्यस्तै गरेर पासाङ डोलमा तामाङ हुनुहुन्छ. सुन्दैछ है. सुन्दरीदेखि सबैमा सम्झना माया छ भन्नुहुन्छ. त्यस्तै सजिना विश्वकर्मा हुनुहुन्छ. कार्यक्रम सुन्दैछ है भन्नुहुन्छ. नमस्ते नमस्कार. ह्याभ अ नाइस डे भन्नुहुन्छ. मिस यु अल पनि भन्नुहुन्छ. सत्यकला स्टार हुनुहुन्छ. भोजपुरबाट सुन्दैछ है. सबैमा सम्झना माया छ भन्नुहुन्छ. उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु पनि. हुनुहुन्छ अतीत अञ्जन राई हुनुहुन्छ. कार्यक्रम सुन्दैछ है. उदयपुर घर भई अल्छ काठमाडौँबाट भन्नुहुन्छ. अनि उषा किरण मुस्कान बान्तुवा काली कमला आउने लिम्बू अभाग स्त्रीजना मिडिया प्रेम निर्मला आउने दिपा मकर लगायत सबैमा सम्झना छ भन्नुहुन्छ. उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिँदै अब चाहिँ छिटिनुपर्छ. यति जेलसम्म देश तथा विदेशमा रहेर विभिन्न माध्यमबाट सुनेर साथ दिनुभयो. विशेष रूपमा धन्यवाद. फोन गर्नुभयो मनदेखि धन्यवाद दिन चाहन्छु. प्राविधिक पाटोमा रहेर साथ दिनुभयो ललिताजीलाई पनि विशेष रूपमा धन्यवाद भनौँ न दिन चाहे. अनि साथसाथै स्वास्थ्य ख्याल गर्नुहोला. पानी प्रशस्त मात्रामा तातो पानी पिउने बानी बसाल्नुहोला पनि भन्न चाहन्छु भन्दै आज बसेकोबाट म कार्यक्रम प्रस्तुत श्रीराज महा छुट्टिन चाहन्छु. हवस् त नमस्कार.

0: 12 बज्यो।
1: यो समय किसान पाई प्रोडक्ट्स प्रालीको हो।
0: राष्ट्रको शान किसान।
1: A complete piping solutions।

0: नमस्कार, म हृदय रिमाल उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। आफ्नै रेकर्ड तोड्दै कामी रीता शेर्पा 32 र लाखफा शेर्पा 11 पटक सगरमाथा शिखरमा ऐतिहासिक कीर्तिमान कायम। मलेसिया जान 3 लाख माग्ने म्यानपावरमाथि स्टिङ अपरेशन, एजेन्ट पक्राउ। मुस्ताङको लामाङथाङबाट 590 कार्टुन भेपसहित 3 जना नियन्त्रणमा। आज सुनको भाव तोलामा 4,500 रूपियाँले घट्यो, तोलाको 2,94,000 रूपियाँमा कारोबार। कंगोमा इबोला भाइरसबाट 80 जनाको ज्यान गयो, डब्ल्यूएचओद्वारा स्वास्थ्य संकटकाल घोषणा। र आईपीएल क्रिकेटमा आज पंजाब र आरसीबी तथा राजस्थान र दिल्ली खेल्दै। नेपाल खबरमा अब पूरा खबर। आफ्नै रेकर्ड तोड्दै कामी रीता शेर्पाले 32 र लाखवा शेर्पाले 11 पटक सगरमाथा आरोहण गर्नुभएको छ। प्रसिद्ध पर्वतारोही कामी रीता शेर्पाले 32 पटक सगरमाथाको शिखरमा पुगेर विश्वको सर्वोच्च हिमाल सर्वाधिक पटक चढ़ेको आफ्नै कीर्तिमान तोड्नु भएको हो। सोलुखुम्बुको थामे गाउँका 56 वर्षीय शेर्पा आज बिहान 10:12 सगरमाथाको चुचुरामा पुग्नु भएको पर्यटन विभागका निर्देशक हिमाल गौतमले जानकारी दिनुभयो। एभरेस्ट म्यान पनि भनेर चिनिने शेर्पा पहिलो पटक सन् 1994 विश्वको सर्वोच्च शिखरमा पुग्नु भएको थियो। 32 पटक सफल आरोहणपछि कामी रीता र उहाँको टोली अहिले आधार शिविरतर्फ ओर्लिने क्रममा रहेको सेभेट समिट ट्रेक्सले जनाएको छ। शेर्पाले सन् 2023 र सन् 2024 एकै याममा 2 पटक सगरमाथा आरोहण गर्नु भएको थियो। यसैबीच माउन्टेन क्वीन उपनामले परिचित लाखपा शेर्पा पनि बिहान 9:30 सगरमाथाको शिखरमा पुग्नु भएको छ। 11 पटक सगरमाथा आरोहण गरेकी शेर्पाको नाममा महिला आरोही मध्ये सबैभन्दा धेरै पटक आरोहणको विश्व कीर्तिमान कायम गरेको पर्यटन विभागका निर्देशक हिमाल गौतमले जानकारी दिनुभयो। सन् 1973 संखुवासभाको मकालु 2 जन्मिएकी लाखपा शेर्पाले नेपालको पर्वतारोहण इतिहासमा अर्को महत्वपूर्ण अध्याय थप्नु भएको गौतमले बताउनुभयो। वैदेशिक रोजगारीका लागि मलेसिया जान लागेका सप्तरीका अजय कुमार यादवसँग 3 लाख रूपियाँ माग्ने काठमाडौँ कोटेश्वरको एक म्यानपावर कम्पनीमाथि प्रहरीले स्टिङ अपरेशन गरेर एजेन्टलाई पक्राउ गरेको छ। कोटेश्वरको ग्रान्ड स्वीट जब कम्पनीका कर्मचारीले 3 लाख रूपियाँ नदिए उड्न दिन्न भनेपछि यादव गएको वैशाख 29 मलेसिया उड्न पाउनु भएन। यसअघि उहाँले कम्पनीकै झापामा रहेको शाखा कार्यालयबाट सबै प्रक्रिया पूरा गर्नु भएको थियो। सरकारको फ्री भिसा फ्री टिकटको नीति अनुरूप आफूले म्यानपावर कम्पनीलाई आवश्यक प्रक्रिया बापत बढ़ीमा 10,000 मात्रै तिर्नुपर्नेमा नगद 70,000 रूपियाँ यसअघि नै तिरिसकेको यादवले बताउनुभयो। तर थप रकम मागेपछि हिजो बिहान एजेन्ट अर्थात कम्पनीका कर्मचारीलाई तीनकुने गैरीगाउँ अगाडि पैसा लिन बोलाएको र यसबारे पहिले श्रम मन्त्री रामजी यादवको सचिवालयलाई जानकारी गराएपछि तीनकुनेमा रहेको प्रहरी वृत्तको टोली खटिएको थियो। प्रहरीले थप पैसा लिने म्यानपावरका कर्मचारीलाई पक्राउ गरेको छ। प्रहरीका अनुसार 10,000 हुने काममा 3 लाख मागेको कर्मचारीले स्वीकारेपछि उनलाई पक्राउ गरिएको हो। यादवको राहदानी श्रम स्वीकृति बीमा र हवाई टिकट बरामद गरी हस्तान्तरण गरेसँगै आज उहाँ मलेसिया उड्नु भएको छ। मुस्ताङको लमानथाङ गाउँपालिका 4-1 भत्तीबाट 590 कार्टुन चाइनिज इलेक्ट्रिक चुरोट भेप तथा अन्य विभिन्न सामान र कन्टेनर सहित 3 जना पक्राउ परेका छन्। पक्राउ पर्नेहरूमा धादिङको धोनीवेशी नगरपालिका 1 सन्तोष लामा, सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका 1 फुन्चु दोर्ते तामाङ र भोटेसी गाउँपालिका 3 पासाङ शेर्पा रहेका सशस्त्र प्रहरी नायब महानिरीक्षक विष्णु प्रसाद भट्टले जानकारी दिनुभयो। उनीहरू कोरला नाका हुँदै काठमाडौँतर्फ लाग्दै गर्दा पक्राउ परेका हुन्। ना 6-ख 47-43 र ना 5-ख 79-21 नम्बरको कन्टेनरमा भेपसहित 259 कार्टुन विभिन्न कम्पनीका जुत्ता र 8 बोरा मोजा 15 बोरा लत्ता कपड़ा समेत रहेको थियो। पक्राउ परेकाहरूलाई आवश्यक कार्यवाहीका लागि नेपाल प्रहरीलाई र बरामद सामान मुस्ताङ भन्सार कार्यालयमा बुझाएको भट्टले बताउनुभयो। कारोबार हुने हप्ताको पहिलो दिन आज आइतबार सुनचाँदीको भाव घटेको छ। सुनको भाव आज तोलामा 4,500 रूपियाँले घटेको हो। शुक्रबार तोलाको 2,98,500 रहेको सुनको भाव आज घटेर तोलाको 2,94,000 रूपियाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यस्तै आज चाँदीको भाव तोलामा 330 रूपियाँले घटेको छ। शुक्रबार तोलाको 5,390 रूपियाँ रहेको चाँदीको भाव आज घटेर तोलाको 5,060 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा काठमाडौँको थानकोटमा एकजनाको हत्या, चिराहाबाट 19 लाख रूपियाँ भन्दा धेरैको अवैध सामान सहित ट्रक नियन्त्रणमा लगायतका खबर बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सीधा कुरा प्रष्ट विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। यतिन्जेल हामीले आफ्नै रेकर्ड तोड्दै कामी रिता शेर्पा 32 र लाखवा शेर्पा 11 पटक सगरमाथा शिखरमा ऐतिहासिक कीर्तिमान कायम मलेसिया जान 3 लाख माग्ने म्यानपावरमाथि स्टिङ अपरेशन एजेन्ट पक्राउ लगायतका खबर प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। काठमाडौँको चन्द्रगिरी नगरपालिका 3 थानकोटमा एकजनाको हत्या भएको छ। महोत्तरी घर भएका समी अहमद र जाकिर मनसुर बीच रायसी विवाद हुँदा समीले प्रहार गरेको धारिलो हतियारले लागेर जाकिरको ज्यान गएको जिल्ला प्रहरी परिषद काठमाडौँले जनाएको छ। ज्यान गुमाउने जाकिर र हतियार प्रहार गर्ने समी नाताले साला भिनाजो हुन्। जिल्ला प्रहरी परिषदका प्रहरी उपरीक्षक पवन कुमार भट्टराईका अनुसार समीलाई पक्राउ गरिएको छ। सिराहाको सीमा क्षेत्रबाट सशस्त्र प्रहरीले 19 लाख रूपियाँ भन्दा धेरैको अवैध सामान सहित ट्रक नियन्त्रणमा लिएको छ। सशस्त्र प्रहरीले नवराजपुर गाउँपालिका 5 देवनगरबाट गए राति 19,47,300 रूपियाँ बराबरको सामान र ट्रक सहित दुईजनालाई पक्राउ गरेको हो। देवनगर बस्ने राजेश यादव र आनन्द यादवलाई नम्बर 7 गण सिराहाबाट खटिएको गस्ती टोलीले पक्राउ गरेको छ। उनीहरू ट्रकका चालक र सहचालक हुन्। उनीहरूले 535 नम्बरको ट्रकमा राखेर नेपालबाट अवैध रूपमा भारततर्फ टुथपेस्ट ओखर लगायत लैजाँदै गरेको सिराहाका सशस्त्र प्रहरी प्रमुख सशस्त्र प्रहरी उपरीक्षक सुमन जङ थापाले जानकारी दिनुभयो। अब विदेशको खबर। कंगोको पूर्वी क्षेत्रमा नयाँ इबोला प्रकोपबाट ज्यान गुमाउनेको संख्या 80 जना पुगेको छ। कंगोको स्वास्थ्य मन्त्रालयले 80 जनाको ज्यान गएको जनाएको छ। स्वास्थ्य मन्त्री स्यामुएल रोजर कम्बाले विशेष प्रयोगशाला परीक्षणबाट इबोला भाइरसको 8 प्रारम्भिक घटना पुष्टि भएको बताउनुभयो। कम्तीमा 246 शंकास्पद नमूनामा निगरानी भइरहेको त्यहाँको स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै समाचार संस्था क्यूएनएले जनाएको छ। विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले इबोलालाई विश्वव्यापी स्वास्थ्य संकटकाल घोषणा गरेको छ, तर डब्ल्यूएचओले महामारी भनेको छैन। कंगोसँग जोडिएको युगाण्डामा इबोलाको एउटा केस फेला परेको र केन्याले सबै प्रवेश बिन्दुमा निगरानी कड़ा पारेको छ। इबोला भाइरसबाट संक्रमित बिरामी मध्ये 25%देखि 90%सम्मको ज्यान जाने गरेको छ। यो भाइरस पहिलो पटक सन् 1976 अफ्रिकामा फेला परेको थियो। संक्रमित व्यक्तिको रगत वा शरीरका अन्य तरल पदार्थ को सम्पर्कबाट यो रोग सर्ने गर्छ। अब खेल खबर। इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटमा आज 2 खेल हुँदैछन्। दिउँसो 4:15 पंजाब किङ्स र रोयल च्यालेन्जर्स बेंगलुरू आरसीबी खेल्दैछन्। यो खेल धर्मशालामा हुनेछ। आरसीबी 12 खेलमा 16 अंक सहित शीर्ष स्थानमा र पंजाब समान 12 खेलमा 13 अंक सहित चौथो स्थानमा छ। यस्तै बेलुका 8:00 राजस्थान रोयल्स र दिल्ली क्यापिटल्स खेल्दैछन्। यो खेल दिल्लीमा हुनेछ। राजस्थान 11 खेलमा 12 अंक सहित तालिकाको 5 र दिल्ली 12 खेलमा 10 अंक सहित 8 स्थानमा छ। हिजो भएको खेलमा कोलकाता नाइट राइडर्सले गुजरात टाइटन्सलाई 29 रनले हराएको छ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। आफ्नै रेकर्ड तोड्दै कामी रिता शेर्पा 32 र लाखपा शेर्पा 11 पटक सगरमाथा शिखरमा ऐतिहासिक कीर्तिमान कायम। मलेसिया जान 3 लाख माग्ने म्यानपावरमाथि स्टिङ अपरेशन एजेन्ट पक्राउ। मुस्ताङको लोमानथाङबाट 590 कार्टुन भेपसहित 3 जना नियन्त्रणमा। आज सुनको भाव तोलामा 4,500 रूपियाँले घट्यो। तोलाको 2,94,000 रूपियाँमा कारोबार। कंगोमा इबोला भाइरसबाट 80 जनाको ज्यान गयो। डब्ल्यूएचओद्वारा स्वास्थ्य संकटकाल घोषणा। र आईपीएल क्रिकेटमा आज पंजाब र आरसीबी तथा राजस्थान र दिल्ली खेल्दै। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो अनलाइन .com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं।

0: जुल्फो रेडियो 102.1 मेगाहर्ट्ज
1: क्वालिटी मा नम्बर 1 दाम मा सबै भन्दा कम
2: ओ प्रकाश कपूर।

0: सस्तोमै पोषक दाना पाउन रामेछापको लागि हाम्रो आधिकारिक विक्रेता डिलर विराज सप्लाइजमा आजै सम्पर्क गर्नुहोला।
1: थप जानकारीको लागि प्रोप्राइटर जय मानन्धर।
0: सम्पर्कको लागि मोबाइल नम्बर 9854042239 र टेलिफोन नम्बर 0485402239।
2: नेपालकै सर्वाधिक विश्वासिलो र गुणस्तरीय साथै सबैभन्दा बढी बिक्री हुने पोषक पेलेट दानाले ल्याएको छ तपाईँ हामी सामु नयाँ आशा र नयाँ खुसी। पोषक पेलेट दाना
3: कति गर्मी
4: पौडी मात्र खेलेर के गर्नु? खाने बस्नेको सुविधा भएको होटल पनि त हुनु पर्यो नि यो फुलकुटमा।
5: लौ के को चिन्ता, चिसो पानीमा स्विमिङ गर्दै विभिन्न प्रकारका खाना नास्ताको व्यवस्था भएको सुनकोसीको ताजा माछा, लोकल कुखुरा, खसी, बदेलको मासु खाना पाइने, एसी सहितको सफा रूम भएको, मिटिङ हलको पनि व्यवस्था भएको, पार्किङको पनि राम्रो सुविधा भएको सनराइज होटल एन्ड रिसोर्ट छँदैछ नि।
4: साथै कुक, कुक हेल्पर, वेटर, हाउस किपिङ कर्मचारी आवश्यक परेको हुनाले तुरन्त सम्पर्क गर्नुहोला।
5: प्रोप्राइटर अमूल कार्की, सम्पर्क नम्बर 9844200596090453453।
4: सनराइज होटल एन्ड रिसोर्ट, गोलन्जर 7, खुर्कोट, सिन्धुली।
6: के तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीडित हुनुहुन्छ?
7: के तपाईँलाई दिसा बस्दा रगत आउने वा दिसा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
6: यदि तपाईँ यस्ता समस्याबाट पीडित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
7: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छाड सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
6: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल, पुरानो भवन मन्थली, रामेछाप।
7: सम्पर्क नम्बर 0485410043, 9863023422।
8: Kajaria Tiles, your world-class luxury. Kajaria Tiles, your world-class luxury.
5: जथाभावी सड़क नखनौ, वन जंगल र वन्यजन्तुको संरक्षण गरौं, वातावरणीय प्रभावको मूल्यांकन गरेर मात्र विकास निर्माणको कार्य गरौं,
9: आउँदो पुस्तालाई समेत ख्याल गरी प्राकृतिक स्रोतको दिगो उपयोग गरौं। पृथ्वी हाम्रो साझा घर हो, आउनुहोस् यसलाई जोगाउन आजैदेखि हातेमालो गरौं।
5: वन डढेलो रोकौं, वन जंगल र जैविक विविधताको संरक्षण गरौं।
9: सावधान, वन जंगल नजिक आगो नबालौं। आगो लाग्ने वस्तु र चुरोट बिडीका ठुटा वन जंगल बाटोको छेउ नजिक नफालौं।
5: सलाई, लाइटर, मट्टीतेल, पेट्रोल जस्ता आगोजन्य वस्तु तथा पदार्थ केटाकेटीको पहुँचदेखि टाढी राखौं। सुत्नुभन्दा अगाडि र घरबाट निस्कदा बिजुलीका स्विचहरू बन्द गरौं र बिजुलीका उपकरणहरूको कुशल व्यवस्थापन गरौं।
9: जंगलमा आगो लागेमा तुरन्तै नजिकको प्रहरी कार्यालय, संरक्षण कार्यालय, वन कार्यालयलाई खबर गरी सबै मिली आगो नियन्त्रण गरौं। जंगल हाम्रो जीवन हो, विनाशकारी डढेलोबाट वन जोगाऊ।
5: वन डढेलो लगाउने वा लगाउन सहयोग गर्नु दण्डनीय अपराध हो।
7: वनमा आगो लगाउनेलाई वन एन 2076 तथा 50(4) बमोजिम दिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँ जरिवाना वा दुवै सजाय हुने हुँदा यस्तो कार्य नगरौं, नगराउ। वातावरण संरक्षण गर्ने प्रत्येक नागरिकको दायित्व भएकाले असल र जिम्मेवार नागरिक बनौ।
10: जिल्ला विपद व्यवस्थापन समिति रामेछाप, सामुदायिक वन महासंघ रामेछाप र डिभिजन वन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
7: स्वच्छ खाद्य पदार्थ उपभोगका लागि उपभोक्ताहरूमा अनुरोध।
5: खाद्य पदार्थको लेबलमा उत्पादकको नाम, ठेगाना, ब्याच नम्बर, उत्पादन तथा उपभोग्य मिति जस्ता विवरण हेरेर मात्रै खरिद तथा बिक्री वितरण गरौं।
7: फोहोर, मैला तथा झिङ्गा भन्केका ठाउँमा खानेकुरा तयार नगरौं।
5: खानेकुराहरू पत्र पत्रिका तथा रंगीन कागजमा राखेर खाने बानी नगरौं।
7: एउटै तेलमा खानेकुरा पटक पटक नतारौ, नपकाऊ।
5: अखाद्य, रंग प्रयोग भएका वा अत्याधिक रंग प्रयोग भएका रंगीन मिठाई तथा अन्य खाद्य पदार्थ उपभोग नगरौं।
11: ढुसी परेका, किरा लागेका, अस्वाभाविक गन्ध भएका खाद्यान्न, तरकारी र फलफूल उपभोग नगरौं।
5: खाद्य पदार्थ तयार गर्दा सरसफाई कायम गरी सधैँ सफा पानी र कच्चा पदार्थ प्रयोग गरौं
11: र स्वच्छ खाऊ, स्वस्थ बनाऊ।
5: नेपाल सरकार खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सिन्धुली, फोन नम्बर 0447 52 14 13।
12: दैनिक रु 197 मा रु 50 लाखको बीमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
13: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
14: सुन्नुहोस् है सुन्नुहोस्, हाम्रो रामेछाप जिल्लाको आर्थिक विकासको आधार राष्ट्रिय आर्थिक गणना 2082 तथ्याङ्क संकलन हुँदैछ।
11: हो, यही मिति 2083 साल वैशाख 2 गतेदेखि असार 7 गतेसम्म जिल्ला आर्थिक गणना कार्यालय रामेछापबाट खटिएका गणक तथा सुपरिवेक्षकहरू तपाईँको उद्योग, पसल, व्यवसाय, विद्यालय वा कार्यालय सबै प्रकारका संघ संस्था प्रतिष्ठान व्यवसायीहरूमा आउँदैछन्।
14: त्यसैले आफ्नो व्यवसायिक क्रियाकलापहरूको सही विवरण दिएर सहयोग गरौ। तपाईँको विवरण तथ्याङ्क N2079 अनुसार गोप्य रहनेछ। जिल्ला आर्थिक गणना कार्यालय रामेछाप।
11: थप जानकारीको लागि टोल फ्री नम्बर 1178।

0: आर्थिक गणनामा कोही नछुटौं
1: जिल्ला आर्थिक गणना कार्यालय रानीछाप
2: थप जानकारीको लागि टोल फ्री नम्बर 1178।

नमस्कार अनि हार्दिक स्वागत गर्दै कार्यक्रम स्नेह सौगातको साथमा हामी उपस्थित भइसकेका छौं। तपाईँले हामीलाई मध्याह बाह्र बजेको नेपाल खबरपछि करिब एक बजेसम्म यो कार्यक्रम तपाईँले सुन्दै आइराख्नु भएको छ। आज पनि तपाईँसँग रहेर करिब यो 45 मिनटको समय सहयात्रा गर्नेछौ। तपाईँ यो मध्याहको समय एकदमै घाम चर्किरहेको छ, उकाली उराली भन्ज्याङ चौतारी गरिराख्नु भएको छ होला, साथै घरमा बसेर पनि कतिपय मित्र कार्यक्रम सुन्दै हुनुहुन्छ होला। यो अब बेलापात सकेर घर फर्कदै गर्दाखेरि पक्कै उकाली उराली छ होला, तपाईँ हिँड्ने ठाउँ होइन, तपाईँ उकाली उराली गरिरहँदा चौतारातिर बसेर पनि कार्यक्रम सिने सौगात सुन्नको लागि प्रतीक्षा गर्ने साथीको लागि समय सकिसकेको छ। हामी आइसकेका छौं तपाईँसँग रहेर मिठा रमाइला नेपाली चलचित्रका गीत संगीतहरू कार्यक्रममा राख्दै तपाईँसँग सहयात्रा गर्नेछौ। एक बजीसम्म यो चर्को घाम चर्को घामलाई चाहिँ त्यो शीतलता दिन सहारी बन्नको लागि बनाउनको लागि नेपाली चलचित्रका गीत संगीतबाट मनोरञ्जन दिँदै दिँदै तपाईँसँग यात्रा गर्ने जमर्को हाम्रो जारी रहेको छ। तपाईँले हामीलाई यो समय देश तथा विदेशमा रहेर विभिन्न ठाउँमा रहेर विभिन्न माध्यमबाट एकै साथ सुन्दै हुनुहुन्छ। तपाईँले साथै हाम्रो पात्रो नेपाली पात्रो हजुरको न्युज डट कम हजुरको याप तामाको सीएफएम 95.5 MHz पनि सुन्दै हुनुहुन्छ। फेसबुक लाइभबाट कार्यक्रम सुन्ने साथीलाई यदि कार्यक्रम मनपर्छ भने तपाईँले शेयर गर्न सक्नुहुनेछ। छोटो मिठोमा आफ्ना आफन्तजन साथी सङ्गीलाई तपाईँले सम्झना सन्देश सहित कमेन्ट पनि पठाउन सक्नुहुनेछ। तपाईँलाई नेपाली चलचित्रका गीत संगीत यदि सुन्न मन छ भने तपाईँले कमेन्ट बक्समा पनि रोज्न सक्नुहुनेछ। तपाईँका गीतहरूलाई पनि कार्यक्रममा आजको व्यवसायमा हामीले राख्नेछौ। आज आइतबारको व्यवसाय के गर्ने भन्ने कुरा तपाईँ नियमित कार्यक्रम सुन्ने साथीलाई थाहा छ। आजको व्यवसायमा चाहिँ हामीले अब बच्ने गीत मार्फत आफ्ना आफन्तजन साथी सङ्गीलाई सम्झना दिनेछौ। तपाईँले 0448 40 40 026 फटाफट सहभागिता जनाउन सक्नुहुनेछ। आजको यस कार्यक्रममा चाहिँ हाम्रो सञ्जनाजीको अनुपस्थितिमा म आइसकेको छु, तपाईँले यो आवाज बाटी सुनिसक्नु भएको छ होला भन्ने पनि लागिरहेको छ। यति बेला मलाई प्रविधि संयोजनमा रहेर साथ दिइराख्नु भएको छ निशा भण्डारीले भने कार्यक्रमको साथमा उपस्थित छु म तपाईँकै साथी ललिता हायु। फटाफट फोन डायल गर्दै तपाईँले कार्यक्रममा सहभागिता जनाउनु होला। यति बेला हामी कार्यक्रमको शुरूआतमा माया फिरेमा भन्ने जात्रै जात्रा मुभी संघको गीत राखेर तपाईँलाई मनोरञ्जन दिन्छौ। त्यसपछि आउँछौ तपाईँ भने रेडियो सुन्दै गर्नुहोला।

0: कार्यक्रमको शुरूआतमा हामीले राख्यौं छात्रै जात्रा नेपाली चलचित्रको गीत माया फेरीमा भने बुलको गीत राखेर कार्यक्रम सिने सौगातको शुरूआत गरिसकेका छौं। अब भने पाला तपाईँको रहेको छ यस्तै निशा र माइला गीत संगीत हाम्रो निशाजीले कार्यक्रममा राख्नुहुन्छ। तपाईँले आफ्नो साथी संगीलाई मात्रै सम्झनु पर्ने हुन्छ, फटाफट सहभागिता जनाउनुहोस्। यति बेला अर्को साथी भन्दा पनि पहिलो साथी भन्दै हुनुहुन्छ कार्यक्रममा आइसक्नु भएको छ, भन्नुभएको छ, को हुनुहुन्छ, स्वागत गर्छु, हेलो। गुड आफ्टरनुन, नमस्ते, नमस्कार देवजी, के छ सन्चै आरामै हुनुहुन्छ? अघि र अहिलेमा के भयो त फरक?
1: त्यस्तो खासै केही पनि फरक छैन, अघि नै घाम लागिरहेको छ भन्नुपर्छ, अहिले चाहिँ धमधम भइरहेको छ भन्नुपर्छ है, शीतल शीतलै छ जस भन्नुपर्छ है त।
0: भनेपछि हिजो अस्तिको दिनभन्दा आज शीतल नै छ?
1: हजुर हजुर,
0: कहीँ कति चौतारी खोज्नु पर्ने आवश्यकता छैन
1: छैन, हावा चलिरहेको छ भन्नुपर्छ है त।
0: ल अब यस्तो छ, घाम चर्किँदाखेरि चाहिँ अब हिजो आज जता छहारी जता चिसो उतै मात्रै जानुपर्नेछ, त्यही भएर आए त देवजी।
1: हजुर हजुर,
0: खानपिन भयो भयो त बाँकी नै छ?
1: ए अघि नै भयो नि भन्नुपर्छ है त, खानपिन त अब खाजा त अब तिन चार बजी हाम्रो सँगै हुन्छ है, खानुपर्छ है त।
0: ल पक्कै पनि तिन चार बजेतिर यसो देवजीले आफू खाजा खाने बेलामा हामीलाई पनि हाम्रो चाहिँ खाजा खाने बेला भयो है भनेर सुनाउनुहोस् है। ल ठिक छ, घरतिर बस्दै कार्यक्रमलाई सुन्दै हुनुहुन्छ, कार्यक्रम चाहिँ कतिको मन पर्दैछ, के छ, केही भन्नुपर्ने छ भने भन्न सक्नुहुन्छ।
1: खासै त्यस्तो त केही सुनाउनु पर्ने छैन, अब कार्यक्रम चाहिँ एकदमै मनपर्छ होइन, अब सुनिरहेको छु बिहानदेखि अहिलेसम्म नि हजुरकै रेडियो सुनिरहेको छु, एकदम कार्यक्रम पनि आइरहेको छ नियमित रूपमा, एकदम मनपर्छ, राम्रो छ, राम्रोसँग कार्यक्रम पनि चलाइराख्नु भएको छ भन्नुपर्छ है त।
0: ल ठिक छ, अब कार्यक्रम त यहाँलाई हरेक दिन आउँदा मन परिरहेको छ, मन पर्छ, अब सल्लाह सुझाव दिन खासै त्यस्तो केही छैन भनेर हामीलाई हरेक साथीहरूले भन्नुहुन्छ, अब प्रतिक्रिया सल्लाह सुझाव दिने साथीहरूले त दिनु पनि हुन्छ, तर हाम्रो देवजीले चाहिँ नेपाली चलचित्रहरू चाहिँ कतिको हेर्ने गर्नुहुन्छ त?
1: खासै हेर्न चाहिँ अलि त्यति हेर्दिनँ भन्नुपर्छ है, अब एकदम गीत सङ्गीत चाहिँ मनपर्छ एकदमै होइन, चलचित्रको गीत आधुनिक गीत हरेक अब गीतहरू चाहिँ एकदमै मन पराउने गर्छु, एकदम मनपर्छ, सुन्ने पनि गर्छु, हल्का गुनगुनाउने पनि गर्छु भन्नुपर्छ, खासै अब हेर्ने चाहिँ गर्दिनँ, खासै आँखा पनि त्यति साह्रै राम्रो छैन, कमजोर रहेछ छ आँखा पनि, राम्रोसँग देख्दिनँ भन्नुपर्छ, अनि त्यस कारणले गर्दाखेरि फिल्म
0: ल भनेपछि यहाँले मात्रै सुन्ने काम मात्रै गर्नुहुन्छ?
1: हजुर, सुन्न चाहिँ एकदमै सुन्छु भन्नुपर्छ, एकदम मन पनि पर्छ भन्नुपर्छ है।
0: ल मनपर्छ सुन्नुहुन्छ, यदि अब यहाँले चाहिँ आफ्नो आँखाले हेर्न यो संसारलाई हेर्न यदि सक्नुहुन्थ्यो भने पक्कै नेपाली चलचित्र यहाँले हेर्नुहुन्थ्यो?
1: हजुर हजुर।
0: ल ठिक छ, यो अब नेपाली फिल्म हेर्न नपाए तापनि यहाँले त्यो नेपाली फिल्मभित्र रहेका गीत संगीतहरू सुनेर मनोरञ्जन लिनुहुन्छ, खुसी लाग्यो कार्यक्रममा आउनु भएको छ, मिठो गीत राख्छु भन्दै हुनुहुन्छ निशाजीले, यहाँले साथीहरूलाई सम्झन सक्नुहुन्छ।
1: हुन्छ, विशेष गरी अब दिदीहरूकै लागि भन्न चाहन्छु, अनि प्राविधिकमा रहनुहुने हाम्रो निशा भण्डारी को लागि पनि भन्न चाहन्छु, एकदम मिठो आवाजमा अनि कार्यक्रम कालीओराली लिएर आउनुहुन्छ चार बजे, एकदम खुसी लाग्छ होइन, उहाँको लागि पनि एकदम मिठो सम्झना मिठो माया भन्न चाहन्छु, अनि लगायत हजुरको रेडियो होली युनिटको लागि, अनि सम्झना खड्की दिदी उहाँ चाहिँ आज कहाँ जानुभयो उहाँको लागि पनि मिठो सम्झना छ है भन्न चाहन्छु, र अनि हजुरको रेडियो अल इन्टरटेन्टको लागि नै भन्न चाहन्छु, यही सुन्दैछ भाइ रुपेश न्यौपानेको लागि, बुहारी कृपा न्यौपानेको लागि, अनि त्यसै गरी बहिनीहरू रमिला तामाङको लागि, अनि त्यसै गरी सम्झना प्रधानको लागि सुनाउन चाहन्छु, अनि त्यसै गरी साथी ध्रुव पाण्डेको लागि, अनि निर्मला पुरीको लागि पनि भन्न चाहन्छु, निर्मला मगरको लागि, अनि त्यसै गरी काठमाडौँदेखि यता तिन कन्यासम्मको यात्रामा छ आज चाहिँ बहिनी के भन्छ निर्मला लामाको लागि पनि मिठो सम्झना शुभयात्रा है बहिनी भन्न चाहन्छु, र लगायत जतिले पनि देवमाझी भनेरू चिन्ने नचिनी सबै सबैको लागि अब भज्ने चलचित्रको गीत चाहिँ सुनाउन चाहन्छु भन्दै नमस्ते ल नमस्ते भाई
0: हस्तो नमस्ते भर्खरै देवजी हुनुहुन्थ्यो सिन्धुली झाँगाजुले देखियो उहाँले चाहिँ आज हाम्रो प्रस्तुतजी सम्झनाजी कता जानुभयो भनेर भन्दै हुनुहुन्थ्यो उहाँको उत्तर चाहिँ मैले यति बेला दिँदैछु किनकि उहाँ अलिकति आज कार्य व्यस्तताले गर्दा अनुपस्थित हुनुभएको छ सम्भवतः उहाँ 2 बजेको कार्यक्रममा उपस्थित हुनुहुन्छ यहाँले उहाँको आवाज पनि आजको दिन सुन्न पाउनुहुन्छ भन्न चाहन्छु यति बेला सम्पर्कमा अर्को साथी हुनुहुन्छ स्वागत गर्छु हेलो
2: नमस्ते दिदी
0: नमस्ते हजुर कहाँदेखि को बोल्दै हुनुहुन्छ
2: चैनपुरदेखि मनोज कार्की
0: मनोजी के छ अघि रहेमा के हुँदैछ भन्नुहोस् न
2: है के भएको थाहा छैन है प्रोग्राममा लागिरहेछ
0: बाँकी कार्यक्रममा त फोन लाग्नु पर्यो नि मनोजी यदि तपाईँको फोन लागेन तपाईँहरू कार्यक्रममा अनुपस्थित हुनुभयो भने त जस्तो कि हामी कार्यक्रममा आउने एक्लै बोल्दै मात्रै गीत संगीत राख्ने मात्रै अनि हामी त्यतिकै जानै त भएन नि त तपाईँहरू यसरी आउनु भनेको त हाम्रो लागि त सबैभन्दा ठूला कुरा अनि रमाइलो पनि त हो नि होइन
2: हो त दिदी
0: त्यही भएर खानपिन भइसक्यो
2: भइसक्यो दिदी दिदी हजुरको
0: मेरो पनि भइसकेको छ मलाई त भोक लाग्ने बेला भयो त मनोजी
2: ए भोक लाग्यो भने आउनु न दिदी यहाँ सधैँ छ नि पसल के
0: हो त अब यहाँको पसल उहाँ टाढा छ चैनपुरमा छ म यहाँ रामेसरदेखि उहाँसम्म आउन त बरु म यहीँ खाएर अगाउँथे होला नि त
2: होइन दिदी भाइले बोलाएपछि जहाँ पनि आउनुपर्छ
0: त्यहाँ त्यस्तो भएर भोक भोकै भयो नि आउनु पर्ने हो त
2: उडेर हुन्छ कि उडेर हुन्छ आउनै पर्छ क्या
0: ल उड्ने योजना अथवा यहाँले उड्नको लागि केही हामीलाई पठाइदिनुहुन्छ अथवा गुण्डको लागि केही चिज पठाइदिनुहुन्छ त
2: उड्नको लागि प्याराच्युट दिदी
0: भनेपछि अब उडेर म चैनपुरसम्म आउनु पर्ने भयो खाजा खान
2: हजुर दिदी के गर्ने त
0: ल ठिक छ अब सकेसम्म प्रयास गर्छौ अब यदि आज
2: दिदीहरूको बजेट भने पनि अलिकति जोगाइदिउँ न भन्ने सोध भयो नि त
0: यति धेरै माया गर्ने भाइ त संसारमा सायद कहीँ पनि पाइँदैन होला
2: पाइँदैन दिदी पाइँदैन
0: खोजेर पनि पाइँदैन
2: हो त
0: आज हामीले नखोजी पायौं
2: त्यही त
0: ल ठिक छ कहिलेकाहीँ नखोजेको नसोचेको कुराहरू पनि चाहिँ पूर्ण हुन्छ भनेर भन्नुहुन्थ्यो हाम्रो मम्मी बाबाले आज चाहिँ भएको जस्तो लाग्यो यही नै होला सबैभन्दा ठुलो प्राप्ति होइन त मनोज
2: सब कुरा थाहा पाउने भनेकै बुढापाकादेखि त हो नि दिदी
0: पक्कै पनि पक्कै पनि ल ठिक छ हामीले हाम्रो बुढापाका मम्मी बाबा हजुरबा हजुरआमाको कुरा त पक्कै सुन्नु नै पर्यो मान्नु पनि पर्यो नि
2: सुनेर पत्याउनु नै पर्छ दिदी हुने जस्तै हुन्छ त
0: त्यही भनेर म विशेष गरी मम्मी बाबाको कुराहरू चाहिँ मान्छु के त्यही भएर विश्वास पनि लाग्छ र विश्वास पनि गर्छु
2: हजुर दिदी हजुर गर्नु नि पर्छ बुढापाकाहरूले भनेको कुरा त पुग्छ पनि
0: त्यही भएर हो ल ठिक छ
2: कता पर्छ दिदी कुन जिल्ला पर्यो दिदीको
0: हजुर
2: हजुरको चाहिँ कुन जिल्ला हो नि
0: मेरो पहिला सिन्धुली अहिले चाहिँ रामेछाप है त
2: ए हाम्रै जिल्लाबाट बसिजानु भएको रहेछ त्यही भएर पनि याद आयो क्या
0: पक्कै पनि हामीलाई पनि याद आउँछ नि त भन्नुजी सिन्धुली जिल्लाको मलाई अब यादै नआउने यादलाई नै बिताएर त गएको होइन नि त ल ठिक छ हामी छिमेकी पढ्छौँ है केही छैन अनि नेपाली चलचित्रहरू कतिको हेर्नुहुन्छ हाम्रो मडलजीले
2: सुनेरै बिताइ टाइम पास हुन्छ दिदी हेर्नु भन्नु पनि
0: हेर्नु चाहिँ हुन्न
2: हुँदैन दिदी हेर्ने शक्ति अलिकति उनी हुन्छ दिदी
0: हो र
2: अस्ति नै भनेको थिएँ हजुरलाई मैले
0: भनेपछि ल ठिक छ अब हेरेर भन्दा नि सुनेर बढी चाहिँ
2: मनोरञ्जनमा टाइम पास भनौँ
0: ल ठिक छ ठिक छ ल त्यसो भए हामी कार्यक्रमतर्फ लाग्यौँ एउटा मिठो गीत बज्छु साथीहरूलाई सम्झनुहोस् न
2: फर्स्ट अफ अल म हजुर दिदी हजुरलाई भन्नुपर्छ 102 थप्लो 1 मेगाहरूलाई भन्नुपर्छ दिदी मेरा साथीहरू भन्नुभन्दाखेरि रोशन श्रेष्ठ दुर्गा मगर कविता मगर सविता मगर उर्मिला थापा मगर निशा लामा ध्रुवा पाण्डे र मलाई चिन्ने नचिन्ने सम्पूर्णलाई भन्दै छुट्टिन्छु हस्त दिदी नमस्ते
0: हस् त नमस्ते भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो मनोज कार्कीजी चैनपुरदेखि हुनुहुन्थ्यो सिन्धुलीको चैनपुरदेखि उहाँलाई विशेष धन्यवाद व्यक्त गरे कार्यक्रम सिने सोगातको विषयमा छौ रमाइला मिठा नेपाली चलचित्रका गीतहरू पनि कार्यक्रममा बस्छ तपाईँले मनोरञ्जन लिन सक्नुहुन्छ विशेष गरी अब बज्ने गीत मार्फत चाहिँ आफ्ना आफन्तजन साथी संगीतलाई तपाईँले सम्झन पाउनुहुन्छ यति बेला अर्को साथी सम्पर्कमा फेरि हुनुहुन्छ भन्दै हुनुहुन्छ स्वागत गर्छु हेलो नमस्कार हजुर कहाँदेखि को बोल्दै हुनुहुन्छ तपाईँको आवाज ढ्याडेर आइरहेको छ मैले बुझिन नि
3: हिर्दिङदेखि
0: भन्नुभयो कोही साथी हुनुहुन्थ्यो यदि तपाईँले कार्यक्रममा लागि सहभागिता जनाउनु भएको छ भने ठिकै छ, होइन? उहाँको आवाज हामीले अलिकति अस्पष्ट पनि सुनेका थियौं। अब तपाईँले कार्यक्रममा फोन गर्नुहुन्छ भने चाहिँ अलिकति रेटोक आउने ठाउँतिर गएर तपाईँले बोलिदिनु भयो भने, फोन लगाउनु भयो भने हामीलाई पनि तपाईँको आवाज सुन्नको लागि सहज हुन्छ भन्न चाहन्छु भन्दै, यति बेला चाहिँ कार्यक्रममा मिठो गीततर्फ लागौं पनि भन्दै हुनुहुन्छ हाम्रो निशा हजुरले। हुम्लाको लिङ्गी भन्ने बोलको गीत छ, यति बेला चाहिँ साथी हुनुहुन्छ भन्दै हुनुहुन्छ जस्तो लाग्दैछ। कृषि साथी हुनुहुन्छ, साथीलाई हामी सम्पर्कमा आउनु भएको छ भनेर लिन्छौं भन्दै थिए, छैन भन्दै हुनुहुन्छ। यति बेलाको कार्यक्रममा राम नाम सत्य भन्ने नेपाली चलचित्रको गीत कार्यक्रममा बज्छ। त्यसपछि हामी छोटो व्यवसायिक विश्रामतर्फ जान्छौं, विश्रामपछि फेरि आउँछौं। रेडियो सुन्दै गर्नुहोला।

0: हेर
1: न तोसीमा, हिजो मन्थलीमा रहेको बजाज कम्पनीको आधिकारिक विक्रेता तथा सर्भिस सेन्टर एपेक्स अटो इन्टरप्राइजेसमा गएर बनाएर आएको अहिले साउन्ड पिकअप र माइलेज नयाँ बाइकको जस्तै भयो भन्या।
2: हजुर, तपाईँ हाम्रै सहर मन्थलीमा रहेको बजाज कम्पनीको आधिकारिक विक्रेता तथा सर्भिस सेन्टर एपेक्स अटो इन्टरप्राइजेसमा 10 वर्षदेखि अनुभव प्राप्त मिस्त्रीद्वारा मोटरसाइकल मर्मत गरिन्छ। इन्जिन 2 वर्षको वारेन्टीका साथ मर्मत हुन्छ। पार्ट पुर्जामा 8%, इन्जिन मर्मतमा 10% र सर्भिसिङमा 5% छुटको पनि व्यवस्था छ। सावधान, उस्तै उस्तै देखिने स्पियर पार्ट होइन, पिङ स्टिकर भएका बजाजका पार्ट्स मात्रै जेनुन हुन्। बजाजको आधिकारिक ठाउँहरूमा गएर मात्रै मर्मत तथा स्पियर पार्ट्सहरू खरिद गर्नुहोस्।
0: थप जानकारीको लागि सम्पर्क नम्बर 9860-84-85-30, 048-590-530, एपेक्स अटो इन्टरप्राइजेस ट्राफिक चोक ट्राफिक कार्यालयको ठ्याक्कै अगाडि मन्थली बस पार्कका रामे छाप।
3: Kajaria Tiles, your world class luxury. Kajaria Tiles, your world class luxury.
4: जथाभावी सड़क नखनौ, वन जंगल र वन्यजन्तुको संरक्षण गरौं, वातावरणीय प्रभावको मूल्यांकन गरेर मात्र विकास निर्माणको कार्य गरौं,
5: आउँदो पुस्तालाई समेत ख्याल गरी प्राकृतिक स्रोतको दिगो उपयोग गरौं। पृथ्वी हाम्रो साझा घर हो, आउनुहोस् यसलाई जोगाउन आजदेखि हातेमालो गरौं।
4: वन डढेलो रोकौं, वन जंगल र जैविक विविधताको संरक्षण गरौं।
5: सावधान, वन जंगल नजिक आगो नबालौं। आगो लाग्ने वस्तु र चुरोट बिडीका ठुटा वन जंगल बाटोको छेउ नजिक नफालौं।
4: सलाई, लाइटर, मट्टीतेल, पेट्रोल जस्ता आगोजन्य वस्तु तथा पदार्थ केटाकेटीको पहुँचदेखि टाढी राखौं। सुत्नुभन्दा अगाडि र घरबाट निस्कदा बिजुलीका स्विचहरू बन्द गरौं र बिजुलीका उपकरणहरूको कुशल व्यवस्थापन गरौं।
5: जंगलमा आगो लागेमा तुरन्तै नजिकको प्रहरी कार्यालय, संरक्षण कार्यालय, वन कार्यालयलाई खबर गरी सबै मिली आगो नियन्त्रण गरौं। जंगल हाम्रो जीवन हो, विनाशकारी डढेलोबाट वन जोगाऊ।
4: वन डढेलो लगाउने वा लगाउन सहयोग गर्नु दण्डनीय अपराध हो।
1: वनमा आगो लगाउनेलाई वन एन 2076 तथा 50 को 4 बमोजिम लिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँ जरिवाना वा दुवै सजाय हुने हुँदा यस्तो कार्य नगरौं नगराउ। वातावरण संरक्षण गर्ने प्रत्येक नागरिकको दायित्व भएकाले असल र जिम्मेवार नागरिक बनौ।
6: जिल्ला विपद व्यवस्थापन समिति रामेछाप, सामुदायिक वन महासंघ रामेछाप र डिभिजन वन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
7: ए बुहारी, साह्रै मासु खान मन लागेको छ। भोलिका लागि तरकारी पनि सकिएको छ। फेरि तिम्री आमाले फलफुल खान मन लाग्यो भनेकी छे। जाऊ त लिएर आऊ।
8: ल्याउनु त ल्याउने बुबा, तर यो रामेछाप बजारमा मासु, तरकारी र फलफुल सबै एकै ठाउँमा पाइने पसल पनि त हुनु पर्यो नि।
7: ए पिरले कि बुहारी, रामेछाप मिट सब एन्ड कोल्ड स्टोर छँदैछ नि, तुरन्तै त्यहाँ गएर लिएर आइहाल त।
2: हजुर, रामेछाप मिटसप एण्ड कोल स्टोरमा कुखुरा, खसी र रागोको मासु पाइनुका साथै फलफूल तथा तरकारी पनि सुपथ मूल्यमा पाइन्छ। जिउँदो कुखुरा चाहिएमा पनि हामीलाई सम्झनुहोस्, यहाँ होम डेलिभरीको पनि व्यवस्था छ।
0: आधुनिक मिसिनबाट कुखुरा तयार गरिनुका साथै किमा पनि पाइन्छ।
6: प्रोप्राइटर राम बहादुर शाही, सम्पर्क नम्बर 9848-76-48-03, रामेछाप मिटसप एण्ड कोल स्टोर, रामेछाप अस्पताल जाने रोड, रामेछाप बजार, रामेछाप।
9: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
10: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
0: रामेछापवासीहरूको लागि खुसीको खबर, अब तपाईँको इलेक्ट्रिक गाडीको चिन्ता सकियो।
2: रामेछाप बजारमै खुलेको छ नयाँ अत्याधुनिक गाडी चार्जिङ सेन्टर।
0: अब लामो यात्रा होस् या दैनिक गुडाई, तपाईँको गाडी सधैँ तयार।
2: छिटो र सुरक्षित चार्जिङ, अत्याधुनिक प्रविधि, सहज पहुँच रामेछाप बजारमै। यही वैशाख 1 गते नयाँ वर्षदेखि रामेछाप बजारमा सञ्चालनमा आउँदैछ रामेछाप चार्जिङ सेन्टर। समय बचत गर्नुहोस्, ऊर्जा बनाउनुहोस् र वातावरण मैत्री यात्रा रोज्नुहोस्।
0: प्रोप्राइटर कुमार तामाङ, सम्पर्क नम्बर 9863-29-25-35, रामेछाप चार्जिङ सेन्टर, वडा नम्बर 8 को वडा कार्यालय अगाडि, रामेछाप बजार, रामेछाप।
2: आजै आउनुहोस् रामेछाप चार्जिङ सेन्टरमा, चार्ज गरौं अघि बढौं।
11: होइन हजुर बुबा, झोला बोकेर हिँड्नु भयो त, सहर जान लाग्नु भयो कि के हो? अनुहार पनि बिरामी बिरामी जस्तो पो देख्छु त।
7: के गर्नु नानी, बुढेसकाल लागु, यता पनि दुखन्छ उता पनि दुखन्छ, दाँत दुखेर रातभरि सुत्न पनि सकेको छुइन। अब यो सबै रोगको उपचार यही हुँदैन, अनि सहर नगएर के गर्नु?
11: ल हजुरबा, किन जानु सहर? हाम्रै जिल्ला अस्पताल रामेछापमा गए भइगयो नि, तपाईँको सबै रोगको उपचार त यही भइहाल्छ नि।
7: आ नानी, यो कुरो मात्रै हो, एउटाको उपचार गर्यो अर्कोको उपचार हुँदैन, यहाँ भने जस्तो सबै औषधि पनि पाइँदैन।
11: ल हजुरबा, हाम्रै जिल्ला अस्पताल रामेछापमा डिजिटल प्रविधिबाट एक्सरे सेवा, थाइराइड फंक्सन टेस्ट, भिटामिन डी, भिटामिन बी, रगत जम्ने तत्व सम्बन्धी पीटी आईएनआर जाँच, रगतमा तीन महिनादेखिको सुगरको अवस्था हेर्ने एचबीए1सी जाँच गर्नुका साथै दाँत भर्ने तथा जराको उपचार गर्ने, सामान्य शल्य चिकित्सा विधिबाट दाँत निकाल्ने, कृत्रिम दाँत राख्ने तथा दाँतमा खोल राख्ने, मुख तथा दाँत सम्बन्धी सामान्य शल्य चिकित्सा सेवा, दाँत सम्बन्धी एक्सरे सेवाहरू छ नि। अनि रहेको कुरा औषधिको, निशुल्क तथा किन्न परेमा पनि बजार मूल्य भन्दा 10% सहुलियत मूल्यमा औषधि लिन फार्मेसीको पनि व्यवस्था छ। अनि निशुल्क स्वास्थ्य सेवा निर्देशिकाले तोके अनुसार तपाईँहरू जस्तो ज्येष्ठ नागरिक, अति विपन्न, गरीब, अपाङ्ग र महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई निशुल्क सेवा पाइन्छ नि। साथमा स्वास्थ्य बीमा गरेका बिरामीहरूलाई राष्ट्रिय स्वास्थ्य बीमा बोर्डले तोकिएको सेवाहरू पनि उपलब्ध हुन्छ नि। अझ अहिले त आँखाको जाँच तथा उपचार र सुकेरी हुन नसकेको अवस्थाको र अन्य सामान्य अपरेशन सेवाहरू पनि सञ्चालित छन्।
7: ए सजिलो हुने भयो, अब त्यसै गर्नु पर्ला नानी।
12: सुरक्षित मातृत्व सेवा अन्तर्गत गर्भजाँच तथा गर्भवतीहरूको लागि भिडियो एक्सरे सेवा, परिवार नियोजनका छोटो अवधि काम गर्ने कन्डम, पिल्स र डिपो तथा लामो समय काम गर्ने आईयूसीडी र इम्प्लान्ट अस्थायी साधनहरूको सेवाका साथै यहाँ तालिम प्राप्त दक्ष चिकित्सक तथा स्वास्थ्य कर्मीहरूबाट 12 हप्तासम्मको निशुल्क गर्भपतन सेवा पनि उपलब्ध छ।
11: महँगो मूल्य तिरेको सेवा मात्रै राम्रो र निशुल्क पाइने सेवा नराम्रो भन्ने भ्रम आजैबाट हटाऊ।
13: कोरोनाबाट बच्नको लागि स्वास्थ्य सुरक्षाको मापदण्ड, सामाजिक दूरी, मास्क र सेनिटाइजर अनिवार्य पालना गर्नुहोस्। आफू बाँचौ र अरूलाई पनि बचाऊ।
1: थप जानकारीको लागि जिल्ला अस्पताल रामेछापको वेबसाइट ramechaphospital.bagmati.gov.np, फोन नम्बर 0484001114 तथा पैसा नलाग्ने टोल फ्री नम्बर 1660484514 सम्पर्क गर्नुहोस्।
13: जिल्ला अस्पताल रामेछाप।
14: हजुरको रेडियो 102.1।

हामीले कार्यक्रममा एकदमै मिचानी रमाइलो गीत राख्यौं। गीतपछि हामी सुरु दिवसको विश्रामतर्फ पनि गएका थियौं। विश्रामपछि फेरि आइसकेका छौं। कार्यक्रम श्रेष्ठ उगाको बसाईमा छौं। रमाइला नेपाली चलचित्रका गीतहरू कार्यक्रममा बजिरहेका छन्। तपाईँले पनि भरपूर मनोरञ्जन लिइराख्नु भएको छ होला भन्ने आशा लागेको छ। अब लगभग समय पनि धेरै छैन, 12:50 गइसकेको छ। यति बेला सम्पर्कमा कोही साथी हुनुहुन्छ उहाँलाई स्वागत गर्छु। हेलो हेलो हेलो, कोही साथी हुनुहुन्थ्यो उहाँसँग हामीले कुरा गर्न सकिनौ। जो साथी हुनुहुन्छ उहाँलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। तपाईँले फेरि पनि फोन लाग्छ भने सहभागिता जनाउन सक्नुहुन्छ। आजको गोसाई मात्रै तपाईँले आफ्नो साथीहरूलाई सम्झन पाउनुहुन्छ। कार्यक्रममा चाहिँ मिठा गीत संगीतहरू बजिरहेका छन्। एक बेला हामीलाई फेसबुक लाइभबाट कमेन्टहरू पनि प्राप्त भइरहेको छ। म तपाईँका कमेन्टहरूलाई पनि वाचन गर्नेछु। सौरभ केसीजी हुनुहुन्छ, हेलो गुड आफ्टरनुन, म बागचौर नगरपालिका 8 को मान्छे, हालसी भारतको गुजरातदेखि कार्यक्रम सुनिरहेको छु। अब बच्चन गीत सबैको लागि भन्दै हुनुहुन्छ सुमित यात्रा सुनवार किरातजीले पनि गुड आफ्टरनुन है। रामेसाब देउराली घर भई हाल चाहिँ काठमाडौँबाट सिम्पल सुमित सुनवार अर्थात सुमित यात्रा सुनवार किरातजी हुनुहुन्छ। कार्यक्रम सुन्दैछु है, म पनि धेरै मनपर्छ। अब बच्चन गीत हजुरको लागि मेरो घर परिवार लगायत मलाई सुमित यात्रा सुनवार भनेर चिन्ने सबै सबैको लागि अब बज्ने मिठो गीत समर्पण गर्न चाहन्छु भन्दै हुनुहुन्छ। त्यसै गरी विनोद बरुवालजीले पनि हेलो हजुर नमस्ते, म पनि कार्यक्रम सुन्दैछु सालुबाट। अब बज्ने गीत सबैको लागि भन्दै हुनुहुन्छ। रामजी घिमिरेजीले पनि नमस्कार, बेसीदेखि महाकालीसम्मका मित्रमा भन्दै हुनुहुन्छ। उहाँको लागि पनि विशेष धन्यवाद व्यक्त गरे। कर्णप्रिय केसीजीले पनि लौ भई म पनि आए कार्यक्रमको साथमा भारतको हिमाचलबाट। कर्णप्रिय केसी संगीत भन्दै हुनुहुन्छ, के छ हजुरको खबर भन्दै हुनुहुन्छ। आरबी हुनुहुन्छ होला नि, घर मेरो बाग तुलसीपुर भन्दै हुनुहुन्छ। उहाँको लागि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। त्यसै गरी बाबुराम मगरजीले पनि दिदी नमस्ते, म बाबुराम मगर हो, ओखलढुङ्गा पोखरी घर भई हाल सिर्वियातबाट कार्यक्रम सुनिरहेको छु। अब बस्ने गीत मेरो घर परिवार लगायत साथीहरू सबैलाई सम्झिरहेको छु, विशेष गरी रञ्जित कालेको लागि धेरै माया भन्दै हुनुहुन्छ। कार्की दिपेन्द्रजीले पनि कार्यक्रम सुन्दैछु ल भन्दै हुनुहुन्छ। रूपसना योगीजीले पनि नमस्ते है, कार्यक्रम सुन्दैछु सिन्धुलीको धुरा बजारबाट भन्दै हुनुहुन्छ। उहाँको लागि पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। त्यस्तै यति बेला अर्को साथीको कमेन्ट हामीलाई प्राप्त भएको छ। हुनुहुन्छ देवेन किशोर अन्जानजी, उहाँ लेख्नुहुन्छ कला गला अनि संस्कार संस्कृति र रीतिरिवाजलाई सधैँ नै जोगाई राखौं, बाहिरको परिवेशमा रमाउँदै आफ्नो पहिचानलाई मेटाउन नखोजौं, आफ्नो मिटाएर अरूको अंगाल्न नखोजौं, आफ्नोलाई साथमा उच्च राख्दै अरूकोलाई पनि सम्मान गर्दै अगाडि बढ़ौं। सम्पूर्ण गीत संगीत र लोक पारखी मनहरूलाई सदैव सम्मान जस्तै जय गीत जय संगीत। देवेन किशोर अञ्चान प्रवासी भनेर लेख्नु भएको छ, उहाँको लागि पनि विशेष धन्यवाद व्यक्त गरे। त्यसै गरी अमिनाजी पनि लेख्नुहुन्छ, हेलो गुड आफ्टरनुन है, म अमिना सुनवार कार्यक्रम सुन्दैछु दोलखाबाट। अब बच्ने गीत मार्फत सम्झन पर्दा उहाँले लेख्नु भएको छ, विशेष गरी मनिषा मगरको लागि, प्यारी मान्छे सुशीला विश्वकर्मा, प्यारो दाई राजकले मगर, विवशकुल पृथकको लागि, तिलक विष्ट, मायल सावित्रा छेत्री, त्यसै गरी अलिसा लिम्बो, निरुता योजन, संगीता लामा, कमला बमजन, कविता घतानी, हरबल रोशनी, सरस्वती पोखरेल, कुमार प्रजा, कायल बिरमान सुनवार, भिलन नेपाली, नवराज श्रेष्ठ, किरात योजना, युनिसा तामाङ, धनु गजमेर लगायत सबै सबैलाई ल भन्दै हुनुहुन्छ। उहाँको लागि पनि धेरै धेरै धन्यवाद व्यक्त गरे। लगभग अब कार्यक्रमको समय पनि सकिन लागिसकेको छ। यति बेला हुनुहुन्छ अभागी सिर्जनाजी, उहाँ पनि लेख्नुहुन्छ, हेलो दर्शन नमस्ते है, म सिर्जना विश्वकर्मा घरसी धनकुटा हालसी कुविदबाट, सयपत्री मीडिया ग्रुप प्रभासको साथी, त्यसै गरी सम्झनु पर्दा साथीहरूमा कमला उनेम लिम्बु, अमृत गुरूङबाङ, त्यसै गरी सन्देश गुरूङ, निर्दोष चिमको लागि, डम्बर लामिछाने गुरूङ, निशाना योङहाङको लागि, शुक्रराज रोसाली निर्दोष, त्यसै गरी लेख्नुहुन्छ उहाँले शैलेन देवानको लागि, सम्झना विश्वकर्माको लागि, शुक्र एम्फो ढकाल धर्मराज
बाबु लाहुरीको लागि, राई कान्छको लागि, कुमार प्रजा टेक बहादुर पुमा शुक्रराज रसाइली निर्दोष सरूको लागि भन्दै अब बस्ने मिठो गीत समर्पण गर्न चाहन्छु भन्दै हुनुहुन्छ। हाम्रो सिर्जनाजीलाई पनि विशेष धन्यवाद व्यक्त गरे। त्यसै गरी जनक रजाली मगरले पनि नमस्ते है, सबैलाई सम्झिरहेको छु, कसैलाई पनि बिर्सेको छैन भन्दै हुनुहुन्छ। उहाँको लागि पनि विशेष धन्यवाद व्यक्त गर्दै लगभग तिनजेलसम्म तपाईँका प्राप्त भएका कमेन्टहरूलाई पनि मैले भाषण गरेर सघाइसकेको छु। अब चाहिँ कार्यक्रमबाट पनि हामीले विदा माग्ने बेला भइसकेको छ। आजको कार्यक्रम सुन्ने सौगातमा सहभागी हुने साथी देव माझे मनोज कार्कीजी हुनुहुन्थ्यो सिन्धुलीको चैनपुरदेखि, उहाँहरू दुवैजनालाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु कार्यक्रममा आएर सहभागिता भइदिनु भएकोमा भन्दै। अब विशेष गरी पछिल्लो समय हेर्ने भन्दा पनि सुन्नेतिर मनोरञ्जनमा धेरै साथीहरू रमाइराख्नु भएको हो कि जस्तो पनि लाग्छ होइन। अब विभिन्न खालका सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले चाहिँ अब हेर्ने भन्दा बढी सुन्ने रम्ने रमाउनेतिर चाहिँ बढी ध्यान केन्द्रित भएको हो कि भन्ने पनि लाग्छ। ठिकै छ, आफ्नो समय अनुकूलता आफ्नो समय परिस्थिति र पाबन्दीलाई हेर्दै चाहिँ तपाईँले आफ्नो कार्यलाई पनि ध्यान दिँदै मनोरञ्जनलाई पनि हामीले पहिलो प्राथमिकतामा राख्नुपर्ने हुन्छ। बगे पनि हामीले हाम्रो मनोरञ्जनलाई चाहिँ प्राथमिकतामा नराखिकन हामी एक अरू काम गर्ने र अन्य धेरै विभिन्न कुराहरू सोचिरह्यौँ भने चाहिँ हाम्रो मानसिक स्वास्थ्यहरूमा पनि अलिकति केही समस्याहरू हुनसक्छ। त्यही भएर बगे मानसिक समस्यालाई केही चिन्तन मननहरूलाई चाहिँ केही कम गर्न, हाम्रो समस्या दुःख पीड़ालाई भुल्न भुलाउनको लागि पक्कै हामीले मनोरञ्जनलाई पनि पहिलो प्राथमिकतामा राख्नुपर्छ भन्दै अब चाहिँ कार्यक्रमको समय सकिसकेको छ। तपाईँले तिनजेलसम्म देश तथा विदेशमा रहेर विभिन्न ठाउँमा रहेर विभिन्न माध्यमबाट हामीलाई सुन्नुभयो, साथ दिनुभयो, फोन गर्ने, फोन प्रयास गर्ने, फेसबुक लाइभबाट कार्यक्रम सुन्ने, कमेन्ट पठाउने, कार्यक्रम शेयर गर्ने सबै सबैलाई धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु। साथै कार्यक्रम सुन्ने सौगात अवधिभर बसेका लेचा नेपाली चलचित्रका गीत संगीतका सर्जक अनि स्रष्टाप्रति पनि हार्दिक आभार प्रकट गर्न चाहन्छु भन्दै यतिन्जेलसम्म प्रविधि संयोजनमा रहेर मलाई साथ दिनुभयो ऋषा भण्डारी, उहाँको लागि पनि विशेष धन्यवाद व्यक्त गर्दै गर्दै कार्यक्रमको अन्तमा तपाईँको माझमा एकदमै मिठो अनि रमाइलो एउटा नेपाली चलचित्रको गीत छोड्दै आजको लागि कार्यक्रम सुन्ने सौगातबाट म ललिता हाइवे बिदा हुन्छु। नमस्ते।

0: अहिले दिउँसोको एक बजे
1: हजुरको रेडियो 102.1 मेगाहर्ज
2: छोटो समयमा धेरै संस्थामा डाक्टर इन्जिनियर तथा सीए बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 को लागि विज्ञान व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो। पेन्टागन कलेज तीन कुने काठमाडौँ।

0: 6.9 इंच को शानदार डिस्प्ले, AI पावर्ड कैमरा, 2 वर्ष को वारंटी सहित Redmi A7 में 5200 mAh तथा Redmi A7 Pro में 6000 mAh पावरफुल बैटरी को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार।
1: सगरमाथा कम्प्युटर सेन्टर मन्थली 1 रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ।
2: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
1: हाम्रा विशेषताहरू
2: 40% मात्रै डाउन पेमेन्ट,
1: सजिलो मासिक किस्ता सुविधा,
2: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
1: विद्यार्थी, अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त
2: आवश्यक कागजातहरू,
1: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्रको
3: आवाज हजुरकै साथ यो हो।
1: सगरमाथा कम्प्युटर सेन्टर मन्थली 1 रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ।
2: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
1: हाम्रा विशेषताहरू
2: 40% मात्रै डाउन पेमेन्ट,
1: सजिलो मासिक किस्ता सुविधा,
2: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
1: विद्यार्थी, अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त
2: आवश्यक कागजातहरू,
1: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
2: ठेगाना सगरमाथा कम्प्युटर मन्थली 1 रामेछाप।
1: थप जानकारीका लागि सम्पर्क नम्बर 9854043255, 0485401106, इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।
4: वाउ, हैन, हिजो घरमा जाँदा त्यस्तै चमक, आज अफिसमा आयो त्यस्तै चमक छ। यति धेरै घर अफिसको लागि चाहिने डेकोरेसनको सामान चाहिँ कहिले ल्यायो नि? अनि कहाँबाट ल्यायो?
5: कहाँबाट हुनु नि? हाम्रै मन्थली 1 कटरबुट नजिकै रहेको वीरगंज फर्निसिङ एन्ड सप्लाइजबाट ल्याएको नि। त्यहाँ त घर अफिसको लागि चाहिने डेकोरेसनको सम्पूर्ण सामग्रीहरू, काठ, स्टिलका फर्निचर, प्लास्टिकका भाँडाहरू एकै ठाउँमा पाइन्छ नि। भयो धेरै नभनौ, भनी साध्य छैन। त्यही जाऊ, आफूलाई आवश्यक पर्ने सामान छानी छानी ल्याऊ।
4: प्रोप्राइटर सञ्जीत मल्ल ठकुरी, सम्पर्क नम्बर 9845853765, वीरगंज फर्निसिङ एन्ड सप्लायर्स, मन्थली नगरपालिका 1 कटरबोट रानेछा।

0: यसपालि आफ्नो लागि अफिस ड्रेस, छोराको लागि स्कुल ड्रेस, तिम्रो लागि कुर्ता सुरुवाल, अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने। यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला?
1: ल हजुर, किन चिन्ता गर्नु भएको? स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल, कोट प्यान्ट, स्कुल कलेजका ड्रेस, अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि। त्यहाँ त एक जोर कोट प्यान्ट सिलाउँदा सर्ट, टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि।
0: हो र, कहाँ? अनि सम्पर्क नम्बर?
1: प्रोप्राइटर कृष्ण बहादुर नेपाली, सम्पर्क नम्बर चाहिँ 97-65-72-69-36, 98-17-48-75-46। सिद्धगढी टेलरिङ सेन्टर, गोलन्जर 5, खनिया खर्क, 3 कन्या जाने बाटो, सिन्धुली।

0: के तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीडित हुनुहुन्छ?
1: के तपाईँलाई दिसा बस्दा रगत आउने वा दिसा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
0: यदि तपाईँ यस्ता समस्याबाट पीडित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
1: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छाड सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
0: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल, पुरानो भवन मन्थली, रामेछाप।
1: सम्पर्क नम्बर 0845410043, 9863023422।
2: के तपाईँ दाँत, आँखा, एक्सरे, भिडियो एक्सरे, फिजियोथेरापी सम्बन्धी सम्पूर्ण सेवाहरू एउटै छानामुनि चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने विगत लामो समयदेखि सञ्चालनमा रहेको मन्थली पोलिक्लिनिक एन्ड डायग्नोसिस सेन्टरमा आउनुहोस्।
1: हाम्रा सेवाहरू बिरामी जाँच, 24 घण्टा आकस्मिक सेवा, भिडियो एक्सरे र ईसीजी, रगत दिसा पिसाब जाँच, परिवार नियोजन परामर्श तथा उपचार, घाउ चिरफार तथा ड्रेसिङ, साथै यहाँ सबै प्रकारका स्वदेशी तथा विदेशी औषधिहरू सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
2: प्रोप्राइटर मोहन कुमार स्पष्ट। सम्पर्क नम्बर 9854043305, 0485403305। मन्थली पोलिक्लिनिक एन्ड डायग्नोसिस सेन्टर, मन्थली नगरपालिका 2, देवकोटा चोक, लक्ष्मी सनराइज ब्याङ्क भएको घर, मन्थली, रामेछाप।

0: सानो माया भन्ने बोलको गीत हामीले राख्यौं कार्यक्रममा। यस्तै मिठा रमाइला आधुनिक गीतहरू बस्छ कार्यक्रममा, तपाईँले सहभागिता जनाउनुहोस्। विशेष गरी तपाईँको रोजाइका मिठा गीत बस्छ आज। यति बेला सम्पर्कमा साथी हुनुहुन्छ, को हुनुहुन्छ? स्वागत गर्छु। हेलो हेलो हेलो, कोही साथी हुनुहुन्थ्यो, उहाँसँग हामीले कुरा गर्न सकेन। हजुर साथी हुनुहुन्छ, उहाँलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। तपाईँले पनि सहभागिता जनाउनु होला। तपाईँको रोजाइका मिठा आधुनिक गीत बस्छ। यदि अर्को साथी सम्पर्कमा स्वागत गर्छु। हेलो नमस्कार हजुर, हजुरको आवाज सुन्दा गाह्रो पर्यो, कहाँदेखि को बोल्दै हुनुहुन्छ? ठिक छ त, अब तपाईँ खारदेवीको मान्छे, तपाईँ ती जन्मिनु भयो, ती हुर्किनु भयो, ती बढ्नु भयो, के छ र अब तपाईँले अब सधैँको लागि त्यो ठाउँ त्यो बस्ती छोडेर त जानु भएको होइन, फेरि पनि आइहाल्नुहुन्छ, त्यही भएर खारदेवी बाचा भन्दा खासै केही फरक त पर्ला जस्तो लाग्दैन।
1: त्यो त हो कि, तै पनि आफू बसेको ठाउँ त भन्नु पर्ने कस्तो, त्यही आउँछ कि दिदी, बानी नै भइसक्यो,
0: बानी भइसकेको छ, बानी लागेको छ। अहिले चाहिँ अस्थायी रूपमा कहाँ बस्दै हुनुहुन्छ त नि?
1: अस्थायी रूपमा घरमा,
0: घरमा हुनुहुन्छ। घर त घर, घर कहाँ भन्दा खाना गरा ठाउँ भने जस्तो कुरा नगर्नु रमिला। ठ्याक्कै तपाईँ कुन ठाउँमा चाहिँ हुनुहुन्छ भनेर मैले सोध्न खोजेको हो क्या हाम्रो रमिलाजीलाई चाहिँ। शङ्खुवा सभा एकदमै टाढा हामीलाई छोडेर जानुभयो। ल पुग्नु भएछ राम्रोसँग, आरामले हामीसँग बोल्न पनि पाइयो, खुसी लाग्यो। अब आफ्नो ठाउँ हामीलाई छोडेर गए तापनि हामीलाई नबिर्सनुहोस्, यो माया साथ दिइराख्नुहोस्, आइराख्नुहोस् है रमिलाजी। ल पक्कै सम्झिनु पर्छ, आफ्नो ठाउँ आफ्नो बस्ती आफन्तहरूको याद पक्कै आउनु नै पर्छ। यदि याद आएन भने त हामी सटक्कै माया मारेर कोही कसैको वास्तै नगरेर गए जस्तो हुन्छ। तपाईँले अब खारादेवी भनिरहँदाखेरि ए हामीलाई अनि हाम्रो ठाउँलाई चाहिँ बिर्सेको रहेन रहेछ।

0: चाहन्छु, त्यही भएर त मेरो शरीर एकदमै ज्याङ्गो छ नि त रमिलाजी। म एकदम धेरै ज्याङ्गो छु, त्यही भएर जसले त्यही भन्छ, त्यही भएर देरी खान्छु तर ढिलो खान्छु कि। ल ठिक छ, अनि सङ्खुवासुरातिरको बसाई कस्तो हुँदैछ भाइ? हिजो अब 24 घन्टा आउनलाई आज भर्खरै पुगे, रमाइलै छ बस्ती गाउँघरतिर? ल ठिक हुनुपर्छ, भोलि पर्सि अब अलिक केही समयपछि चाहिँ त्यतातिरको खबरहरू के छ के हुन्छ हामीलाई सुनाउनु होला। यति बेला चाहिँ आज कुन चाहिँ गीत सुन्नुहुन्छ?
1: मलाई के अरे अन्जु पन्तको हाँस्नलाई ओठ खोले आँखाभरि आँसु भयो भने राखिदिनु न दिदी।
0: ल हाँस्नलाई ओठ खोले भन्ने गीत राख्छौँ हामी आफ्नो साथीहरूलाई सम्झनुहोस्।
1: पहिला प्रथम दिदी तपाईँको लागि अनि प्राविधिक दिदी हारा देवीमा हुने साथीहरू सम्पूर्ण मम्मी बुबा दाईहरू बहिनीहरू सम्पूर्णलाई भन्ने सुनिन्छ ल। नमस्ते।
0: हवस् त नमस्ते। भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो रमिला तामाङजी सङ्खुवासभादेखि, उहाँलाई विशेष धन्यवाद व्यक्त गर्छु। त्यसै गरी हामी यसै गीतमा समर्थन जनाउन अर्को पनि साथीलाई लिन्छौ, त्यसपछि मात्रै उहाँले बुझ्नु भएको गीत कार्यक्रममा

0: किराना पसल भन्नुपर्छ दिदी, फाटफुटे भन्नुपर्छ,
1: फाटफुटे किराना पसल,
0: हजुर
1: फाटफुटे भन्नुभयो, मैले त्यही भने है फेरि भन्नु चाहिँ
0: केही छैन दिदी, बाटोमा फाटफुटे नै भन्नुपर्छ दिदी।
1: ल ठिक छ, जे भए पनि अब काम गरेर खाने मान्छेलाई सानो ठुलो व्यापार बिजनेस केहीले पनि छुक्दैन, गरेर खानु मात्र हिम्मत आँट चाहिन्छ होइन। ल त्यही भएर हिम्मतका साथ काम गर्नुहोस्। तपाईँ अहिले व्यापार बिजनेस गर्दै हुनुहुन्छ, फाटफुटी भन्दै हुनुहुन्छ, तपाईँको व्यापार बिजनेस भोलि ठुलो हुन्छ, हामीलाई पनि सम्झनुहोस्, हामीलाई चाहिँ नबिर्सनुहोस् है
0: दिदी। तपाईँलाई
1: ल सकेसम्म अब मिलाएर आउने कोसिस गर्छौँ। अब आजको दिनमा त हामी आउन पाएनौँ, हरेक कार्यक्रममा बोल्न पाइरहेका छौँ, आवाज सुन्न पाइरहेका छौँ, यही नै मेरो लागि ठुलो कुरा छ। मेरो सिन्धुलीको प्यारो भाइ भन्दै बोल्दैछु म पनि है। ल ठिक छ, अब रमाइलो मिठो कुराकानी सधैँ तपाईँसँग हामी बोलिरहेका छौँ, भोलिका दिनमा नि कुरा गर्छौँ। हाम्रो रमिलाजीले हाँस्नलाई ओठ खोल्यो भने बोलको गीत रोजाइमा पाउनु भएको छ, यहाँले आफ्नो साथीहरूलाई सम्झन सक्नुहुन्छ।
0: खासतमा हजुर दिदी हजुरलाई भन्नुपर्छ, रामेछाप 102 परिवार सबैजनालाई भन्नुपर्छ दिदी मेरो तर्फबाट। र मेरो साथीहरू भन्नुपर्दा रोशन श्रेष्ठ, दुर्गा मगर, कविता मगर, निशा लामा, उर्मिला थापा मगर, देव माझी, र ध्रुव पाण्डे, र मलाई चिन्ने नचिन्ने सम्पूर्णलाई भन्दै छुटिन्छ दिदी। नमस्ते।
1: हस्तो नमस्ते, भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो चैनपुरदेखि मनोज कार्कीजी, उहाँले पनि आफ्नो साथीहरूलाई सम्झेर कार्यक्रमबाट छुटिसक्नु भएको छ। यति बेला हाम्रो रमिलाजीले रोजाइमा पार्नु भएको हाँस्नलाई उठ खोले अंशु पन्तको आवाजमा रहेको गीत राख्छौ, त्यसपछि हामी अर्को साथीको रोजाइको मिठो गीत लिएर फेरि आउनेछौं।

0: कार्यक्रममा का हामीले राख्ने पनि दिनेछौँ अनि भन्छु नि गीत हाँस्नलाई उसकोले भन्ने अंशु पन्तको आवाज अनि साथीहरूको आवाज रहेको थियो। यो गीत तपाईँको माझमा बजिसकेको छ। हाम्रो रमिलाजीले रोजाइमा पार्नु भएको थियो, यति बेला अर्को साथी आफ्नो रोजाइको मिठो गीत सुन्न फेरि आइसक्नु भएको छ। स्वागत गर्छु। हेलो, नमस्ते। नमस्कार हजुर, देवजी बोल्दै हुनुहुन्छ?
1: हजुर हजुर।
0: के छ देवजीको खबर, सुनाउनुहोस् न।
1: मेरो खबर एकदम ठिक छ, राम्रो रमाइलो छ भन्नुपर्छ। अनि म अहिले चाहिँ नुहाई धुवाई गरेर अनि एकदम गर्मी भइरहेको थियो अनि अहिले कार्यक्रम सुनिरहेको छु भन्नुपर्छ है त।
0: ल, अब नुहाई धुवाई गरेर चिरे च्याक्ट भएर हामीलाई सुन्दै हुनुहुन्छ देवजीले।
1: हजुर हजुर।
0: यदि हामी भिडियो कलमा थियौँ भने त हाम्रो देवजीलाई पनि देख्न पाइने रहेछ। आज नुहाएर झन् राम्रो झन् ह्यान्डसम ह्यान्डसम भएर है।
1: हजुर हजुर। अब हजुर, अब म अर्को मोबाइल लिन्छु अनि ठुलो मोबाइल लिएपछि हजुरसँग अनि भिडियो कलमा पनि हुनुपर्छ नि त भन्नुहोस् है त।
0: ल ठिक छ, हामी जोडिन्छौँ। अब देवजीले पहिला फोन किन्नुहोस्, त्यसपछि है।
1: हजुर हजुर।
0: ल, खाजा खानु त भएको छैन त्यसो भए?
1: छैन नि, अब कार्यक्रम सकेपछि एकैचोटि अब सँगसँगै खाजा हुन्छ। अब दिदीहरूलाई अब यता आउनुहोस् भन्दा अब यता आउनु अब पाउनुहुन्न, अब कुनै समय सँगै बसेर खाउँला। अब अहिले चाहिँ खाने बेलामा यसो सम्झना गर्छु नि म है त।
0: ल हुन्छ, हामी त्यहाँ गएर खाएको भन्दा बढी हुन्छ। हाम्रो दिदीले हामीलाई सम्झनु भयो भने मात्रै पनि त्यही नै हाम्रो लागि सबैभन्दा ठुलो माने ठुलो अनि महत्वपूर्ण कुरा हुन्छ। किनकि खाने बेलामा सबैसँगै साथीहरू हुनुपर्छ भन्ने होइन कि, खाने बेलामा नाम लिएर सम्झनु पनि ठुलो कुरा हो है। ल ठिक छ, यो रमाइलो मिठो कुराकानी हामी देवजीसँग आज बिहानैदेखि गरिरहेका छौँ। यो मिठो आवाज सुन्न पाइरहेका छौँ, हामीले पनि खुसी लाग्छ। सबै साथीहरूले हामीलाई माया गरिदिइराख्नु भएको छ, आउनुहुन्छ। भोलिका बसाइमा हामी दिदीसँग कुराकानी त गर्ने नै छौँ। आज चाहिँ कुन चाहिँ गीत सुन्नुहुन्छ?
1: आज अन्जु पन्तको आवाजमा रहेको तिमीलाई भुल्न माया मर्न संसार त्यागी जानै पर्छ, या त तिमीले दिएको बिच आँखा तिमीले खानै पर्छ भन्ने गीत चाहिँ बजाइदिनुहोस् है त।
0: ल, तिमीलाई भुल्न माया मर्न भन्ने बोलको गीत हामी राख्छौँ कार्यक्रममा। यहाँले आफ्नो साथीहरूलाई सम्झनुहोस्।
1: विशेष गरी यति मिठो भोइसमा कार्यक्रम सञ्चालन गर्नुभएको छ आज दिदी हजुरकै लागि भन्न चाहन्छु। अनि प्राविधिकमा रहनुहुने दिदी हुनुहुन्छ निशा भण्डारीको लागि पनि, अनि त्यसै गरी सम्झना खड्गी दिदीको लागि, अनि हजुरको रेडियो होल युनिटको लागि, अघि भर्खरै कल गर्ने बहिनी रमिला तामाङको लागि, अनि त्यसै गरी निर्मला लामा बहिनी चाहिँ भर्खर घर पुगिसकेको होला, तिन कन्या आज काठमाडौँदेखि चाहिँ तिन कन्यासम्मको यात्रामा थियो, बहिनी पुगिसकेको छ अहिले ठिकै, उसको लागि पनि एकदम मिठो सम्झना भन्न चाहन्छु। अनि साथी ध्रुव पाण्डे, अनि त्यसै गरी साथी निर्मला पुरी पौडेलको लागि पनि, अनि बहिनी सम्झना प्रधान लगायत देव माझी भनेर चिन्ने नचिन्नेसम्म सबै सबै साथीहरूको लागि, अनि त्यसै गरी रिता सुनवारको लागि पनि भन्दैछु। दिन्छु, नमस्ते बाबाई।
0: हुन्छ, नमस्ते। भोखरी सम्पर्कमा हुनुहुन्थ्यो देव माझीजी, उहाँले पनि आफूलाई मनपर्ने मेट्रो गीत रोजाइमा पारेर कार्यक्रमबाट छोडिसक्नु भएको छ। पालो तपाईँको, तपाईँले पनि फटाफट सहभागिता जनाउन सक्नुहुन्छ। यदि अर्को साथी सम्पर्कमा हुनुहुन्छ, स्वागत गर्छु। हेलो,
2: हेलो, नमस्ते।
0: नमस्ते हजुर, निर्मलाजी बोल्दै हुनुहुन्छ? के छ निर्मलाजीको खबर? सबै पुरानै छ, त्यसो भए हाम्रो पनि खास केही छैन है।

0: वर्ष कामना पनि गर्नुहोला, ध्यान दिनुहोला भन्दै हामी कार्यक्रमतर्फ लाग्छौं। हाम्रो साथीले गीत रोजाइमा पार्नु भएको छ, यहाँले आफ्नो साथीहरूलाई सम्झनुहोस् न।
1: हुन्छ, विशेष गरी हामीलाई भन्न चाहन्छु कृष्णमा दिदीको लागि अनि हरिपुर अल फ्यामिलीको लागि, मेरो घर परे सम्पूर्णलाई, मेरो प्यारी छोरी प्रतीक्षा पौडेललाई भन्न चाहन्छु, अनि मेरो रामसाप पुरानो गाउँमाइकी परे सम्पूर्णलाई भन्न चाहन्छु, अनि मेरो प्यारो दाई ढोर पान्डेको लागि भन्न चाहन्छु, अनि भर्खर फोन गर्ने साथी देव मालिकको लागि भन्न चाहन्छु, अनि बहिनी हेरी रमिला तामाङको लागि पनि सम्झिरहेको छु बहिनी भन्न चाहन्छु, अनि हेरी तास्नलाई, अस्नालाई, नवीनको लागि, उर्मिला मगरको लागि, साथीहरू धेरै नगर्नु थोत्र हुन्छ, मलाई निर्मला पौडेल भनेर सम्पूर्णको लागि नमस्ते।
0: हुन्छ, नमस्ते। भर्खर सम्पर्कमा हुनुहुन्थ्यो निर्मला पौडेलजी, उहाँले पनि आफ्नो साथीहरूलाई सम्झेर कार्यक्रमबाट छुटिसक्नु भएको छ। यति बेला हामी देवजीले रोजाइमा पार्नु भएको मिठो गीत कार्यक्रममा राख्छौ, त्यसपछि हामी आउँछौ, रेडियो सुन्दै गर्नुहोला।

0: के छ हाम्रो प्रनिसाजीको खबर सुनाउनुहोस् न।
1: हजुर, मेरो खबर ठिकै छ, राम्रो रमाइलो नै छ भन्नुपर्छ। अनि हजुरको के छ?
0: मेरो पनि एकदम ठिक छ। अनि त्यतातिर के गर्दै हुनुहुन्छ, सोलुखुम्बुतिर रहेर?
1: हजुर, अहिले चाहिँ म गोठाला गर्दै हजुरहरूलाई सुन्दै बसिरहेको छु है। अन्य समयमा यस्तै हो, गरेपछि काम गर्ने बस्ने यस्तै भन्नुपर्छ।
0: ल, अन्य बस्दैन पनि हामीलाई सम्झनुहोस्। अहिले अभेदेखेर पनि बाख्रा गाई चराउँदै जङ्गलतिर हुनुहुन्छ, कार्यक्रममा आएर सम्झनु भएकोमा यहाँलाई विशेष धन्यवाद व्यक्त गर्छु। आज कुन चाहिँ गीत सुन्नुहुन्छ नि?
1: हुन्छ, आज मलाई चाहिँ एलिना चौहानको आवाजमा रहेको एक्लै पनि जिन्दगी चल्दो रहेछ बोलको गीत राखिदिनुहोस् न है।
0: ल, एक्लै पनि जिन्दगी चल्दो रहेछ भन्ने बोलको गीत हामी कार्यक्रममा राख्नेछौँ। यहाँले आफ्नो साथीहरूलाई सम्झनुहोस्।
1: हुन्छ, धेरै समयपछि बोल्न पाइरहेछु। फर्स्टमा त हजुरकै लागि भन्न चाहन्छु र प्राविधिक दिदी लगायत हजुरको रेडियो अल स्टाफको लागि र मेरो घर फ्यामिली सम्पूर्णको लागि र जति पनि साथीहरूले प्रोग्राम सुनेर बसिराख्नु भएको छ, सो सम्पूर्णलाई अब आफ्नो सङ्ग सुनेर इन्जोय लिनुहोला भन्दै छुट्टिन्छु। नमस्ते।
0: हस् त, नमस्ते। भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो प्रिन्सा परियारजी हुनुहुन्थ्यो सोलुखुम्बुदेखि। उहाँले आफ्नो साथीलाई सम्झनुभयो, साथसाथै आफूलाई मनपर्ने मिठो गीत पनि रोजेमा पारेर कार्यक्रमबाट छुटिसक्नु भएको छ। अब एकजना साथीलाई हामी सम्पर्कमा लिन्छौं, त्यसपछि तपाईँको कमेन्टहरू वाचन गर्दै कार्यक्रमबाट विदा माग्नुपर्ने बेला भइसकेको छ। यति बेला सम्पर्कमा साथी हुनुहुन्छ, को हुनुहुन्छ? स्वागत गर्छु। हेलो
2: हेलो दिदी, नमस्ते। नमस्कार।
0: नमस्ते, नमस्कार। हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ?
2: म सिन्धुलीबाट शर्मिला आयो।
0: शर्मिला आयो भन्नुभयो?
2: हजुर।
0: के छ हाम्रो शर्मिलाजीको खबर?
2: मेरो खबर एकदमै ठिक छ भन्नुपर्छ। अनि दिदीको के छ?
0: मेरो पनि एकदम ठिक छ। सिन्धुलीको कता, हैबारतिरदेखि हो कि कता हो?
2: हजुर, हैबारदेखि नै भन्नुपर्छ।
0: हैबारतिर हिजो आज के गर्दै हुनुहुन्छ?
2: यति बेला त मकै रुङ्ने बेला भएको छ भन्नुपर्छ है दिदी। हजुर,
0: मकै रुङ्ने बेला भन्नुभयो?
2: हजुर।
0: पाकिसक्यो मकै?
2: भइसक्यो, खेतको मकै भन्नुपर्छ है दिदी। हजुर।
0: ल, खाना नै थालिसक्नु भयो हरियो मकै?
2: खाने बेला त अलि भएको छैन भन्नुपर्छ, अलि केही दिन पछाडि हुन्छ।
0: केही दिन पछाडि हामीलाई पठाउनु हुन्छ कि हुन्न त यता?
2: ए हस्, हुन्छ, आउनुहोस् न, लिन म पठाइदिइहाल्छु नि।
0: म लिन आएर चाहिँ पठाउने? ल ठिकै छ, सकिष्णुमा हामीलाई चाहिँ अब शर्मिलाजीले हामी नआए पनि पठाउनु हुन्छ कि भन्ने चाहिँ आश गरिरहेको थिएँ मैले। अब हामीलाई नै लिन आउनुहोस् भनिसकेपछि त सकिष्णुमा समय मिल्यो भने हामी आउँछौँ है।
2: ए हस्, हुन्छ।
0: ल, अनि किन बाँदरले धेरै दुःख दिन्छ हो?
2: दिन्छ भन्नु।
0: ल, बाँदरलाई चाहिँ अब कसरी चाहिँ हाम्रो मकै नखानु पर्यो भन्ने त अब शर्मिलाजी सुन्दै हुनुहुन्छ मेरो आवाज?
2: हजुर सुन्दै।

0: लागि साथी संगीताहरूको लागि पनि भन्दैछु कि नमस्ते गर है।
1: हवस् त नमस्ते। भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो शर्मिला हायोजी, सिन्धुलीको हैबारदेखि हुनुहुन्थ्यो। उहाँ चाहिँ यति बेला मकै रुम्ने काममा छु, बाख्रा चराउँदै त्यस्तै भन्दै हुनुहुन्थ्यो। उहाँलाई विशेष धन्यवाद दिन चाहन्छु। अवश्य कार्यक्रमको लगभग समय सकिने लागिसकेको छ। छोटो मिठोमा तपाईँका कमेन्टहरू वाचन गर्दै म पनि विदा हुन्छु। यति बेला बाबुराम मगरजी, नमस्ते दिदी, म कार्यक्रम सुन्दैछु ओखलढुङ्गाबाट भन्दै हुनुहुन्छ। रामजी घिमिरेजीले पनि नमस्कार, हाजिर भए चितवनदेखि भन्दै हुनुहुन्छ। शर्मिला हायुजीले पनि नमस्ते है, म पनि कार्यक्रम सुन्दैछु भन्दै हुनुहुन्छ सिन्धुलीबाट। त्यसै गरी नवीन बिस्कीजीले पनि नमस्ते दिदी, कार्यक्रम सुन्दैछु भन्दै हुनुहुन्छ। राज घले मगरजीले पनि कार्यक्रम सुन्दैछु है, भारतबाट घरजी उदयपुर भन्दै हुनुहुन्छ। भावना मगरजीले पनि नमस्ते, कार्यक्रम सुन्दैछु भन्दै हुनुहुन्छ। दिलदुखी रियाजीले पनि ताप्लेजुङदेखि कार्यक्रम सुन्दैछु भन्दै हुनुहुन्छ। विष्णु खनाल हाकुजीले पनि नमस्ते है दिदी, कार्यक्रम सुन्दैछु भन्दै हुनुहुन्छ। उहाँले तेह्रथुमबाट कार्यक्रम सुनेको जानकारी गराउनु भएको छ। त्यसै गरी हर्पल रुस्नेजीले पनि नमस्ते है नाना, म धनकुटाबाट कार्यक्रम सुन्दैछु भन्दै हुनुहुन्छ। अमिनाजीले पनि नमस्ते है हजुर, म पनि कार्यक्रम सुनिरहेको छु यता दुलखाबाट भन्नुभएको छ। दिल्ली अक्षामीजीले हेलो भन्दै हुनुहुन्छ। अप्सरा खड्काजीले पनि नमस्ते, कार्यक्रम सुन्दैछु है। रामेछापको नामडीबाट भन्नुभएको छ। सुमिति यादव सुनवार किरातजीले पनि गुड आफ्टरनुन है दिदी, कार्यक्रम सुन्दैछु काठमाडौँबाट अब बजमिगत सबैको लागि भन्दै हुनुहुन्छ। प्रदीप राणाजीले पनि हेलो नमस्ते हजुर, कार्यक्रम सुनिरहेको छु सिन्धुलीबाट भन्नुभएको छ। दिलसा राईले पनि नमस्ते हजुर, कार्यक्रम सुन्दैछु भन्दै हुनुहुन्छ। सानु भन्ने आइडी छ, उहाँ पनि नमस्ते है, म अनुष्का सानु भन्दै हुनुहुन्छ, घर चाहिँ शङ्कुवास्तवमा, कार्यक्रम सुन्दैछु भन्दै हुनुहुन्छ। उहाँको लागि पनि विशेष धन्यवाद व्यक्त गर्छु। निर्दोष चिमजीले पनि नमस्ते, गुड आफ्टरनुन है, कार्यक्रम सुन्दैछु पास्तरबाट भन्दै हुनुहुन्छ। अब बज्नेको त सबैको लागि ल भन्नुभएको छ, उहाँको लागि पनि विशेष धन्यवाद व्यक्त गर्छु। र तारा खुक भाइ युवराज चाहिँ हुनुहुन्छ, उहाँले पनि सबैलाई सम्झिरहेको छु ल भन्दै हुनुहुन्छ। उहाँको लागि पनि विशेष धन्यवाद व्यक्त गर्दै अब चाहिँ कार्यक्रमको लगभग समय सकिसकेको छ। हामीले पनि कार्यक्रमबाट बिदा माग्ने बेला भइसकेको छ। आजको कार्यक्रममा सहभागी हुने साथी रमिला तामाङ, मनोज कार्कीजी हुनुहुन्थ्यो, देवमाझी, निर्मला पौडेल, प्रणेश परियार, त्यस गरी शर्मिला हायुजी हुनुहुन्थ्यो हैबारदेखि। उहाँहरू सबैलाई धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु। उहाँहरूको रोजाइका मिठा गीतहरू पनि कार्यक्रममा बजिसकेको छ र अन्त्यमा हाम्रो साथीको रोचाइको गीत बज्न बाँकी नै छ भन्दै तपाईँले तिनजेलसम्म देश तथा विदेशमा रहेर विभिन्न ठाउँमा रहेर विभिन्न माध्यमबाट सुन्नुभयो, साथ दिनुभयो, फोन गर्नुभयो, फोन प्याच गर्नुभयो, तपाईँ सबै सबैलाई धेरै धेरै धन्यवाद। र तिनजेलसम्म रेडियो सुनेर माया गरेर साथ दिने साथी सम्पर्कको लागि पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु भन्दै प्रविधि संयोजनमा रहेर मलाई तिनजेलसम्म साथ दिनुभयो निशा भण्डारी, उहाँको लागि पनि विशेष धन्यवाद। र कार्यक्रम रोचाइ तपाईँको समय अवधिबाट बजेका मिठा आधुनिक गीतका सर्जक अनि स्रष्टालाई पनि विशेष धन्यवाद गर्दै गर्दै हाम्रो प्रणिसाजीले चाहिँ रोजाइमा पार्नु भएको गीत थियो। हाम्रो यसै गीतमा शर्मिला हायुजीलाई पनि समर्थन जनाएका थियौं। एलिना चौहानको आवाजमा रहेको एक्लै पनि यो जिन्दगी चल्दो रहेछ भन्ने बोलको गीत तपाईँको माझमा छोड्दै आजको लागि कार्यक्रम रोजाई तपाईँको बसाईबाट म कार्यक्रम प्रस्तुता ललिता हायु पनि बिदा हुन चाहन्छु। तपाईँ भने रेडियो सुन्दै गर्नुहोला। हवस् त नमस्ते।

0: अहिले दिउँसोको 3 बज्यो।
1: हजुरको रेडियो 102.1 मेगाहर्ज।
2: घर जग्गा भाडामा लिएको भए भाडा करार सम्झौता, व्यवसाय रहने जग्गाको मालपोत भूमि कर सम्पत्ति कर बुझाएको रसिद, जग्गाको जग्गा धनीको पूर्जाको प्रतिलिपि, व्यवसाय पुँजी अनुसार राजस्व बुझाएको रसिद, संस्था नवीकरण गर्नका लागि निवेदन, सक्कलै व्यवसाय दर्ता गर्ने प्रमाण पत्र, प्यान दर्ता प्रमाण पत्रको प्रतिलिपि, कर चुक्ताको प्रतिलिपि र मालपोत तिरेको रसिद बुझाउनु पर्नेछ। गोदावरी नगरपालिका, ललितपुर।

0: सीधा कुरा प्रश्न विचार
1: उज्यालो रेडियो नेटवर्क
2: अहिले दिउँसोको 3 बज्यो।
3: यो समय किसान पाई प्रोडक्ट्स प्रालीको हो।
4: राष्ट्रको शान किसान।
3: अ कम्प्लिट पाइपिंग सोल्युसन्स।

नमस्कार, म भोजेन्द्र बस्नेत। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। चितवनमा जंगली च्याउ खाँदा दुईजनाको ज्यान गयो, एकजना गम्भीर बिरामी राम्रोसँग नचिनेको च्याउ नखान बिगेको सुझाव। 10 महिनामा 45 अर्ब 32 करोड़ रूपियाँको वैदेशिक लगानी प्रतिबद्धता, सबैभन्दा धेरै प्रतिबद्धता कृषि क्षेत्रमा। निर्माण क्षेत्रमा गम्भीर संकटमा

यस्तै पर्यटन मूलक क्षेत्रका 199 परियोजनामा 12,54,70,00,000 रूपियाँ लगानी प्रतिबद्धता आएको छ। सेवामूलक 55 परियोजनाका लागि 4,23,24,00,000 रूपियाँ लगानी प्रतिबद्धता आएको छ। यस्तै उत्पादनमूलक 42 परियोजना मार्फत 2,70,00,000,000, पूर्वाधारका एक परियोजनामा 1,65,00,00,000 रूपियाँ लगानी प्रतिबद्धता आएको छ। सबैभन्दा कम खनिजमूलक 2 परियोजनामा 11,50,00,000 रूपियाँ लगानी प्रतिबद्धता आएको छ। वैशाखमा मात्र 113 परियोजना मार्फत 3,52,30,00,000 रूपियाँ लगानी प्रतिबद्धता आएको विभागको तथ्याङ्कले देखाएको छ। नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष निकोलस पाण्डेले निर्माण क्षेत्रमा गम्भीर संकट उत्पन्न भएको बताउनु भएको छ। सरकारले कानून अनुसारको मूल्य समायोजन सुविधा नदिएको, भुक्तानी रोकिएको तथा निर्माण व्यवसायीमाथि मानसिक दबाव बढ़ाएको भन्दै उहाँले निर्माण क्षेत्र स्वतः ठप्प हुने अवस्थामा पुगेको बताउनुभयो। उहाँका अनुसार झण्डै 90% ठेक्कामा सरकारी कर्मचारीले कानूनमा रहेको प्रावधान हटाएर ठेक्का सम्झौता गरेका छन्। अहिले आएर कानूनले सुनिश्चित गरेको मूल्य समायोजनको व्यवस्था पनि कार्यान्वयन नभएको उहाँको भनाई छ। उहाँका अनुसार अहिले काम गर्दा घाटा मात्र होइन, घर खेत नै गुम्ने स्थिति निर्माण व्यवसायीको छ। धेरै व्यवसायीहरूले काम गरेको

0: खासी
1: कृषिमा यान्त्रिकीकरण लागतमा न्यूनीकरण
0: सम्पूर्ण कृषि मेसिनरी औजार अब एउटै छाना मुनि
2: पौडी मात्र खेलेर के गर्नु खाने बस्नेको सुविधा भएको होटल पनि त हुनु पर्यो नि यो फुलकुटमा
3: लौ के को चिन्ता चिसो पानीमा स्विमिङ गर्दै विभिन्न प्रकारका खाना नास्ताको व्यवस्था भएको सुनकोसीको ताजा माछा लोकल कुखुरा खसी बदेलको मासु खाना पाइने एसी सहितको सफा रूम भएको मिटिङ हलको पनि व्यवस्था भएको पार्किङको पनि राम्रो सुविधा भएको सनराइज होटल एन्ड रिसोर्ट छँदैछ नि
2: साथै कुक कुक हेल्पर वेटर हाउस किपिङ कर्मचारी आवश्यक परेको हुनाले तुरन्त सम्पर्क गर्नुहोला
3: प्रोप्राइटर अमूल कार्की सम्पर्क नम्बर 9844-20596-0447-590-453
2: सनराइज होटल एन्ड रिसोर्ट गोलन्जर 7 खुरकोट सिन्धुली
0: के तपाईँ दाँत आँखा एक्सरे भिडियो एक्सरे फिजियोथेरापी सम्बन्धी सम्पूर्ण सेवाहरू एउटै छानामुनि चाहनुहुन्छ यदि चाहनुहुन्छ भने विगत लामो समयदेखि सञ्चालनमा रहेको मन्थली पोलिक्लिनिक एन्ड डायग्नोसिस सेन्टरमा आउनुहोस्
4: हाम्रा सेवाहरू बिरामी जाँच 24 घण्टा आकस्मिक सेवा भिडियो एक्सरे र इसिजी रगत दिशा पिसा जाँच परिवार नियोजन परामर्श तथा उपचार घाउ चिरफार तथा ड्रेसिङ साथै यहाँ सबै प्रकारका स्वदेशी तथा विदेशी औषधिहरू सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ
0: प्रोप्राइटर मोहन कुमार स्पष्ट सम्पर्क नम्बर 9854-343-305 0485-343-305 मन्थली पोलिक्लिनिक एन्ड डायग्नोसिस सेन्टर मन्थली नगरपालिका 2 देवकोटा चोक लक्ष्मी सनराइज ब्याङ्क भएको घर मन्थली रामेछाप
5: Kajaria Tiles, your world-class luxury. Kajaria Tiles, your world-class luxury.
6: ए बुहारी साह्रै मासु खान मन लागेको छ भोलिका लागि तरकारी पनि सकिएको छ फेरि तिम्री आमाले फलफुल खान मन लाग्यो भनेकी छे जाऊ त लिएर आऊ
2: ल्याउन त ल्याउने बुबा तर यो रामेछाप बजारमा मासु तरकारी र फलफुल सबै एकै ठाउँमा पाइने पसल पनि त हुनु पर्यो नि
6: ए पिरले कि बुहारी रामेछाप मिट सप एन्ड कोल्ड स्टोर छँदैछ नि तुरन्तै त्यहाँ गएर लिएर आइहाल त
3: हजुर रामेछाप मिटसप एन्ड कोल स्टोरमा कुखुरा खसी र रागोको मासु पाइनुका साथै फलफुल तथा तरकारी पनि सुपथ मूल्यमा पाइन्छ जिउँदो कुखुरा चाहिएमा पनि हामीलाई सम्झनुहोस् यहाँ होम डेलिभरीको पनि व्यवस्था छ
7: आधुनिक मिसिनबाट कुखुरा तयार गरिनुका साथै किमा पनि पाइन्छ
2: प्रोप्राइटर राम बहादुर शाही सम्पर्क नम्बर 9848-76-48-03 रामेछाप मिटसप एन्ड कोल स्टोर रामेछाप अस्पताल जाने रोड रामेछाप बजार रामेछाप
8: दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्छ सूर्य ज्योति सही प्लान
9: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि
10: सुन्नुहोस् है सुन्नुहोस् हाम्रो रामेछाप जिल्लाको आर्थिक विकासको आधार राष्ट्रिय आर्थिक गणना 2082 तथ्याङ्क संकलन हुँदैछ
4: हो यही मिति 2083 साल वैशाख 2 गतेदेखि असार 7 गतेसम्म जिल्ला आर्थिक गणना कार्यालय रामेछापबाट खटिएका गणक तथा सुपरिवेक्षकहरू तपाईँको उद्योग पसल व्यवसाय विद्यालय वा कार्यालय सबै प्रकारका संघ संस्था प्रतिष्ठान व्यवसायीहरूमा आउँदैछन्
10: त्यसैले आफ्नो व्यवसायिक क्रियाकलापहरूको सही विवरण दिएर सहयोग गरौ तपाईँको विवरण तथ्याङ्क एन 2079 अनुसार गोप्य रहनेछ जिल्ला आर्थिक गणना कार्यालय रामेछाप
4: थप जानकारीको लागि टोल फ्री नम्बर 1178
0: सगरमाथा कम्प्युटर सेन्टर मन्थली 1 रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस् विशेष अफर छ
10: अब मन पर्ने ल्यापटप किन्दा सजिलो सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा
0: हाम्रा विशेषताहरू
7: 40% मात्रै डाउन पेमेन्ट,
3: सजिलो मासिक किस्ता सुविधा,
7: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
3: विद्यार्थी अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त
7: आवश्यक कागजातहरू,
3: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
7: ठेगाना।

0: सगरमाथा कम्प्युटर मन्थली एक रानी छाप।
1: थप जानकारीका लागि सम्पर्क नम्बर 9845443255 0845401106, इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।
2: हजुरको रेडियो

0: हजुरको आवाज हजुरकै साथ, यो हो हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: घर बनाउनको लागि रड, सिमेन्ट, जस्ता पाता चाहिने, कहाँबाट ल्याउने होला? फेरि यो मन्थलीमा त्यस्तो राम्रो हजुरको पसल चाहिँ कहाँ होला बटी?
2: काका, तिमीलाई यति नै थाहा छैन? अब हाम्रै मन्थलीमा दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स खुल्यो नि काका।
3: हजुर, यहाँ सिमेन्ट, रड, पाइप, प्लाई जस्ता तथा निर्माण सम्बन्धी सम्पूर्ण सामान होलसेल मूल्यमा पाइन्छ। साथै ढुवानीको व्यवस्था पनि गरिएको छ। उदयपुर गैडाछाप सिमेन्ट र पशुपति रंगको अधिकृत विक्रेता काटी किला रंग रोगनका सामानहरू एकै ठाउँमा पाइन्छ।
4: प्रोप्राइटर विनोद श्रेष्ठ, सम्पर्क नम्बर 98540-40682। गोविन्द श्रेष्ठ, सम्पर्क नम्बर 98540-40892 र 048-540-385। श्री दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स, मन्थली नगरपालिका, खादबारी, रामेछाप।
5: वाउ, हैन, हिजो घरमा जाँदा त्यस्तै चमक, आज अफिसमा आयो त्यस्तै चमक छ। यति धेरै घर अफिसको लागि चाहिने डेकोरेसनको सामान चाहिँ कहिले ल्यायो नि? अनि कहाँबाट ल्यायो?

0: हटाउनु नि। हाम्रै मन्थले कटरबुट नजिकै रहेको वीरगंज फर्निसिङ एन्ड सप्लाइजबाट ल्याएको नि। त्यहाँ त घर अफिसको लागि चाहिने डेकोरेसनको सम्पूर्ण सामग्रीहरू, काठ, स्टिलका फर्निचर, प्लास्टिकका भाँडाहरू एकै ठाउँमा पाइन्छ नि। भएन धेरै नभनौ, भनी साध्य छैन। त्यही जाऊ, आफूलाई आवश्यक पर्ने सामान छान्ने छानी ल्याऊ।
1: प्रोप्राइटर सञ्जित मल्ल ठकुरी, सम्पर्क नम्बर 9845 85 73 65, वीरगंज फर्निसिङ एन्ड सप्लायर्स, मन्थली नगरपालिका 1, कटर बोर्ड, रामेछाप।
2: हे माता, मेरो छोरोलाई के रोग लाग्यो? झारफुक गरेर निको पारिदिनु पर्यो माता।
3: हेर्नुहोस्, पहिलाको जस्तो झारफुक गर्ने जमाना गइसक्यो। रोग पत्ता लाउन, सफल उपचार गर्न म कहाँ होइन, जिल्ला अस्पताल रामेछाप जानुपर्छ।
2: जिल्ला अस्पताल रामेछाप सेवा सुविधा कस्तो छ कुन्नी?
3: त्यसो भए ध्यान दिएर सुन्ने।
4: दक्ष, अनुभवी, विशेषज्ञ चिकित्सकबाट सफल उपचार, आकस्मिक प्रसुति जन्ने शल्यक्रिया सेवा, हाड जोड्ने, खुस्केको, भाँचिएको उपचार सेवा, आँखा सम्बन्धी जाँच तथा उपचार सेवा, दाँत तथा मुख सम्बन्धी जाँच तथा उपचार सेवा, USG भिडियो एक्सरे सेवा, नवजात शिशुको सामान्य तथा जटिल उपचार, नवजात शिशु स्याहार कक्षको सुविधा, अत्याधुनिक उच्च प्रविधिको भवन तथा औजार उपकरणहरूबाट सेवा, ICU र भेन्टिलेटर सहितको सेवा र अक्सिजन उत्पादन गर्ने अक्सिजन प्लान्ट तथा PCR सहितको प्रयोगशाला जस्ता सुविधा।
3: सुन्नु भए त
2: मजाले सुने। अब बिरामी लिएर जिल्ला अस्पताल रामेछापतिर कुदे।
5: जिल्ला अस्पताल रामेछाप, फोन नम्बर 0848 40 0114, पैसा नलाग्ने टोल फ्री नम्बर 1660 48 54 114, वेबसाइट रामेछाप हस्पिटल .bagmati.gov.np।
6: मंगल सूत्र झुमका र पाउजु का बनाएर ल्याउनु हो।

0: यहाँ आधुनिक परम्परागत घर गहनाहरू ग्यारेन्टीका साथ बनाइनुका साथै बिक्री वितरण गरिन्छ। खरिद गरिएको सुनसादीको घर गहना फिर्ता गर्नु परेमा बिल अनिवार्य ल्याउनु पर्नेछ।
1: प्रोप्राइटर निशा गहतराज, सम्पर्क नम्बर 9855069080 9924443042। सुबिना सुनसादी पसल मन्थली एक देवकोटा चोक प्रभु ब्याङ्क अगाडि, साथै एसएसएल लेडिज कलेक्सनमा कुर्ता सुरुवाल र साडी पनि पाइन्छ। के तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीड़ित हुनुहुन्छ?
2: के तपाईँलाई दिशा बस्दा रगत आउने वा दिशा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
1: यदि तपाईँ यस्ता समस्याबाट पीड़ित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
2: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छार सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
1: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल, पुरानो भवन मन्थली, रामेछाप।
2: सम्पर्क नम्बर 0845410043 9863023422।
3: Kajaria Tiles, your world-class luxury. Kajaria Tiles, your world-class luxury.
4: दैनिक रु 197 मा रु 50 लाखको बीमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
5: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
6: हजुरको आवाज हजुरकै साथ, यो हो हजुरको रेडियो 102.1 मेगाहर्ज।

0: PRBT 01600 33205 PRBT 6054 0017 UTL 77 32 56 05
1: शब्द संगीत र स्वर माधव केसी अरेन्जर यमन खनाल उत्पादक तथा वितरक सुपा देउराली म्युजिक प्राली काठमाडौँ प्रबन्धक यमन खनाल सम्पर्क 9849

0: दैनिक रु 197 मा रु 50 लाखको बीमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता सूर्य ज्योति सही प्लान
1: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि
2: Kajaria Tiles, your world-class luxury. Kajaria Tiles, your world-class luxury.

नमस्कार हजुरको रेडियो 102 थोप्लो 1 मेगाहर्ज को अपराह्न 4 बजेको रामिछाप अनि रामिछाप आसपासका छिमेकी जिल्लाहरूको खबर संगालो रामिछाप खबरमा स्वागत छ। खबरको साथमा उपस्थित छु म राजन महतारा छेत्री। तपाईले यो समाचार हजुरको रेडियो 102 थोप्लो 1 मेगाहर्ज तामाकोशी एफएम 95 मेगाहर्ज र विभिन्न इन्टरनेट अनलाइनहरू मार्फत पनि यहाँहरूले हामीलाई संसारभरिको साथ सुनिरहनु भएको छ। रामिछापको रामिछाप नगरपालिका वडा नम्बर 7 बिर्तामा हाते ट्राक्टर मरमत सम्बन्धी शिप विकास तालिम शुरू भएको छ। आजदेखि शुरू भएको 7 दिने तालिम 9 गतेसम्म चल्नेछ। उद्योग तथा वाणिज्य कार्यालय रामिछापको आयोजना रामिछाप नगरपालिकाको समन्वय र हायु समाज रामिछापको सहयोगीकरणमा तालिम सञ्चालन गरिएको छ। बुटे माझी हायु मुसर र बनकरिया समुदायका लागि स्वरोजगार कार्यक्रम अन्तर्गत उक्त तालिम सञ्चालन गरिएको हो। तालिममा 10 जना हायु समुदायका पुरूषहरूको सहभागिता रहेको छ। तालिम उद्घाटन कार्यक्रममा बोल्नुहुँदै रामिछाप नगरपालिका वडा नम्बर 7 का वडाध्यक्ष समीर कार्कीले कृषिमा प्रयोग हुने हाते ट्राक्टर निर्माण सम्बन्धी तालिम सिकेर दक्ष बन्न आग्रह गर्नुभयो। उहाँले यस्तो सिपहरूले स्थानीय युवाहरूलाई स्वरोजगार र कृषि आधुनिकीकरणमा टेवा पुर्याउने बताउनुभयो। तालिमले स्थानीय स्तरमै कृषि उपकरण निर्माण तथा मर्मत सम्भार गर्ने जनशक्ति उत्पादन हुने अपेक्षा गरिएको छ। तालिममा सहभागीहरूलाई हाते ट्राक्टर निर्माण मर्मत तथा सञ्चालन सम्बन्धी व्यावहारिक ज्ञान प्रदान गरिने उद्योग तथा वाणिज्य कार्यालय रामिछापका प्रमुख खेमराज घिमिरेले जानकारी दिनुभएको छ। तालिम पश्चात स्थानीय किसानले प्रयोग गर्ने कृषि औजारको मर्मतका लागि बाहिर जानुपर्ने बाध्यता हट्ने तथा कृषि उत्पादन लागत कम गर्न समेत तालिमले सहयोग पुग्ने विश्वास गरिएको छ। प्रशिक्षक बद्री थापाले हाते ट्राक्टर मर्मत सम्बन्धी तालिम दिनुहुनेछ। रामिछापको रामिछाप नगरपालिका वडा नम्बर 7 बिर्तामै बेमौसमी तरकारी खेती सिप विकास तालिम पनि आजै शुरू भएको छ। उद्योग तथा वाणिज्य कार्यालय रामिछापको आयोजना रामिछाप नगरपालिकाको समन्वय र हायु समाज नेपालको सहजीकरणमा तालिम सञ्चालन भएको छ। आजदेखि शुरू भएको तालिम 7 दिनसम्म चल्नेछ। बोटे माझी हायु मुसर र बनकरिया समुदायका लागि स्वरोजगार कार्यक्रम अन्तर्गत उक्त तालिम सञ्चालन गरिएको छ। तालिममा 10 जना हायु समुदायका महिला पुरूषहरूको सहभागिता रहेको छ। तालिम उद्घाटन कार्यक्रममा बोल्नुहुँदै रामिछाप नगरपालिका वडा नम्बर 7 का वडाध्यक्ष समीर कार्कीले उर्वर भूमि वीरतामा यस तालिमले बेमौसमी तरकारी खेती सम्बन्धी स्थिर विकास हुनेमा आफू विश्वस्त रहेको बताउनु भएको छ। तरकारी खेतीको राम्रो सम्भावना रहेको वीरतालाई तरकारी पकेट क्षेत्र बनाउन यस्ता तालिमले सहयोग पुर्याउने उहाँले बताउनुभयो। कृषिमा आधुनिक प्रविधि अपनाउँदै किसानहरूको आय आर्जनमा वृद्धि गर्ने उद्देश्यले बेमौसमी तरकारी खेती सम्बन्धी स्थिर विकास तालिम प्रदान गरिएको उद्योग तथा वाणिज्य कार्यालय रामिछापका प्रमुख खेमराज घिमिरेको भनाइ छ। तालिम मार्फत सहभागीहरूलाई बेमौसमी तरकारी उत्पादन प्रविधि प्लास्टिक टनेल हाउस निर्माण उन्नत बिउ छनौट रोग किरा व्यवस्थापन मलखाद प्रयोग तथा बजार व्यवस्थापनको विषयमा व्यावहारिक र सैद्धान्तिक ज्ञान प्रदान गरिनेछ। तालिममा सहभागी किसानहरूलाई प्रयोगत्मक अभ्यासमा विशेष जोड़ दिइनेछ। तालिम सम्पन्न भएपछि सहभागीहरूले आफ्नै स्थानमा व्यावसायिक तरकारी खेती शुरू गर्ने अपेक्षा गरिएको छ। स्थानीय कृषकहरूले यस्ता सिपमूलक तालिमले आफूहरूलाई आत्मनिर्भर बन्न मदत पुग्ने विश्वास व्यक्त गरेका छन्। प्रशिक्षक अनिल पोखरेलले बेमौसमी तरकारी खेती स्थित विकास तालिम दिनुहुनेछ। नेकपा एमालेको तत्कालीन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको 33 औं स्मृति दिवसको अवसरमा नेकपा एमाले रामिछापद्वारा मदन आश्रितको शालिगमा माल्यार्पण गरिएको छ। मन्थली नगरपालिका 1 रहेको मदन आश्रित चोकमा रहेको शालिगमा माल्यार्पणपछि सो पार्टीको आयोजनामा मदन आश्रितले पार्टीमा गरेको योगदान र समसामयिक विषयमा अन्तर्क्रिया समेत गरिएको थियो। अन्तर्क्रिया कार्यक्रममा नेकपा एमालेका विभिन्न दलका नेता तथा कार्यकर्ताहरूको सहभागिता रहेको थियो। एमालेका तत्कालीन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख आश्रितको पोखराबाट चितवन जाने क्रममा चितवनको दास ढुङ्गामा जीप दुर्घटनामा मृत्यु भएको थियो। उत्तर पूर्वी रामिछापको दुर्गम गाउँपालिका उमाकुण्डलाई पूर्ण खोपयुक्त गाउँपालिका घोषणा गरिएको छ। हिजो उमाकुण्ड गाउँपालिकामा आयोजित कार्यक्रममा बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापा मगर र जनस्वास्थ्य कार्यालय रामिछापका प्रमुख विभु कुमार झाले गाउँपालिकालाई पूर्ण खोपयुक्त गाउँपालिकाको प्रमाणपत्र हस्तान्तरण गर्नुभएको छ। गाउँपालिकाका अध्यक्ष

शेरबहादुर सुनवारको अध्यक्षतामा भएको उक्त कार्यक्रममा मन्त्री थापा मगरले रामिछापको दुर्गम बस्तीसम्म पुगेर बालबालिकाहरूलाई पुनः खोप लगाउने कार्यमा सफलता पाएकोमा उमाकुण्डा गाउँपालिका परिवारलाई धन्यवाद दिनुभयो। उहाँले हिमाली बस्तीका बालबालिकाहरूले समेत तोकिएको अवधिमा पाउनुपर्ने सबै खोप प्राप्त गरेकोमा खुशियाली समेत प्रकट गर्नुभएको छ। उमाकुण्डा गाउँपालिका स्वास्थ्य शाखा प्रमुख अभिजित सुनवारका अनुसार पालिकाभित्र जन्मेदेखि 15 महिनासम्मका 155 र 16 महिनादेखि 59 महिनासम्मका 468 जना बालबालिकाहरूले तोकिएको अवधिमा पाउनुपर्ने सबै खोप लगाएका छन्। गाउँपालिकाले गत चैत्र महिनामा नै उक्त अभियान पूरा गरेको थियो। कारागार कार्यालय रामिछापमा कार्यरत कार्यालय प्रमुख जेलर अरूण तिमल सिन्हा विरूद्ध कैदीबन्दीबाट रकम असुली कानून विपरीत जिम्मेवारी बाँडफाँड तथा मानसिक यातना दिएको आरोप लगाउँदै प्रधानमन्त्री तथा मन्त्री परिषद गृहमन्त्री समक्ष उजुरी दिएको छ। कारागारमा कैदी जीवन बिताइरहेका थुनुवा तथा कैदीबन्दीहरूले संयुक्त रूपमा दिएको निवेदनमा जेलर तिमल सिन्हाले नीति विधि र कानून विपरीत काम गर्दै कारागारभित्र सुरक्षा बढ़ाएको उल्लेख गरिएको छ। उनीहरूले तत्काल अनुसन्धानका लागि जेलरलाई नियन्त्रणमा लिएर कार्यवाही गर्न समेत माग गरेका छन्। उजुरी अनुसार आर्थिक वर्ष 2082-83 लागि कारागार व्यवस्थापन विभाग र जिल्ला प्रशासन कार्यालयको निर्णय अनुसार चौकीदार पदमा नियुक्त भएका ओम विकलाई काम गर्न रोक लगाएर अपहरण तथा कर्तव्य ज्यान मुद्दाका प्रतिवादी शरण कुमार राईलाई मौखिक रूपमा चौकीदारीको जिम्मेवारी दिएको आरोप छ। निवेदनमा जेलर तिमसिन्हाले आर्थिक चलखेल मार्फत राईलाई आउटडोर सुविधा उपलब्ध गराएर चौकीदारको भूमिका सुम्पिएको र उनी मार्फत कैदीबन्दीसँग रकम असुली भइरहेको दावी गरिएको छ। कैदीबन्दीहरूले शरण कुमार राईले जेलभित्र डर

0: सगरमाथा कम्प्युटर सेन्टर मन्थली एक रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्। विशेष अफर छ।
1: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
0: हाम्रा विशेषताहरू
1: 40% मात्रै डाउन पेमेन्ट,
0: सजिलो मासिक किस्ता सुविधा,
1: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
0: विद्यार्थी अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त,
1: आवश्यक कागजातहरू,
0: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र।
1: ठेगाना सगरमाथा कम्प्युटर मन्थली एक रानीछाप।
0: थप जानकारीका लागि सम्पर्क नम्बर 9854342555, 0484541106, इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।
2: छोटो समयमा धेरै संस्थामा डाक्टर इन्जिनियर तथा सीए बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 लागि विज्ञान व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो। पेन्टागन कलेज तिनकुने काठमाडौँ।
0: हावाहुरी चलेको बेला के गर्ने?
3: घरको झ्याल र ढोका बन्द गर्ने,
0: आगोका स्रोतहरू बन्द गर्ने,
3: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने,
0: भिडभाडमा भए नआतिने, भागदौड नगर्ने, बिस्तारै सुरक्षित स्थानमा लाग्ने,
3: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने,
0: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने,
3: हावाहुरी चलेको बेला के नगर्ने?
0: कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीको खम्बा तथा तार मुन्तिर नबस्ने,
3: बिजुलीको तार लत्रिएको छ भने नछुने,
0: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने,
3: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने।
0: जनहितका लागि हजुरको रेडियो 102.1 MHz जारी सन्देश।
4: दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
5: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
6: यसपालि आफ्नो लागि अफिस ड्रेस, छोराको लागि स्कुल ड्रेस, तिम्रो लागि कुर्ता सुरुवाल, अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने, यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउनु

0: आर्थिक विकासको आधार राष्ट्रिय आर्थिक गणना 2082 तथ्याङ्क संकलन हुँदैछ।
1: हो, यही मिति 2083 साल वैशाख 2 गतेदेखि असार 7 गतेसम्म जिल्ला आर्थिक गणना कार्यालय रामेछापबाट खटिएका गणक तथा सुपरिवेक्षकहरू तपाईँको उद्योग, पसल, व्यवसाय, विद्यालय वा कार्यालय सबै प्रकारका संघ संस्था प्रतिष्ठान व्यवसायहरूमा आउँदैछन्।
0: त्यसैले आफ्नो व्यवसायिक क्रियाकलापहरूको सही विवरण दिएर सहयोग गरौं। तपाईँको विवरण तथ्याङ्क एन 2079 अनुसार गोप्य रहनेछ।
1: अर्थतन्त्र मापनका लागि आर्थिक गणनामा कोही नछुटौ।
0: जिल्ला आर्थिक गणना कार्यालय रामेछाप।
1: थप जानकारीको लागि टोल फ्री नम्बर 1178। दुध दही भनेपछि छोराछोरी हिरिक्क गर्छन्। आफूले पनि गाई भैँसी पाल्न सकिएन, गाउँ घरमा पनि किन्न पाइँदैन, नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि।
2: ल, के को टेन्सन, हाम्रै रामेछाप बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लाइज खुलिसक्यो नि। यहाँ त दुध, दही, मही, पनिर, खुवा, घिउ, आइसक्रिम, कुल्फी, लस्सी पनि पाइन्छ नि। त्यही गए त भइगयो नि, मिठो पनि सस्तो पनि।
3: यसको उत्पादन रामेछाप बजारमा एसपी खाजा घर, सफल फलफुल स्टोर, सुमिना स्टोर, सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ।
2: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछाप, गौरी शङ्कर क्याम्पस गेट नजिकै। सम्पर्क नम्बर 98 41 82 96 10।
1: स्वच्छ खाद्य पदार्थ उपभोगका लागि उपभोक्ताहरूमा अनुरोध।
4: खाद्य पदार्थको लेबलमा उत्पादकको नाम, ठेगाना, ब्याच नम्बर, उत्पादन तथा उपभोग्य मिति जस्ता विवरण हेरेर मात्रै खरिद तथा बिक्री वितरण गरौं।
1: फोहोर मैला तथा झिङ्गा भन्केका ठाउँमा खानेकुरा तयार नगरौं।
4: खानेकुराहरू पत्र पत्रिका तथा रंगीन कागजमा राखेर खाने बानी नगरौं।
1: एउटै तेलमा खानेकुरा पटक पटक नतारौं, नपकाऊ।
4: अखाद्य, रंग प्रयोग भएका वा अत्याधिक रंग प्रयोग भएका रंगीन मिठाई तथा अन्य खाद्य पदार्थ उपभोग नगरौं।
1: ढुसी परेका, किरा लागेका, अस्वाभाविक गन्ध भएका खाद्यान्न, तरकारी र फलफूल उपभोग नगरौं।
4: खाद्य पदार्थ तयार गर्दा सरसफाई कायम गरी सधैँ सफा पानी र कच्चा पदार्थ प्रयोग गरौं
1: र स्वच्छ खाऊ, स्वस्थ बनाऊ।
4: नेपाल सरकार खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सिन्धुली। फोन नम्बर 0 47 52 14 13।

नमस्कार नमस्कार अनि हार्दिक स्वागत गर्न चाहन्छु कार्यक्रम उकाली ओह्रालीको पर्खाईमा बस्नुहुने तपाईँहरू सम्पूर्णलाई हजुरको रेडियो 102.1 MHz हरेक दिन यसै बेला प्रसारण हुँदै आइरहेको कार्यक्रम उकाली ओह्रालीको बसाईमा सदा दिन जस्तै आज पनि तपाईँको आडैमा भएको रेडियो सेटमा कार्यक्रम लिएर उपस्थित भइसकेकी छु म अनिसा भण्डारी। प्राविधिकबाट मिठो साथ मिलेको छ मदन विश्वकेको भने साथमा तपाईँहरू हुनुहुन्छ। के गर्दै हुनुहुन्छ, कस्तो अवस्थामा हुनुहुन्छ, होइन खाजा खाइसक्नु भएको छ अथवा खाजा खाने तयारीमा हुनुहुन्छ, अफिसबाट भर्खरै घर फर्किराख्नु भएको छ, होइन स्कूलबाट पनि हतार हतार गरेर दौडिँदै होइन भोक लागेको हुन्छ, सो दौडिँदै घरतिर जाँदै हुनुहुन्छ, बिस्तारै जानु होला होइन, बिस्तारै गएर घरमा गएर मिठो मिठो खाजाहरू खाएर कार्यक्रम उकाली ओह्राली सुनेर बस्नुहोला पनि भन्न चाहन्छु होइन। अब भर्खरै पढेर आउनु भएको छ, पढ्दा पढ्दा अलिकति बोरिङ पनि हुन्छ होइन, हामीलाई चाहिँ हुन्छ, तपाईँहरूलाई हुन्छ हुँदैन, मलाई चाहिँ हुन्थ्यो, सो अलिकति

फिटिङ पनि हुन्छ त्यही अनुसारले बोरिङ हुने कारणले मजाले होइन कार्यक्रम उकाली होला अहिले सुनेर मनोरञ्जन पनि लिनुहोला है पनि भन्न चाहन्छु। तपाईँहरू देश तथा विदेश कहाँ हुनुहुन्छ जस्तो अवस्थामा हुनुहुन्छ हामीलाई सजिलै सुन्न पनि सक्नुहुन्छ। 0848 40 40 00 हामीलाई फोन गर्न पनि सक्नुहुन्छ मजाले होइन। हामी फरक फरक दिन फरक फरक विषयवस्तु लिएर तपाईँहरूकोमा आज उपस्थित हुँदै आइरहेका छौं। तपाईँलाई थाहा नै छ आज भने आइतबारे बसाई छ होइन, आज भने तपाईँहरू गीत रोज्नु पर्ने हुन्छ। तपाईँहरूले रोज्नु भएको गीतहरू हामीले बजाइदिनेछौँ पक्कै पनि। तपाईँहरू आउन सक्नुहुन्छ 0848 40 00 26 तपाईँहरूको लागि एकदमै खुल्ला गरेर राखिसकेका छौँ होइन। तपाईँहरू देश तथा विदेश कहाँ हुनुहुन्छ हामीलाई सजिलै सुन्न सक्नुहुन्छ। हाम्रो कार्यक्रमको वेबसाइट www.hajurkoradio.org.np तथा हाम्रो पात्रो नेपाली पात्रो फेसबुक लाइभ र तामाको सीएफएम 95 MHz हामीलाई सजिलै सुनिराख्नु भएको छ भन्ने आशा पनि गर्दछौ। पक्कै पनि कता हुनुहुन्छ होइन, व्यस्त त पक्कै पनि हुनुहुन्न। हामीलाई विदेशमा रहेर पनि धेरै साथीहरूले फेसबुक लाइभतिर धेरै कमेन्टहरू गर्नुहुन्छ, मिठा मिठा सोही कमेन्ट पनि हामीले कार्यक्रमको अन्तिममा वाचन गर्ने नै छौँ। तपाईँहरूले फेसबुक लाइभतिर गएर पनि मिठा मिठा कमेन्ट हामीलाई पठाउन सक्नुहुन्छ होइन, हामी सोही कमेन्ट पनि हामीले अन्तिममा चाहिँ वाचन गर्ने नै छौँ। यति बेला भने हामी आज आइतबारे बसाइमा छौँ होइन, आज भने तपाईँहरूले आएर मिठा मिठा गीत रोज्न पाउनुहुनेछ पक्कै पनि। तपाईँहरू आउनुहोला, तपाईँहरूको लागि हाम्रो स्टुडियोको नम्बर खुल्ला गरिसकेका छौँ 0848 40 00 26 0848 40 00 26 रहेको छ। तपाईँहरू भने फटाफट आउन सक्नुहुन्छ होइन, अब 4:15 देखि 5 बजेसम्म हामी तपाईँहरूसँग एकदमै मनोरञ्जन गर्नेछौँ होइन, तपाईँहरूलाई मनोरञ्जन दिनेछौँ र हामीले पनि लिनेछौँ, तपाईँहरूसँग मिठो कुराकानी पनि हुने नै छ भन्दै तपाईँहरू भने आउँदै गर्नुहोला। यति बेला भने कार्यक्रमको शुभारम्भमै रहेर एउटा मिठो गीत हाम्रो मदनजीको रोजाइमा रहेको छ, एकदमै मिठो गीत तपाईँहरूकोमा आज राख्ने नै छौँ। तपाईँहरू भने आउँदै गर्नुहोला।

0: निकैले मिठो गीत हैन दिल चोरेको किस्मा कसै कसैले मेरो दिल चोरेको किस्मा यो कस्तो माया हो दुनिया भुलेर तिमीलाई पर्खी बस्याछु भन्ने यस्तै यस्तै हैन एकदमै मिठो गीत हाम्रो माया प्रेमको गीत हाम्रो मदन जी पनि माया प्रेममा हुनुहुन्छ जस्तो लाग्यो हैन निकै नै मिठो गीत बजाउनु भयो शुरुआतमा नै विशेष धन्यवाद हाम्रो मदन जीलाई भन्दै अब पनि हामी कार्यक्रम तर्फ लाग्छौ तपाईहरु आज आइतबार बसाइमा हुनुहुन्छ हैन तपाईहरु आज आउन सक्नुहुन्छ 048 40 40 00 26 तपाईँहरू आज मात्र कुराकानी मिठो कुराकानी अनि एउटा मिठो गीत रोजाइमा पारेर जान सक्नुहुन्छ आफ्नो आफन्ती पनि सम्झिन सक्नुहुन्छ पनि भन्न चाहे मैले है तपाईँहरू भने आउँदै गर्नुहोला तपाईँहरूको एकदम प्रतीक्षामा छौ हामी पनि भन्न चाहे यति बेला कोही साथी हुनुहुन्छ जस्तो लागिरहेको छ उहाँलाई स्वागत गरौं हजुर नमस्कार हेलो हेलो
1: हेलो हजुर नमस्कार
0: नमस्कार कहाँदेखि कसको नमस्कार चक्रजी बोल्नु भएको
1: हजुर हजुर एकदम
0: के छ हाम्रो चक्रजीको हालखबर
1: मेरो एकदम ठिकठाकै छ जाना बिसालीसम्म अब मन्दा मन्दा घाम लाग्छ अब आकाशतिर अलिअलि बादल छ अब पानी परेको छैन हिजो आज मौसमको कुरा गर्नुहोस् समुद्रमा सबै ठिकठाक छ काम सकतिर के कस्तो छ दिदी हजुर लगाएन
0: यतातिर पनि एकदमै ठिकै छ चक्रजी होइन घरिघरि पानी पर्ला पर्ला जस्तो आएछ त घरिघरि घाम लाएछ यस्तै नै चलिरहेछ है त
1: हजुर यता पनि त्यस्तै छ समग्रमा सबै ठिकठाकै छ भन्नु पर्छ दिदी
0: पक्कै पनि सबै ठिकठाकै छ खाजा खानुभयो त
1: खाजा खाइयो नै कार्यक्रम सुन्दैछु भन्नुपर्छ म त्यो सुनसुल बतिरहेछु भन्नुपर्छ दिदी हजुर
0: ठिकै छ चक्रजी आज भने तपाईँले गीत रोजाइमा पार्नु पर्ने हुन्छ कुन गीत रोजाइमा पार्नुहुन्छ
1: मलाई चाहिँ आज वर्ष दिन भयो भन्ने गीत रोजा पारेको छु
0: वर्ष दिन भयो
1: हजुर वर्ष दिन भयो तिम्रै घरको बाटो हिँडिरहन मन लाग्छ कुनै किन भन्ने गीत
0: वर्ष दिन हो तिम्रै घरको बाटो हिँडिराख्न मन लाग्छ कुनै किन हो
1: है
0: निकै नै मिठो गीत रोजाइमा पार्नु भएको छ चक्रजी होइन खुसी लाग्यो आयो मिठो कुराकानी पनि गर्न पाइयो त्यस्तो कुनै नयाँ नौलो केही छ भने सुनाउन सक्नुहुन्छ है त
1: सबै पुरानो दिदी अब आगामी दिनहरूमा नयाँ सुनाउन अहिले ताजा त केही छैन सबै पुरानो
0: हुन्छ चक्रजी निकै नै मिठो कुराकानी अनि निकै नै मिठो गीत रोजाइमा पार्नु भएको छ हामी अझै एकजनासँग कुराकानी गरेपछि हजुरको रोजाइको गीत अवश्य बजाउने नै छौ अहिलेको लाग्यो भने सुटौँ है त नमस्कार चक्रजी आउनु भएको थियो पक्कै पनि हाम्रो चक्रजीले होइन एकदमै निकै नै मिठो गीत रोजाइमा पारेर जानु भएको छ वर्ष दिन भयो तिम्रो बाटो धाइरहन मन लाग्छ कुनै किन हो भन्ने एकदमै मिठो गीत रोजाइमा पार्नु भएको छ अब

0: हेलो
1: अजय नमस्कार
0: नमस्कार कहाँ देखि कसको नमस्कार
1: सिन्धुलीबाट
0: सिन्धुलीबाट को भन्नुभयो

0: भइसक्यो आशाजी, अनि के गरेर बितिरहेछ हाम्रो आशाजीको दिनहरू?
1: केही नै, यतिकै बस्ने खाने यस्तै त हो नि।
0: पक्कै पनि बस्ने खाने यस्तै नै हो है?
1: हजुर
0: ठिकै छ, बस्नु होला, खानु होला, धेरै मोटा आउनु होला।

0: हुन्छ, स्वीट भेजल प्रोग्राम सञ्चालन गर्नुहुन्छ, आज फर्स्ट टाइम बोल्न पाएँ कि जस्तो लागिरहेको छ। फर्स्ट महत्त्वको लागि
1: प्राविधिकको
0: लागि सुन्नेको लागि मेरो घर फ्यामिली मेम्बर सम्पूर्णलाई धेरै सम्झिरहेको छु है। भन्दा चाहिँ के साथीहरूमा नाम दिनुपर्दा दिदी स्वीकृति बस्नेलाई धेरै सम्झना, दादा विकास गिरीको लागि, दादा वासुदेव सुन्केनी महरको लागि, सबिना योगीको लागि, साथीहरू त धेरै सबै तपाईँको मिठो मिठो सम्झना गर मेसेज गर्नु पाएँ धेरै सम्झिरहेको छु भने।
1: नमस्कार, आशाजी आउनु भएको थियो होइन, उहाँसँग नि निकै नै मिठो कुराकानी गर्न पायौँ। उहाँले पनि आफ्नो आफन्तीहरू सम्झेर छुटिसक्नु भएको छ। अब पालो तपाईँको, तपाईँहरू पनि आउँदै गर्नुहोला। तपाईँको लागि स्टुडियोको नम्बर खुल्ला छ 0484040026। यति बेला भने हाम्रो चक्रजी र आशाजीको रोजाइमा रहेको वर्ष दिन भो भन्ने एउटा निकै नै मिठो गीत बजाउँछौ। त्यसपछि पुनः तपाईँहरूमा आज आउने नै छौ। तपाईँहरू भने फोन डायल गर्दै गर्नुहोला।

0: निकै नै मिठो गीत होइन, हाम्रो चक्रजी र आशाजीको रोजाइमा रहेको थियो सो गीत हामीले सुनिसक्यौँ होइन। अब पाला तपाईँको तपाईँहरू पनि आएर मिठा मिठा गीतहरू रोजाइमा पार्न सक्नुहुन्छ पक्कै पनि। तपाईँहरूको लागि हामीले हाम्रो स्टुडियोको नम्बर खुल्ला गरिसकेका छौँ 0848 40 00 26। तपाईँहरू आउन सक्नुहुन्छ यति बेला भने कोही साथी हुनुहुन्छ उहाँलाई स्वागत गरौँ। हजुर नमस्कार। नमस्कार देवजी, के छ हाम्रो देवजी काल खबर?
1: मेरो खबर एकदम राम्रो रमाइलो छ भन्नुपर्छ है त। अनि हजुर के छ नि?
0: मेरो पनि एकदमै राम्रो अनि रमाइलो छ देवजी।
1: हजुर हजुर।
0: अनि हाम्रो देवजीले खाजा खानुभयो त?
1: खाजा भर्खरै खाएको भन्नुपर्छ है त।
0: भर्खरै खानुभयो है?
1: हजुर हजुरले पनि खानुभयो होला है।
0: अहँ पक्कै पनि, आज मैले पनि खाएर मात्रै कार्यक्रम सञ्चालन गरेँ नि त।
1: हजुर हजुर, हजुरलाई फोन गर्नु खोजेको थिएँ, नम्बरै भेटिनँ हजुरको त है, अर्को सम्झना दिदीको भेटियो तर उहाँको नम्बर पनि आज गर्नु पाइनँ भन्नुपर्छ है त।
0: ठिकै छ, केही छैन, यति भन्नुभयो खुसी लाग्यो है त।
1: हजुर हजुर, अब हजुरको नम्बर पनि कुनै दिन भेट्नेछु
0: अनि पक्कै पनि हाम्रो देवजीले हाम्रो नम्बर अवश्य नै पाउनुहुन्छ है त। ठिकै छ देवजी, अरू के छ नयाँ खबर?
1: खबर अरू त नयाँ त केही पनि

0: राम्रो लाग्यो है, जानी नजानी गाउनु भएको थियो हाम्रो निशाजीले, पक्कै पनि राम्रो लाग्यो है,
1: एकदमै राम्रो लाग्यो नि त मलाई त।
0: विशेष धन्यवाद सदेवजी, निकै नै मिठो कुराकानी गर्न पायो आज। भने कुन गीत रोजाइमा पार्न चाहनुहुन्छ?
1: आज मैले पनि एकदम पुरानै एकदम मार्मिक लोकदोरी भाका नै रोज्न चाहन्छु, सुन्न अनि सुनाउन पनि चाहन्छु। चारैतिर हावा चलिरहेको थियो भन्ने गीत बजाइदिनुहोस्।
0: चारैतिर हावा चलिरहेको थियो है,
1: हजुर हजुर।
0: कसले गाउनु भएको थाहा छ?
1: हजुर, विष्णु माझी हो गायिका चाहिँ, गायक अलिकति नामै भेट्थ्यो मैले यसको लागि सरी भन्न चाहन्छु है त, गायिका चाहिँ विष्णु माझी हो।
0: ठिकै छ, हामीले अवश्य पनि बजाउनेछौँ है त। निकै नै मिठो गीत रोजाइमा पार्नु भयो देवजी, आजको लागि भने छुट्टी है त।
1: हजुर हुन्छ,
0: नमस्कार। निकै नै मिठो गीत रोजाइमा पार्नु भएको छ हाम्रो देवजीले, होइन, चारैतिर हावा चलिरहेकै थियो भन्ने विष्णु माझीले गाउनु भएको। अब भने पालो तपाईँको होइन, कति पनि ढिला नगरिकन आउनु होला, हामीसँग समय एकदमै कम रहेको छ, तपाईँहरूलाई थाहा नै छ। तपाईँहरूसँग बोल्ने हाँस्ने रमाउने मन त मलाई लगभग धेरै समय हुन्छ, तर के गर्नु है, समय अनुसार चल्नु पर्ने रहेछ। यति बेला भने अर्को साथी हुनुहुन्छ, उहाँलाई स्वागत गरौँ। हजुर नमस्कार।
2: हेलो दिदी, नमस्ते। नमस्कार।
0: नमस्ते नमस्कार। निर्मलाजी हुनुहुन्छ?
2: नै, शर्मिला आयो भन्नुपर्छ है, सिन्धुलीबाट।
0: शर्मिला भन्नुभयो?
2: हजुर।
0: के छ, हाम्रो शर्मिलाजीसँग मेरो पहिलोचोटि कुराकानी होइन त?
2: हजुर।
0: धेरै धेरै स्वागत छ है त शर्मिलाजी।
2: हस् हुन्छ।
0: के छ हाम्रो अनि शर्मिलाजीको अरू नयाँ खबर?
2: मेरो नयाँ खबर भन्नुपर्छ एकदमै ठिक छ, अनि दिदीहरूको के छ?
0: मेरो पनि एकदमै ठिकै छ। अनि अरू के गरेर चलिरहेछ हाम्रो शर्मिलाजीको दिनहरू?
2: यसरी नै बसी बसाइ नै भन्नुपर्छ है, घरआसी काम गर्ने बस्ने भन्नुपर्छ है।
0: पक्कै पनि घरआसी काम गर्ने बस्ने यस्तै गरी चलिरहेछ है।
2: हजुर
0: ठिकै छ, निकै नै मिठो कुराकानी गर्न पायो शर्मिलाजी। हाम्रो देवजीले चारैतिर हावा चलिरहेको थियो भन्ने एउटा निकै नै मिठो गीत हाम्रो विष्णु महाजीको स्वरमा रहेको होइन, निकै नै मिठो गीत रोजाइमा पार्नु भएको छ। कसको लागि सुनाउन चाहनुहुन्छ?
2: त्यति मिठो भोइसमा प्रोग्राम सञ्चालन गर्नुहुन्छ दिदीहरूको लागि, हजुरको रेडियो होल युनिटको लागि प्यारी।
0: शर्मिलाजी, हेलो, शर्मिलाजी आउनु भएको थियो होइन, उहाँले आफ्नो आफन्तहरू कतिपय सम्झिनु भयो त, कतिपय सम्झिन पाउनु भएन, ठिकै छ, अब केही प्रब्लमले होला पनि भन्न चाहे होइन, तपाईँहरू पनि आउँदै गर्नु होला अब तपाईँको पालो होइन। 0-48-40-00-26 हाम्रो स्टुडियोको नम्बर तपाईँलाई खुल्ला राखिसकेका छौँ, तपाईँहरू पनि आउँदै गर्नु होला। यति बेला पनि हाम्रो देवजीको र शर्मिलाजीको रोजाइमा रहेको गीत बजाउनु पर्ने हुन्छ हामीले, तपाईँहरू पनि आउँदै गर्नु होला। यति बेला भने देवजी र शर्मिलाजीको रोजाइमा रहेको गीत सुन्छौं।

पक्कै निकै नै मिठो गीत हाम्रो देव र शर्मिलाजीको रोजाइमा रहेको थियो होइन, निकै नै मिठो गीत हामीले सुनिसकेका छौँ। ऊ पनि पालो त पाएको होइन, एकदमै अब समयले नेटवर्क काट्न पनि लागिसकेको छ होइन, 43 भइसकेको छ। तपाईँहरू छिटो छिटो आउन सक्नुहुन्छ, हामी समय पछि भने हामी तपाईँहरूसँग मिठो कुराकानी गर्न पाउँदैनौँ होइन, अधुरो रहन्छौँ हामी तपाईँहरू बिना पक्कै पनि। त्यसैले छिटो छिटो आउनुहोला होइन, समयमै आउनुहोला पनि भन्न चाहन्छु होइन। तपाईँहरू 0 40 40 00 26 डायल गरेर आउन सक्नुहुन्छ हाम्रो फेसबुक लाइभतिर पनि।

0: राम्रै छ, ठिकै छ, राम्रो छ।
1: राम्रो छ है?
0: हजुर
1: ठिक छ, राम्रो हुनु पर्छ होइन सङ्गीताजी। सङ्गीताजीसँग मेरो पहिलो कुराकानी होइन त?
0: होइन होइन, अस्ति नै एकचोटि भएको थियो।
1: पहिलोचोटि भइसकेको छ है?
0: हजुर।
1: अनि कार्यक्रम कति सुन्नुहुन्छ हाम्रो सङ्गीताजीले?
0: कार्यक्रम त सुन्छु।
1: सुन्नुहुन्छ है? कस्तो लाग्छ?
0: राम्रो लाग्छ।
1: राम्रो लाग्छ है? ठिक छ, निकै नै मिठो कुराकानी गर्न पाइयो सङ्गीताजी। अन्तिम अन्तिमतिर भए पनि

माहेश्वरी मेवाहाङ राई फ्रम भोजपुरबाट भन्नुभएको छ। साथीहरू सम्झिनु पर्दा बुनु सुमिका मेवाहाङ, मेवाहाङनी युनिसा, अन्जिता, अचिता, अजिता राई, अस्मिता राई, तामाङनी अनुजा, रोशनी राई, प्रदीप गुलुङ, मिरा गुलुङ, सुबिना सुरज, पवित्रा सानो, वरुण, चञ्चली कुलुङ, शर्मिला, लक्ष्मी, लक्ष्मण मोगर, राज, विनोद, शरण, स्काई आइडियो, सबैलाई भन्नुभएको छ। विशेष धन्यवाद छ तपाईँहरूलाई पनि मिठो कमेन्टको लागि। सौरभजी हुनुहुन्छ, हेलो सिस, गुड आफ्टरनुन। म बागेश्वर नगरपालिका 8 को मान्छे, हाल गुजरातको, भारतको गुजरातदेखि सुन्दैछु। मेरो घरमा हुने बुढी छोरालाई सम्झन चाहन्छु भन्नुभएको छ। विशेष धन्यवाद छ तपाईँलाई पनि। टिकारामजी हुनुहुन्छ, नमस्ते दर्शन, नमस्कार। म टिकाराम सुनवार, तीन जुरे मिडिया ग्रुपको मेम्बर, राम साहब घर भई हाल काठमाडौँबाट प्रोग्राम मार्फत सम्झिनु पर्दा सोना मिडिया प्रेमी निर्मला, जीवन विमल बिमला, कविता राज, घायल अभिरमान सुनवार, भूमिका अभागिनी युनिसा, स्वीट लभ प्रेमकला देव, मनोज, रामलाल सुमन, रामलाल रामला, टिका समीक्षा, जुनु जमिनदार बाउको इमानदार छोरो, मिडिया प्रेमी दिल दुखिरिया, बुद्धिवीर सजना, कपिल कोपिला, मनको साथी, जीवन कार्की लगायत सम्पूर्णलाई भन्नुभएको छ। विशेष धन्यवाद छ। शर्मिलाजी हुनुहुन्छ, शर्मिला हायो, हेलो गुड सिस, गुड आफ्टरनुन। म पनि सुन्दैछु प्रोग्राम सिन्धुलीबाट, शर्मिला हायो अब बज्ने सङ्घ मार्फत। प्यारे साथी उर्मिला, संगीता, कल्पना, साइरा, संगीता, जनुका लगायत सबैमा मिठो माया छ प्यारीहरू भन्न चाहन्छु भन्नुभएको छ। सबैलाई धन्यवाद छ तपाईँलाई पनि। शुक्रराजी हुनुहुन्छ, हेलो हजुर, साङ्गीतिक अभिवादन, म पाँच थर हिल्याङ, सात घर भइहाल फिदिन चार डब्लुबाट शुक्रबार, शुक्रराज र शैली निर्दोष हो। अब बज्ने गीत मार्फत समर्पण गर्नुपर्दा साथीहरू कमला, प्रेम, डिकेन्द्र, अरुणा, गोपाल, मनिषा, गगन, सुमी, सञ्चमाया, तारा, विनितास, मनमाया, रामकृष्ण, सोनिम, सुप्रिया, कविता, मोना, हर्पर, रोशनी, सरस्वती, राज, घले, धनु, डिलु, हरिमाया, भूपाल, सृजना, डम्बर, योगेन, भीम, धर्मराज, धनकुमार, फुलमाया, सम्पूर्णलाई भन्नुभएको छ। विशेष धन्यवाद तपाईँलाई पनि। सूचनाजी हुनुहुन्छ, हेलो दिदी नमस्ते, म पनि प्रोग्राम सुन्दैछु है सिन्धुली, भक्तिरामबाट सूचना योगी, प्रोग्राम एकदम मन सम्झना, एकदम राम्रो लाग्छ दिदी, हजुरको लागि मिठो सम्झना र माया छ भन्नुभएको छ। विशेष

अविनाश सुनवार एलिसा दिलिशा धर्मराज पूर्वेली आकाश जुवन कार्किस शान्ति विशी विवश प्रीत लगायत सम्पूर्णलाई भन्नुभएको छ। निकै नै मिठो मिठो कमेन्टहरू पढ्यौं होइन, सबैजनालाई हामीले सम्झेर कमेन्ट गर्ने प्यारा प्यारा सबैलाई धेरै माया अनि धेरै धेरै धन्यवाद व्यक्त पनि गर्न चाहन्छु होइन। अब भने के गर्नु है, अब भने हामीले बिदा माग्नु पर्ने बेला भइसकेको छ, अब भने हामी बिदा मागेर जानुपर्ने हुन्छ। आज कार्यक्रममा सहभागिता जनाउने साथीहरू चक्र, आशा, देव, शर्मिला, संगीता र उर्मिला, तपाईँहरू सम्पूर्णलाई विशेष धन्यवाद छ। जसको फोन लागेन तपाईँहरू निराश भएर नबस्दिनुहोला, भोलि अवश्य नै तपाईँको फोन लाग्छ, प्रयास पनि अवश्य गर्नुहोला पनि भन्न चाहन्छु। भन्दै तपाईँहरूलाई पनि विशेष धन्यवाद व्यक्त गर्दै यतिजेलसम्म मलाई प्राविधिकमा रहेर मिठो साथ दिने हाम्रो मदनजीलाई पनि विशेष धन्यवाद व्यक्त गर्दै तपाईँहरूको लागि हाम्रो संगीताजी र उर्मिलाजीको रोजाइमा रहेको धरती कुनको आकाश जुनकै हो भन्ने एकदमै मिठो गीत छोड्दै र भोलि आउने बाचा राख्दै आजको लागि भने कार्यक्रम उकाली हो रालीको तर्फबाट म निशा भण्डारी पनि बिदा हुन चाहन्छु। नमस्कार, बाई बाई।

0: हावाहुरी चलेको बेला के गर्ने,
1: घरको झ्याल र ढोका बन्द गर्ने,
0: आगोका स्रोतहरू बन्द गर्ने,
1: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने,
0: भीड़भाड़मा भए नआत्तिने, भागदौड नगर्ने, बिस्तारै सुरक्षित स्थानमा लाग्ने,
1: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने,
0: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने,
1: हावाहुरी चलेको बेला के नगर्ने,
0: कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीको खम्बा तथा तार मुन्तिर नबस्ने,
1: बिजुलीको तार लत्रिएको छ भने नछुने,
0: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने,
1: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने।
0: जनहितका लागि हजुरको रेडियो 102.1 MHz जारी सन्देश। सगरमाथा कम्प्युटर सेन्टर मन्थली 1 रामेछापमा अब ल्यापटप किस्ता बन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ।
2: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
3: हाम्रा विशेषताहरू
2: 40% मात्रै डाउन पेमेन्ट,
3: सजिलो मासिक किस्ता सुविधा,
2: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
3: विद्यार्थी, अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त,
2: आवश्यक कागजातहरू
3: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
2: ठेगाना सगरमाथा कम्प्युटर मन्थली 1 रानीछाप।
3: थप जानकारीका लागि सम्पर्क नम्बर 9854043255, 0485401106, इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्, सीमित समयको अफर नछुटाउनुहोस्।

0: 6.9 inch को शानदार डिस्प्ले, AI powered कैमरा, 2 वर्ष को वारंटी सहित, Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh powerful बैटरी को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार।
1: मंगलसूत्र झुम्का र पाउजु कहाँ बनाएर ल्याउनु।

0: यहाँ आधुनिक परम्परागत गरगहनाहरू ग्यारेन्टीका साथ बनाइनुका साथै बिक्री वितरण गरिन्छ। खरिद गरिएको सुनसादीको गरगहना फिर्ता गर्नु परेमा बिल अनिवार्य ल्याउनु पर्नेछ।
1: प्रोप्राइटर निशाग हतराज, सम्पर्क नम्बर 9855069601 9924443 42। सुबिना सुनसादी पसल मन्थली एक देवकोटा चोक प्रभु ब्याङ्क अगाडि, साथै एसएस लेडिज कलेक्सनमा कुर्ता सुरुवाल र साडी पनि पाइन्छ।
0: मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम सम्बन्धी जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र रामेछापको सूचना।
2: बागमती प्रदेशभित्र स्थायी बसोबास भएका 30 वर्ष भन्दा माथि उमेर समूहका सम्पूर्ण नागरिकहरूलाई नसर्ने रोगबाट समयमै निदान परीक्षण परामर्श र उपचारको लागि प्रत्येक सोमबार बिहान 8 बजेदेखि 10 बजेसम्म निशुल्क बीपी, सुगर, युरिन, प्रोटिन, बीएमएफ जाँच एवं टी रोगको बिरामीलाई निशुल्क परामर्श एवं उपचार सेवा उपलब्ध रहेको कुरा सबैमा सहर्ष जानकारी गराउँदछौ।
0: सम्पर्क नम्बर 9844021369। जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मन्थली रामेछाप।
3: Kajaria Tiles, your world-class luxury.

0: फायदा भनेको दुई रुपियाँ पाँच रुपियाँ हटदाम बसे त्यति बस्ने
1: त्यसको भाउ छ त्यो भाउ चाहिँ सम्बन्धित मान्छेले पाउनु पर्यो यो बिचौलियाले अलिकति गरेको छैन
2: श्रृङ्खलाउने माटो र कृषि कर्मको बाटोका कुरा कृषि र किसानका पाटोका कुरा
3: आलु धेरै हुन्छ मकै धेरै हुन्छ कोदो धेरै हुन्छ
4: गत वर्षको त्यो तरकारी खाने आलु तीन करोडको बिक्री भएको छ एउटा कालो गोदारी आलुको बिउ भनिन्छ छ करोडको आलु बिक्री भएको थियो
5: किसानका सिधा प्रश्न विज्ञ र सरकारको जवाब
6: कृषि प्रधानमा म आबद्ध छु टमाटर साग सब्जी ल्याएर बजारमा बेच्नु दुई मिटर चामलसँग ल्याएर वजन गर्ने मेरो काम त्यो थियो किसानमुखी बजेट ल्याउनु पर्दैन देश्नु किसान उसले नलागोले देशमा लाग्दैन
7: एउटा त नियमित बजेट अन्तर्गत सत्र अरब आउँदैछ सात आठ अरबको अर्को एउटा विशेष प्याकेज आउँदैछ म मन्त्री हुँदाओस् नहुँदाओस् किसानको पक्ष मन्त्री गीता अगाडि बढ्छु
5: समृद्ध नेपाल सार्थक बनाउने कृषिको साझा सवाल
2: कार्यक्रम कृषि सवाल
8: नमस्कार कृषिको विकास प्रबन्धन र व्यवसायीकरणको पथमा कटिबद्ध रेडियो कार्यक्रम कृषि सवालमा यहाँहरूलाई हार्दिक स्वागत छ म हुँ असीम सागपडा कार्यक्रम कृषि सवाल नेपाल एफएम नेटवर्कले उत्पादन गर्ने गर्दछ साथै यो कार्यक्रम उत्पादनमा एग्रो टाइम्स मिडिया नेटवर्कले सहजीकरण गर्ने गर्दछ कार्यक्रम कृषि सवाल देशैभरका विभिन्न रेडियो स्टेशन मार्फत प्रसारण हुने गर्दछ काठमाडौँ उपत्यकामा नेपाल एफएम 91.8 मेगाहर्जसँगै काठमाडौँ उपत्यका बाहिर पपुलर एफएम 99.5 मेगाहर्ज सुनसरी सामुदायिक रेडियो नयाँ अभियान एफएम 99 मेगाहर्ज सङ्खुवा सभा रेडियो लालीगुराँस 105.2 मेगाहर्ज धनकुटा रेडियो खबरपालिका 88.7 मेगाहर्ज धनकुटा सामुदायिक रेडियो हलेसी एफएम 102.4 मेगाहर्ज खोटाङ रेडियो एभरेज 96.8 मेगाहर्ज सोलुखुम्बुबाट पनि सुन्दै हुनुहुन्छ यसै गरी कार्यक्रम कृषि सवाल रेडियो सैलुङ 92.7 मेगाहर्ज दोलखा रेडियो बैतेश्वर 94.5 मेगाहर्ज मैना पोखरी दोलखा रेडियो हिमाली 101.7 मेगाहर्ज दोलखा रेडियो रामेछाप 95.8 मेगाहर्ज रामेछाप हजुरको रेडियो 102.1 मेगाहर्ज रामेछाप रेडियो मेलम 107.2 मेगाहर्ज सिन्धुपाल्चोक रेडियो जुगल 98.1 मेगाहर्ज सिलढुङ्गा सिन्धुपाल्चोक रेडियो क्रान्ति 90.4 मेगाहर्ज कोशीपारी काभ्रे रेडियो रसुवा 102.1 मेगाहर्ज धुन्चे रसुवा नीलकण्ठ एफएम 98.5 मेगाहर्ज धादिङ बेसी धादिङ रेडियो राजमार्ग 92.1 मेगाहर्ज धादिङ रेडियो चिम्पेश्वर 90.9 मेगाहर्ज बिदुर नुवाकोट रेडियो बागमती 107.4 मेगाहर्ज ककनी नुवाकोट रेडियो कास्की 90.6 मेगाहर्ज पोखरा कास्कीबाट पनि सुन्दै हुनुहुन्छ साथै कार्यक्रम कृषि सवाल गलिङ एफएम 92.2 मेगाहर्ज गलिङ स्याङ्जा रेडियो पाल्पा 97.1 मेगाहर्ज रामपुर पाल्पा रेडियो सामर्थ्य 92.1 मेगाहर्ज कावसते नवलपुर रेडियो कावसते 102.6 मेगाहर्ज कावसते नवलपुर दाउन्नी एफएम 103.4 मेगाहर्ज बर्दघाट नवलपरासी सामुदायिक रेडियो अर्घाखाँची 105.8 मेगाहर्ज अर्घाखाँची भेरी एफएम 105.4 मेगाहर्ज नेपालगंज बाँके रेडियो डोटी 98.5 मेगाहर्ज डोटी रेडियो रामारसन 92 मेगाहर्ज अछाम रेडियो नयाँ नेपाल 104.5 मेगाहर्ज दार्चुला रेडियो प्रभु 102.6 मेगाहर्ज कञ्चनपुर रेडियो बुङ्गल 98.3 मेगाहर्ज बझाङ सौगात एफएम 103.6 मेगाहर्ज बैतडी सामुदायिक रेडियो मेलौली एफएम 101.2 मेगाहर्ज मेलौली बैतडी र बैतडीमै रहेको रेडियो बैतडी 95.4 मेगाहर्जबाट पनि कार्यक्रम कृषि सवाल सुन्दै हुनुहुन्छ।

0: किसानको आली र फालीदेखि उपभोक्ताको थालीसम्म
1: यसरी फलिरहेछ। अब देशमा समय छैन, नगरपालिकाले के गर्ने, चिसोले के गर्ने,
2: गाडी भाडा पटाएको अब जम्मा

0: आज हामीसँग महेश बन्जार हुनुहुन्छ, जडीबुटी व्यवसायी संघका केन्द्रीय उपाध्यक्ष हुनुहुन्छ, त्यसै गरी जडीबुटी उद्यमी संघ काभ्रेका समेत जिल्ला अध्यक्ष, त्यसै गरी अलैँची व्यवसायी महासंघका समेत काभ्रे जिल्ला सचिव हुनुहुन्छ। हामी उहाँलाई स्वागत गर्दछौ। महेश नमस्कार, यहाँलाई स्वागत।
1: हजुर, हजुरलाई पनि नमस्ते छ र सम्पूर्ण किसान र जडीबुटी दुवैको जय होस् भन्न चाहन्छु।
0: आराम हुनुहुन्छ?
1: ठिक छ सर।
0: अहिले व्यस्त पनि हुनुहुन्छ, निकै व्यस्त हुनुहुन्छ है?
1: व्यस्त छ सर। अब खेतीको काम भयो, अब त्यसलाई भण्डारण, त्यसलाई चाहिँ निर्यात गर्ने कुरा, प्रशोधन गर्ने कुरा, अब किसानहरूलाई चाहिँ मोटिभेट गर्ने कुरा, अब विभिन्न ठाउँमा चाहिँ अध्ययन अनुसन्धान गर्न जाने कुरा लगायतको विषयमा अलिक व्यस्त भइरहेको छ।
0: जडीबुटीको उच्च सम्भावना छ, हामीले अगाडि रिपोर्टमा पनि केही कुरा दर्शाउने प्रयास गरेका थियौँ। सम्भावना छ तथा सम्भावना हुँदै गर्दा पनि जडीबुटी क्षेत्रले भने जस्तो हासिल गर्न सकेको छैन र पछिल्लो समयमा आयुर्वेद क्षेत्र अलिकति जुर्मुराएको, यो स्वास्थ्यको क्षेत्रसँग जोडिएको विषय प्रत्यक्ष भइ नै हाल्यो, त्यसले गर्दा पनि माहौल चाहिँ बनेको देखिन्छ पछिल्लो समयमा। अहिले समग्र जडीबुटीको सम्भावना र आजको अवस्थालाई कसरी आकलन गर्नुहुन्छ यहाँले?
1: अब सम्भावना तपाईँको हिजोदेखि नै यसको निकै ठूलो सम्भावना छ, अलिकति लुकेर लुकेको सम्भावना यसमा देखिन्छ। जस्तो मानव जन्मेदेखि मृत्यु नहुँदासम्म कुनै न कुनै रूपमा जडीबुटी एक अनन्यासित सम्बन्ध रहेको छ। अब हाम्रा धर्म, हाम्रा कला, हाम्रा संस्कृति, हाम्रा चाहिँ सम्पूर्ण क्षेत्रमा कुनै न कुनै रूपमा जडीबुटीको संलग्नता छ। अब औषधिको रूपमा हेर्नुहोस्, पर्यावरणको लागि हेर्नुहोस्, अब मानव स्वास्थ्यदेखि लिएर सम्पूर्ण जीवदेखि लिएर सम्पूर्ण यो एउटा चाहिँ प्रकृतिको संरक्षण गर्ने हरेक क्षेत्रबाट चाहिँ जडीबुटीले नै यसको ठूलो महत्व, यसको ठूलो सहयोग गरेको जस्तो मलाई लाग्छ। जडीबुटी आजकल, अब अहिले भनौँ, अहिलेको परिप्रेक्ष्यमा जडीबुटी नै एउटा सबैभन्दा सुरक्षित, सबैभन्दा सस्तो, भरपर्दो र एउटा चाहिँ एउटा आम गरिबहरू भनौँ वा आम एउटा चाहिँ व्यक्तिहरूलाई सबैभन्दा विश्वासिलो र भरपर्दो माध्यम स्वास्थ्यको लागि जडीबुटी नै हो जस्तो मलाई लाग्छ।
0: पचासको दशकसम्म जडीबुटीको पक्कै पनि प्रबल प्रयोग हुन्थ्यो र यो 60 र 70 को दशकमा चाहिँ जडीबुटी अलिकति ओझेलमा पार्न खोजियो अथवा पर्यो। फेरि 80 को दशकमा आउँदै गर्दा अलिकति माहौल बने जस्तो देखिन्छ कि जडीबुटीको क्षेत्र। फेरि पनि यो आकर्षण आयुर्वेद क्षेत्रमा चाहिँ, स्वास्थ्यको क्षेत्रमा पनि, उपचारको क्षेत्रमा पनि आयुर्वेद प्रति जनविश्वास बढेको कारणले पनि अलिकति माहौल देखिन्छ। यद्यपि सरकारबाट अझै ओझेलमा परेको आयुर्वेद क्षेत्र छ
1: पक्कै पनि। अहिलेको परिस्थितिमा विश्व समाजले नै जडीबुटी एउटा के हो भन्ने कुरा चाहिँ यो कोरोना आएदेखि वा भनौँ मान्छेहरूले चाहिँ अलिकति ज्ञान पाएदेखि चाहिँ वास्तवमै जडीबुटी के हो भन्ने कुरा चाहिँ अन्तर्राष्ट्रियदेखि लिएर यही नेपालका चाहिँ व्यक्तिहरू, व्यक्तित्वहरूले पनि यसको महत्व, यसको प्रयोग, यसलाई चाहिँ अझै बुझ्ने, अझै चाहिँ यसप्रति चाहिँ चाख दिने गर्ने गर्नुभएको छ, देखेको पनि छ। मलाई लाग्छ यो एलोपेथीको तुलनामा जडीबुटी नै एउटा सत्यता हो, यसैलाई नै प्रमोट गर्ने र संसारले यसैलाई नै अवलम्बन गर्ने गर्नुपर्छ जस्तो मलाई लाग्छ।
0: हामीले रिपोर्टमा के कुरा दर्शाउने प्रयास गरेका थियौँ, जस्तो भारतमा चाहिँ नेपालबाट जडीबुटीको कच्चा पदार्थको रूपमा चाहिँ जुन निर्यात पनि भएको देखिन्छ, केही मात्रामा मात्रै निर्यात चाहिँ कौडीको मूल्यमा र प्रशोधित रूप चाहिँ फेरि आयात भएको पनि भइरहेका पनि छ, यो पनि देखिन्छ। यो प्रशोधित र कच्चा पदार्थमा चाहिँ हुने यो प्रशोधित रूप हामीले बनाउन नसक्दा, त्यसै गरी पछिल्लो समयमा हामीले खपत पनि गर्दै गर्दा फेरि आयात पनि गरेका छौँ, यो अलिकति यो नमिल्दो जस्तो देखिन्छ कि हाम्रो निर्यात पनि भएको देखिन्छ, आयात चाहिँ अत्यधिक मात्रामा भएको देखिन्छ कि यो चाहिँ के कारणले गर्दा रहेछ?
1: पक्कै पनि सबैभन्दा महत्वपूर्ण विषय नै यहीँनिर छ। प्रथम कुरा त हामी स्वयं आफैले नै यसको चाहिँ प्रयोग गर्ने, यसको औषधि बनाउने, साना साना चाहिँ घरेलु उद्योगहरू खोल्ने, जस्तो चाहिँ जडीबुटी औषधिको लागि मात्रै प्रयोग हुन्छ भन्ने विषय होइन। यो चाहिँ तपाईँको अरू धूपहरू बन्छ, यसबाट चाहिँ तपाईँको तेलहरू उत्पादन हुन्छ, कस्मेटिक प्रयोजन, खाद्य प्रयोजन, अब तपाईँको चाहिँ विभिन्न यसका प्रयोजनहरू छन्। ती प्रयोजनहरूको बारेमा चाहिँ हाम्रो नीतिगत तहबाट नै यसलाई चाहिँ एउटा चाहिँ स्कुलको माध्यमबाट, एउटा सिटिभिटी एसटिभीको माध्यमबाट चाहिँ सारा चाहिँ किसानदेखि लिएर सम्पूर्णलाई चाहिँ एउटा यो ज्ञान वृद्धि गर्दै चाहिँ जाने हो भने यसको खपत, यसको महत्व अझै चाहिँ यसको विस्तारित रूप यही नै हुन्छ। जस्तो हामीले बिक्री गरेको चिराइतो इन्डियाले कौडीको मूल्यमा लान्छ र त्यसलाई प्रशोधन गरेर फेरि पिन्स र ट्याब्लेटको रूपमा यही नै चाहिँ बढी मूल्यमा उसैले यही घुमाइरहेको अवस्था छ। किन छ भन्दाखेरि नीतिगत तहबाट राज्य स्तरबाट पनि जस्तो हामीले चिराइटो चाहिँ अलिकति आफ्नै प्रयोजनको लागि वा व्यापारिक प्रयोजनको लागि बोकेर हिँड्दाखेरि पनि यहाँ डराउनु पर्ने अवस्था। अब यहाँनिर चाहिँ तपाईँको आफ्नै एउटा अनुसन्धान गर्नलाई आफैले यसको चाहिँ प्रयोजनको लागि एउटा राज्य स्तरबाट पनि अलिकति चाहिँ यसको चाहिँ रोकथोक भइरहेको छ जस्तो चाहिँ हामीलाई लाग्छ र यसैको फाइदा उठाएर भारत लगायत अन्य देशहरूले नेपालका चाहिँ यी अमूल्य जडीबुटीहरूलाई चाहिँ उनीहरूले आफ्नो चाहिँ ठूलो रिसर्च ल्याब अनुसन्धान र उहाँ चाहिँ उनीहरूको चाहिँ गरेर यसलाई चाहिँ निर्यात जस्तो बनाएको अवस्था छ।
0: जस्तो यहाँले भन्दै गर्दा अब सम्भावना कुराकानी गर्दै गर्दा हाम्रो दिन प्रतिदिन खपत त बढेको छ। अहिले पछिल्लो समयमा हेर्ने भने चाहिँ आयुर्वेद कम्पनीहरू विशेष गरी औषधि उत्पादन गर्ने कम्पनीहरू पनि नेपालमा सञ्चालन हुने क्रम अलिक बढेसँगै चाहिँ अलिकति बढी खपत पनि भएको देखिन्छ। यसमा चाहिँ व्यावसायिक सम्भावना पनि देखियो कि यो चाहिँ समृद्धसँग जोड्न सक्ने बलियो आधार पनि देखियो जडीबुटी क्षेत्र।
1: हजुर पक्कै पनि हो, तर मलाई लाग्छ नेपालका आयुर्वेदिक उत्पादक कम्पनीहरू सन्तुष्ट वा खुसी छैनन्।
0: सस्तै छैनन्,
1: खुसी छैनन्। किन छैनन् भन्दाखेरि एउटा चाहिँ हाम्रो आफ्नै मैले अघि नै अलिकति जोडिहालेँ, एउटा प्रयोग गर्ने कुरामा जस्तो चाहिँ जंगलबाट कुहिएर जाने जडीबुटीलाई चाहिँ कुनै किसान वा मिडिएटरको मार्फत चाहिँ त्यो कम्पनीसम्म पुर्याउने कुरामै यहाँ रोकथोक छ। यहाँ कागजी समस्याका कुरादेखि लिएर त्यसको चाहिँ एकदम सस्टेनेबल त्यस ट्रान्सपोर्टका कुरादेखि लिएर यावत कुरामा चाहिँ अलिकति रोक दिएको जस्तै अवस्थाको कारणले गर्दाखेरि अब यहाँका उत्पादन गर्ने

0: जडी इन्डियाबाट आउने अब जडीबुटीहरू चाहिँ उनीहरूले बढी खपत गरेर आफूलाई चाहिँ एउटा नेपाली जडीबुटी कम्पनी हुँ भन्ने जस्तो साबित गर्न खोजिरहेका छन्। तर हामी यो कुरालाई त्यति धेरै मान्दैनौँ, किनभने नेपालका सिस्नो असुरो लगायतका 10,000 जडीबुटी कुहिएर जाने, इन्डियाबाट चाहिँ आदि माटो र धुलो सहितका जडीबुटी आएर चाहिँ यहाँ बनेका यी औषधिहरू पूर्ण रूपमा नेपाली हुन्, नेपाली उत्पादन हुन् भन्न सकिँदैन।
1: गुणस्तरीयतामा पनि खोट छ त्यसको?
0: अब गुणस्तरीयतामा खोट तपाईँको क्वारेन्टाइनदेखि नै छ, एउटा एउटा चाहिँ आफ्नो नेपालको मापदण्डलाई चाहिँ त्यहाँ चाहिँ उल्लङ्घन गरेर तपाईँको कुहिएका धेरै वर्षदेखि स्टक रहेका जडीबुटीहरू चाहिँ भित्रिरहेको पनि अवस्था छ होला। उहाँहरूले पनि आफ्नो आफ्नो कम्पनीमा आइसकेपछि त्यसलाई क्वालिटी मेन्टेनको लागि केही मेहनत त गर्नु होला। तर मलाई लाग्छ ती जडीबुटीहरू आफैले नै यिनै कम्पनीहरूले नेपाल सरकारसँग मिलेर हामी जस्ता व्यवसायीहरूसँग किसानहरूसँग मिलेर यी उत्पादन गरेर न्यून मूल्यमा चाहिँ यी उत्पादन गर्न सकियो भने र यही नेपालकै जडीबुटीहरूलाई चाहिँ प्रयोग गरेर औषधि बनाउन सकियो भने समृद्धिको लागि, देशको लागि, मानव स्वास्थ्यको लागि, यसको संरक्षण प्रवर्धनको लागि हरेक क्षेत्रमा चाहिँ मुख्य भूमिका चाहिँ यिनै कम्पनीहरूले खेल्नुपर्छ जस्तो मलाई लाग्छ।
1: जस्तो ज्यान त्यान यहाँ जस्ता व्यवसायहरूले चाहिँ एउटा किसानले उत्पादन गर्दै गरेको अथवा प्रशोधन गरेर चाहिँ संकलन गरेर ल्याएको चिजहरूलाई पनि यहाँहरूले प्रबन्धन गर्नको लागि, निर्यात गर्नको लागि सपोर्ट गर्नुभएको छ भने आफैहरू पनि विशेष गरी उत्पादनतिर जानुपर्छ, जडीबुटी खेती व्यवसाय कमर्सियल फार्मिङ गर्नुपर्छ भनेर पनि यहाँहरू पनि लाग्नु भएको छ। भनेपछि व्यवसायहरूले ज्यान त्यान चलाइराखेको तर राज्यबाट चाहिँ भने जस्तो आयुर्वेद क्षेत्रमा अथवा जडीबुटीको क्षेत्रमा चाहिँ भने जस्तो नीति र नजरअन्दाज नभएको देखियो बाहिरबाट हेर्दा चाहिँ हामीले।
0: हजुर, पक्कै पनि अब जस्तो यहाँ चाहिँ बोटानिकल पढाउने, एग्रिकल्चर पढाउने यी ठुला चाहिँ केयुटियु जस्ता चाहिँ युनिभर्सिटी केही गार्डनमा चाहिँ तपाईँका जडीबुटीहरू कुहिएर गइरहेछन् भनेपछि उहाँहरूले चाहिँ के पढाइराख्नु भएको छ? होइन, अब जस्तो चाहिँ सिटिबिटी प्राविधिक शिक्षालयहरूमा चाहिँ एउटा आम किसानहरू, एउटा चाहिँ हामी जस्तो चाहिँ सर्टिफाइड नभएका भनौँ न, हामी एउटा परम्परागत एउटा चाहिँ हाम्रा शास्त्रहरूबाट चाहिँ पाएका ज्ञानहरूको चाहिँ आधारमा हामी यसरी लागिरहेका छौँ। हामीलाई पनि सर्टिफाइड गर्ने कुरा, अब किसानहरूलाई पनि चाहिँ एउटा ट्रेनिङ दिने कुरा, यी यावत कुराहरू देख्दाखेरि तपाईँको लगभग नेपाल सरकारले नै यसमा चाहिँ भूमिका खेल्नुपर्छ। अब तपाईँको किसानहरू अब मरिरहेका छन् किनभने विदेशमै तपाईँको निर्भर छ, औषधि बिउ बिजन सम्पूर्ण मल सबै कुरामा चाहिँ विदेशबाट आयात गरेर एउटा चाहिँ 30-40 रुपियाँ 50 रुपियाँका खेती गरेर किसानहरूलाई कुनै हालतमा पनि यसको बेनिफिट छैन र हामी भन्न चाहन्छौँ किसानहरूलाई पनि सहायक बालीको रूपमा मात्रै भए पनि अमूल्य जडीबुटी, हाई भ्यालु भएका जडीबुटी, औषधीय गुण भएका जडीबुटीहरूलाई खेती गरेर चाहिँ अगाडि बढ्ने हो भने क्रमशः जडी किसानहरू पनि अगाडि बढ्दै जाने अवस्था छ।
1: यसमा दुई मात्र होइन, जस्तो अहिले ठ्याक्कै हेर्ने भने स्थानीय पालिकाहरूमा चाहिँ कृषि त्यसै गरी पशुपालन लगायत केही मसला बालीहरूमा चाहिँ विभिन्न कार्यक्रमहरूले समेटेको देखिन्छ, तर साँच्चैकै जडीबुटीकै नाम दिएर जडीबुटीको क्षेत्रलाई चाहिँ प्रवर्धन गर्न खोजेको देखिँदैन, पाइँदैन, उहाँहरूको नजरअन्दाज भएन या चाहिँ जडीबुटीको खोजी नै भएन।

0: कुनै कन्ट्रिब्युसन यो देशमा कसैले गरेका छ भने यही क्षेत्र नै हो, तर आज यही क्षेत्र नै सबैभन्दा उपेक्षामा छ। यसको अर्थ चाहिँ किन यस्तो गरिरहेछ यो जनताको लागि, यो किसानको लागि तपाईँको चाहिँ किन यो निर्वाध रूपमा चाहिँ प्रोटेक्टेड जडीबुटीलाई रोकेर अन्य जडीबुटीहरूलाई चाहिँ कुल्याउनु भन्दा त्यसको चाहिँ सदुपयोग गरेर यही चाहिँ खपत गरेर आफ्नो अर्थलाई चाहिँ यही जोगाएर र बढी भएका हाई भ्यालु भएका हाई डिमान्ड भएका कुराहरूलाई चाहिँ निर्यात गरेर किन यो चाहिँ गरिरहेको छैन, त्यति सहज भएको छैन भन्ने कुरामा चाहिँ हामीलाई चिन्ता छ।
1: जो यहाँहरू व्यवसायहरू चाहिँ

0: संरचना अग्ला रूख टेलिफोन र बिजुलीको खम्बा तथा तार मुन्तिर नबस्ने
1: बिजुलीको तार लत्रिएको छ भने नछुने
0: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने
1: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने
0: जनहितका लागि हजुरको रेडियो 102.1 MHz जारी सन्देश
2: Kajaria Tiles, your world-class luxury.
0: जथाभावी सड़क नखनौ वन जंगल र वन्यजन्तुको संरक्षण गरौं वातावरणीय प्रभावको मूल्यांकन गरेर मात्र विकास निर्माणको कार्य गरौं
3: आउँदो पुस्तालाई समेत ख्याल गरी प्राकृतिक स्रोतको दिगो उपयोग गरौं पृथ्वी हाम्रो साझा घर हो आउनुहोस् यसलाई जोगाउन आजैदेखि हातेमालो गरौं
0: वन डढेलो रोकौं वन जंगल र जैविक विविधताको संरक्षण गरौं
3: सावधान वन जंगल नजिक आगो नबालौं आगो लाग्ने वस्तु र चुरोट बिडीका ठुटा वन जंगल बाटोको छेउ नजिक नफालौं
0: सलाई लाइटर मट्टितेल पेट्रोल जस्ता आगोजन्य वस्तु तथा पदार्थ केटाकेटीको पहुँचदेखि टाढी राखौं सुत्नुभन्दा अगाडि र घरबाट निस्कदा बिजुलीका स्विचहरू बन्द गरौं र बिजुलीका उपकरणहरूको कुशल व्यवस्थापन गरौं
3: जंगलमा आगो लागेमा तुरन्तै नजिकको प्रहरी कार्यालय संरक्षण कार्यालय वन कार्यालयलाई खबर गरी सबै मिली आगो नियन्त्रण गरौं जंगल हाम्रो जीवन हो विनाशकारी डढेलोबाट वन जोगाऊ
0: वन डढेलो लगाउने वा लगाउन सहयोग गर्नु दण्डनीय अपराध हो
1: वनमा आगो लगाउनेलाई वन एन 2076 को दफा 50 को 4 बमोजिम दिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँ जरिवाना वा दुवै सजाय हुने हुँदा यस्तो कार्य नगरौं नगराउं वातावरण संरक्षण गर्ने प्रत्येक नागरिकको दायित्व भएकाले असल र जिम्मेवार नागरिक बनौं
4: जिल्ला विपद व्यवस्थापन समिति रामेछाप सामुदायिक वन महासंघ रामेछाप र डिभिजन वन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश
5: दैनिक रु 197 रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता सूर्य ज्योति सही प्लान
6: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि
7: तपाईँले त हुस्केकै गिरिराज चल्ला पो ल्याउनु भएछ कहाँबाट ल्याउनु भयो दाजु
8: मैले त विराज सप्लायर्स मन्थलीबाट 150 रुपियाँ गोटामा ल्याए त नानी
7: हुर्केकै गिरिराज चल्ला 150मा
8: हजुर हुर्केकै गिरिराज चल्ला मात्र 150 रुपियाँ गोटामा पाउन विराज सप्लायर्स मन्थलीलाई सम्झनुहोस्
9: ताजा र ठुलो साइजको अन्डा होलसेल भावमा पाउन विराज सप्लायर्स
8: विराज किसानको साथी
9: पोषक पेलेट दानाको रामेछापको लागि आधिकारिक विक्रेता
8: प्रोपाइटर जय मानन्दर फोन 0848 540 239 0848 540 533 र 98 540 40 239 विराज सप्लायर्स कटहर बोर्ड छेउ मन्थली रामेछाप
2: Kajaria Tiles, your world-class luxury.
7: किन आँखा मिचेकुमिचे गरेको
10: हेर्न अचानक मेरो आँखाले अक्षर फोटो भिडियो सबै मधुरो देख्न थाल्यो भने
7: धेरै समय मोबाइल चलाएपछि क्या
10: हो भने यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ
7: ओहो यो त सेल फोन अन्धोपन हो जस्तो छ राति कोल्टे

0: आधिकारिक विक्रेता तथा सर्भिस सेन्टर एपेक्स अटो इन्टरप्राइजेसमा 10 वर्षदेखि अनुभव प्राप्त मिस्त्रीद्वारा मोटरसाइकल मर्मत गरिन्छ। इन्जिन 2 वर्षको वारेन्टीका साथ मर्मत हुन्छ। पार्ट पूर्जामा 8%, इन्जिन मर्मतमा 10% र सर्भिसिङमा 5% छुटको पनि व्यवस्था छ। सावधान, उस्तै उस्तै देखिने स्पियर पार्ट होइन, पिङ स्टिकर भएका बजाजका पार्ट मात्रै जेनुन हुन्। बजाजको आधिकारिक ठाउँहरूमा गएर मात्रै मर्मत तथा स्पियर पार्ट्सहरू खरिद गर्नुहोस्।
1: थप जानकारीको लागि सम्पर्क नम्बर 9860584530, 0484590530, एपेक्स अटो इन्टरप्राइजेस ट्राफिक चोक ट्राफिक कार्यालयको ठ्याक्कै अगाडि मन्थली बस पार्क रामेछाप।

0: शिक्षा स्वास्थ्य कृषि र पूर्वाधार हाम्रो गाउँपालिका निर्माणको मूलाधार। नमस्कार, रेडियो कार्यक्रम हाम्रो गोकुल गंगाको 23 अंकमा हार्दिक स्वागत छ। हरेक आइतबार झैं गोकुल गंगा गाउँपालिकाको ताजा गतिविधि, विकासका प्रयास र तपाई हाम्रा साझा आवाजहरू बोकेर म ईश्वर विश्वकर्मा तपाईकै रेडियो सेटमा उपस्थित भइसकेको छु। रामेछापको गोकुल गंगा गाउँपालिकाको सहकार्यमा उत्पादित यो कार्यक्रम पालिका र स्थानीय नागरिकलाई एक आपसमा जोड्ने एउटा भरपर्दो चौतारी हो। यो कार्यक्रम तपाईले झन्कार एफएम सँगै रेडियो इनर्जी, हजुरको रेडियो, रेडियो रामेछाप र रेडियो तिफजीबाट पनि एकैसाथ सुनिरहनु भएको छ। श्रोता, आजको अंकमा हामीले गोकुल गंगा गाउँपालिका वडा नम्बर 1 को शिवालय बजारमा अवस्थित शिव आधारभूत विद्यालयका प्रधानाध्यापक विपिन राज बस्नेतसँग त्यहाँको शैक्षिक अवस्था र भावी योजनाका बारेमा गरिएको कुराकानी सुनाउँदैछौ। प्रस्तुत छ यो कुराकानी।
1: प्रश्नको लागि धेरै धेरै धन्यवाद हजुरलाई। एकदमै राम्रो प्रश्न भन्नुभयो। म शिक्षण पेसामा लागेको करिब करिब 13 वर्ष धेरै गर्दाखेरि मैले कुनै दिन आफ्नो पेसालाई भगत जागिरको रूपमा मात्रै लिइनँ। म जुन दिनदेखि शिक्षण पेसामा लागे त्यो बेला मेरो विद्यालयमा पुग्नुभन्दा अगाडिदेखि नै मैले विद्यालयकै बारेमा सोचिरहेको हुन्छु र जब विद्यालयमा पुग्छु त्यहाँ मैले अझै के गर्नुपर्नेछ भन्ने चाहिँ त्यो अलिकति के नपुगेको जस्तो अनुभव मलाई हुन्छ र विगतमा गरिएको र अहिले भइराखेको अवस्थालाई अझै सुधार गरेर एउटा त्यो लागि योग्य कर्मठ विद्यार्थी उत्पादन गर्ने कुरामा चाहिँ म सधैँ सोचिरहेको नै हुन्छु।
2: अहिले चाहिँ यो भर्ना अभियान पनि जारी नै छ होइन, यो भर्ना अभियानमा चाहिँ समुदायको उत्साह चाहिँ कस्तो देख्नु भएको छ, तपाईँले कस्तो पाइरहनु भएको छ? हालसम्म विद्यालयमा चाहिँ कति विद्यार्थी भर्ना हुनुभयो होला तपाईँको विद्यालयमा?
1: हजुर, अब विगत भन्दा अहिले ग्रामीण भेगका सामुदायिक विद्यालयहरूमा विद्यार्थी संख्या दिन प्रतिदिन वर्ष पछि घट्दै गएको एउटा ज्वलन्त उदाहरण तथा हामी समक्ष छ। यद्यपि हाम्रो विद्यालयमा विगत केही वर्षमा विद्यार्थी संख्या चाहिँ बढेकै थियो अघिल्लो वर्षहरूको भन्दा, तर यस वर्ष चाहिँ गत वर्षभन्दा विद्यार्थी संख्या केही न्यून छ हाम्रो विद्यालयमा। केही विद्यार्थीहरू पछि आकृतिमा भएर अन्य विद्यालयमा ट्रान्सफर गरेर जानुभयो भने केही विद्यार्थीहरू अभिभावकहरू चाहिँ बताउँछ रहेको कारणले गर्दाखेरि काठमाडौँ पनि ट्रान्सफर हुनुभयो र अहिले गत वर्ष हाम्रो विद्यालयमा 137 विद्यार्थीहरू 50 अध्ययनरत हुनुहुन्थ्यो भने अहिले चाहिँ हाम्रो 136 हुनुहुन्छ। त्यसमा अहिले 9 विद्यार्थीहरू मात्रै अहिले नयाँ हाम्रो विद्यालयमा थपिनु भएको छ। अरू चाहिँ पुरा विद्यार्थीहरू परिरहेकै विद्यार्थीहरू हुनुहुन्छ।
2: विद्यालय भएपछि शिक्षक शिक्षिकाको पनि आवश्यकता पर्दछ होइन, ऋतु कक्षा कोठामा मात्र ज्ञान दिँदैन, त्यहाँ चाहिँ जीवन्त शिक्षकको खाँचो पर्दछ। यहाँको विद्यालयमा चाहिँ शिक्षक दरबन्दीको अवस्था कस्तो छ? बाल बालिकाले सबै विषय शिक्षकबाटै पढ्न पाइरहनु भएको छ कि छैन?
1: सान्दर्भिक जहिले पनि सरकारवालाहरूसँग विद्यालयको विषयमा कुरा राख्दाखेरि पहिलो नम्बरमा उठाउने कुरा नै यो शिक्षक व्यवस्थापनको हो। हाम्रो विद्यालय कक्षा स्कुलदेखि 8 कक्षासम्म जम्मा 10 कक्षा हामीले अहिले सञ्चालन गरिरहेका छौँ। त्यसमा भन्दा मुनि 2 कक्षा गर्दाखेरि जम्मा 10 कक्षा भयो र

0: भुटान सरकारबाट प्राप्त दरबन्दी भनेको चाहिँ तीनजना स्थायी चारी स्थायी दरबन्दी एउटा राहत दरबन्दी छ अनि एउटा संघीय अनुदान जम्मा पाँचवटा शिक्षक दरबन्दी भयो अनि बाल विकास एक्सिडेन्स कोटा एउटा गरेर जम्मा छजना टिचिङ स्टाफहरू नेपाल सरकारबाट हुनुहुन्छ कलकत्ता खाने गरी अनि स्थानीय तहबाट एकजना केजी शिक्षक भनेर व्यवस्थापन गरिदिनु भएको छ र अरू चाहिँ हामीले अहिले चारजना त्यही अवस्थामा हामीले चारजना चाहिँ निजी स्रोतबाट तलब भत्ता खुवाउने गरी विद्यालय र आफ्नो आन्तरिक स्रोतबाट व्यवस्थापन गर्ने गरी एकदमै थोरै तलब भत्तामा व्यवस्थापन गराएको छ जुन चाहिँ विद्यालयले आफूले चाहेको शैक्षिक गुणस्तर प्राप्त गर्नको लागि जुन अगाडि रहेछ योजना बनाएर त्यही कुरामा त्यही कुराले हामीलाई अप्ठ्यारो बनाएको छ भने यो नै शिक्षक व्यवस्थापनको कुरा मात्रै छ त्यसैले हाम्रो विद्यालयको अहिलेको प्रचार समस्या नै रहेछ सर।
1: हातमा सिक्न भएको शिक्षा काम नलाग्ने दीक्षा भनेर पनि भनिन्छ होइन। तपाईँको विद्यालयले चाहिँ विद्यार्थीहरूलाई माटो चिन्न र करेसा बारी गोड्न अथवा सानातिना प्राविधिक काम सिक्न चाहिँ कसरी प्रेरित गरिरहनु भएको छ होइन, त्यस्तो चाहिँ विद्यार्थीहरूलाई आकर्षित गरिरहनु भएको छ कि छैन, त्यो किसिमको वातावरण बनाउनु भएको छ कि छैन सर?
0: विगत 2082-2083 चाहिँ हामीले हरेक शुक्रबार हुने क्रियाकलाप अन्तर्गत हरेक महिनाको एउटा शुक्रबारलाई चाहिँ यो शिक्षिकाई अन्तर्गतको शुक्रबार भनेर व्यवस्थापन गरेको थियौँ र विद्यालयमा नै रणनीति निर्माण गरेर उहाँहरूलाई त्यसको योजना सहित कार्यान्वयन गर्नको लागि जिम्मेवारी पनि प्रदान गरेका थियौँ र त्यसमा चाहिँ हामीले बालबालिकाले आफ्नो दैनिक जीवनमा प्रयोग गर्ने जस्तै पकवान बनाउने अनि खाना कुनै खालको अवस्थामा खाना बनाउने हजुरले भन्नुभयो जस्तो करेसाबारीमा हामीले विद्यालयमा आफ्नै एउटा करेसाबारी व्यवस्थापन गरेर पनि त्यही हदसम्म त्यो गर्ने कोसिस गरेका थियौँ र यो वर्ष चाहिँ हामीले अहिलेसम्म त्यो योजना बनाउन सकेका छैनौँ। यो शैक्षिक सत्रको ढिला सुरुवात र आइतबारको विधाको कारणले पनि त्यो क्रेडिट आवरलाई म्यानेज गर्न अलिकति असुविधा भएको हुनाले गर्दाखेरि हामीले राखेको छैनौँ र यो सबै कुरा यो क्रेडिट आवर अनि यो कच्चा पृथ्वीको समयहरू सबै एउटा सेड्युलमा मिल्ने बित्तिकै यो वर्ष पनि हामीले
1: संघीय सरकारको नीति थियो आइतबार बिदा दिने भनेर चाहिँ त्यो घोषणा गरिएको थियो, अहिले बिदा पनि भइरहेको छ। तर अब गोकुलगंगा गाउँपालिकाले चाहिँ संघीय सरकारको आदेशलाई पालना नगरिकन आइतबार पनि पहिलाको झैं विद्यालय सञ्चालन गर्ने होइन अरू कार्यालय पनि सञ्चालन गर्ने भन्ने चाहिँ त्यो सूचना प्रकाशित गरेको थियो भनेपछि अहिले भने चाहिँ तपाईँहरूकोमा चाहिँ त्यो सूचना प्रकाशित गरे अनुसारको कार्यान्वयन नभएको हो, आइतबार विद्यालय चाहिँ बन्दै हुन्छ हो?
0: होइन, हाम्रो अहिले आइतबार पनि पठन पाठन भइ नै रहेको छ स्थानीय सरकारको निर्देशन बमोजिम निर्णय बमोजिमले र भर्खरै मात्रै दुई दिन अगाडि फेरि वित्त मन्त्रालय अनि शिक्षा विभाग निर्देशनालय लगायतको फेरि अर्को एउटा निर्देशन यसलाई अनुगामी लागू गर्नु भन्ने खालको निर्देशन आएको छ र अब हामी चाहिँ त्यही निर्देशन पटक गाउँपालिकाले कस्तो खालको निर्णय गर्छ र निर्देशन विकासलाई नै पर्खिरहेको छ।
1: 21औं शताब्दीको यो युग चाहिँ होइन सूचना प्रविधिको युग पनि भनिन्छ, यो कुरालाई चाहिँ विद्यालयले कतिको आत्मसात गरेको छ, अर्थात् प्रविधि मैत्री सिकाई पद्धतिमा चाहिँ विद्यालय चाहिँ कुन अवस्थामा छ, त्यसलाई प्रयोग गरेको छ कि छैन, प्रविधिको सदुपयोग गरेको छ कि छैन विद्यालयले?
0: हजुर, निश्चय नै यो अब विज्ञान र प्रविधिको युग हो, प्रविधि मैत्री शिक्षण सिकाउ गर्ने अथवा विद्यार्थी र त्यो खालको शिक्षा हाम्रो पनि दायित्व हो। हामीले योभन्दा पाँच छ वर्ष अगाडि नै विद्यालयलाई गाउँपालिकाकै पहिलो डिजिटल स्कुल बनाउने जुन एउटा अवधारणा जति बेला हामीसँग कुनै पनि किसिमको क्षेत्र साधन थिएन तैन हामीले त्यो अवधारणा लगाएर एउटा विभिन्न योजना बनाएका थियौँ विद्यालय व्यवस्थापन समितिसँग बसेर र त्यसै अनुसार हामीले अहिले विद्यालयमा यो शैक्षिक सत्रबाट विद्यालयमा पाँचवटा स्मार्ट बोर्डको व्यवस्थापन गरेर कक्षा चारदेखि आठसम्म पूर्ण रूपमा डिजिटल सामग्रीहरूको प्रयोग र शिक्षण गर्ने सुरुवात गरिसकेका छौँ। त्यसै गरी अहिले जुन विद्यालयमा रहेको एउटा कम्प्युटर ल्याबमा रोकलङ्गा गाउँपालिकामा प्राप्त हुने सशक्त अनुदान आइसिटी अनुदानबाट चाहिँ ठ्याक पर्वहरू थापेर विद्यार्थीहरूलाई कतार छदेखि आठसम्म हामीले ऐच्छिक विषयको रूपमा कम्प्युटर विषय पठन पाठन गर्दै आइरहेका छौँ र त्यसमा आधारित भएर कम्तीमा कक्षा आठ उत्तीर्ण गर्दा पनि विद्यार्थीले कम्प्युटरको आधारभूत ज्ञान प्राप्त गरून् भन्ने उद्देश्यले चाहिँ हामीलाई त्यसलाई पूर्णता दिनेछ र अहिले हामीले कक्षा एकदेखि नै साप्ताहिक रूपमा कम्तीमा एउटा विषयको तीनवटा पिरियडले कक्षा एक तिनमा पनि डिजिटल्ली नै मल्टिमिडियाबाट नै शिक्षण गर्ने भनेर पनि योजना बनाएको छ। कक्षा चारदेखि आठसम्म त पूर्ण रूपमा हामीले त्यो डिजिटल कक्षा अथवा आइसिटी थ्रुबाट चाहिँ शिक्षण गरिरहेका छौँ।
1: हजुर अघि नै तपाईँले भनिसक्नुभयो शिक्षण सिकाइसँगै सिकाइमा पनि जोड दिनका लागि तपाईँहरूले शुक्रबारको दिनलाई सदुपयोग गरिरहनु भएको छ भनेर चाहिँ अघि नै जानकारी दिइसक्नुभयो। यो शुक्रबारको दिन विद्यालयमा चाहिँ कस्तो किसिमको रौनक हुन्छ सर, होइन खेलकुद र सांस्कृतिक कार्यक्रम चाहिँ भइरहेको छ कि छैन, यसले विद्यार्थीहरूलाई कतिको फाइदा पुगेको छ, होइन शुक्रबारको दिनलाई चाहिँ कसरी सदुपयोग गरिरहनु भएको छ, थप कुराहरू जानकारी दिनुहोस् न।
0: शुक्रबार एक बजेसम्म पठन पाठन नै गर्छौँ र एक बजे पश्चात चाहिँ विद्यालयमा हामीले समगत सदन विभाजन गरेर पाँचवटा समूहमा विद्यार्थीहरूलाई विभाजन गरेका छौँ र वर्षभरि हाम्रो विद्यालयमा रहेको अतिरिक्त क्रियाकलापको समितिले वर्षको सुरुमा बनाएको योजना अनुरूप हामी विभिन्न खालका अतिरिक्त क्रियाकलापहरू सञ्चालन गर्छौँ र हामीले जहाँसम्म भन्नुभयो विद्यार्थीहरूमा कुन रौनक हुन्छ भन्ने कुरा गर्नुभयो, त्यसमा हामीले शुक्रबार आइसकेपछि एक बजे पश्चात चाहिँ विद्यार्थी भाइबहिनीहरूलाई त्यो पाँच दिनभरिको जुन पठन पाठन त्यो किताब ज्ञान किताबसँग मात्रै सम्बन्धित भएर कक्षाकोठाभित्र मात्रै बस्नुपर्ने कुराबाट सायद अलि टाढा रहने कुराहरू होला, विद्यार्थी भाइ बहिनीहरू अत्यन्तै उत्सुकताका साथ यो प्रतियोगिताहरूमा भाग लिएको पाइन्छ र अतिरिक्त प्रतियोगिताहरू हामीले विशेष गरी विद्यालयमा रहेको बाल क्लब जुन शिव बाल क्लब भन्ने हामीले गठन गरेका हुन्छौँ, त्यो बाल क्लबले नै पूर्ण रूपमा सञ्चालन गर्छ, हामीले चाहिँ सहजीकरण गरिदिन्छौँ, पुरस्कार व्यवस्थापन लगायत सबै कुराहरू बाल क्लबले नै गर्नु भएको हुनाले उनीहरू आफैले कार्यक्रमहरू सञ्चालन गर्ने र आफै सहभागी हुने हुँदाखेरि अलिक बढी उत्सुक र अलिक बढी स्वतन्त्रता महसुस गरेको हामीले पाएका छौँ।
1: जस्तो यो भौतिक संरचनाको कुराकानी गरौँ न सर, तपाईँको विद्यालयको भौतिक संरचना कस्तो छ, होइन विद्यालयमा चाहिँ कतिको समावेशी र बाल मैत्री भौतिक संरचना छ, साना बाल बालिकाले विद्यालयलाई पनि घर जस्तै सुरक्षित महसुस गर्न सक्ने त्यो वातावरण चाहिँ विद्यालयको भौतिक संरचनामा छ कि छैन सर, त्यो वातावरण तपाईँले कायम गर्नु भएको छ कि छैन सर।
0: अब विद्यालय हाम्रो विद्यालय चाहिँ निकै खोलाको एकदमै किनारमा रहेको छ, शिवालय बजारमा रहेको र विगत गत वर्षसम्म खुला क्षेत्र रहेको हुनाले गर्दाखेरि हामीलाई वर्षायाममा चाहिँ विद्यार्थी भाइ बहिनीहरू त्यो खोला पढेर आउने र त्यो खोलाबाट सुरक्षित राख्नको लागि एकदमै सतर्क पर्ने गरेको थियो र यस वर्ष गत वर्ष चाहिँ गोकुलङ्गा गाउँपाले हामीलाई घेराबा पूर्ण रूपमा गोकुलङ्गा गाउँपालिका र हस्तेको राष्ट्रिय बाल विकास केन्द्रहरूले चाहिँ साझेदारीमा त्यो घेराबार सम्पन्न गरिदिएको छ, जहाँसम्म विद्यालय भवनको कुरा आयो 2072 भूकम्पमा पूर्ण रूपले ध्वस्त भएको विद्यालय भवनहरू चाहिँ त्यस पश्चात तत्कालीन डिएमपीआईयूको सहयोगमा चाहिँ एउटा ट्रक दुईपट्टि ट्रक र चारपट्टि भवन बन्यो अनि त्यस पछाडि फेरि फास्ट नेपाल भन्ने संस्थाको सहयोग तीन कोठे एउटा भवन छ र अहिले पनि त्यो 72 साल पश्चात बनेको ईएलसी जसलाई हामी टेम्पोररी लर्निङ सेन्टर भन्छौँ जस्ताको खाना र जस्ताकै बारले बनेको तीन कोठा अहिले पनि सञ्चालित छ र विद्यालयमा कक्षा कोठाको एकदमै अभाव छ, हामीले पाएको सुनेर कक्षा कोठा सञ्चालन गरिरहेका छौँ र भएका कक्षा कोठालाई पनि जुन बाल मैत्रीको कुरा हामीले गर्नुभयो हामीले कक्षा अहिले कक्षा चारसम्म पूर्ण रूपमा टार्गेटिङ भएका कक्षाहरू छन्, न्यानो कक्षा कोठाहरू छन् र विद्यार्थी भाइ बहिनीहरूलाई कक्षा कोठाभित्र सुरक्षित रहनेहरूमा त हामीले भएका क्षेत्र कारणले भरपूर रूपमा प्रेरित गरेर त्यो भाइ बहिनीहरूलाई एउटा घरकै वातावरण दिनको लागि सकेसम्म गरेका छौँ, भाइसम्म गरेका छौँ, गत गत सत्रसम्म गरेका थियो, अहिले चाहिँ फेज आउट भइसक्यो, उहाँहरूले 2009

0: दिदी हामीले चारकै विद्यालयमा नै खाली अनुसार विद्यालयले नै व्यवस्थापन गर्ने कुरा चाहिँ हामीले अब गर्न सकेका छैनौँ। यो मानव स्रोत व्यवस्थापन गर्न पनि मानव संसाधन व्यवस्थापन गर्न गाह्रो हुने भएको हुनाले गर्दाखेरि त्यो हामीले गर्न सकेका छैनौँ। अहिले हामीले चाहिँ विद्यालयमा चमेना गृह सञ्चालनमा छ र त्यो चमेना गृहमा हामीले दैनिक रूपमा आग्रहपालिका अनुसार खाजाको व्यवस्थापन गर्छौँ र नेपाल सरकारबाट प्राप्त हुने रकमले मात्रै त्यो चमेना गृहमा खाजा व्यवस्थापन भएको अवस्था छैन। त्यसमा नपुगेको रकम अभिभावक जीवहरूले खान्छ, त्यसरी नै बालबालिकाहरूले खाजा खाइरहेका छन्। हामीले विद्यालय हाताभित्र जङ्क फुडको चाहिँ पूर्ण रूपमा निषेध गर्ने अभिभावक जीवहरूसँग चाहिँ सरसल्लाहमा निर्णय गरेका छौँ र अहिले जङ्क फुडको प्रयोग चाहिँ लगभग रूपमै छ।
1: अभिभावकहरूले आफ्ना बालबच्चालाई स्कुल पठाएपछि आफ्नो जिम्मेवारी सकियो है भनेर चाहिँ त्यो महसुस गर्नुहुन्छ ठान्नुहुन्छ। तपाईँको विद्यालयमा चाहिँ अभिभावक भेलामा आउने उपस्थिति कस्तो हुन्छ? अभिभावकहरू आफ्ना नानीहरूको प्रगतिको बारेमा चाहिँ बेला बेलामा सोधपुछ गर्नका लागि बुझ्नका लागि आफै विद्यालयमा आउनुहुन्छ कि आउनुहुन्न? के छ सर?
0: हजुर, हामीले पनि विद्यालयमा एकदमै भएपछि भन्ने नै हो। तथापि उहाँहरूले सम्पूर्ण स्थापन गरेर विद्यालयमा पठाइसकेपछि अब विद्यालयमा त्यो खालको वातावरण निर्माण गरेर चाहिँ गर्नुपर्ने हाम्रो जिम्मेवारी हो। तर अब उपस्थितिको कुरा हामीले लगभग टर्मिनल रूपमा 2-3 महिनाको अन्तरमा चाहिँ अभिभावक भेला गराउँछौँ विशेष अवस्था नआएको, तर त्यही बेला चाहिँ अभिभावकको उपस्थिति दर एकदमै कम छ, 50% भन्दा पनि तल छ अभिभावकजीहरूको उपस्थित हुनुभएका अभिभावकजीहरूमा पनि गुनासा राख्ने अथवा त्यो छलफलमा भाग लिने भन्दा पनि अब हामीले भनेका कुराहरूलाई सुनेर मात्र दिनेको अलिकति त्यो संख्या पनि बढी छ। केही अभिभावकजीहरूले अब बेला बेलामा विद्यालय फिर्ने कस्तो छ त्यो बारेमा चाहिँ फोन गरेर सोध्ने अथवा हाम्रो चाहिँ कक्षागत रूपमा मेसेन्जर ग्रुपहरू पनि बनाएका छौँ, त्यो मेसेन्जर ग्रुपहरूमा पनि उहाँहरूले आफ्ना कुराहरू राख्ने चाहिँ गर्न, तर अत्यन्त न्यून अभिभावकले मात्र त्यो गर्नुहुन्छ। हाम्रो अपेक्षा चाहिँ सबै अभिभावकहरूले त्यो खालको चासो र चिन्ता व्यक्त गरिदिनु भयो र हामीसँग चाहिँ छलफलमा भाग लिइदिनु भयो भनेदेखि चाहिँ विद्यालयको शैक्षिक गुणस्तर सबै एकीकृत माथि जान्छ भन्ने चाहिँ एउटा लाग्छ। तर अहिले आम सामुदायिक विद्यालय अन्य सामुदायिक विद्यालयहरूले भोगेको जस्तै अभिभावकहरूको उपस्थिति चाहिँ यहाँ प्रक्रियात्मक उपस्थिति चाहिँ एकदमै न्यून छ।
1: हजुर, यो त अभिभावकको चासो र चिन्ताको विषय रह्यो। अर्को चाहिँ मेरो प्रश्न, यी यावत विषयमा कुराकानी गरिरहँदाखेरि विद्यालयको स्थापना र ऐतिहासिक विषयको कुराकानी गरौँ सर। यो विद्यालयको स्थापना कहिले भयो होइन, यो विद्यालयको आवश्यकता चाहिँ समुदायले त्यो बेला किन महसुस गर्नुभयो होला, अनि यसमा यो स्थापनाको चाहिँ लागि योगदान चाहिँ कसले दिनुभयो होला त्यो समय?
0: विद्यालयको स्थापना 2049 सालमा भएको हो। म त्यो विद्यालय र समुदायको लागि अलि नयाँ नै भएको र स्थापना कालमा चाहिँ म त्यति त्यहाँको चाहिँ प्रत्यक्ष रूपमा त्यहाँ नभएको हुनाले गर्दाखेरि मैले त्यहाँका इतिहासहरू पल्टाउँदा र अन्य त्यो बेलाका व्यक्तित्वहरूसँग छलफल गर्दाखेरि चाहिँ त्यति बेला त्यो एउटा बजार शिवालय बजार त्यहाँ चाहिँ अब नजिकमा विद्यालय नभएको हुनाले केही त्यहाँको व्यक्तित्वहरू जस्तै त्यहाँका संस्थापक अध्यक्ष दिल्ली सिंह तामाङज्यू अहिले पनि हामीसँग हुनुहुन्छ, विद्यालयमा आइरहनुहुन्छ। उहाँसँग कुरा गर्दा स्वर्गीय दिलबहादुर गुबाजु, स्वर्गीय दिलबहादुर कार्की, त्यस्तै गरी स्वर्गीय चित्रबहादुर तामाङ अनि तत्कालीन भाइ राजा गुबाजु, ध्रुवबहादुर बस्नेत, ध्रुव कुमार बस्नेत लगायतको टिमले चाहिँ विद्यालयको आवश्यक महसुस गरेर त्यो बेलामा विद्यालय स्थापना गर्नुभएको रहेछ र उहाँहरू त्यति बेला चाहिँ अब अलिकति टाढा जानुपर्ने नजिकमै साना भाइ बहिनीहरूलाई साना बच्चाहरूलाई चाहिँ फोन गर्न आवश्यक ठानेर चाहिँ केही त्यो बाटो चाहिँ पहिला यो माउन्ट एभरेस्टको चाहिँ सगरमाथा जाने बाटो भएको हुनाले त्यहाँ केही गृहहरूबाट पनि सहयोग प्राप्त गरेर स्थापना गर्नुभएको भन्ने चाहिँ इतिहासमा विद्यालयको इतिहासमा त्यो पाइन्छ।
1: अहिले चाहिँ निरन्तर समाजसेवी सहयोगी महानुभावहरू, अभिभावकहरू होइन, उद्योगी व्यवसायहरू लगायत शिक्षा प्रेमी महानुभावहरूको सहयोग, त्यसै गरी पालिकाको चाहिँ सहयोग होइन समन्वय, र तपाईँहरू अभिभावक र शिक्षक शिक्षिकाको चाहिँ सहकार्य लगनशीलताको कारणले गर्दा यो अवस्थामा आउन सफल भएको छ।
0: हजुर, अहिलेको विद्यालयको पहिलो मतलब सबैभन्दा बढी धन्यवाद दिने चाहिँ यहाँको शिक्षा प्रेमी जो हुनुहुन्छ, यहाँका यी बासिन्दाहरू हुनुहुन्छ, उहाँहरूले एकदमै सहयोग श्रमदान गर्नुहुन्छ, विद्यालयलाई सहयोग गर्नुहुन्छ, उहाँहरूकै सहयोगले विद्यालय यो अवस्थामा आएको हो। उहाँहरूसित एकदमै धेरै आभारी छु। जस्तो विद्यालयले शैक्षिक गुणस्तरको कुरा गर्दाखेरि विगत 3 वर्षदेखि हामी गाउँपालिकाले सञ्चालन गरेको आधारभूत तह उत्तीर्ण परीक्षा कक्षामा 100% नतिजा चाहिँ विद्यालय गाउँपालिकाको पृष्ठ विद्यालयको रूपमा घोषणा घोषित रहेका छौँ। यो अवस्था

0: चाहिँ सबैभन्दा बढी धन्यवादका पात्र छौँ त्यहाँका सरकारवाला शिक्षकको एनु सहयोगका पात्र हुनुहुन्छ। त्यसको फेरि अब गोकुलमा गाउँपालिकाले पनि विद्यालयलाई सहयोग गर्नुपर्ने आफ्नो अनुसार सहयोग गर्नुपर्ने कुरामा कम गरेको छ।
1: गुणस्तर सुधार्नका लागि सहयात्रीको भूमिकामै रहेको छ पालिका र वडा।
0: हजुर एकदम एकदम पर्याप्त त छैन। अब हामीले पटक पटक स्थानीय सरकार संघीय सरकार प्रदेश सरकार सबैलाई राख्ने कुरा चाहिँ शिक्षक व्यवस्थापन गरिदिनुहोस् अरू चाहिँ गर्नु पर्दैन भनेर नै राख्छौँ कुरा चाहिँ अहिले पनि। अब शिक्षक व्यवस्थापनमा अहिले पनि हामीले मासिक रूपमा 60,000 भन्दा माथि रकम चाहिँ विद्यालयले स्तरबाट व्यवस्थापन गर्नुपर्ने अवस्था छ। त्यो अवस्था मात्रै कम भइदिने हो भनेदेखि हामी शिक्षा क्षेत्रमा सामुदायिक विद्यालयमा पनि राम्रै गुणस्तरीय शिक्षा प्राप्त गर्न सकिन्छ भन्ने चाहिँ आम अभिभावकमा जुन खालको अहिले हामीले प्रदान गर्न सकेका छौँ त्यो ज्ञान त्यो खालको धारणा विकास गर्न सकेका छौँ अझ त्यसमा वृद्धि हुन्थ्यो भन्ने चाहिँ एउटा हाम्रो मेरो चाहिँ व्यक्तिगत आशय हो।
1: विद्यालयको प्रधानाध्यापक हुनु भनेको काँडाको ओछ्यानमा सुत्नु जस्तै हो भनेर भनिन्छ होइन। अब तपाईँहरूको चाहिँ जिम्मेवारी चाहिँ शिक्षक विद्यार्थी र अभिभावक सबैलाई सन्तुलनमा राखेर चाहिँ विद्यालयको गुणस्तर कायम राख्नुपर्ने त्यो जिम्मेवारी छ होइन। अब तपाईँलाई चाहिँ विद्यालय चलाउँदा कहिले काहीँ धत्तेरीका यो काम किन गरिएछ भन्ने निराशा लाग्छ कि लाग्दैन, अथवा मैले समाजमा केही परिवर्तन गर्दैछु भनेर चाहिँ गर्व बढी महसुस लाग्छ कि निराशा बढी लाग्छ तपाईँलाई, र तपाईँलाई तपाईँको मुख्य बाधाहरू चाहिँ के हुन् जस्तो लाग्छ प्रधानाध्यापकज्यू?
0: कहिले काहीँ त हजुरले भने जस्तो लाग्ने समस्याहरू अलिक धेरै आइपर्दा अब आफ्नो व्यक्तिगत जीवनलाई पनि समय दिन नसक्दाखेरि त त्यो अवस्था कहिले काहीँ लाग्छ। तर त्योभन्दा पनि बढी चाहिँ म त्यहाँ मेरा स्टाफ साथीहरू अनि अभिभावकज्यूहरू अनि विद्यालय व्यवस्थापन समितिको शिक्षक अभिभावक सङ्घ लगायतका सम्पूर्ण टिमको साथ र सहयोग हुँदाखेरि चाहिँ म गर्व नै गर्छु आफूले जिम्मेवारी निभाएको तर्फ। त्यसो भन्दै गर्दाखेरि मैले अहिलेसम्म जे गराएको छु त्यसमा म सन्तुष्ट छु भने होइन, म एकदमै हरेक कार्यमा म असन्तुष्ट छु आफूसँग। जति चाहेको छु जति सोचेको छु त्यति गर्न सकेको छैन, र बाहिर जति चिन्ता जति थकान अथवा जिम्मेवारीबाट टाढा बस्नु जस्तो लाग्यो पनि विद्यालय हाताभित्र छिरिसकेपछि ती एकदमै बालबालिकाहरू जुन अवैध बालबालिकाहरू उनीहरूलाई उनीहरूको जीवन चाहिँ बनाउन सक्ने कुरामा हाम्रो दायित्व छ हाम्रो जिम्मेवारी छ भन्ने कुराले चाहिँ झर्झट्याउँछ र ती सबै कुराहरूलाई बिर्सेर फेरि जिम्मेवारी नै पल्दिन्छु अहिले चाहिँ। र मलाई यो काममा लागिराख्न र विद्यालयलाई अझै अगाडि बढाउने कुरामा चाहिँ अघि मैले भने जस्तै स्टाफ त्यस्तै गरी विद्यालय व्यवस्थापन समिति लगायतकै सरकारवाला सबैको चाहिँ उत्तिकै प्रेरणा छ उत्तिकै कौशल छ।
1: हजुर सर, हामी कुराकानीको अन्तिममा आइसकेका छौँ। यति बेला चाहिँ हजारौं अभिभावक र विद्यार्थीहरूले रेडियो सेट अगाडि बसेर तपाईँ हामीलाई सुनिरहनु भएको छ। अन्त्यमा विद्यालयलाई अझ राम्रो बनाउनका लागि अभिभावक विद्यार्थी र सम्पूर्ण सरकारवालालाई चाहिँ के अपील गर्न चाहनुहुन्छ? अन्तिममा तपाईँको सन्देश के छ?
0: एउटा हाम्रो समाजमा अहिले एउटा वाक्य निर्माण भएको छ, त्यो पनि विशेष गरी ग्रामीण भेगमा सामुदायिक विद्यालयहरूमा पठन पाठन हुँदैन, गुणस्तर हुँदैन, र प्राइभेट स्कुल जुन बोर्डिङ भन्छन् बोर्डिङ स्कुलमा चाहिँ राम्रो हुन्छ एउटा वाक्य निर्माण भएको छ, त्यसलाई चाहिँ पूर्ण रूपमा म असहमत जनाउँछु। हामीलाई अवसर भयो र अभिभावकजीहरूले पनि त्यत्तिकै आफ्ना बालबालिकाप्रति ध्यान दिनुभयो भनेदेखि हामीले कुनै पनि निजी विद्यालयभन्दा कम गुणस्तर प्रदान गर्ने कुरामा हामी काम गर्दैनौँ, र विद्यालयमा पठाउँदैन आफ्ना बालबालिका पठाउँदैन सबै जिम्मेवारी पूरा भयो भन्ने कुरा अभिभावकजीहरूले नसोचिकन हर समयमा हामी शिक्षकहरूलाई झकझकाइ राख्नुभयो, गुनासोहरू राख्नुभयो, छलफलमा आइराख्नुभयो भनेदेखि एउटा सामुदायिक विद्यालयले पनि राम्रो शिक्षा दिन सक्छ, र त्यो विद्यालय एउटा विद्यालय भनेको एउटा यस्तो संस्था हो जुन चाहिँ कुनै एक दुईजनाको जोड बलले मात्रै बन्दैन, त्यहाँ विद्यालय व्यवस्थापन समिति अभिभावक संघ शिक्षक विद्यार्थी र अभिभावक यो सबै पक्षको त्यत्तिकै बराबर आफ्नो तर्फबाट जिम्मेवारी वहन गर्नुपर्ने हुन्छ। र मेरो एउटै जहिले पनि मेरो चाहिँ एउटा आदर्श वाक्य भनौँ अथवा चाहिँ मेरो एउटा चाहिँ योजना चाहिँ के छ भन्दाखेरि कुनै पनि अभिभावकले मोटो रकम तिरेर राम्रो शिक्षा दिनकै लागि बोर्डिङ स्कुल विद्यार्थी पठाउनु पर्दैन, पठाउनु परिरहेको छ अहिले, त्यो चाहिँ तिरेर हाम्रै सामुदायिक विद्यालयहरूमा त्यो खालको गुणस्तर दिनको लागि हामी तयार हुनुपर्छ, त्यो पूर्ण जिम्मेवारीको रूपमा हामीले दिनुपर्छ भन्ने चाहिँ कुरा म राख्न चाहन्छु मेरो तर्फबाट।
2: भर्खरै हामीले शिव आधारभूत विद्यालयका प्रधानाध्यापक विपिन राज बस्नेतसँग गरिएको कुराकानी सुन्यौं। यसका साथै रेडियो कार्यक्रम हाम्रो गोकुल गंगाको आजका लागि निर्धारित समय सकिएको छ। कार्यक्रमबाट विदा हुनु अघि यदि तपाईसँग पनि गोकुल गंगा गाउँपालिकाको विकास योजना वा सेवा प्रभावका बारेमा केही जिज्ञासा, गुनासा वा रचनात्मक सुझाव छन् भने हामीलाई सिधै सम्पर्क गर्न सक्नुहुनेछ। तपाईको प्रत्येक सकारात्मक सुझाव गोकुल गंगा गाउँपालिकालाई समृद्ध र उत्कृष्ट बनाउने एउटा बलियो मार्गदर्शक बन्न सक्छ। आजको अंकलाई सफल बनाउन प्राविधिक कक्षबाट सहयोग गर्नुहुने सहकर्मी साथीहरू, प्रसारण साझेदार रेडियोहरू र हामीलाई सुनेर साथ दिनुहुने सम्पूर्ण आदरणीय श्रोताहरूमा हार्दिक आभार व्यक्त गर्दछौ। आगामी साता आइतबार बेलुकी ठिक 36 बजे गाउँपालिकाका नयाँ विषय वस्तुका साथ पुनः भेट्ने वाचा गर्दै आजका लागि म ईश्वर विश्वकर्मा ओझेल पर्छु। तपाईको बाँकी समय सुखद रहोस्। नमस्कार।
3: हजुरको रेडियो 102.1 मेगा। छोटो समयमा धेरै संस्थामा डाक्टर, इन्जिनियर तथा सीए बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 को लागि विज्ञान, व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो। पेन्टागन कलेज, तीनकुने, काठमाडौँ।
4: के तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीडित हुनुहुन्छ?
5: के तपाईँलाई दिस्ता बस्दा रगत आउने वा दिस्ता घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
4: यदि तपाईँ यस्ता समस्याबाट पीडित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
5: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छाड सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
4: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल पुरानो भवन

0: लग्जरी
1: दैनिक रु 197 मा रु 50 लाख को बीमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता सूर्य ज्योति सही प्लान
2: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवन को लागि
3: के तपाईलाई थाहा छ तपाईं हिंसामा अथवा अन्यायमा परेमा कहाँ जाने
4: नेपालको संविधान 2072 को धारा 217 ले नगरपालिकामा उपप्रमुखको संगजगत्वमा 3 सदस्यीय न्यायिक समिति गठन गरी न्यायिक समितिले स्थानीय सरकार सञ्चालन ऐन 2074 को दफा 47 को उपदफा 1 मा न्यायिक समितिलाई विवादको निरूपण गर्ने र उपदफा 2 मा मेलमिलापद्वारा मुद्दाको निरूपण गर्ने अधिकार प्रदान गरेको छ साना प्रकृतिका विवादहरू रामेछाप नगरपालिकाले प्रत्येक वडावडामा मेलमिलाप केन्द्र मार्फत विवाद समाधान र मिलापत्र गराउने काम गर्दछ
3: निरूपण गर्ने प्रकृतिका विवादहरू
4: आलिधुर बाँध पैनी कुलो वा पानीघाटको बाँडफाँड तथा उपयोग सम्बन्धी विवाद
3: अर्काको बाली नोक्सानी गरेको सम्बन्धी विवाद
4: चरण घाँस दाउरा सम्बन्धी विवाद
3: ज्याला मजदुरी नदिएको सम्बन्धी विवाद
4: घरपालुवा पशुपक्षी हराएको वा पाएको सम्बन्धी विवाद
3: ज्येष्ठ नागरिकको पालन पोषण तथा हेरचाह नगरेको सम्बन्धी विवाद
4: नाबालक छोराछोरी वा पति पत्नीलाई इज्जत आमद अनुसार खाना लगाउन वा शिक्षा दीक्षा नदिएको सम्बन्धी विवाद
3: वार्षिक 25 लाख रुपियाँ सम्मको बिगो भएको घर बहाल र घर बहाल सुविधा सम्बन्धी विवाद
4: अन्य व्यक्तिको घर जग्गा वा सम्पत्तिलाई असर पर्ने गरी रुख बिरुवा लगाएको सम्बन्धी विवाद
3: आफ्नो घर वा बलेसीबाट अर्काको घर जग्गा वा सार्वजनिक बाटोमा पानी झारेको सम्बन्धी विवाद
4: सदियारको जग्गातर्फ झ्याल राखी घर बनाउनु पर्दा कानून बमोजिम छोड्नु पर्ने परिमाणको जग्गा नछोडी बनाएको सम्बन्धी विवाद
3: कसैको हक वा स्वामित्वमा भए पनि परापूर्वदेखि सार्वजनिक रूपमा प्रयोग हुँदै आएको बाटो वस्तुभाव निकाल्ने निकास वस्तुभाव चराउने चौर कुलो नहर पोखरी पाटी पौवा अन्त्येष्टि स्थल धार्मिक स्थल वा अन्य कुनै सार्वजनिक स्थलको उपयोग गर्न नदिएको वा बाधा पुर्याएको सम्बन्धी विवाद
4: मेलमिलापद्वारा मात्र निरूपण गर्ने विवादहरू
3: सरकारी सार्वजनिक वा सामुदायिक बाहेक एकको हकको जग्गा अर्कोले चापी मिची वा घुसाई खाएको सम्बन्धी विवाद
4: सरकारी सार्वजनिक वा सामुदायिक बाहेक आफ्नो हक नपुग्ने अरूको जग्गामा घर वा कुनै संरचना बनाएको सम्बन्धी विवाद
3: पति पत्नी बीचको सम्बन्ध विच्छेद सम्बन्धी विवाद
4: अङ्गभङ्ग बाहेकको बढीमा 1 वर्षसम्म कैद हुन सक्ने कुटपिट सम्बन्धी विवाद
3: गाली बेइज्जती सम्बन्धी विवाद
4: लुटपिट सम्बन्धी विवाद
3: पशु पक्षी छाडा छाडेको वा पशु पक्षी राख्दा वा पाल्दा लापरवाही गरी अरूलाई असर पारेको सम्बन्धी विवाद
4: अरूको आवासमा अनधिकृत प्रवेश गरेको सम्बन्धी विवाद
3: अर्काको हक भोगमा रहेको जग्गा आबाद वा भोग चलन गरेको सम्बन्धी विवाद
4: ध्वनि प्रदूषण गरी वा फोहोर मैला फ्याँकी छिमेकीलाई असर पुर्याएको सम्बन्धी विवाद
3: प्रचलित कानूनमा मेलमिलाप हुन सक्ने व्यक्ति बाधी भई दायल हुने अन्य देवानी र 1 वर्षसम्म कैद हुन सक्ने फौजदारी सम्बन्धी विवाद
4: यस्ता किसिमका समस्या भएमा तपाईँले आफ्नो वडाको मेलमिलाप केन्द्रमा निवेदन दर्ता गराउन सक्नुहुनेछ यो सेवा निशुल्क पाइन्छ
3: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप
5: आमामा तिमीले त कस्तो नयाँ डिजाइनको गहना बनाएछौ त है कहाँ बनाएर ल्याएको आफ्नो त पुरानै डिजाइनको भइसक्यो आज भोलि चलेको नयाँ डिजाइनको बनाउन पाए हुन्थ्यो नि है
6: लौ के पिर गरिरहेको हाम्रै रामेछाप तल्लो बजारमा रहेको प्रशंसा सुशील सुन्चादी पसल छँदैछ नि त्यहाँ त अर्डर अनुसार सुन्चादीको गरगहना आधुनिक डिजाइनमा ग्यारेन्टीका साथ बनाउनका साथै पुरानोसँग नयाँ गरगहना साटिन्छ नि
7: प्रोप्राइटर सुशील लोहार सम्पर्क नम्बर 9848087828 9827782 प्रशंसा सुशील सुन्चादी पसल रामेछाप नगरपालिका 8 तल्लो बजार रामेछाप

0: हजुरको रेडियो 102.1 MHz।
1: सगरमाथा कम्प्युटर सेन्टर मन्थली एक रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ।
2: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
1: हाम्रा विशेषताहरू
2: 40% मात्रै डाउन पेमेन्ट,
1: सजिलो मासिक किस्ता सुविधा,
2: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
1: विद्यार्थी अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त,
2: आवश्यक कागजातहरू
1: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
2: ठेगाना सगरमाथा कम्प्युटर मन्थली एक रानीछाप।
1: थप जानकारीका लागि सम्पर्क नम्बर 98543420555, 048541106 इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।
3: स्वच्छ खाद्य पदार्थ उपभोगका लागि उपभोक्ताहरूमा अनुरोध।
1: खाद्य पदार्थको लेबलमा उत्पादकको नाम, ठेगाना, ब्याच नम्बर, उत्पादन तथा उपभोग्य मिति जस्ता विवरण हेरेर मात्रै खरिद तथा बिक्री वितरण गरौं।
3: फोहोर मैला तथा झिङ्गा भन्केका ठाउँमा खानेकुरा तयार नगरौं।
1: खानेकुराहरू पत्र पत्रिका तथा रंगीन कागजमा राखेर खाने बानी नगरौं।
3: एउटै तेलमा खानेकुरा पटक पटक नतारौं, नपकाऊ।
1: अखाद्य, रंग प्रयोग भएका वा अत्याधिक रंग प्रयोग भएका रंगीन मिठाई तथा अन्य खाद्य पदार्थ उपभोग नगरौं।
3: ढुसी परेका, किरा लागेका, अस्वाभाविक गन्ध भएका खाद्यान्न, तरकारी र फलफूल उपभोग नगरौं।
1: खाद्य पदार्थ तयार गर्दा सरसफाई कायम गरी सधैँ सफा पानी र कच्चा पदार्थ प्रयोग गरौं
3: र स्वच्छ खाऊ, स्वस्थ बनाऊ।
1: नेपाल सरकार खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सिन्धुली, फोन नम्बर 047-5214।
4: Kajaria Tiles, your world-class luxury.
5: दैनिक रु 197 मा रु 50 लाखको बीमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता, सूर्य ज्योति सही प्लान,
6: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि।
7: मंगल सूत्र झुमकार पाउजू कहाँ बनाएर ल्याउनु भो ए भाउजू, कति राम्रो स्वाको।

0: यहाँ आधुनिक परम्परागत गरगहनाहरू ग्यारेन्टीका साथ बनाइनुका साथै बिक्री वितरण गरिन्छ। खरिद गरिएको सुनसादीको गरगहना फिर्ता गर्नु परेमा बिल अनिवार्य ल्याउनु पर्नेछ।
1: प्रोप्राइटर निशाग हतराज, सम्पर्क नम्बर 9855069 80 9924443 42। सुबिना सुनसादी पसल मन्थली एक देवकोटा चोक प्रभु ब्याङ्क अगाडि, साथै एसएसएल लेडिज कलेक्सनमा कुर्ता सुरुवाल र साडी पनि पाइन्छ।
2: Kajaria Tiles, your world-class luxury.

0: खाँचिएको उपचार सेवा, आँखा सम्बन्धी जाँच तथा उपचार सेवा, दाँत तथा मुख सम्बन्धी जाँच तथा उपचार सेवा, यूएसजी भिडियो एक्सरे सेवा, नवजात शिशुको सामान्य तथा जटिल उपचार, नवजात शिशु स्याहार कक्षको सुविधा, अत्याधुनिक उच्च प्रविधिको भवन तथा औजार उपकरणहरूबाट सेवा, आईसीयू र भेन्टिलेटर सहितको सेवा र अक्सिजन उत्पादन गर्ने अक्सिजन प्लान्ट तथा पीसीआर सहितको प्रयोगशाला जस्ता सुविधा। सुन्नु भयो त,
1: मजाले सुने। अब बिरामी लिएर जिल्ला अस्पताल रामेछापतिर कुदे।
2: जिल्ला अस्पताल रामेछाप, फोन नम्बर 0848 40 0114, पैसा नलाग्ने टोल फ्री नम्बर 1660 48 54 114, वेबसाइट रामेछाप हस्पिटल .bagmati.gov.np।
3: Kajaria Tiles, your world-class luxury.
4: स्वच्छ खाद्य पदार्थ उपभोगका लागि उपभोक्ताहरूमा अनुरोध।
1: खाद्य पदार्थको लेबलमा उत्पादकको नाम, ठेगाना, ब्याच नम्बर, उत्पादन तथा उपभोग्य मिति जस्ता विवरण हेरेर मात्रै खरिद तथा बिक्री वितरण गरौं।
4: फोहोर मैला तथा झिङ्गा भन्केका ठाउँमा खानेकुरा तयार नगरौं।
1: खानेकुराहरू पत्र पत्रिका तथा रंगीन कागजमा राखेर खाने बानी नगरौं।
4: एउटै तेलमा खानेकुरा पटक पटक नतारौं, नपकाऊ।
1: अखाद्य रंग प्रयोग भएका वा अत्याधिक रंग प्रयोग भएका रंगीन मिठाई तथा अन्य खाद्य पदार्थ उपभोग नगरौ।
4: ढुसी परेका, किरा लागेका, अस्वाभाविक गन्ध भएका खाद्यान्न, तरकारी र फलफूल उपभोग नगरौ।
1: खाद्य पदार्थ तयार गर्दा सरसफाई कायम गरी सधैँ सफा पानी र कच्चा पदार्थ प्रयोग गरौ
4: र स्वच्छ खाऊ, स्वस्थ बनाऊ।
1: नेपाल सरकार खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सिन्धुली, फोन नम्बर 0447 52 14 13।
3: Kajaria Tiles, your world-class luxury.
5: ये गर्मियामा आयो हजुर, सुकिसक्यो घाँस।

0: वनमा आगो लगाउनेलाई वन एन 2076 को तथा 50 को चार बमोजिम दिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँ जरिवाना वा दुवै सजाय हुने हुँदा यस्तो कार्य नगरौं नगराउं। वातावरण संरक्षण गर्ने प्रत्येक नागरिकको दायित्व भएकाले असल र जिम्मेवार नागरिक बनौं।
1: जिल्ला विपद व्यवस्थापन समिति रामेछाप, सामुदायिक वन महासंघ रामेछाप र डिभिजन वन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
2: यस जिल्ला अस्पताल रामेछापमा सामाजिक सेवा इकाई कार्यक्रम सञ्चालनमा रहेको छ। यस अन्तर्गत लक्षित समूह गरीब, असहाय, अपाङ्गता भएको व्यक्ति, ज्येष्ठ नागरिक, शहीद परिवार, प्रहरी हिरासतमा भएका थुनुवा बिरामी, विपद एवं प्राकृतिक प्रकोप आदिबाट पीड़ित व्यक्ति, लैंगिक हिंसाबाट पीड़ित, सीमान्तकृत तथा लोपनमुख आदिवासी जनजाति आदि जसको आर्थिक अवस्था कमजोर भई स्वास्थ्य सेवाको पहुँचमा नपुग्नु भएको नागरिकहरूलाई यस इकाई मार्फत उपचारमा लाग्ने खर्च, आंशिक वा पूर्ण रूपमा निशुल्क सेवा उपलब्ध गराइनेछ। सो सेवा लिन आउँदा सम्बन्धित वडा कार्यालयको सिफारिश पत्रका साथ नागरिकताको प्रतिलिपि वा परिचय पत्र अनिवार्य रूपमा ल्याउनु पर्नेछ।
0: जिल्ला अस्पताल रामेछाप।
3: हजुरको रेडियो 102.1 मेगाहर्ज।
4: चितवनमा थप एकजना

0: हजारौं रेडियो कर्मी र करोडौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIM।
1: सुन्दर पहाड़ी थुम्काहरूको सौन्दर्य नै बिग्रने गरेर बनाइएका भ्यू टावर, स्वागतद्वार र पक्की संरचना निर्माणमा स्थानीय सरकारले गरेको मनोमानीका कारण देशलाई आर्थिक रूपमा उठ्नै नसक्ने अवस्था बनाइएको छ। एक अर्काको सिको गर्ने र निर्माण र तालिममा खर्च मात्र गर्ने समस्याको अन्त्य गर्नुपर्दछ महालेखा परीक्षकको प्रतिवेदनले औंल्याएको छ। त्यही औंल्याएको अनुसार अब बन्ने बजेट र सरकारका कामहरूमा पुनर्संरचना हुनु आवश्यक छ। अब खबर सुशीला श्रेष्ठबाट।
2: संघीय संसदका मुख्य विपक्षी दलहरूले सरकारले संविधान भन्दा माथि उठेर गर्न खोजेका कुनै पनि कामको समर्थन नगर्ने बताएका छन्। देशको संविधान र लोकतन्त्र सबैभन्दा महत्वपूर्ण हुने उनीहरूको तर्क रहेको छ। काठमाण्डुमा आयोजित कार्यक्रममा कांग्रेस सभापति गगन थापाले हिजोका सरकारले गर्न चुकेका कामहरू र अहिलेको सरकारका असल अभ्यासलाई समर्थन गर्ने भन्दै संविधान लोकतन्त्र भन्दा माथि उठेर गरिने हरेक निर्णयको प्रतिवाद गर्ने बताउनुभयो।
3: सुशासनका सन्दर्भमा एजुकेशनमा ल्याउने चेन्ज, हेल्थमा ल्याउने चेन्ज, रोजगारीका कुरा, इम्प्लोयमेन्टको कुरा, एक कुरा भयो एग्रिकल्चरको कुरा, यी तमाम कुराहरूका सन्दर्भमा हिजो कैयन गर्न नसकेका कुराहरू वा गर्न चुकेका कुराहरू आजको नयाँ सरकारले गर्दै गर्दाखेरि त्यसलाई थप्पडी बजाएर समर्थन गर्ने हो। यी कुराहरू चाहिएकै हो त, कतिपय हिजो हामीले सुरुवात गरेका कुराहरू होला, तर यो नागरिकको अधिकारहरूको एक्सपेन्समा हो, नागरिकको अधिकारहरूलाई मुल्तवीमा राखेर हो, हामीले खोजेको हो शासनको चाहिँ त्यसलाई मोडल भनौँ वा हाम्रो संरचना यस्तो होइन नि त, यो बाटोबाट हुँदैन भन्ने कुरा हाम्रो विश्वास पनि। कुनै पनि संस्थाभन्दा नेता ठुलो हुँदैन, कुनै पनि सरकार आलोचनाभन्दा माथि हुँदैन, र जतिसुकै बहुमत प्राप्त गरे तापनि त्यो कन्स्टिट्युसनल सेफगार्ड भन्दा माथि त्यो हुँदैन।
2: नेकपा एमालेका महासचिव शंकर पोखरेलले अहिलेको सरकारले सुशासन कायम गर्न नसक्ने बताउनु भएको छ। राज्यको कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाको सन्तुलन नै खलबल्याउने काम गरेको भन्दै यसले नागरिकले निकास नपाउने तर्क गर्नुभयो। 33 मदन आश्रित स्मृति दिवसका अवसरमा काठमाण्डुमा आयोजित कार्यक्रममा वहाँले न्यायपालिका आफ्नो मातहत राख्न खोज्नुले न्याय प्रणालीमाथि नै प्रश्न उठ्ने बताउनुभयो।
4: तीनवटा अङ्गहरू कार्यपालिका, न्यायपालिका, व्यवस्थापिका बीचको सन्तुलन नै खलबल्याइएको छ। प्रधानमन्त्री संसदप्रति जवाबदेही हुनै नपर्ने खालको परिपाटी विकास गर्न खोजिया छ। अदालतको नेतृत्व गोजीबाट निकाल्ने प्रयत्न भएको छ। भन्दाखेरि यो परिस्थितिमा अब फेरि युवाहरूले नयाँ ढङ्गले पपुलिजमको आवरणमा हुर्कन खोजिरहेको अधिनायकवादका विरूद्ध संगठित हुनुपर्ने, आन्दोलित हुनुपर्ने आवश्यकता छ, र त्यो आन्दोलनको आधार अब हामीले जब जब सैद्धान्तिक मार्गदर्शनमा शिक्षा लिन सक्नुपर्दछ भन्ने कुरा म तपाईँको बीचमा राख्दछु।
2: यसैबीच नेपाली कम्युनिष्ट पार्टी नेकपाका संयोजक तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्डले वर्तमान सरकार दुई तिहाईको दम्बमा नागरिक अधिकारलाई बन्देज लगाउन अग्रसर भएको बताउनु भएको छ। सरकारका गतिविधिले लोकतान्त्रिक व्यवस्था टिकाउने चुनौती रहेको उहाँको टिप्पणी छ। सुर्खेत पुग्नुभएका प्रचण्डले पत्रकारसँग कुरा गर्दै सरकारका क्रियाकलापहरू लोकतान्त्रिक नभएको टिप्पणी गर्नुभयो। भन्सारमा 100 रूपियाँसम्मका सामानमा समेत कर लगाउने सरकारी निर्णय विरूद्ध परेको रिटमा सर्वोच्च अदालतले नागरिकको आधारभूत अधिकारलाई केन्द्रमा राख्दै महत्वपूर्ण अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीश द्वय हरिप्रसाद भुइयाल र टेकप्रसाद ढुंगनाको संयुक्त इजलासले जेठ 1 गते दिएको आदेशमा भन्सार कार्यान्वयनका क्रममा सर्वसाधारणमाथि अनावश्यक कडाई नगर्न सरकारलाई निर्देशन दिएको हो। अदालतले विशेष गरी औषधिजन्य सामग्री, अत्यावश्यक वस्तु, सामाजिक संस्कार मा प्रयोग हुने न्यूनतम सामग्री तथा व्यक्तिगत प्रयोजनका सामानमा अवरोध नगर्न स्पष्ट आदेश दिएको हो। आदेशमा नेपालको संविधान धारा 16 अनुसार प्रत्येक नागरिकलाई सम्मानपूर्वक बाँच्न पाउने अधिकार सुनिश्चित गर्न सरकार जिम्मेवार रहने उल्लेख गरिएको छ। यो वर्ष सुन तथा सुनका गहना आयात करिब 13.5% घटेको छ। भन्सार विभागको तथ्याङ्क अनुसार चालू आर्थिक वर्षको पहिलो 9

0: गर्ने संकेत छैन. अनि त्यसपछि यिनीहरूले सुनेन किन भनेर जनताले आह्वान गरेको अर्थतन्त्र जस्तै भयो भन्ने बुझिन्छ. विभिन्न देशको त्यस्तै छन् अनि केही देशहरूले सुनलाई एकदमै होल्ड गरेका छन्.
1: कोहलपुर नगरपालिकाले सार्वजनिक तथा सरकारी जग्गा अतिक्रमण गरी निर्माण गरिएका 751 घर टहरा हटाएको छ. करिब चार दिनको अभियान अन्तर्गत वडा नम्बर 11 स्थित क्रिकेट मैदान

0: दिदी नानी पनि आउनु भएछ नि।
1: हो नि, यसमा सरकार उद्योगी र सहकारी मिलेर किसानलाई तालिम अनुदान र बजारको व्यवस्था पनि गर्दैछन् नि।
0: ओहो, धन्यवाद नानी। अब त म जलाउँदै जलाउँदिन, अवशेष त मेरो धन रहेछ नि।
2: बाली अवशेष जलाउँदा धुवा, प्रयोग गर्दा आमदानी र स्वस्थ भविष्य।
3: बाली अवशेष नजलाऊ, वातावरण र स्वास्थ्य जोगाऊ।
2: एकीकृत पर्वतीय विकास केन्द्र इसिमोर, राष्ट्रिय कृषक समूह महासंघ नेपाल र सामुदायिक रेडियो प्रसारक संघ अकोराब नेपालद्वारा जनहितका लागि जारी सन्देश।
4: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
5: तपाई सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। चरीचरणको अभाव, वन विनाश र सरकारी उपेक्षाका कारण सर्लाहीमा मौरी पालन व्यवसाय संकटमा पर्न थालेको छ। सर्लाहीमा दुई दशक अघिसम्म 300 हारारीमा रहेका मौरी पालक किसानहरू बिस्तारै अन्य पेसामा लाग्न थालेका छन्।
6: मलाई गुलियो साथी मनपर्ने अनि गाउँघरमा काठे मुढामा मह काट्दाखेरि थोर थोरै मह देखियो हुनाले अब यो मौरी पाल्दा चाहिँ मह चाहिँ धेरै देखियो भनेपछि ओहो यत्रो धेरै मह आउने रहेछ यसबाट त आय आर्जन त हुने रहेछ भन्ने हिसाब त्यसमा लाग्यो।
7: सर्लाहीको बागमती नगरपालिका 11 कर्मैयाका कमल बडालले 2060 सालदेखि मौरी पालन गर्दै आउनु भएको छ। 10 घरबाट व्यवसाय शुरू गर्नुभएको उहाँले एक समय 60-70 घरसम्म विस्तार गर्न सफल भए पनि अहिले फेरि 30 घरमै सीमित हुनुभएको छ। कारण बारे बताउनु हुँदै उहाँले भन्नुभयो,
6: पहिला जति हुन्थ्यो मौरीबाट उत्पादन त्यसको आधी ठ्याक्कै आधी नै भएको छ। त्यही पनि हामीले अब यो मौरीले नै देशभरिको किसानहरू मौरी किसान माझमा चिनाएको छ यो फलानु भनेर अब त्यो हुँदाहुँदै नयाँ छोडेर अरू पेसा गऱ्यो भने अरू नयाँ थाहा हुँदैन चिन्दैन कसरी पुग्दैन है यो अस्ति भर्खर आगो नयाँ फुर्ती लाग्यो भनेर त्यस्तो हेर्न हेपाई प्रवृत्ति पनि हुन्छ।
7: चराउने ठाउँको अभाव, खेतीमा बढ्दो विषादीको प्रयोग र सरकारी अनुदानमा बिचौलियाको पहुँच बढ्दा उहाँको उत्साह घट्दै गएको छ। अहिले यो पेसामा मेहनत अनुसारको प्रतिफल पाउन गाह्रो हुँदै गएको उहाँको भनाइ छ।
6: मौरीले तोरी खाइदियो, तोरीको फुलको रस चुसेर हाम्रो तोरी नाश भयो, चिम्रो दाना भयो भने चाहिँ कोही तेल कम आयो भने चाहिँ कसैले विषादी पनि हालिदियो। अब यहाँ चाहिँ कसरी हुन्छ यो मौरी केही बिचौलियाहरू भनौँ न मौरी चराउने थोरै मौरी राख्ने छन् त्यो एरियामा अन्यत्रबाट मह आयात मह पनि अब चै मह होइन अब त्यो किनेर खानेलाई किसानहरूले थाहा छैन खाँदा गुलियो भयो भइहाल्यो उनीहरूलाई।
7: मौरीका लागि सिसौ र रुदिलो जस्ता बिरुवा अत्यन्त महत्वपूर्ण मानिन्छन्। यिनै बिरुवाबाट मौरीले पर्याप्त रस संकलन गर्न पाउँदा मह उत्पादन राम्रो हुन्छ। तर पछिल्लो समय वन विनाशका कारण यस्ता बिरुवा हराउँदै गएका छन् जसको सिधा असर मह उत्पादनमा परेको छ। लालबन्दी नगरपालिका 1 नवलपुरका मौरी पालक रवि भण्डारी,
8: पुग्थ्यौं पछिल्लो समय प्युठानमा चाहिँ स्थानीय तह कारण हामी विवाद परेर त्यहाँ जाने अवस्था छैन। अहिले चितवन परासी त्यसपछि गएर हामी लुम्बिनीसम्म पुग्छौँ, लुम्बिनी सर्लाही रौतहट नै हो हाम्रो चरण।
7: ईश्वरपुर नगरपालिका 4 सागरनाथका अनुभवी किसान हेमराज देवकोटाले 2058 सालमा 2 मौरीबाट शुरू गरेर अहिले 400 घरसम्म पुर्याउनु भएको छ। तर उहाँ पनि चिन्तित हुनुहुन्छ।
9: सागरनाथ वन विकास परियोजनाले यो सिसौ हटाइदिएपछि रुदिलो पनि हट्यो, त्यसपछि चरण अलिकति खस्किएको हो जस्तो छ। तर मसला चाम्रेको हिसाबले चाहिँ नेपालमा सबभन्दा राम्रो जिल्लामै पर्छ यो। किसान चाहिँ घटेको अवस्था छ अहिले पहिलेको तुलनामा, यो बजार पनि त्यस्तै छ है। शुद्ध महको पहिचान गर्न सक्ने अवस्था अझै छैन उपभोक्ताहरूले।
7: नेपालमा मौरी पालनको सम्भावना पहिले नै देखिएको थियो। 2050 सालमा गरिएको सरकारी सर्वेक्षणले सर्लाही र चितवनलाई उपयुक्त क्षेत्र मानेपछि विदेशबाट मौरी ल्याएर अनुसन्धान समेत गरिएको थियो। अहिले मुख्य गरी मेलिफेरा र सेरेना जातका मौरी पालिन्छन्। सरकारले प्रत्येक वर्ष केही अनुदान दिने गरे पनि वास्तविक किसान भन्दा बिचौलियाले बढी फाइदा लिएको गुनासो छ। कृषि ज्ञान केन्द्र सर्लाहीका प्रमुख कमलदेव प्रसाद कुशवाहा पनि अनुदान वितरणमा समस्या रहेको स्वीकार गर्नुहुन्छ।
10: मौरीमा यति विवाद छ तपाईँको, त्यहाँ एकजनाले केही भन्ने कार्यक्रम मौरीमै हुन सकिरहेको छ, एकजनाले आउँछ निवेदन हाल्छ, अर्कोजना आएर के भन्छ मैले अनुदान नपाऊ भनेर निवेदन दिन्छ।
7: अहिले सर्लाहीमा मौरी पालनलाई मुख्य पेसा बनाएका करिब 68 घर परिवार मात्रै बाँकी छन्। यहाँ वार्षिक करिब 100 मह उत्पादन हुने गरेको छ। तर चिन्ताको विषय के छ भने पछिल्लो 1 दशकमा मात्रै करिब 200 भन्दा बढी परिवार यो पेसाबाट पलायन भइसकेका छन्। जनार्दन खत्री, CIN रेडियो एकता, सर्लाही।
5: साझा खबरमा अब हेलो CIN सन्तोषी रावलबाट।

0: सक्नुहुन्छ र सिद्धिचरण नगरपालिकाको कार्यालयमै आएर उहाँले गुनासो राखिदिनु भयो भनेदेखि हामीले उहाँलाई सहजीकरण गर्थ्यौँ खेतीपातीका लागि के गर्ने भनेर सिआइएन मार्फत चाहिँ उहाँले यो जानकारी पाउनुभयो र नगरपालिकामा आउनुभयो भने उहाँलाई खेतीपाती कसरी पाउने कहाँ उजुरी गर्ने र कागजात के प्रमाण राखेर पेश गर्नुपर्छ भन्ने कुरा हामी उहाँलाई सहजीकरण सम्बन्ध गर्छौँ।
1: नमस्कार, म भरिलाल खड्का रुकुम पूर्व सिस्ने गाउँपालिका 2 म एक्सकाभेटर चालक हो अपरेटर अनि मैले जनकपुरबाट लाइसेन्स बनाएको छु 5 वर्ष पुग्यो। मैले रिनो गर्न सम्बन्धित बनाएकै ठाउँ जनकपुर जान पर्छ कि अन्य ठाउँबाट हुन्छ यसको चाहिँ जानकारीको लागि।
2: तपाईँको जिज्ञासालाई मेटाउँदै हुनुहुन्छ यातायात व्यवस्था विभागका सहायक सूचना अधिकारी भानुभक्त जोशी। तपाईँको पनि कुनै समस्या वा विचार भएमा हामीलाई जुनसुकै बेला तपाईँको आवाजमा रेकर्ड गर्न सकिने हाम्रो आइभीआर नम्बर 01-5268-646 फोन गर्न सक्नुहुनेछ। हामी सरकारवाला निकायबाट जवाफ लिनेछौ।
3: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। सुकुम्बासी बस्तीबाट विस्थापित बालबालिकालाई परेको प्रभाव
4: मा आफू बसिरहेको घर भत्क्यो भत्काइयो र प्रहरीहरूले हामीलाई लिएर गए भन्दा त्यसको असर के पर्यो भन्ने कुरामा सबभन्दा बढी हामी संवेदनशील हुने हो।
3: अधिकार कर्मीसँगको कुराकानी सहितको हाम्रो पालो बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
5: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल बानेश्वर जमल र ओम अस्पतालमा
6: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स ड्राई आँखाको थेरापी आँखाको पर्दा तथा जलबिन्दुको उपचार नाक कान घाँटीको उपचार सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा वेबसाइट drishtieye.org फोन नम्बर 01-5224-352-5224-353।
7: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
3: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब प्रस्तुत छ संवाद श्रृंखला हाम्रो पालो।

0: का बालबालिकाले विद्यालय जान नपाएको गुनासो पनि सुनिएका छन्। विद्यालयको पहुँचभन्दा टाढा रहेका सुकुम्बासी बस्तीका बालबालिकाको शिक्षाको अधिकार कसरी सुनिश्चित गर्ने, बाल अधिकार कर्मी तिलोत्तम पौडेलसँग विशेष कुराकानी आजको हाम्रो पालोमा।
1: जो मान्छेहरू त्यहाँबाट स्थानान्तरण, अहिले सरकारको भाषामा भन्दाखेरि स्थानान्तरण गर्ने भनिएको छ, स्थानान्तरण गर्नको पूर्व तयारीलाई ध्यानमा राखेर मात्र गरिनु पर्दथ्यो, त्यो हुन नसकेको परिणाम बालबालिकाले भोग्नु पर्यो र त्यो उपत्यकामा मात्र होइन उपत्यका बाहिर पनि भयो र त्यो सुकुम्बासीका बस्तीहरूमा डोजर लगाइराख्दा ती बालबालिकाहरूलाई जुन किसिमको हात तेर्सहित गएका प्रहरी प्रशासनको अगाडि बालबालिकाहरूलाई आफू बसिरहेको घर, त्यो बालबालिकालाई थाहा नहुन सक्छ बुवा यो सुकुम्बासीका हिसाबले बसिरहेको कुरा बाबु आमाले कसरी राखिरहेको छ, खास सुकुम्बासी हो कि होइन भन्ने पनि बालबालिकालाई थाहा नहुन सक्छ। तर बाल मनोविज्ञानमा म आफू बसिरहेको घर भत्क्यो भत्काइयो र प्रहरीहरूले हामीलाई लिएर गए भन्दा त्यसको असर के पर्यो भन्ने कुरामा सबभन्दा बढी हामी संवेदनशील हुने हो। सँगसँगै विद्यालय बालबालिकाका घरहरू मात्रै होइनन्, अब अधिकांश देशभरि भएका, अब अहिले त उपत्यकाको केही ठाउँको मात्र, देशभरि भएका अधिकांश चाहिँ जहाँ जहाँ विद्यालयहरू भनेका सबै विद्यालयका पूर्जा छन् जस्तो मलाई लाग्दैन, सबै मठ मन्दिरहरू हाम्रा सांस्कृतिक सम्पदाहरूको सबैको पूर्जा छन् जस्तो लाग्दैन, हाम्रा बाटाका पनि सबै नक्साहरू काटिएका छन् जस्तो लाग्दैन, तर त्यो विद्यालय समेत भत्काइयो र त्यहाँ पढ्ने बालबालिकाहरूलाई राज्यले प्रतिबद्धता व्यक्त गर्नुभएको छ, मन्त्रीज्यूले सरकारका प्रधानमन्त्रीज्यूले हामीले व्यवस्थापन गर्छौँ भन्नुभएको छ, उहाँहरूको भनाईमा को निम्ति हामी धन्यवाद दिन चाहन्छौ, तर त्यो

विभिन्न निजी विद्यालयहरूले पनि हामीले सहयोग गर्छौँ भनेर प्रतिबद्धता व्यक्त गर्नुभएको छ। महानगरपालिका काठमाडौँ महानगरपालिकाले पनि आफ्नो तर्फबाट पहल कदमी गरिरहेको छ, तर त्यो पहल कदमी पर्याप्त छैन। सबै बालबालिकाहरू चाहिँ आफ्ना कपडाहरू आफ्ना किताबहरू राम्रोसँग चाहिँ सार्न सकेको स्थिति थिएन, अनि कतिपय सार्दाखेरि पनि पानी परिरहेको थियो, त्यो भिजेको स्थिति थियो। त्यसले गर्दाखेरि अब सन्तोषजनक छैन, त्यसमा धेरै काम गर्नुपर्छ, सुधार्नुपर्छ। सरकारले बाल मैत्री स्थानीय शासन, पोषण मैत्री स्थानीय शासन, युवा मैत्री स्थानीय शासन, लैंगिक मैत्री स्थानीय शासन, बाल विवाह मुक्त समाज, यो बाल

0: हप्तामा
1: हाम्रा विशेषताहरू
0: 40% मात्रै डाउन पेमेन्ट
1: सजिलो मासिक किस्ता सुविधा
0: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध
1: विद्यार्थी अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त
0: आवश्यक कागजातहरू
1: नागरिकताको प्रमाण पत्र राष्ट्रिय परिचय पत्र
0: ठेगाना सगरमाथा कम्प्युटर मन्थली एक रानी छाप
1: थप जानकारीका लागि सम्पर्क नम्बर 9854043255 0845401106 इमेल scsinfo106@gmail.com आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस् सीमित समयको अफर नछुटाउनुहोस्
2: Kajaria Tiles, your world-class luxury.

0: किसानको आली र फालीदेखि उपभोक्ताको थालीसम्म
1: कसरी फलिरहेछ तर देशमा छ छैन नगरपालिकाले के गर्ने चिसोले के गर्ने
2: गाडी भाडा कताको अब जम्मा फाइदा भनेको दुई रुपियाँ पाँच रुपियाँ हदमा बसे त्यति बस्ने
3: त्यसको भाउ छ त्यो भाउ चल्ने सम्बन्धित मान्छेले पाउनु परेको यो बिचौलियाले अलिकति गरेको
4: सुनफलाउने माटो र कृषि कर्मको बाटोका कुरा कृषि र किसानका पाटोका कुरा
5: आलु धेरै हुन्छ मकै धेरै हुन्छ कोदो धेरै हुन्छ
6: गत वर्षको त्यो तरकारी खाने आलु तीन करोडको बिक्री भएको थियो एउटा कालो गोदारे आलुको बिउ भनिन्छ छ करोडको आलु बिक्री भएको थियो
0: किसानका सिधा प्रश्न विज्ञ र सरकारको जवाब
7: कृषि दोकानमा म आबद्ध छु टमाटर साग सब्जी ल्याएर बजारमा बेच्नु जुनदेखि चामलसँग ल्याएर वजन गर्ने मेरो काम त्यो थियो किसानमा बजेट ल्याउनु पर्दैन देख्नु किसान पूर्वमा लाग्यो देख्नुको लाग्दैन
8: एउटा त नियमित बजेट अन्तर्गत सत्र अरब आउँदैछ सात आठ अरबको अर्को एउटा विशेष प्याकेज आउँदैछ म मन्त्री हुँदावस् नहुँदावस् किसानको पक्षमा मन्त्री गीता अगाडि बढ्छु
0: समृद्ध नेपाल सार्थक बनाउने कृषिको साझा सवाल
9: कार्यक्रम कृषि सवाल
10: नमस्कार कृषिको विकास प्रबन्धन र व्यवसायीकरणको पथमा कटिबद्ध रेडियो कार्यक्रम कृषि सवालमा यहाँहरूलाई हार्दिक स्वागत छ म हुँ असीम सापकोटा कार्यक्रम कृषि सवाल नेपाल एफएम नेटवर्कले उत्पादन गर्ने गर्दछ साथै यो कार्यक्रम उत्पादनमा एग्रो टाइम्स मिडिया नेटवर्कले सहजीकरण गर्ने गर्दछ कार्यक्रम कृषि सवाल देशैभरका विभिन्न रेडियो स्टेशन मार्फत प्रसारण हुने गर्दछ काठमाडौँ उपत्यकामा नेपाल एफएम 91.8 मेगाहर्जसँगै काठमाडौँ उपत्यका बाहिर पपुलर एफएम 99.5 मेगाहर्ज सुनसरी सामुदायिक रेडियो नयाँ अभियान एफएम 99 मेगाहर्ज सङ्खुवा सभा रेडियो गुराज 105.2 मेगाहर्ज धनकुटा रेडियो खबरपालिका 88.7 मेगाहर्ज धनकुटा सामुदायिक रेडियो हलेसी एफएम 102.4 मेगाहर्ज खोटाङ रेडियो एभरेज 96.8 मेगाहर्ज सोलुखुम्बुबाट पनि सुन्दै हुनुहुन्छ यसै गरी कार्यक्रम कृषि सवाल रेडियो सैलुङ

0: व्यस्त छ सर, अब खेतीको काम भयो, अब त्यसलाई भण्डारण, त्यसलाई चाहिँ निर्यात गर्ने कुरा, प्रशोधन गर्ने कुरा, अब किसानहरूलाई चाहिँ मोटिभेट गर्ने कुरा, अब विभिन्न ठाउँमा चाहिँ अध्ययन अनुसन्धान गर्न जाने कुरा लगायतको विषयमा अलिक व्यस्त भइरहेछ।
1: जडीबुटीको उच्च सम्भावना छ, हामीले अगाडि रिपोर्टमा पनि केही कुरा दर्शाउने प्रयास गरेका थियौँ, सम्भावना छ अथवा सम्भावना हुँदै गर्दा पनि जडीबुटी क्षेत्रले भने जस्तो हासिल गर्न सकेको छैन र पछिल्लो समयमा आयुर्वेद क्षेत्र अलिकति जुरुमुराएको यो स्वास्थ्यको क्षेत्रसँग जोडिएको

0: प्रोजेक्ट अवस्था छ।
1: जस्तो यहाँले भन्दै गर्दा अब समग्र कुराकानी गर्दै गर्दा हाम्रो दिन प्रतिदिन खपत त बढेको छ, अहिले पछिल्लो समयमा हेर्ने भने चाहिँ आयुर्वेद कम्पनीहरू विशेष गरी औषधि उत्पादन गर्ने कम्पनीहरू पनि नेपालमा सञ्चालन हुने क्रम अलिक बढेसँगै चाहिँ अलिकति बढी खपत पनि भएको देखिन्छ। यसमा चाहिँ व्यावसायिक सम्भावना पनि देखियो कि एउटा समृद्धसँग जोड्न सक्ने बलियो आधार पनि देखियो जडीबुटी।

0: भनेपछि उहाँहरूले चाहिँ के पढाइराख्नु भएको छ होइन, अब जस्तो चाहिँ सिटिबिटी प्राविधिक शिक्षालयहरूमा चाहिँ एउटा आम किसानहरू एउटा चाहिँ हामी जस्तो चाहिँ सर्टिफाइड नभएका भनौँ न हामी एउटा परम्परागत एउटा चाहिँ हाम्रा शास्त्रहरूबाट चाहिँ पाएका ज्ञानहरूको चाहिँ आधारमा हामी यसरी लागिरहेका छौँ। हामीलाई पनि सर्टिफाइड गर्ने कुरा, अब किसानहरूलाई पनि चाहिँ एउटा ट्रेनिङ दिने कुरा, यी यावत कुराहरू देख्दाखेरि तपाईँको लगभग नेपाल सरकारले नै यसमा चाहिँ भूमिका खेल्नुपर्छ। अब तपाईँको किसानहरू आज मरिरहेका छन् किनभने विदेशमै तपाईँको निर्भर छ, औषधि बिउ बिजन सम्पूर्ण मल सबै कुरामा चाहिँ विदेशबाट आयात गरेर एउटा चाहिँ 30-40 रुपियाँ 50 रुपियाँका खेती गरेर किसानहरूलाई कुनै हालतमा पनि यसको बेनिफिट छैन र हामी भन्न चाहन्छौँ किसानहरूलाई पनि सहायक बालीको रूपमा मात्रै भए पनि अमूल्य जडीबुटी हाई भ्यालु भएका जडीबुटी औषधीय गुण भएका जडीबुटीहरूलाई खेती गरेर चाहिँ अगाडि बढ्ने हो भने क्रमशः जडी किसानहरू पनि अगाडि बढ्दै जाने अवस्था छ।
1: यसमा दुई पत्र होइन, जस्तो अहिले ठ्याक्कै हेर्ने भने स्थानीय पालिकाहरूमा चाहिँ कृषि त्यसै गरी पशुपालन लगायत केही मसला बालीहरूमा चाहिँ विभिन्न कार्यक्रमहरूले समेटेको देखिन्छ, तर साँच्चै जडीबुटीकै नाम दिएर जडीबुटीको क्षेत्रलाई चाहिँ प्रवर्धन गर्न खोजेको देखिँदैन पाइँदैन, उहाँहरूको नजरअन्दाज भएन या चाहिँ जडीबुटीको खोजी नै भएन।
0: मुख्य कुरा त
1: अधिकांशमा
0: एउटा जिम्मेवार पदमा बस्नेहरूमै यसको ज्ञान भएन, उहाँहरू एउटा राजनीतिक पहुँच पावरको हिसाबले जानुभयो होला, तर यसको ज्ञान सहित यसको प्रवर्धन कसरी गर्ने यसको चाहिँ संरक्षण कसरी गर्ने जाने पनि हजुरले भन्नुभयो जस्तो अलिकति मसला बालीको रूपमा मात्रै ज्ञान भएको यस्ता व्यक्तिहरूले चाहिँ यो परिवर्तन सम्भव छैन। अब मलाई लाग्छ आज 18 वर्षसम्म जडीबुटी क्षेत्रमा पसिना बगाइरहँदा रगत बगाइरहँदाखेरि पनि कुनै पनि मन्त्री भनौँ वा कसैले पनि जडीबुटीको विषयमा 10 मिनट पनि बोलेको वा चाहिँ एकैबद्धताका आवाजहरू चाहिँ हामीले टिभी च्यानलहरूमा सुनेको आजसम्म मैले भेटिनँ। त्यसैले मलाई लाग्छ यो निकै नै यहाँनिर निकै नै अब्सट्याकल छ। अब हामीलाई चाहिँ हाम्रो संस्थागत निर्णय भनौँ वा संस्थागत साथीभाइहरू चाहिँ अब चाहिँ हामी कसैको भर नपरिकन हामी प्रकृतिले दिएको यही माटो यही पानी यही ताप र सूर्यलाई प्रयोग गरेर हामी स्वयं आफै नै सानै ढङ्गबाट भए पनि हामी लाग्छौँ किसानहरूलाई लगाउँछौँ र यसको ज्ञान बाँड्दै जान्छौँ भनेर हामी स्वयं आफै नै अहिले आतुर भइरहेछौँ।
1: अहिले हामीले विशेष गरी संकलन र प्रशोधन गरेका केही जडीबुटीहरू निर्यात पनि भएका छन् र जडीबुटी पनि निर्यात गर्ने बालीको अग्रपङ्क्तिमै आउने बाली हो र यसमा लाग्नेहरू जो सन्तुष्ट पनि छन् है, राम्रै निर्यात गरेका छौँ हामीले है,
0: सन्तुष्ट छन् राज्यले पनि हेर्न सक्छ हाम्रो जिडिपीमा चाहिँ जडीबुटी

0: चाहिँ वास्तवमै जडीबुटी खेती गर्नु भनेर प्रकृतिले हामीलाई दिएको उपहार हो यो गुगल।
1: संकलन अथवा प्रशोधन गर्दा चाहिँ अलिकति ग्रेडिङ नगर्ने खालको अवस्थाले गर्दा पनि भने जस्तो मूल्य पाउँदैन भनेर पनि बाहिरबाट भनिन्छ कि यो चाहिँ यथार्थ हो?
0: यथार्थ हो। सबै देशको आफ्नो एउटा स्ट्यान्डर्ड हुन्छ, एउटा चाहिँ युरोपको स्ट्यान्डर्ड, तपाईँको अन्य अमेरिका पठाउनु पर्दाखेरि उसको आफ्नै स्ट्यान्डर्ड क्वालिटीको विषयमा विशेष उनीहरूले ध्यान दिन्छन्। र त्यसको लागि चाहिँ अब हामीसँग राज्य स्तरबाट चाहिँ एउटा राम्रो ल्याब भनौँ, यो परीक्षण गर्ने ठाउँ भनौँ, अब ड्राइङ गर्ने युनिट भनौँ, अब त्यसलाई चाहिँ सस्टेनेबल हार्भेस्ट गर्ने टेक्नोलोजीहरू भनौँ, प्रविधि भनौँ, इनफ छैन यहाँ नेपालमा। तसर्थ धेरै स्याम्पलिङहरू हामीले पठाउँदाखेरि पनि तपाईँको उहाँ टेस्टिङ भइसकेपछि रिजेक्ट हुने अवस्था छ। त्यो कारणले गर्दाखेरि पनि अलिकति प्रविधि मैत्री भयो भने र हामीले चाहिँ एउटा ड्राई गर्ने प्रोसेसदेखि लिएर एउटा चाहिँ तपाईँको चाहिँ ग्रान्डिङ, प्याकेजिङ, ब्रान्डिङ, हरेक कुरामा चाहिँ एउटा उनीहरूलाई क्वालिटी चाहिन्छ विदेशीहरूलाई। यो यसको अभावले पनि अलिकति निर्यात गर्नमा चाहिँ समस्या
1: छ, कहिले काहीँ रिस्क पनि हुन्छ। जस्तो यहाँले भन्दै गर्दा स्याम्पल एउटा गयो,
0: हजुर
1: ओके भयो, तर स्याम्पल अनुसारको सामान गएन, परिणाम चाहिँ त्यो अनुसारको भेटिएन भने चाहिँ त्यो रिस्क पनि ठुलो रिस्क हुन्छ नि त।
0: रिस्क हुन्छ सर। अब जस्तो युरोपियन बजारको लागि पठाउन भनेर म आफै पनि केही प्रोसेसिङहरू गरिरहेको छु। जस्तो हाम्रो टेक्नोलोजी हामीलाई चाहिने पूर्वाधार त्यो उनीहरूको स्ट्यान्डर्ड मेन्टेन गर्नलाई असमर्थ छौँ। जस्तो ड्राई गर्ने कुरामा चाहिँ एउटा चाहिँ ड्रायर मेसिनहरू, एउटा चाहिँ स्टोर गर्ने चाहिँ यार्डहरू, होइन स्टोरको लागि चिसो तातो तापक्रम मिलाउने मेन्टेन गर्ने एउटा व्यवस्थित ठाउँहरू, अब हार्भेस्ट गर्ने कुरादेखि नै सबै क्षेत्रमा अलिकति नेपालीपन जस्तो भनौँ, एउटा चाहिँ अलिकति हेलसेक्राइ गर्नाले गर्दा वा चाहिँ प्रविधिको अभावले गर्दा

0: मूल्य बढी पाउँछ भन्ने खालको अवेरनेस पनि किसानमा नभएर पनि होला सायद.
1: पक्कै पनि यो यो ज्ञान नभएर पनि हो एउटा अवेरनेस हुनुपर्छ र पक्कै पनि प्रोसेसिङ गरिसकेपछि त्यसको भ्यालु एड हुने र मूल्य एड हुने त पक्कै पनि स्वाभाविक.
0: यसमा दुई मात्र होइन, अलिकति म व्यक्तिगत कुरामै केन्द्रित गर्न चाहन्छु. यहाँको चाहिँ 20 वर्षदेखि लागिराख्नु भएको छ, अहिले पनि युवा नै हुनुहुन्छ. एउटा सानै उमेरदेखि यो क्षेत्रमा लागेर केही गरौँ न त भन्ने उद्देश्यले यो हुटुटीले चाहिँ यहाँहरू लागिराख्नु भएको छ. यसले व्यक्तिगत रूपमा जडीबुटी क्षेत्रले के दियो र जडीबुटी क्षेत्रलाई के दिए जस्तो लाग्छ?
1: पक्कै पनि आजसम्मका मेरा सबै चिन्तनहरू, सबै परिश्रम, मेहनत, म माटोदेखि म माटो म किसान पनि हो, म किसान हो, मेरो आएर

0: गरिएको छ र डेलिभरी क्षेत्रलाई पनि सक्दो यहाँले पनि गरिराख्नु भएको छ।
1: हजुर, हामी अझै पनि लाग्छौँ, अब निरन्तरता नै यसमै हुन्छ। हामी विदेश जाने वा अरू क्षेत्रमा लाग्ने यो गर्न असम्भव नै छ मेरो साइडबाट, र अझै पनि गर्नु बाँकी धेरै नै छ। मभन्दा धेरै विज्ञहरू अरू हुनुहुन्छ जसले चाहिँ निरन्तर अब आयुर्वेदिक क्षेत्रमा लाग्ने चिकित्सकहरू, अरू उद्योगीहरू, किसानहरू सबैलाई सम्मान गर्नुपर्छ। म मात्रैले यो सम्भव छैन होइन, अब तर पनि मैले जति गराएको छु, मैले एउटा चाहिँ एउटा गलत काम गर्नुभन्दा एउटा चाहिँ एउटा तमगुणी काम गर्नुभन्दा एउटा दिव्य काम गरेको जस्तो लाग्छ मलाई। र मैले यो क्षेत्रबाट पनि म आफूले पनि एउटा स्वास्थ्यको लागि, एउटा चाहिँ आफ्नो चल्नको लागि भनौँ वा आफ्नो जीविकोपार्जनको लागि सबै कुरा नै यसमा मिश्रण भएको छ।
0: सन्तुष्ट
1: अब कमाइले भन्दा पनि यो फरक क्षेत्रमा आफू लागेर चाहिँ केही ज्ञानका कुरा सिक्ने, केही दिने, यो विषयको लागि चाहिँ म सन्तुष्ट।
0: कमाइ पनि भित्रै छ पक्कै पनि। अलिकति आयात निर्यातका कुराकानी गरौँ। जस्तो हामीले आयात पनि गरेका छौँ, मैले अगाडि पनि भने, यहाँले पनि स्वीकार्नुभयो, अनि निर्यात पनि हामी गरेका छौँ। कस्ता खालका जडीबुटीहरू चाहिँ हामीले निर्यात गरेका छौँ र कस्ता खालका जडीबुटी आयात गरेका छौँ, यो पनि अलिकति यो औषधमा चाहिँ बताइदिनु।
1: हामीले अमूल्य जडीबुटीहरू निर्यात गरेका छ होइन, तर मूल्य यहाँ भ्यालुको हिसाबले चाहिँ अमूल्य हो, तर आयको हिसाबले चाहिँ न्यून होइन। अब त्यही जडीबुटीहरूलाई चाहिँ यी नै चाहिँ तपाईँको प्रशोधन गरेर औषधिको रूपमा, मसलाको रूपमा, तेलको रूपमा यी नै खपत गर्न सक्यो भने ती ठुला ठुला चाहिँ फार्मासिस्टबाट किन्नुपर्ने औषधिहरू हामीले चाहिँ बन्द गर्दै हुन्छ। मलाई चाहिँ यति कुरामा विश्वास छ, त्यो औषधि किन्ने लगानी यही क्षेत्रमा चाहिँ लगाउने हो भने चाहिँ तपाईँको स्वास्थ्य भनौँ, अब हाम्रा धर्मकलाको लागि चाहिने सामग्री भनौँ, हरेक कुरामा चाहिँ जडीबुटी क्षेत्र यहाँ खपत गर्नुपर्ने भन्दा पनि यहीँ प्रयोग गर्नुपर्ने, यहीँ चाहिँ हामीले चाहिँ आयातलाई विशेष गरेर यहीँ भएका चिजबिजहरूलाई चाहिँ यसको संरक्षण प्रवर्धन
0: गर्नुपर्ने, प्रयोग गर्ने
1: गर्नु
0: पानी बसाल्नु पर्यो भन्ने यहाँको सन्देश पनि रह्यो अनि

0: यही नै जस्तो डाबर भयो, यो वैद्यनाथहरू भए, अब यिनीहरूले नै यहाँ प्रभुत्व जमाएर बसेका छन्। नेपाली कम्पनीहरू चाहिँ कच्चा सामान मगाएर पनि त्यहाँ कम्पिटिसन गर्न सक्ने अवस्था छैन। अब आयात हुने कुरामा चाहिँ जस्तो निसोट भयो, अशोकगन्धा भयो, बिधारी कण्ठ भयो, उताबाट त मलाई लाग्छ 60% आयात निर्भर छ।
1: आयात घटाउँदै हाम्रो निर्यात बढाउँदै व्यापार घाटालाई अथवा चाहिँ आयातलाई प्रतिस्थापन गर्न सक्ने आधार चाहिँ छ नै, यसको लागि के हुनु पर्यो?
0: यो अहिलेको यो अवस्थामा घटीमा पनि तपाईँको 80% आयातलाई चाहिँ विस्थापन गर्न सकिन्छ, किनभने हाम्रो जग्गा जमिनहरू अब यसरी बाँझो राखेर राज्यले नै चाहिँ सार्वजनिक हो यो सरकारको हो भनेर हडपेर एउटा चाहिँ किसानलाई झन गरिब बनाएर सुकुम्बासी बनाएर गर्नुभन्दा राज्यले नै चाहिँ लिजको रूपमा होइन एउटा चाहिँ ल तपाईँहरू गर्नुहोस् भनेर चाहिँ एउटा हामीलाई जिम्मेवारी दिने हो भने पक्कै पनि हामी यो राज्यको लागि एउटा राम्रो रिजल्ट निकाल्न सक्छौँ।
1: यहाँले एउटा व्यवसाय क्षेत्रमा चाहिँ आवाज उठाउने काम पनि सँगै गर्नु भएको छ, अर्को चाहिँ यहाँले व्यावसायिक रूपमा जडीबुटी खेतीमा पनि संलग्न हुनु भएको छ, अन्यहरूलाई जागरूक गर्ने काम पनि गर्नु भएको छ, अहिले के रोप्नु भएको छ, के लगाउनु भएको छ?
0: अब अहिले लगाएको चाहिँ विशेष मैले फोकस गरेको चाहिँ टिमहरू हो, सफल उत्पादन पनि भइसकेको छ काभ्रेमा। त्यसको अलावा सिजनका जडीबुटीहरू सिजन वाइज लगाउनु पर्ने जडीबुटीहरू चाहिँ कालो जिरा, तुलसी, तपाईँको यो गोरखमुन्डी लगायत अब बाबरी, बोझो, यस्ता सिजन वाइज जडीबुटीहरू चाहिँ अब लगाउने सिजन आउँदैछ। अब यो असारदेखि त्यसको तयारी पनि भइरहेछ। अब लङ क्रपको रूपमा भनौँ अब तेजपत्ता र टिमुर नै मुख्य हो
1: खेती गरिराख्नु भएको छ। जस्तो यसरी खेती गर्दै गर्दा सङ्कलन गर्ने अथवा अरू किसानहरूसँग जोडिनु हुँदैन, आफ्नै उत्पादनलाई निर्यात पनि गर्न सकिने हो, मुनाफा पनि राम्रै हुने हो आफूले उत्पादन
0: होइन, म आफूले मात्र गरेको छैन, मेरो भेगमा मेरो क्षेत्रमा मेरा आफन्तहरू अन्य कृषकहरू सबैलाई मैले सिकाएको छु, उहाँहरूले पनि थोर बहुत उहाँहरूले पनि गर्नुभएको छ। क्रमशः बिस्तारै मेरो क्षेत्रमा मेरो गाउँ वा भनौँ मेरो क्षेत्र जडीबुटीमा नै भन्दै गएको छ,
1: सामूहिक क्षेत्रमा सामूहिक रूपमै काम गर्न लगाउनु
0: गरिरहेको छ।
1: यस प्रविधि र उहाँहरूलाई चाहिँ एउटा अवेरनेस यो बजारका कुराहरूमा पनि यहाँहरूले ग्यारेन्टी साथै हुन्छ भनेर पनि यहाँहरूले पक्कै पनि यो प्रविधि पनि अगाडि जोड्नु भयो।
0: हजुर, एकदम हामीलाई उहाँलाई उहाँहरूलाई चाहिने टेक्निकल सपोर्ट भनौँ, उहाँले उत्पादन गरेका जडीबुटीहरूलाई चाहिँ बाई ब्याक ग्यारेन्टी भनौँ, यस्ता कुराहरूमा चाहिँ विशेष उहाँहरूलाई हामीले फोकस गरेका छौँ र उहाँहरू सन्तुष्ट पनि हुनुहुन्छ। एउटा 40 रुपियाँको मकै बेच्नुभन्दा चाहिँ 1000 रुपियाँको टिमुर बेच्न र त्यो अन्तर्जातीय बाली पनि गर्न मिल्ने, टिमुरको खेतीसँगै अरू बाली पनि गर्न मिल्ने, यसरी डबल आमदामीको रूपमा उहाँहरू सन्तुष्ट हुनुहुन्छ।
1: अब हामी कुराकानीको अन्तिम खण्डमा पनि छ, अलिकति यो सामूहिकतामा जोडिनु भएको छ, एउटा साङ्गठनिक रूपमा पनि जोडिनु भएको छ, यहाँ चाहिँ अलैँची व्यवसाय महासङ्घको समेत काभ्रे जिल्लाको सचिव पनि हुनुहुन्छ, यो सङ्गठनहरूलाई पनि सँगसँगै लानु भएको छ र व्यावसायिक रूपमा पनि अगाडि बढाउनु भएको छ र जडीबुटी क्षेत्रमा काम गर्नेहरूको आवाज बन्दै पनि आउनु भएको छ। जडीबुटी क्षेत्रमा के कस्ता समस्या रहेछन् र यो खबरदारीको लागि यहाँहरूको प्रयास कस्तो छ अहिले पछिल्लो समयको चाहिँ?
0: एउटा हिसाबले हामी अत्यन्त निराश पनि भइसक्यौँ, यो राज्यमा धेरै पटक विभिन्न मन्त्रालयदेखि लिएर विभागदेखि लिएर हरेक फोरमहरूमा धेरै पटक मिटिङहरू गए, कुरा भए, तर यो नीतिगत ढङ्गमा ठुलो सुधार हुन सकेका छैन। केही सुधारहरू त भएका छन्, पक्कै पनि भएका छन्। अब एउटा चाहिँ हामीले हाम्रो संस्था पनि एउटा राज्यको अभिनन्दन जस्तो होस्, पहिला चाहिँ हामी आफै आफ्ना किसानहरू र हामी आफैबाट चाहिँ यसको परिवर्तन चाहिँ देखाउने हिसाबले हामी अगाडि बढिरहेका छौँ।
1: अन्तिम भन्नुहोस् के सन्देश दिन चाहनुहुन्छ?
0: अब सम्पूर्ण किसानहरू बेरोजगारहरू आउनुहोस् जडीबुटी क्षेत्रमा, यो पक्कै पनि एउटा परम्परागत बालीहरू भन्दा यसको चाहिँ डिमान्ड यसको चाहिँ भ्यालु बढी छ, अवश्य पनि यसको संरक्षण र प्रवर्धनमा ध्यान दिएर आउने बेरोजगारहरूलाई चाहिँ एउटा स्वावलम्बी भएर एउटा देशको लागि नै योगदान पुर्याउने एउटा चाहिँ यो अवसर पनि हो। आउनुहोस् तपाईँहरू विदेश जानुभन्दा अर्काको लागि मेहनत गर्नुभन्दा यही क्षेत्रमा हामी राज्यलाई घचघस्याउँ, गुहारौँ, उहाँहरूलाई

0: गुनासो गरौँ र यहीँ भएका जमिनहरूलाई सदुपयोग गर्दै एउटा डलर र युरोमा जडीबुटी बेचेर चाहिँ देशलाई समृद्ध बनाउने एउटा चाहिँ किसानलाई खुसी बनाउने कुरामा हामी सबै लागौँ भन्ने कुराको जानकारी गराउन चाहन्छु।
1: हुन्छ महेश, हामीलाई अमूल्य समय दिनुभयो, अमूल्य सुझाव र यो क्षेत्रमा लाग्ने व्यवसायहरूको समेत आवाजलाई जस्ताको तस्तै सार्नुभयो, हामी धेरै आभारी छौँ, कृतज्ञ प्रति विदा गर्न चाहन्छु।
0: हजुरलाई पनि र सम्पूर्णलाई पनि म धन्यवाद भन्न चाहन्छु यहाँसम्म बोलाएर जडीबुटी क्षेत्रको विषयमा यो च्यानल मार्फत चाहिँ संसारभरि र नेपालीलाई पनि यसको जानकारी गराइदिनु भएकोमा विशेष रूपमा पूर्ण टिम तपाईँहरूलाई पनि धन्यवाद गर्न चाहन्छु।
1: हुन्छ, अहिले विदा गर्छु। हजुर, हामीले हाम्रा अतिथिलाई विदा गरिसकेका छौँ। आज हामीसँग हुनुहुन्छ जडीबुटी व्यवसाय संघ नेपालका केन्द्रीय उपाध्यक्ष, त्यसै गरी जडीबुटी उद्यमी संघ काभ्रेका जिल्ला अध्यक्ष तथा अलैँची व्यवसाय संघ महासंघका काभ्रे जिल्ला सचिव समेत हुनुहुन्थ्यो महेश बन्जारा। करिब दुई दशक अर्थात 20 वर्षदेखि जडीबुटी क्षेत्रमा काम गर्दै उत्पादनदेखि प्रशोधनदेखि विशेष गरी निर्यातमा पनि संलग्न हुँदै व्यवसायहरूको आवाज समेत बुलन्द गराउँदै आउनुभएका व्यक्तित्व समेत हुनुहुन्थ्यो महेश बन्जारा। उहाँलाई फेरि पनि आभार भन्न चाहन्छु भन्दै आजको श्रृङ्खलाको समय सकिने सकेको छ।

0: सहज जीवन को लागी।
1: Kajaria Tiles, your world class luxury.
2: बालक बालिकालाई काममा लगाएको पाइमा कानुन अनुसार कडा कारबाही हुने व्यवस्था रहेको छ।
3: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनुस्।
4: माउँ किन खोज्नु भएको होला हजुर? को पर्नुभयो?
3: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
4: हजुर, रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब हो र यस्तो कुरा?
3: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका, तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ, तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
4: होइन हजुर, होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, यसो नगरौँ न हजुर।
5: तपाईले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कारवाहीमा पर्न सक्नुहुन्छ। 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रुपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
6: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौं, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दियौं।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: Bărbunul Nuculaghi Rod, Ciment, Josapata, Taine, Cabată Leoniula, Periu Mântălima Testura, Vladul cu Păsăl ce caul la bătit.
1: Kaka, timlai etini thachaina? Aba hamrai manthalima Dipjyoti Hardware and Suppliers khulya ni kaka?
2: हजुर यहाँ सिमेन्ट रड पाइप फ्लाई जस्ता तथा निर्माण सम्बन्धी सम्पूर्ण सामान होलसेल मूल्यमा पाइन्छ साथै ढुवानीको व्यवस्था पनि गरिएको छ उदयपुर गैडाछाप सिमेन्ट र पशुपति रंगको अधिकृत विक्रेता काटी किला रंग रोगनका सामानहरू एकै ठाउँमा पाइन्छ
3: प्रोप्राइटर विनोद श्रेष्ठ सम्पर्क नम्बर 98

0: जुर्को रेडियो 102.1 MHz।
1: सगरमाथा कम्प्युटर सेन्टर मन्थली 1 रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ।
2: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
1: हाम्रा विशेषताहरू
2: 40% मात्रै डाउन पेमेन्ट,
1: सजिलो मासिक किस्ता सुविधा,
2: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
1: विद्यार्थी, अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त,
2: आवश्यक कागजातहरू,
1: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
2: ठेगाना सगरमाथा कम्प्युटर मन्थली 1 रानीछाप।
1: थप जानकारीका लागि सम्पर्क नम्बर 98543420255, 048541100 छ, इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्, सीमित समयको अफर नछुटाउनुहोस्।

0: 6.9 को शानदार डिस्प्ले, AI पावर्ड कैमरा, 3 वर्ष को वारंटी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh पावरफुल बैटरी को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार।
1: ए बुहारी, साह्रै मासु खान मन लागेको छ। भोलिका लागि तरकारी पनि सकिएको छ। फेरि तिम्री आमाले फलफुल खान मन लाग्यो भनेकी छे। जाऊ त लिएर आऊ।
2: ल्याउन त ल्याउने बुबा, तर यो रामेछाप बजारमा मासु, तरकारी र फलफुल सबै एकै ठाउँमा पाइने पसल पनि त हुनु पर्यो नि।
1: ए पिरले कि बुहारी, रामेछाप मिट सप एन्ड कोल्ड स्टोर छँदै छ नि, तुरन्तै त्यहाँ गएर लिएर आइहाल त।
3: हजुर, रामेछाप मिट सप एन्ड कोल्ड स्टोरमा कुखुरा, खसी र रागोको मासु पाइनुका साथै फलफुल तथा तरकारी पनि सुपथ मूल्यमा पाइन्छ। जिउँदो कुखुरा चाहिएमा पनि हामीलाई सम्झनुहोस्, यहाँ होम डेलिभरीको पनि व्यवस्था छ।
4: आधुनिक मिसिनबाट कुखुरा तयार गरिनुका साथै किमा पनि पाइन्छ।
2: प्रोप्राइटर राम बहादुर शाही, सम्पर्क नम्बर 9848-76-48-03, रामेछाप मिट सप एन्ड कोल्ड स्टोर, रामेछाप अस्पताल जाने रोड, रामेछाप बजार, रामेछाप।
5: टन्नै पैसो कमाइएला भनेर 100x36 ब्याजमा ऋण काटेर विदेश आइयो। यहाँ त झन अलपत्र, ताबाट उफ्रेको माछो भुङ्रोमा भन्थे हो रहेछ।
6: कतिखेर विदेश

0: नगरपालिका, सुनापति गाउँपालिका, दोरम्बा सैलुङ गाउँपालिका, खानादेवी गाउँपालिका, गोकुलगंगा गाउँपालिका, उमाकुण्डा गाउँपालिका र लिखु तामाकोशी गाउँपालिकाको संयुक्त पहल।
1: Kajaria Tiles, your world-class luxury.
2: दैनिक रु 197 मा रु 50 लाखको बीमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता, सूर्य ज्योति सही प्लान,
3: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवन को लागी।
4: पौडी मात्र खेलेर के गर्नु, खाने बस्नेको सुविधा भएको होटल पनि त हुनु पर्यो नि यो फुर्कुटमा।
5: लौ के को चिन्ता, चिसो पानीमा स्विमिङ गर्दै विभिन्न प्रकारका खाना नास्ताको व्यवस्था भएको सुनकोसीको ताजा माछा, लोकल कुखुरा, खसी, बदेलको मासु खाना पाइने, एसी सहितको सफा रूम भएको, मिटिङ हलको पनि व्यवस्था भएको, पार्किङको पनि राम्रो सुविधा भएको सनराइज होटल एन्ड रिसोर्ट छँदैछ नि।
4: साथै कुक, कुक हेल्पर, वेटर, हाउस किपिङ कर्मचारी आवश्यक परेको हुनाले तुरन्त सम्पर्क गर्नुहोला।
5: प्रोप्राइटर अमूल कार्की, सम्पर्क नम्बर 9844200596, 0447590453।
4: सनराइज होटल एन्ड रिसोर्ट, गोलन्दर 7, खुर्कोट, सिन्धुली।
0: रामेछाप नगरपालिकाको अनुरोध।
4: घरेलु हिंसा, महिला हिंसा, फरक क्षमता भएका ज्येष्ठ नागरिक र एकल महिलाहरूका समस्या तथा गुनासोहरू वडा कार्यालयबाट सुनवाई हुन्छ, जसमा प्रत्यक्ष रामेछाप नगरपालिका महिला बालबालिका शाखाबाट पनि सेवा लिन सक्नुहुनेछ। यो सेवा निशुल्क पाइन्छ।
0: रामेछाप नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, रामेछाप बजार, रामेछाप।
1: Kajaria Tiles, your world-class luxury.
6: आमामा, तिमीले त कस्तो नयाँ डिजाइनको गहना बनाएछौ त है, कहाँ बनाएर ल्याएको? आफ्नो त पुरानै डिजाइनको भइसक्यो, आज भोलि चलेको नयाँ डिजाइनको बनाउन पाए हुन्थ्यो नि है।
4: लौ के पिर गरिरहेको, हाम्रै रामेछाप तल्लो बजारमा रहेको प्रशंसा सुशील सुनचाँदी पसल छँदैछ नि। त्यहाँ त अर्डर अनुसार सुनचाँदीको गरगहना आधुनिक डिजाइनमा ग्यारेन्टीका साथ बनाउनका साथै पुरानोसँग नयाँ गरगहना साटिन्छ नि।
0: प्रोप्राइटर सुशील लोहार, सम्पर्क नम्बर 9848087828, 9827782082। प्रशंसा सुशील सुनचाँदी पसल, रामेछाप नगरपालिका 8, तल्लो बजार, रामेछाप।
7: भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
8: के जिस्के किने? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
0: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाडजोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
7: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भजाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसूति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
0: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ।
9: गोलन्जुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
0: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जुर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
10: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
11: अन्त नि हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
7: जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कोट, सिन्धुली।
10: सम्पर्क नम्बर 0447590466, 9692965998।
1: Kajaria Tiles, your world-class luxury.

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: Kajaria Tiles, your world-class luxury.
2: Wow, hai na, hijo ghar ma jada testai chamak, aaj office ma aayo testai chamak cha. Yadi dherai ghar office ko lagi chahine decoration ko saman chai kahile lyayo ni? Ani kaha bata lyayo?
3: Kaha bata hunu ni? Hamrai manthale Kotalbud najik raheko Birganj Furnishing and Supplies bata lyayeko ni? त्यहाँ त घर अफिसको लागि चाहिने डेकोरेसनको सम्पूर्ण सामग्रीहरू काठ स्टिलका फर्निचर प्लास्टिकका भाँडाहरू एकै ठाउँमा पाइन्छ नि भयो धेरै नभनौ भन्ने साध्य छैन त्यही जाऊ आफूलाई आवश्यक पर्ने सामान छानी छानी ल्याऊ
2: प्रोप्राइटर सञ्जित मल्ल ठकुरी सम्पर्क नम्बर 9845 85 73 65 बिरगन्ज फर्निसिङ एन्ड सप्लायर्स मन्थली नगरपालिका एक कठर बोर्ड रामेछाप
4: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ
5: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं
4: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं
5: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने द्वन्द बढाउने हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं
4: अरूलाई होच्याउने निज देखाउने तथा तथ्य बङ्गाई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ
5: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ
4: सचेत बनाऊ
5: सामाजिक सञ्जाललाई सद्भाव सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ
4: नेपाल सरकार विज्ञापन बोर्ड
6: सुन्नुहोस् है सुन्नुहोस् हाम्रो रामेछाप जिल्लाको आर्थिक विकासको आधार राष्ट्रिय आर्थिक गणना 2082 तथ्याङ्क संकलन हुँदैछ
7: हो यही मिति 2083 साल वैशाख 2 गतेदेखि असार 7 गतेसम्म जिल्ला आर्थिक गणना कार्यालय रामेछापबाट खटिएका गणक तथा सुपरिवेक्षकहरू तपाईँको उद्योग पसल व्यवसाय विद्यालय वा कार्यालय सबै प्रकारका संघ संस्था प्रतिष्ठान व्यवसायीहरूमा आउँदैछन्
6: त्यसैले आफ्नो व्यवसायिक क्रियाकलापहरूको सही विवरण दिएर सहयोग गरौं तपाईँको विवरण तथ्याङ्क एन 2079 अनुसार गोप्य रहनेछ जिल्ला आर्थिक गणना कार्यालय रामेछाप
7: थप जानकारीको लागि टोल फ्री नम्बर 1178
8: दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता सूर्य ज्योति सही प्लान
9: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि
1: Kajaria Tiles, your world-class luxury.
6: के तपाईँ कब्जियत पाइल्स फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीड़ित हुनुहुन्छ
7: के तपाईँलाई दिशा बस्दा रगत आउने वा दिशा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्
6: यदि तपाईँ यस्ता समस्याबाट पीड़ित हुनुहुन्छ भने तुरन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्
7: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छाड सूत्र विधिद्वारा उपचार गर्दै आएको छ
6: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल पुरानो भवन मन्थली रामेछाप
7: सम्पर्क नम्बर 0845 41 143 98 63 023 422
2: यसपालि आफ्नो लागि अफिस ड्रेस छोराको लागि स्कुल ड्रेस तिम्रो लागि कुर्ता सुरुवाल अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला
3: ल हजुर किन चिन्ता गर्नुभएको स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल कोट प्यान्ट स्कूल कलेज का ड्रेस अफिस का ड्रेस भनेक समय में सिलाइने पसल खुली सके त्यहाँ त एक जोर कोट प्यान्ट सिलाउँदा शर्ट टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि
2: हो र कहाँ अनि सम्पर्क नम्बर
3: प्रोप्राइटर कृष्ण बहादुर नेपाली, सम्पर्क नम्बर 97562769636, 98178475446, सिद्धगढ़ी टेलरिंग सेन्टर गोलन्जर 5 खनिया खर्क, तीन कन्या जाने बाटो सिन्धुली।
2: वाउ, हैन, हिजो घरमा जाँदा त्यस्तै चमक, आज अफिसमा आयो त्यस्तै चमक छ। यति धेरै घर अफिसको लागि चाहिने डेकोरेसनको सामान चाहिँ कहिले ल्यायो नि? अनि कहाँबाट ल्यायो?
3: कहाँबाट हुनु नि? हाम्रै मन्थली कटरबुट नजिकै रहेको वीरगंज फर्निसिङ एन्ड सप्लाइजबाट ल्याएको नि। त्यहाँ त घर अफिसको लागि चाहिने डेकोरेसनको सम्पूर्ण सामग्रीहरू, काठ, स्टिलका फर्निचर, प्लास्टिकका भाँडाहरू एकै ठाउँमा पाइन्छ नि। भएन धेरै नभनौ, भनी साध्य छैन। त्यही जाऊ, आफूलाई आवश्यक पर्ने सामान छानी छानी ल्याऊ।
2: प्रोप्राइटर सञ्जित मल्ल ठकुरी, सम्पर्क नम्बर 98445073565, वीरगंज फर्निसिङ एन्ड सप्लायर्स, मन्थली नगरपालिका 1, कटरबोट, रामेछाप।

प्रतिगम्भीर उन्होंने नेकपा एमाले नेतृत्वलाई आग्रह गर्नुभएको छ। काठमाडौँको बल्कमा रहेको मदन नगरमा आज आयोजित 33 औं मदन आश्रित स्मृति सभामा बोल्दै उहाँले एमाले आत्मसुधार, एकता र नागरिकसँगको सम्बन्धलाई सुदृढ बनाउँदै अघि बढ्न आवश्यक रहेको बताउनु भएको छ। पूर्व राष्ट्रपति भण्डारीले एमालेमा सिद्धान्त र व्यवहार बीच देखिने असन्तुलनका कारण समाजमा प्रश्नहरू उठ्ने गरेको भन्दै त्यसलाई अन्त्य गर्नका लागि जनमुखी कार्यशैली, आत्म अनुशासन र सेवाभावलाई व्यवहारमा उतार्दै अघि बढ्न आवश्यक रहेको उल्लेख गर्नुभयो। नेपाल निर्माण व्यवसाय महासंघका अध्यक्ष निकोलस पाण्डेले निर्माण क्षेत्रमा गम्भीर संकट उत्पन्न भएको बताउनु भएको छ। सरकारले कानून अनुसारको मूल्य समायोजन सुविधा नदिएको, भुक्तानी रोकिएको तथा निर्माण व्यवसायमाथि मानसिक दबाव बढ़ाइएको भन्दै उहाँले निर्माण क्षेत्र स्वत ठप्पाउने अवस्थामा पुगेको बताउनु भएको छ। आफ्नै रेकर्ड तोड्दै कामृता शेर्पाले 32 औं र लाक्पा शेर्पाले 11 औं पटक सगरमाथा रन गर्नुभएको छ। प्रसिद्ध पर्वतारोही कामृता शेर्पाले 32 औं पटक सगरमाथाको शिखरमा पुगेर विश्वको सर्वोच्च हिमाल सर्वाधिक पटक चढ़ेको आफ्नै कीर्तिमान तोड्नु भएको सोलुखुम्बुको थामे गाउँका 56 वर्षीय शेर्पा आज बिहान 10:12 सगरमाथाको शिखरमा पुग्नु भएको पर्यटन विभागका निर्देशक हिमाल गौतमले जानकारी दिनुभएको छ। एभरेस्ट म्यान पनि भनेर चिनिने शेर्पा पहिलो पटक सन् 1994 विश्वको सर्वोच्च शिखरमा पुग्नु भएको थियो। 32 औं पटक सफल आरोहणपछि कामृता र उहाँको टोली अहिले आधार शिविरतर्फ ओर्लिएको छ। शेर्पाले सन् 2023 र सन् 2024 एकै याममा 2 पटक सगरमाथा आरोहण गर्नुभएको थियो। यसबीच माउन्टेन क्वीन उपनामले परिचित लाक्पा शेर्पा पनि बिहान 9:30 सगरमाथाको शिखरमा पुग्नु भएको हो। सशस्त्र प्रहरी सहायक निरीक्षक निम डिकी शेर्पा र सशस्त्र प्रहरी सहायक हवलदार अनिता कार्कीले आज बिहान विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन्। सहायक हवलदार कार्कीले बिहान 10:20 र सहायक निरीक्षक शेर्पाले बिहान 11:55 समयमा सगरमाथाको चुचुरोमा पुग्दै इतिहास रचेका हुन्। सशस्त्र प्रहरी बल नेपालका तर्फबाट सगरमाथा आरोहण गर्ने उनीहरू पहिलो महिला हुन्। वैदेशिक रोजगारीका लागि मलेसिया जान लागेका सप्तरीका अजय कुमार यादवसँग 3 लाख रूपियाँ माग्ने काठमाडौँ कोटेश्वरको एक म्यान पावर कम्पनीमाथि प्रहरीले स्ट्रिङ अपरेशन गरेर एजेन्टलाई पक्राउ गरेको छ। कोटेश्वरको ग्रान्ट स्विट जब कम्पनीका कर्मचारीले 3 लाख रूपियाँ नदिन्न भनेपछि यादव गएको वैशाख 29 गते मलेसिया उड्न पाउनु भएन। यसअघि उहाँले कम्पनीकै झापामा रहेको शाखा कार्यालयबाट सबै प्रक्रिया पूरा गर्नुभएको थियो। सरकारको फ्री भिसा फ्री टिकटको नीति अनुरूप आफूले म्यान पावर कम्पनीलाई आवश्यक प्रक्रिया बापत बढ़ीमा 10,000 मात्रै तिर्नु परेमा नगद 70,000 रूपियाँ यसअघि नै तिरिसकेको यादवले बताउनु भएको छ। तर थप रकम मागेपछि हिजो बिहान एजेन्ट अर्थात कम्पनीका कर्मचारीलाई तिनकुनी गैरी गाउँ अगाडि पैसा लिन बोलाएको र यसबारे पहिले श्रम मन्त्री रामजी यादवको सचिवालयलाई जानकारी गराएपछि तिनकुनीमा रहेको प्रतिवृत्त कोटोली खटिएको थियो। रामेछापको रामेछाप नगरपालिका वडा नम्बर 7 वीरतामा हाते ट्राक्टर मर्मत सिद्ध विकास तालिम शुरू भएको छ। आइतबारदेखि शुरू भएको 7 दिने तालिम 9 गतेसम्म चल्नेछ। उद्योग तथा वाणिज्य कार्यालय रामेछापको आयोजना रामेछाप नगरपालिकाको समन्वय र हायु समाज रामेछापको सहजीकरणमा तालिम सञ्चालन गरिएको भुटे माझी हायु मोहसर र बनकरिया समुदायका लागि स्वरोजगार कार्यक्रम अन्तर्गत उक्त तालिम सञ्चालन गरिएको तालिममा 10 जना हायु समुदायका पुरूषहरूको सहभागिता रहेको थियो। यस्तै वीरतामा नै बेमौसमी तरकारी खेती विकास तालिम शुरू भएको छ। उद्योग तथा वाणिज्य कार्यालय रामेछापको आयोजना रामेछाप नगरपालिकाको समन्वय र हावी समाज नेपालको सहजीकरणमा तालिम सञ्चालन गरिएको आइतबारदेखि शुरू भएको तालिम 7 दिनसम्म चल्नेछ। गोटेमाझी हायु मुहसर र वनकरिया समुदायका लागि स्वरोजगार कार्यक्रम अन्तर्गत उक्त तालिम सञ्चालन गरिएको हो। नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको 33 औं स्मृति दिवसको अवसरमा नेकपा एमाले रामेछापद्वारा मदन आश्रितको शालिकमा माल्यार्पण गरिएको छ।
मदन नगरपालिका एकमा रहेको मदन आश्रित चोकमा रहेको शालिगमा माल्यार्पण पछि सो पार्टीको आयोजनामा मदन आश्रितले पार्टीमा गरेको योगदान र समसामयिक विषयमा अन्तर्क्रिया समेत गरिएको थियो। अन्तर्क्रिया कार्यक्रममा नेकपा एमालेका विभिन्न तहका नेता तथा कार्यकर्ताहरूको सहभागिता रहेको थियो। कारागार कार्यालय रानीछापमा कार्यरत कार्यालय प्रमुख जेलर अरूण तिमल सिन्हा विरूद्ध कैदीबन्दीबाट रकम असुली कानून विपरीत जिम्मेवारी बाँडफाँट तथा मानसिक यातना दिएको आरोप लगाउँदै प्रधानमन्त्री तथा गृहमन्त्री समक्ष उजुरी दिएको छ। कारागारमा कैदी जीवन बिताइरहेका थुनुवा तथा कैदीबन्दीहरूले संयुक्त रूपमा दिएको निवेदनमा जेलर तिमल सिन्हाले नीति विधि र कानून विपरीत काम गर्दै कारागारभित्र सुरक्षा बढ़ाएको उल्लेख गरेका छन्। उनीहरूले तत्काल अनुसन्धानका लागि जेलरलाई नियन्त्रणमा लिएर कार्यवाही समेत गर्न माग गरेका छन्। चितवनमा जंगली च्याउ खाँदा दुईजनाको ज्यान गएको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायक उपेक्षक डीएसपी रविन्द्र खनालका अनुसार इच्छा कामना गाउँपालिका वडा नम्बर एक कुलबाङका 9 वर्षीय नमुना चेपाङ र 11 वर्षीय सञ्जय चेपाङको ज्यान गएको हो। वैशाख 29 गते शामबहादुर चेपाङको परिवारका 5 जनाले जंगली च्याउ खाएका मध्ये 3 जना बिरामी परि भरतपुर अस्पताल भर्ना गरिएका थिए। उपचाररत 13 वर्षीय मनिता चेपाङको अवस्था गम्भीर रहेको छ। च्याउ विज्ञ डाक्टर मित्र पाठकका अनुसार नेपालमा पत्ता लागेका झण्डै 1300 प्रजातिका च्याउमध्ये 100 प्रजाति विषालु छन्। नमिठो वा तितो गन्ध आउने, रंगी चंगी देखिने, भाँच्दा दूध निस्कने वा छुँदा रंग फेरिने च्याउ विषालु हुन सक्छन्। विषालु च्याउ खाएपछि बान्ता, पखाला, जिब्रो सुनिने र बेहोस हुने जस्ता लक्षण देखिन्छन्। यस्तो भएमा तुरन्त नजिकको स्वास्थ्य केन्द्र लैजान उहाँको सुझाव छ। च्याउ पकाउँदा चाँदी डुबाउने वा खरानी हाल्दा विष हराउँछ भन्ने भ्रममा नपर्न पाठकले सुझाव दिनुभएको छ। नचिनेको च्याउ नखानु नै उत्तम उपाय हो। हवस् त, राति 10 बजेको हजुरको मुख्य मुख्य समाचार सकियो। हाम्रो भेट भोलि बिहान 9 बजेको हजुरको समाचार भन्ने नै छ। त्यो दिनजेलसम्मको लागि समाचार सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै म श्रीराज भात पनि समाचारबाट बिदा हुन्छु। नमस्कार, शुभरात्री।

0: कपड़ा सिलाउने काम गरे पनि पछि बजारको माग बढ्दै गएपछि व्यवसाय दर्ता गरेर व्यवस्थित रूपमा उद्योग सञ्चालन गरिएको उनले जानकारी दिइन्।
1: भनिन्छ नि नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी न हो सधैँ किन एक नास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
2: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?

0: Crompton quality, bonoy pro.
1: You know your worst go offer ma. Crompton brand ka air cooler, ceiling fan, stand fan, mixer ra iron ko kharid ma. Exciting offer paunu hos. Har ek 15 din ma Crompton ko mixer ra bumper lock drama. My dear double door refrigerator jitne mauka pani. Nagrikta matra bhai puksha sahar EMI marfat kharid garna sakinchha.
2: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: काठमाडौँमा रेडियो एनआरएन 99.1 देशभर विभिन्न एफएम संसारभर नेपाली नेटवर्क.com र फेसबुक तथा युट्युबमा नेपाली नेटवर्क मार्फत प्रसारण भइरहेको नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा अब पहिलो पृष्ठका समाचार। सम्पत्ति शुद्धिकरण अनुसन्धानमा खोट प्रक्रियामा त्रुटि शीर्षकमा कान्तिपुर दैनिकले खबर छापेको छ। पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र उहाँकी पत्नी पूर्व परराष्ट्र मन्त्री आरजु राणा देउवा विरूद्ध रेड नोटिस जारी गर्न इन्टरपोलले अस्वीकार गरिदिएपछि उहाँहरूलाई विदेशबाट पक्राउ गरेर ल्याउने सरकारको प्रयासमा तत्काललाई ब्रेक लागेको छ। करिब 3.5 दशक शासन सत्ताको केन्द्रमा बसेका देउवा दम्पतीलाई पक्राउ गरिहाल्न अनुसन्धानकारी निकायले हतारो देखाएको र त्यसले प्रक्रियागत त्रुटि निम्त्याएको भनी आलोचना समेत भएको छ। सम्पत्ति शुद्धिकरणको आरोपमा अनुसन्धानका लागि नेपाल झिकाउन सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागको आग्रहमा प्रहरी प्रधान कार्यालयले चैत अन्तिम साता पहिलो पटक इन्टरपोललाई पत्राचार गरेको थियो। तर देउवा दम्पति विरूद्ध रेड नोटिस जारी गर्न इन्टरपोलले अस्वीकार गरिदिएपछि प्रहरीले वैशाख अन्तिम साता अर्को पत्राचार गरेको छ। देउवा दम्पति अहिले कुन देशमा छन् भन्ने बारे पनि स्वतन्त्र पुष्टि हुन सकेको छैन। पूर्व प्रधानमन्त्री देउवा 21 फागुनको चुनाव अघि नै उपचारका लागि भनेर सिंगापुर जानु भएको थियो। चुनाव अघि नै दिल्ली जानुभएकी आरजु पनि उतैबाट सिंगापुर पुग्नु भएको जनाइएको छ। सिंगापुरबाट उहाँहरू हङकङ पुगेको विवरण सार्वजनिक भएको थियो। विभाग र प्रहरी प्रधान कार्यालयका अधिकारीहरूका अनुसार देउवा दम्पति विरूद्ध नोटिस जारी गर्नुपर्ने आधारका रूपमा दुई प्रमुख कारण इन्टरपोलमा पेश गरिएका थिए। त्यसमा गैर कानूनी सम्पत्ति आर्जन गरेर शुद्धिकरण गरेको आरोपमा अनुसन्धान भइरहेको र त्यसका लागि दुवैजना विरूद्ध जिल्ला अदालत काठमाण्डुबाट पक्राउ पुजी जारी भएको दावी त्यसमा गरिएको थियो।
4: अन्नपूर्ण पोस्टले कंग्रेस विवाद एकताको पहल विभाजनको त्रास शीर्षकमा

0: खबर छापिएको छ। कंग्रेसका पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्काले शनिबार घोषणा गरे, पार्टी विभाजनको डीलमा छ तर म पार्टी विभाजनको बाटोमा जानुहुन्न भन्छु। पार्टीको संस्थापन सभापति गगन थापा पक्षसँग वार्ता र भेटघाट भइरहेका बेला खड्काको यस्तो अभिव्यक्ति आएको हो। गृह जिल्ला सुर्खेतमा आयोजित पूर्व संस्थापन पक्षको भेलामा खड्काले दिएको यो अभिव्यक्तिले कतै कंग्रेस विभाजनको डीलमा त पुगेको होइन भन्ने आशंका उब्जिएका छन्। किनभने यसअघि पूर्व संस्थापन पक्षका नेता विमलेन्द्र निधिले पनि पार्टी फुटको नजिक रहेको भन्दै छुट्टै कार्यालयको खोजी भइरहेको बताएका थिए। पूर्व संस्थापन शेरबहादुर देउवा पक्षको सहभागिता बिनै विशेष महाधिवेशन गरेर नेतृत्व चयन भएपछि कंग्रेस विवाद चर्किएको थियो। विशेष महाधिवेशनबाट सभापतिमा निर्वाचित थापाले भने विशेष महाधिवेशनमा को आएको थियो वा थिएन भन्ने अवधारणा आधारमा पार्टीमा मूल्यांकन नहुने बताए। विशेष महाधिवेशनमा भाग लिएको थियो कि थिएन भन्ने आधारमा प्रादेशिक सरकार, संसदीय दल, स्थानीय सरकार वा भ्रातृ संस्थाका बारेमा एउटा पनि निर्णय हुँदैन थापाले भने। नेताहरूको घर घरमा पुगेर पार्टीलाई एकताबद्ध बनाउन आफूले प्रयास गरे पनि कतिपयले पार्टी एकताबद्ध गर्न सभापतिबाट प्रयास नभएको भन्ने आरोप लगाइरहेको भन्दै गगनले असन्तुष्टि व्यक्त गरेका छन्। पूर्व संस्थापन पक्षका शीर्ष नेताहरू कि त राम्ररी पार्टी सम्हाल्नु पर्यो नभए आफूहरू नेतृत्व लिन तयार रहेको चेतावनी गगनलाई दिइरहेका छन्। शीर्ष नेतृत्वबीच पार्टी एकताका लागि छलफल र भेटघाट भइरहेका बेला संस्थापन इतर शेरबहादुर देउवा पक्ष भने धमाधम प्रदेश भेला गरिरहेको छ। 60-40 भागभण्डाको कुरा छोड्नुपर्ने संस्थापन पक्षको अडान छ। क्रियाशील सदस्यता अध्यावधिक अभियानबारे इतर पक्षको असहमति छ। पूर्व महामन्त्रीले टुंग्याएको सदस्यता किन नवीकरण गर्ने भन्ने प्रश्न छ। अन्नपूर्ण पोस्टमा यो खबर छापिएको हो, कंग्रेस विवाद, एकताको पहल, विभाजनको त्रास शीर्षकमा।
1: स्वास्थ्य संस्थामा बेथिति, म्याद गुज्रिएका करोड़ौंका औषधि मौजदात, महँगा उपकरण प्रयोगविहीन शीर्षकमा नागरिक दैनिकमा खबर छापिएको छ। महालेखा परीक्षकको कार्यालयले विभिन्न सरकारी अस्पतालमा म्याद गुज्रिएका 9 करोड़ रूपियाँ बराबरका औषधि भएकाले प्रतिस्थापन गर्न भनेको छ। त्यस्तै उसले करोड़ रूपियाँ स्वास्थ्य उपकरण पनि प्रयोगमा नल्याइएकाले प्रभावकारी प्रयोगमा ल्याउन सुझाएको छ। म्याद सकिएका ती औषधि आपूर्तिकर्ताबाट प्रतिस्थापन नगरी लामो समयदेखि अस्पतालमै राखिएका हुन्। प्रयोगमा आउन सक्ने उपकरण पनि थन्क्याएर राखिएका छन्। सरकारी अस्पतालमा भएको यस्तो व्यतिथिबाट राज्यलाई ठूलो आर्थिक भार महालेखा परीक्षकको कार्यालयको 63 संक्षिप्त प्रतिवेदनमा सरकारी अस्पताल स्वास्थ्य संस्थालाई म्याद सकिएका औषधिको खरिद सम्झौता शर्त अनुसार आपूर्तिकर्ताबाट प्रतिस्थापन गर्न र प्रयोगमा नल्याइएका उपकरणको लागत तयारी गरी प्रयोगमा ल्याउन भनिएको छ। स्वास्थ्य सेवा विभागले विभिन्न समयमा खरिद गरेका 4,72,20,000 रूपियाँ बराबरका 28 प्रकारका, राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रले खरिद गरेका 47,70,000 रूपियाँ बराबरका 6 प्रकारका र चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानले खरिद गरेका 1,43,75,000 रूपियाँ बराबरका 601 थरीका औषधि र किटजन्य सामानको म्याद सकिएको प्रतिवेदनमा उल्लेख गरिएको छ।
0: गोर्खापत्रले विश्व स्वास्थ्य संकटकाल घोषणा शीर्षकमा खबर लेखेको छ। विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले इबोला रोग फैलिएसँगै विश्व स्वास्थ्य संकटकाल घोषणा गरेको छ। केही अफ्रिकी देशमा इबोला रोग फैलिएसँगै डब्ल्यूएचओले संकटकाल घोषणा गरेको हो। डेमोक्रेटिक रिपब्लिक अफ कंगोमा फैलिएको इबोला रोगका कारण 80 भन्दा बढ़ी मानिसको मृत्यु भएको छ। हालसम्म 88 जनाको मृत्यु भइसकेको र 336 जनामा संक्रमणको शंका गरिएको स्वास्थ्य अधिकारीहरूले बताएका छन्। रोग तीव्र रूपमा फैलिँदै गएको भन्दै चिन्ता व्यक्त गरिएको अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ। त्यहाँको स्वास्थ्य मन्त्रालयका अनुसार यो इबोलाका लागि हाल कुनै खोप उपलब्ध छैन। यस रोगको मृत्यु दर करिब 50% पुग्न सक्ने बताइएको छ। स्वास्थ्य सहायता संस्थाहरूले ठूलो मात्रामा सहयोग र उपचार टोली पठाउने तयारी गरिरहेका छन्। यो प्रकोप कंगोको इटुरी क्षेत्रमा शुरू भएको हो जुन युगाण्डा र दक्षिणी सुडानसँग सीमा जोड़िएको छ। प्रारम्भिक बिरामी एक स्वास्थ्य स्वास्थ्यकर्मी भएको बताइएको छ। स्थानीय मानिसहरूले उपचार केन्द्र र आइसोलेशनको अभावका कारण बिरामीहरूको घरमै मृत्यु भइरहेको बताएका छन्, जसले रोग अझै फैलिने खतरा बढ़ाएको छ।
1: गुन्द्रुक संवादपछि विद्या भण्डारीको कमब्याक शीर्षकमा हिमालय टाइम्समा खबर छापिएको छ। अध्यक्ष ओलीसँग सम्बन्ध सुध्रिएको संकेत भण्डारीले आइतबारको अभिव्यक्तिमा दिनुभएको छ। उहाँ पार्टीभित्र उठिराखेको नेतृत्व र पार्टी आन्दोलन पुनर्गठनको विषयमा प्रवेश नै गर्नु भएन। उहाँले वैचारिक पुनर्जागरणको खाँचो मात्रै महसुस गर्नुभयो। पूर्व राष्ट्रपति भण्डारीले नेताहरूले आत्मसमीक्षा आन्तरिक एकता गरी जनविश्वास जोगाउनुपर्ने उल्लेख गर्दै भन्नुभयो, अब पार्टीले पुनः जनविश्वासलाई अझ सुदृढ़ बनाउन जनमुखी कार्यशैली आत्मअनुशासन र सेवाभावलाई व्यवहारमा लाने बताउनुभयो। उहाँले त्यस्तै मदन भण्डारीको 33 स्मृति दिवसमा एमाले भण्डारीलाई प्रमुख अतिथिको रूपमा बोलाएको हो। 2079 फागुन 28 राष्ट्रपतिको कार्यकाल सकेपछि भण्डारीले सक्रिय राजनीतिमा फर्किएको घोषणा गर्दै पुरानो पार्टी एमालेमा आफ्नो सदस्यता नवीकरण गराउनु भएको थियो। तर पार्टीको नेतृत्व खोसिने जोखिम बढ़ेपछि अध्यक्ष ओलीले साउन 6 भण्डारीको पार्टी सदस्यता रोक्ने निर्णय गर्नुभएको थियो, जसले गर्दा भण्डारी 2082 मंगिर 27 पुष 3 भएको 11 महाधिवेशनमा सहभागी हुन पाउनु भएन। यसपछि उहाँकै समर्थनमा एमालेका तत्कालीन वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले प्यानलले बनाएर ओलीलाई अध्यक्ष पदमा टक्कर दिए पनि सफल हुन सक्नु भएन। गत वर्ष साउनमा सदस्यता पेण्डिङमा राखेपछि ओली र भण्डारी बीच विवाद बढ़ेको थियो। वैशाख 28 गुण्डुमा भण्डारी र ओली बीचको सम्वादपछि एमाले औपचारिक रूपमा प्रमुख अतिथिका रूपमा बल्खुमा बोलाएको हो।
0: सगरमाथामा नयाँ कीर्तिमान गोर्खापत्र खबर लेख्छ। नेपालको पर्वतारोहण इतिहासमा आइतबार दुईवटा ऐतिहासिक कीर्तिमान कायम भएका छन्। एभरेस्ट म्यान उपनामले परिचित कामिरिता शेर्पा र माउन्टेन क्वीन उपनामले परिचित लाक्पा शेर्पाले सगरमाथाको सफलतापूर्वक आरोहण गर्दै विश्व विख्यात आरोहीका रूपमा आफ्नो अदम्य साहस अनुभव र समर्पण मार्फत पुनः विश्व सामु नयाँ कीर्तिमान बनाउनु भएको छ। पर्यटन विभागका अनुसार कामिरिताले पुरूषतर्फ 32 पटक र लाक्पाले महिलातर्फ 11 पटक सगरमाथाको चुचुरोमा पुगेर सबैभन्दा धेरै पटक सगरमाथा आरोहण गर्ने आरोहीका रूपमा विश्व कीर्तिमान कायम गर्नुभएको हो। विभागका निर्देशक हिमाल गौतमले भन्नुभयो, सगरमाथा आरोहण साहसिक मात्रै नभई जोखिमपूर्ण र संवेदनशील यात्रा हो। आज कायम भएका दुई ऐतिहासिक उपलब्धिले नेपालको पर्वतीय पर्यटनलाई विश्वभर विशिष्ट सम्मानित र गौरवपूर्ण बनाउन सहयोग पुगेको छ। आरोहीको साहसिक कार्यले अन्तर्राष्ट्रिय जगतलाई सुरक्षित र साहसिक कार्यमा लाग्न प्रेरित मात्रै गरेको छैन, लैंगिक हिसाबले समेत नेपाली महिला साहसिक र चुनौतीपूर्ण कामका लागि कोही भन्दा कम छैनन् भन्ने सन्देश प्रवाह गर्न बल पुगेको छ। दुवैजना प्रख्यात आरोहीको सफलताले नेपालको पर्वतारोहण इतिहासमा एउटा गौरवपूर्ण अध्याय थपेको बताउँदै उहाँले संख्यात्मक रूपमा पुरूषभन्दा महिला आरोही कम भए पनि आरोहणतर्फ बढ़दै गएको महिलाको उत्साहजनक सहभागिता सक्रियता र आत्मविश्वासले पर्वतीय पर्यटनले नयाँ उचाई लिएको बताउनुभयो। यसैबीच प्रधानमन्त्री बालेन्द्र शाहले सगरमाथाको 32 पटक सफल आरोहण गरेका कामिरिता शेर्पा र 11 पटक सगरमाथा आरोहण गर्ने लाक्पा शेर्पालाई बधाई तथा उच्च सम्मान व्यक्त गर्नुभएको छ। प्रधानमन्त्री शाहले सामाजिक सञ्जाल मार्फत बधाई तथा शुभकामना दिँदै आरोहीहरूको यो सफलताले नेपालको पर्वतीय पर्यटनलाई अझ बढ़ी विश्वसनीय गौरवपूर्ण र आकर्षक बनाउँदै अन्तर्राष्ट्रिय जगतमा नेपालको पहिचानलाई अझ उज्यालो बनाएको बताउनु भएको छ।
1: अब कम्पनी रजिष्ट्रारबाटै प्यान शीर्षकमा आर्थिक अभियानले खबर छापेको छ। लामो समयको प्रयासपछि कम्पनी रजिष्ट्रारको कार्यालय र आन्तरिक राजस्व विभागको प्रणालीबीच डेटा इन्टिग्रेशन भएको छ। यसअघि अब नयाँ कम्पनी दर्ता गर्ने लगानीकर्ताले कम्पनी दर्ता भएकै समयमा स्थायी लेखा नम्बर प्यान समेत प्राप्त गर्ने भएका छन्। यसअघि कम्पनी दर्ता गर्दा प्यान नम्बर रिजर्भ मात्र हुन्थ्यो, त्यसलाई सक्रिय बनाउन व्यवसायीले पुनः आन्तरिक राजस्व कार्यालय थाउनुपर्ने बाध्यता थियो। अब भने विद्युतीय प्रणाली मार्फत आपसी रूपमा डेटा आबद्ध गरिएसँगै कम्पनी दर्ता हुनासाथ स्थायी लेखा नम्बर प्यान पनि जारी हुने आन्तरिक राजस्व विभागका निमित्त महानिर्देशक